0: विभाजन उन्मुख भएको निष्कर्षमै पुगेका छन्। शेखर सहितका नेताहरू असोज 3 गतेसम्म एकता प्रयास जारी राख्ने तयारीमा रहेका छन्। सभापति थापासँग केही दिन अघि म्यारिट होटलमा भेटेका शेखरले आफू देउवासहित वृहत एकताको पक्षमा रहेको बताएका थिए। आफूसहितका केही नेता मिल्दैमा मात्र एकताको सन्देश नजाने जनाउँदै शेखरले महाधिवेशन मिति सारेर वातावरण बनाउन थापालाई आग्रह गरेको निकटहरूको दावी छ। तर थापाले पार्टीको समग्र एकता भन्दा खास खास नेताहरूलाई मात्र समेटेर अघि बढ्ने पुरानो अडान राखेको जनाइएको छ। थापाले शेखर, शशांक कोइराला, पूर्णबहादुर खड्का सहितका नेतालाई समेटेर महाधिवेशनमा जान चाहेको समेत बताइएको छ। दुवै पक्ष महाधिवेशन तयारीमा मझधारमा, शेखर शीर्षकमा आजको नागरिक दैनिकमा यो खबर छ।
1: यसैबीच आजको कान्तिपुर दैनिकमा गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा अर्को समाचार छापिएको छ। सिंगापुरबाट फर्किएको एक महिना बित्दा समेत काँग्रेसका पूर्व सभापति शेरबहादुर देवालले पार्टी सभापति गगन थापासँग भेटेर संवाद गर्न मानेका छैनन्। दुई नेताबीच संवाद नहुँदा पार्टीको आसन्न 15 महाधिवेशन नै अलग अलग हुने सम्भावना बढेको छ। पार्टीभित्रको विवाद मिलाउन सभापति थापाले पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्का र नेता शेखर कोइरालासँग सम्वाद गरिरहेका छन्। देउवा सिङ्गापुरबाट फर्किए लगत्तै भेट्न पटक पटक समय माग्दा समेत नपाएको सभापति थापाले बताएका छन्। महामन्त्री प्रदीप पौडेलका अनुसार थापाले प्रत्यक्ष र अप्रत्यक्ष दुवै माध्यमबाट देउवालाई भेट्न प्रयास गरिरहेका छन्। थापाले पहिलो पल्ट 1 भदौमा देउवाका स्वकीय सचिव भानु देउवालाई समय मिलाइदिन आग्रह गरेका थिए। दुई पटक मेरै अगाडि सभापतिजीले फोन गर्नुभएको थियो, त्यस अघि पनि प्रयास भएको थियो। पौडेलले भने विभिन्न व्यक्ति मार्फत पनि भेट्न खोज्नु भएको हो तर संवाद हुन सकिरहेको छैन। देउवा सिङ्गापुरबाट फर्कनु 1 साता अघि 21 साउनमा सर्वोच्चले 4 वैशाखको फैसला पुनरावलोकन हुने अनुमति निस्सा दिएको थियो। विशेष महाधिवेशन र त्यसबाट निर्वाचित केन्द्रीय कार्य समितिलाई कानूनी वैधता दिने निर्वाचन आयोगको निर्णयलाई सर्वोच्चले 4 वैशाखमा सदर गर्ने निर्णय गरेको थियो। फैसला पुनरावलोकनबाट आफैले पार्टीको आधिकारिकता पाउने आत्मविश्वास देवालले बुधबार आयोजित कार्यक्रममा पनि व्यक्त गरेका छन्। गगनलाई किन भेट्न चाहँदैनन् देउवा शीर्षकमा कान्तिपुर दैनिकमा खबर छ।

0: एसोस। एलजी ले ल्यायो नयाँ एलजी एसेन्सियल सिरिज, अब किफायती मूल्यमा रेफ्रिजरेटर, वासिङ मसिन, एसी को कम्प्लिट रेन्ज, 10 वर्षको वारेन्टी सहित 0% नो कस्ट इएमआई। नागरिकता भए पुग्छ, हरेक घरको खुसी घर घरमा एलजी। एलजी, लाइफ्स गुड।
1: यो आवाज हो नेपाली रेडियो नेटवर्क को, र तपाईं सुन्दै हुनुहुन्छ नेपाली खबर।
2: नेपाली खबरमा अब भित्री पृष्ठका खबर। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्म दिने आमा बुवासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको छ। 10,000 भन्दा बढी बालबालिका बालगृह तथा ट्रान्जिट होममा छन् भने आमा बुवासँग नबस्ने बालबालिकाको वैकल्पिक हेरचाह समेत मापदण्ड समेत बनाइँदैछ।
3: झण्डै 5 महिनाको अवधिमा मात्रै मन्त्री परिषदबाट विभिन्न मन्त्रालय, आयोग, प्राधिकरण, बोर्ड र संस्थानहरूमा गरी 63 जनाको नियुक्ति गरिएको छ।
2: गत भदौ 10 गते भोटेपछि हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरी आफैले बनाएको फेस ट्याप एआई प्रविधि प्रयोगमा ल्याइएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टीम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको हो।
3: भोटेकोशी बाढी पछि मकवानपुरको थाहा नगरपालिकाका 20 जना सम्पर्कविहीन भएका छन्। तीमध्ये 19 जना कन्टेनर चालक हुन्। बाढी

0: बीचमा आधा सिलिन्डर ग्यास बेचेर केही सहज बनेको बजारमा पछिल्लो समय अभाव झन् चुलिएको छ।
1: अर्थमन्त्री डाक्टर सोडी मुवाग्लेले अर्थतन्त्रमा देखिएको शिथिलता अन्त्य गर्दै लगानी उत्पादन र रोजगारी बढ़ाउने लक्ष्य सहित सरकारले एकैपटक पाँचवटा विशेष आर्थिक प्याकेज अघि बढ़ाउने तयारी गरेको बताउनु भएको छ। नेपाल आर्थिक पत्रकार समाज सेजनको 28 वार्षिक साधारण सभामा बोल्दै उहाँले विपदपछिको पुननिर्माणदेखि पुँजी बजार सुधार, निजी क्षेत्रको पुनरुत्थान, एफटीएफको ग्रे लिस्टबाट नेपाललाई बाहिर निकाल्ने अभियान र अन्तर्राष्ट्रिय वित्त परिचालनलाई सरकारले आर्थिक पुनरुत्थानको मुख्य आधार बनाएको बताउनुभयो।

0: एकमात्र डीटीएच सेवा डिश होम
1: डिश होम खुशीको कनेक्शन
2: एनबीएल सर्वसुलभ आवास कर्जा बब्बाल फेस्टिवल अफर
3: अब बन्छ सबैको सपनाको घर किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर
2: परिवर्तनीय ब्याज दरमा 4.95% वा स्थिर ब्याज दरमा 5.99%
3: विशेषताहरू रु 2 करोड सम्मको कर्जा सुविधा
2: घर तथा अपार्टमेन्ट खरिद घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि
2: न्यून सेवा शुल्क न्यून ब्याज दर
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्
2: शर्तहरू लागू हुनेछन्
4: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
5: भोटेकोशी बाढी प्रभावित सम्बन्धी कृषि विकास बैंक लिमिटेडको अत्यन्त जरुरी सूचना प्रिय ग्राहक वर्ग प्राकृतिक विपत्तिले निम्ति आएको यस दुखद घड़ीमा तपाईँले भोग्नु भएको पीड़ा र क्षतिप्रति हामी गहिरो दुःख व्यक्त गर्दछौ तपाईँ कहाँ हुनुहुन्छ कस्तो अवस्थामा हुनुहुन्छ कस्तो क्षति भएको छ कृपया हामीलाई तल दिएको नम्बरमा जानकारी गराउनुहोस् तपाईँको समस्या र आवश्यकता बारे हामीलाई बताउनुहोस् हामी तपाईँको कुरा सुन्न र सहयोगका लागि सधैँ तयार छौ त्रिशुली शाखा सम्पर्क 98-513-17-966 गजुरी शाखा सम्पर्क 98-513-18-367 धुन्चे शाखा सम्पर्क 98-513-17-866 कल सेन्टर 015-721-165 टोल फ्री नम्बर 16-60-01-11-11-0 इमेल kathmandu.ro@advl.gov.np तपाईँको सुरक्षा नै हाम्रो पहिलो प्राथमिकता हो यो कठिन समयमा हामी तपाईँको साथमा छौँ कृषि विकास बैंक लिमिटेड
6: यो आवाज हो नेपाली रेडियो नेटवर्कको र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर
7: नेपाली खबरमा अब विदेशका खबर युक्रेन र मध्य पूर्वमा जारी युद्ध तथा अमेरिका चीन तनावका बीच ब्रिक्स मुलुकका नेताहरू यो साता नयाँ दिल्लीमा भेला हुँदैछन् विश्वको ठूलो जनसंख्या र आर्थिक तथा ऊर्जा स्रोत समूह समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ
8: लिगमा बेहोरेको हारको बदला लिँदै कडाली शिवराज जारी नेपाल भलिबल लिग एनबीएलको पहिलो सिजनको फाइनलमा पुगेको छ कडाली शिवराजले आज पहिलो सिजनको उपाधिका लागि अन्नपूर्ण स्पाइकर्स किङ्ससँग खेल्नेछ अन्नपूर्ण स्पाइकर भने लिगको शीर्ष स्थानमा रहँदै सिधै फाइनलमा पुगेको हो
7: अब विचार विश्लेषणको पालो आजको गोर्खापत्र दैनिकमा मनोवैज्ञानिक प्राथमिक सहायता शीर्षकमा सपना देवकोटा पाण्डेले लेख्नु भएको छ मनोवैज्ञानिक प्राथमिक सहायताको मूल आधार सरल छन् जुन हेर्नु सुन्नु र जोड्नु विपदका बेला प्रभावित व्यक्तिको अवस्था बुझ्ने उसको कुरा संवेदनशीलतापूर्वक सुन्ने र आवश्यक सहयोग तथा सेवासँग जोड्ने कार्य नै प्रभावकारी मनोसामाजिक सहयोगको पहिलो कदम हो
8: हवस् त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz
1: हरि एकैसाथ प्रसारण भइरहेको साझा खबर सिआइएन खबर.com सिआइएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
2: आज 2083 साल भदौ 27 गते शनिबार सेप्टेम्बर 12 तारिक सन् 2026 नेपाल सम्बत 1146 भदौ शुक्ल पक्षको प्रतिपदा तिथि प्राथमिक उपचार दिवस।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
2: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव। दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवित भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान सुरु, सहकारीले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने। विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै।
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै, ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा, ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता।
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै, 10 राष्ट्रिय खेलकुद प्रतियोगिता मङ्सिर 2 साताबाट टेबल टेनिस खेलाडी प्राजना महर्जनलाई थाइल्यान्डमा जित।
3: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
2: साझा खबरको सबैभन्दा सुरुमा, सुरुङमा उद्धार 17 दिनसम्म कठिन भएको प्रसंग।
1: भोटेकोसीमा आएको विनाशकारी बाढीपछि रसुवा, नुवाकोट र धादिङका जलविद्युत आयोजनामा कार्यरत 916 जना अझै सम्पर्कविहीन छन्। बाढी गएको 17 दिन बितिसक्दा पनि सुरुङ र भूमिगत विद्युत गृहमा फँसेको आशंका गरिएका व्यक्तिको खोजी पूरा हुन सकेको छैन। नेपाली सेना प्रहरी सम्बन्धित आयोजना तथा स्वदेशी विदेशी प्राविधिकहरूको टोली खोज तथा उद्धारमा जुटिरहेको छ। राष्ट्रिय योजना आयोग सहितको प्राविधिक टोलीको प्रतिवेदन अनुसार बाढीमा 759 मेगावट क्षमताका 13 जलविद्युत आयोजना र 24 मेगावटका 5 सोलर प्यानल प्रभावित भएका छन्। ऊर्जा तथा ग्रिड प्रणाली पुनरुत्थानका लागि करिब 3.90 खर्ब रुपियाँ आवश्यक पर्ने आकलन समेत गरिएको छ। बाढीले सडक, पुल र आयोजनासम्म पुग्ने बाटो बगाएपछि उद्धारका लागि उपकरण घटनास्थल पुर्याउन कठिन भएको छ। हेलिकप्टरबाट समेत सबै उपकरण लैजान सम्भव देखिएको छैन। अप्पर त्रिचुली 1 सडक र पुल बग्नुका साथै इन्टरनेट तथा विद्युत आपूर्ति अवरुद्ध हुँदा उद्धार टोलीलाई थप समस्या भएको आयोजनाले जनाएको छ। आवश्यक उपकरण लैजान ढिलाइ हुँदा खोजीको कार्यलाई तीव्र रूपमा अगाडि बढाउन समेत अप्ठ्यारो भइरहेको उद्धारमा खटिएका सुरक्षाकर्मीहरूले बताएका छन्। सुरुङभित्र पानी, लेदो, ढुङ्गा र काठ कति भरिएको छ भन्ने प्रश्न नहुँदा पनि उद्धार रणनीति पटक पटक परिवर्तन गर्नुपर्ने अवस्था आएको जियोटेक्निकल इन्जिनियरिङ इन्जिनियर उदय राज न्युपानेले बताउनु भएको छ। पूर्व ऊर्जा मन्त्री कुलमान घिसिङले सुरुङ पूर्ण रूपमा पानी र लेदोले नभरिएको अवस्थामा केही भागमा हावा र अक्सिजन बाँकी हुन सक्ने बताउनु भएको छ। त्यसैले खोजी पूरा नहुँदै सुरुङभित्र रहेका व्यक्ति जीवित छैनन् भन्ने निष्कर्षमा पुग्न नहुने समेत उहाँले बताउनु भयो।
2: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा झाडा पखाला देखिन थालेपछि प्रभावित क्षेत्रमा सरकारले हैजा विरुद्धको खोप दिन सुरु गरेको छ। जनस्वास्थ्य कार्यालय रसुगाका प्रमुख निर्धोज घरती मगरले बाढी प्रभावित क्षेत्रका नागरिकलाई नजिकको खोप केन्द्रमा पुगेर हैजा विरुद्धको खोप लगाउन सुरु गरिएको बताउनु भएको हो। उहाँले आफूले खोप लगाएको वा नलगाएको यकिन गरी खोप नलगाएकाले पाइक पर्ने केन्द्रमा पुगेर खोप लगाउन अनुरोध गर्नुभयो।
4: हाम्रो रसुवा जिल्लामा अहिले 9 होल्डिङ सेन्टर हो। हिजो चाहिँ उत्तर गाई गाउँपालिका होल्डिङ सेन्टरबाट चाहिँ 4 हेन्ड होल्डिङ सेन्टरमा सुरु भएको छ भने आज सम्पूर्ण होल्डिङ सेन्टरबाट नै खोप सेवा आजदेखि सञ्चालन भइरहेको छ। यो हैजा चाहिँ एकदमै छिटो फैलिन सक्ने एकदम संक्रामक रोग भएको हुनाले यो खोप लगाइसकेपछि यो सम्भावित यसको आउटब्रेक चाहिँ हामीले नियन्त्रण गर्न सक्छौँ। त्यसो त्यही भएर यो अहिले फेरि यो मौसम पनि त्यस्तै महामारीजन्य रोगहरू फैलिने अवस्थाको मौसम भएको हुनाले यो खोप चाहिँ लगाउनु अति एकदमै महत्त्वपूर्ण छ। 1 वर्षदेखि माथिका सम्पूर्ण जनसङ्ख्यालाई चाहिँ हैजाभित्र खोप दिइनेछ। 1 वर्षदेखि माथिका सम्पूर्ण उमेर समूहले साबिकको प्रत्येक वडाबाटको खोप केन्द्रबाट हामीले यो खोप सेवा प्रदान गरेका छौँ। खोप अभियान मार्फत यो सम्पूर्ण रसुवाका जनताहरूलाई गर्भवती सुत्केरी र सम्पूर्ण यो दीर्घरोगी सबैले खोप जहिले मिल्ने हो। अलिक कडा ज्वरो र पखाला लागिरहेको व्यक्तिहरू चाहिँ अलिक खोप नलिउन नमिल्ने हो। यदि खोप पनि यो धनुषङ्कार वृद्धको खोप पनि हामीले अभियानको रूपमा नभएर उद्धार कर्मी र स्वास्थ्य कर्मीहरू जो चाहिँ उद्धार कार्यमा खटिनु भएको छ र स्वास्थ्य कर्मी उहाँहरूलाई चाहिँ यो खोप पनि हामीले लगाइरहेका छौँ। यो चाहिँ यो पनि प्रत्येक वडाबाट प्रत्येक खोप केन्द्रबाट नै हामीले चाहिँ यो खोप पनि प्रदान गरेका छौँ भने अब केही दिनमा एक हप्ता पछाडि फेरि हामीले 6 महिनादेखि 15 वर्षसम्मका सम्पूर्ण बालबालिकाहरूलाई दादुर र रुगुला वृद्धको खोप पनि प्रदान गर्नेछौँ।
2: हैजासँगै टिटनाशक र दादुरा रुबेला खोप पनि लगाउने सरकारको तयारी रहेको छ। खोप लगाउने दिन र समयबारे नजिकको स्वास्थ्य चौकी, महिला स्वास्थ्य स्वयंसेविका वा ओडाका जनप्रतिनिधिसँग जानकारी लिन सकिने स्वास्थ्य कार्यालयले जनाएको छ। बाढीपछि दूषित पानी र खानेकुराका कारण हैजा तथा अन्य संक्रामक रोगको जोखिम बढ्न सक्ने भएकाले खोपसँगै सफा पानी पिउन र स्वास्थ्यमा सरसफाइमा विशेष ध्यान दिन स्वास्थ्य कर्मीले आग्रह गरेका छन्।
1: यसैबीच सरकारले भोटेकोसी बाढी पीडितलाई दशैं अघि नै अस्थायी घर बनाउने तयारी समेत गरेको छ। रसुवाको भोटेकोसी नदीमा आएको विनाशकारी बाढी पश्चातको पुननिर्माणका लागि सरकारले 7,23,21,52,00,00 रुपियाँ आवश्यक पर्ने अनुमान पनि गरेको छ। राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण सहितको संयुक्त प्राविधिक टोलीले तयार पारेको द्रुप्त क्षति तथा आवश्यक आकलन प्रतिवेदन अनुसार विपदबाट सबैभन्दा धेरै प्रभावित पूर्वाधार क्षेत्र पुनर्थानका लागि मात्रै 4,73,57,19,00,00 रुपियाँ लाग्ने अनुमान गरिएको छ। प्रतिवेदनले पुननिर्माणलाई दुई चरणमा विभाजन गरेको छ, जस अन्तर्गत आगामी 6 महिनाभित्र तत्काल राहत तथा अल्पकालीन पुनर्निर्माणका लागि 8,73,50,00,00 रुपियाँ र दीर्घकालीन पुननिर्माणका लागि 7,14,58,02,00,00,00 रुपियाँ खर्च हुने समेत अनुमान गरिएको हो।
2: यसैबीच भोटेकुसी बाढीबाट सार्वजनिक यातायात क्षेत्रमा भएको मानवीय तथा भौतिक क्षतिको मूल्याङ्कन गर्न पूर्वाधार विकास मन्त्रालयले समिति गठन गरेको छ। यातायात व्यवस्था विभागका महानिर्देशक राजीव पोखरेलको संयोजकत्वमा गठित समितिले क्षति र क्षतिपूर्तिको आधार अध्ययन गरी 15 दिनभित्र प्रतिवेदन बुझाउनेछ। यस्तै यातायात क्षेत्रका निजी नीति नियम ऐन कानून तथा मापदण्ड समयानुकूल बनाउन जङ्गबहादुर डाँगीको संयोजकत्वमा अर्को समिति पनि गठन गरिएको छ। उक्त समितिले 45 दिनभित्र राय सहितको सुझाव प्रतिवेदन पेश गर्नेछ।
1: सरकारले सहकारी संस्थालाई पनि ग्राहक पहिचान सहित उच्च पदस्थ अधिकारी तथा वास्तविक धनीको विवरण राख्नुपर्ने व्यवस्था लागू गरेको छ। राष्ट्रिय जोखिम न्यूनीकरण प्रतिवेदनले सहकारी क्षेत्रबाट सम्पत्ति शुद्धिकरणको जोखिममा मध्यम उच्च देखाएपछि राष्ट्रिय सहकारी प्राधिकरणले बैङ्क तथा वित्तीय संस्था सरह सम्पत्ति शुद्धिकरण तथा आतंकवादी वित्तीय लगानी नियन्त्रण सम्बन्धी मार्गदर्शन लागू गरेको हो। मार्गदर्शन अनुसार सहकारीले उच्च जोखिम भएका सदस्य तथा कारोबारको थप 5 जाँच, शङ्कास्पद कारोबारको वित्तीय जानकारी इकाइमा रिपोर्ट र प्रति सम्बन्धित सूचीमा रहेका व्यक्तिको सम्पत्ति रोक्का गर्नुपर्ने समेत व्यवस्था गरेको छ। व्यवस्था पालना नगरे सहकारी संस्था निलम्बन गर्ने र दर्ता खारेजीसम्मको व्यवस्था लागू गर्ने समेत प्राधिकरणले जनाएको हो।
2: उच्च जोखिममा रहेका नेपालका हिमतालमध्ये 4 ठूला हिमतालको पानी घटाउने गृह कार्य सरकारले सुरु गरेको छ। हिमालमा परेको जलवायु परिवर्तन र उच्च तापक्रमको असरका कारण बढ्दै गएको हिमतालको उच्च जोखिम कम गर्न सरकारले गृह कार्य थालेको हो। यही प्रयोजनका लागि जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र स्थापना गरिएको छ। केन्द्रका उपकार्यकारी निर्देशक डाक्टर राजन भट्टराईका अनुसार हिमाली देश नेपालमा विगतका 2 दशक यता उच्च हिमाली भेगमा हिमतालमा पानीको मात्रा बढेको छ भने विस्फोट भएर हिमबाढी सिर्जना हुँदा मानव बस्तीमा जनधनको ठूलो क्षति हुने क्रम पनि बढेको छ। त्यसलाई ध्यानमा राख्दै सरकारले पानी भरिएर जोखिमको तहमा पुग्दै गरेका थप हिमतालको पानी घटाउने कसरत सुरु गरेको हो। विगतमा भएको अध्ययन अनुसार नेपाल, भारत, चीनमा गरेर 47 हिमताल कुनै पनि बेला विस्फोट हुन सक्ने खतरायुक्त छन्। भट्टराईले भन्नुभयो, त्यसमध्येका 25 हिमताल नेपाल छन्। तीमध्ये कतिपय मानव बस्तीमाथि धारिलो तरवार जस्तै बनेकाले पानीको तह घटाउने पर्ने अवस्थामा पुगेका छन्।
1: सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा भोटेकोसीमा पुनर्वस्तीको बहस, विपदको जोखिम र स्थानीयको भविष्य,
5: अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको हो, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
2: विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा लगायतका खबर अनि कार्टुन पनि बाँकी नै छ। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
6: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
7: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
6: ओहो, तिमी त घरको खाने भएछौ नि।
8: के को सरसल्लाह हो दुईजनाको?
7: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
8: सही भन्यो शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
6: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
8: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
9: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ, विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
1: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
2: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
1: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
2: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
1: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
2: छोरा छोरीसँग साथी जस्तै संवाद गरौँ, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
1: बाल विवाह रोकौ, छोरा छोरीको सपना जोगाऊ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सिआइएन।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सिआइएन।
2: तपाईँ अहिले देशभरिका सामुदायिक रेडियो सिआइएन खबर .com तथा मोबाइल एप सिआइएन र नेपाली पात्रबाट पनि सिआइएनको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
1: आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा भोटेकोसी बाढी प्रभावित 14,000 बालबालिकाको पढाइ अवरुद्ध शीर्षकमा खबर प्रकाशित छ। यसलाई शिवहरि घिमिरेले लेख्नु भएको छ। भोटेकोसी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका 14,000 भन्दा बढी बालबालिकाको पठन पाठन अवरुद्ध भएको छ। मन्त्रालयका अनुसार तीन जिल्लाका 63 विद्यालय बाढीबाट प्रभावित भएका छन्। त्यस्तै रावल आयोगको प्रतिवेदन कार्यान्वयनमा काठमाडौँ महानगरको अतिक्रमित 1859 रोपनी जग्गा सरकारको नाममा ल्याउने निर्णय शीर्षकको अर्को खबर पनि प्रकाशित छ। रावल आयोगले किटान गरेका, अतिक्रमण भएर व्यक्तिका नाममा गएका श्रेता सरकार मातहत ल्याउने निर्णय भएको छ। अतिक्रमित भएर व्यक्तिका नाममा गएका र व्यक्तिको नाममा कायम भएका श्रेता हट्छन्, यसका लागि नापी र मालपत कार्यालयलाई निर्देशन समेत दिएको खबरमा उल्लेख छ। त्यस्तै प्रधानमन्त्री शाहले राष्ट्र संघीय महासभामा उठाउँदैछन् यी 5 एजेन्डा शीर्षकमा पनि आजको नयाँ पत्रिकाको पहिलो पृष्ठमा खबर प्रकाशित छ। त्यस्तै उपाध्यक्ष बादलको प्रस्तुतिले पार्टी पुनर्गठन कार्यदलमा नोकझोक शीर्षकमा खबर छ। एमाले चुनाव समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठकमा उपाध्यक्ष तथा संयोजक रामबहादुर थापा बादल र महासचिव शङ्कर पोखरेलका छुट्टा छुट्टै प्रतिवेदन पेश भएका छन्। यसअघि नै तयार भएको पोखरेल पोखरेलको प्रतिवेदनमा गत चुनावको पराजयको जिम्मा नेतृत्वले लिनुपर्ने भन्दै तल्लो तहबाट आएका पार्टीको पुनर्गठनको बहस पनि त्यहाँ चुलिएको छ। त्यस्तै ग्यास कालोबजारी गर्ने विरुद्ध कारवाही तीव्र शीर्षकको खबर पनि प्रकाशित छ। त्यस्तै कान्तिपुरको पहिलो पृष्ठमा खाँचो पर्दा निशुल्क छैन प्रसूति सेवा शीर्षकको अर्जुन पौडेलले लेख्नु भएको खबर पनि प्रकाशित छ। सप्तरीमा सरकारी अस्पताल अगाडिको सडक पेटीमै सुत्केरी भएको घटनाले नेपालमा निशुल्क प्रसूति सेवा आर्थिक अवस्था कमजोर भएका मानिस महिलाले पाइरहेका छन् कि छैनन् भन्ने प्रश्न खडा भएको छ। बिरामीले खर्च तिर्न नसके स्वास्थ्य संस्थाले सेवा अस्वीकार गर्न मिल्छ कि मिल्दैन भन्ने प्रश्न पनि यसले जन्माएको हो। त्यस्तै काठमाडौँ लाइफ लाइन सडक अवरुद्ध पारीको समानान्तर सम्भावना अल्पत्र शीर्षकको खबर पनि प्रकाशित छ भने पितृपृष्ठमा ग्यास आपूर्ति व्यवस्था सहज नबन्द मारमा उपभोक्ता शीर्षकको खबर छ। फागुनदेखि आधा सिलिन्डर ग्यास बिक्री गर्दा माग र आयात दुवै घटेको निगमको दावी छ। आधा सिलिन्डर बाँडेका बेला उपभोक्ता र डिलरले धेरै स्टक राख्दा खपत कम भएकाले पनि आयात पनि घटेको स्पष्टीकरण दिइएको छ। ठुला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्न प्रधानमन्त्रीको चासो शीर्षकको खबर पनि छ। सरकारले फुकाउनु पर्ने कानुनी तथा व्यवहारिक जटिलतामा प्रधानमन्त्रीले उद्योगीहरूसँग राय समेत माग्नु भएको छ।
2: नागरिक दैनिकमा पहिलो पृष्ठमा सन्नाटामा रसुवा शीर्षकमा खबर छापिएको छ। यो खबर रमेश धमलाले रसुवाबाट लेख्नु भएको हो। बाढीको सन्नाटा सिङ्गो जिल्लामा छ। रसुवामा कति मानवीय क्षति भयो यकिन छैन, तर धुन्चे भन्दा माथि स्याप्रुवेसी लिङलिङ टिमुरे घट्टे खोला रसुवागढीमा सडक र बस्तीको कुनै पनि अस्तित्व नभएको खबरमा उल्लेख रहेको छ। पर्यटन क्षेत्रमा मात्रै 52 अर्बको क्षति, होटेलमा मात्रै 19.5 अर्बको नोक्सानी शीर्षकमा मधुजङ पाण्डेले काठमाडौँबाट लेख्नु भएको खबर समेत रहेको छ। त्यसै गरी आमा बुवासँग बस्दैनन् 6 लाख बच्चा शीर्षकमा रुबी रनियारले काठमाडौँबाट लेख्नु भएको खबर समेत छ। नेपालमा 18 वर्ष मुनिका 6.8% बालबालिका आफ्ना जैविक आमा बुवा वा दुवै मध्ये कुनै एकसँग नबसेको तथ्याङ्क सार्वजनिक भएको छ। राष्ट्रिय तथ्याङ्क कार्यालयका अनुसार नेपालमा 18 वर्ष मुनिका बालबालिकाको संख्या करिब 90 लाख छ, जसमध्ये 6.8% अर्थात 6,12,000 बालबालिका जन्मदिने आमा बुबासँग नबसेको तथ्याङ्क कार्यालयले शुक्रबार सार्वजनिक गरेको हो। त्यसै गरी गोर्खा पत्रको पहिलो पृष्ठमा सपहिचानमा फेस ट्र्याप प्रविधि शीर्षकमा शम्भु दङ्गालले लेख्नु भएको खबर छ। गत भदौ 10 गते भोटेकोसी हिमबाडीपछि फेला परेका सब पहिचानका लागि नेपाल प्रहरीले आफैले बनाएको फेस ट्र्याप एआई प्रविधि प्रयोगमा ल्याएको छ। प्रहरी मुख्यालयमा रहेको प्राविधिक टिम एआई सेलले आन्तरिक प्रयोजनका लागि निर्माण गरेको यो सफ्टवेयर हिमबाडीमा ज्यान गुमाएका व्यक्तिहरूको पहिचानका लागि पहिलो पटक प्रयोगमा ल्याइएको खबरमा उल्लेख रहेको छ। त्यसै गरी बस्नै नहुने गरी चर्के घर लोमान्थाङ भूकम्प शीर्षकमा अर्को खबर रहेको छ। मुक्तिनाथका समाचारदाताले लेख्नु भएको खबर हो। त्यसै गरी पुल नहुँदा जोखिमको यात्रा शीर्षकमा तिलासन पाण्डेले तमघास गुल्मीबाट लेख्नु भएको खबर रहेको छ। कालीगण्डकी करिडोर अन्तर्गत गुल्मी खण्डका विभिन्न खोलामा पुल नहुँदा यात्रु तथा सवारी चालकले बर्खायामा जोखिम मोलेरै यात्रा गर्नुपर्ने बाध्यता रहेको छ। बाढीमा भाइ डुब्यो हरायो अटवारीको खुसी शीर्षकमा सन्तोष दहितले दाङबाट लेख्नु भएको खबर रहेको छ भनेदेखि विपदपछि बस्ती व्यवस्थापन शीर्षकमा अर्को खबर पनि छापिएको छ। त्यसै गरी बाढीले दिएको पीड़ा तुइन तर्न 5 घण्टा पर्खनु पर्छ शीर्षकमा अर्को खबर रहेको छ भने ठूलो आयोजना बन्दै कर्णालीको रूप फेरिँदै शीर्षकमा विष्णुप्रसाद न्यौपानेले वीरेन्द्रनगरबाट लेख्नु भएको खबर छ। लगानी सुनिश्चिततापछि निर्माण शुरू हुने चरणमा रहेको पश्चिम सुर्खेतको वेतन कर्णाली जलविद आयोजनाको बारेमा लेखिएको छ। कालीगोठको तिला गुफा खडा चक्र नगरपालिका र महावै शुभकालिका गाउँपालिकाको बीचबाट बग्ने तिला नदीमा बन्न लागेको 2 ठूला जलविद्युत आयोजनाका लागि लगानी जुटेको खबरमा उल्लेख रहेको छ। त्यसै गरी नेपाल मलेसिया श्रम गन्तव्यमा पुनः सिन्डिकेटको त्रास शीर्षकमा अन्नपूर्णको भित्री पृष्ठमा खबर छापिएको छ। संचालक र कर्मचारीलाई अयोग्य बनाउने बाफिया ऐन संशोधन गर्नु पर्ने शीर्षकमा अर्को खबर पनि छापिएको छ। अर्थ समितिले बैंक तथा वित्तीय संस्थाका संचालक र कर्मचारीलाई अयोग्य बनाउने प्रावधान तत्काल संशोधन गर्न निर्देशन दिएको हो। शुक्रबार बसेको बैठकले बैंक तथा वित्तीय संस्थाको ऐन वाफिया 2073 दफा 18 संशोधन गर्न अर्थ मन्त्रीलाई निर्देशन दिएको हो। त्यसै गरी निर्माण व्यवसायी महासंघ कर्णालीको 1,11,000 सहयोग बाढ़ी पीड़ितका लागि सहयोग शीर्षकमा अर्को खबर छ भने भित्री पृष्ठमा कोशी प्रदेशको विपद चक्र, हिमालमा हिमताल, पहाड़मा पहिरो, तराईमा डुबान शीर्षकमा शिवप्रसाद ढुङ्गानाले काठमाडौँबाट लेख्नु भएको खबर छ। कोशी प्रदेशमा विपदको कथा जहाँ शुरू हुन्छ त्यही सकिँदैन। हिमालमा हिमताल फुट्दा होस् वा पहाड़मा पहिरो खस्दा त्यसको पानी माटो र गेग्रान नदी पछ्याउँदै तल झर्छ। माथिल्लो भेगमा आएको विपदको असर तराईको बस्तीमा डुबान र कटान बनेर देखिन सक्छ। यहाँका नदी प्रणालीमा हिमताल विस्फोट, पहिरो, भूक्षय, गेग्रान थुप्रिने, बाढी, डुबान र खडेरीसम्मका जोखिम एक अर्कासँग जोडिएको अध्ययनले देखाएका छन्। त्यसै गरी नागरिकको भित्री पृष्ठमा जापानिज इन्सेफ्लाइटिस संक्रमणले थप एकजनाको मृत्यु शीर्षकमा खबर छ। पवित्र सुनारले लेख्नु भएको खबरमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण बिहिबारसम्म थप एकजनाको मृत्यु भएको उल्लेख रहेको छ। कैलालीकी 50 वर्षीय महिलाको बुधबार मृत्यु भएको हो। ती महिलाले नेपाल मा चालू वर्षमा जापानिज इन्सेफ्लाइटिस संक्रमणका कारण मृत्यु हुनेको संख्या 25 पुगेको सरकारले जनाएको छ।
1: साझा खबरमा अब विदेशका खबर। यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस घरबाट विस्थापित भएका छन्। संयुक्त राष्ट्रसंघका अनुसार यो संख्या दोब्बर भन्दा बढी रहने समेत राष्ट्रसंघले बताएको छ। वर्षौंदेखि उत्तरी यमनका ठूला भागमाथि नियन्त्रण जमाइरहेको इरान समर्थित हुतीहरूले गत हप्ता साउदी समर्थित सरकारी सेना विरूद्ध ठूलो आक्रमण समेत गरेको थियो। द्वन्द्वका कारण घर छोड्नेको संख्या करिब 18,500 पुगेको समेत राष्ट्रसंघले जनाएको छ। तेहरानले सोमबार ओमनमा जारी खाडी मुलुकहरूसँग विश्वभर इन्धन आपूर्तिका लागि रणनीति महत्वपूर्ण हर्मुज जलमार्गका विषयमा छलफल गर्ने भएको छ। मध्यपूर्वको द्वन्द्वका क्रममा इरानले यो जलमार्गलाई पटक पटक अवरुद्ध पार्दै आएको छ। इराक र पर्सियाली राष्ट्रका अन्य तटवर्ती राज्यहरू सहभागी हुने समेत बताइएको छ। इरान अमेरिकी इजरायल आक्रमणका मा आफ्ना सर्वोच्च नेता मारिएपछि फेब्रुअरी 28 युद्धमा छ। इरानले देशभरि आक्रमण गरेर जवाफी कारवाही गरेको र हर्मुज जलमार्गलाई समेत नाकाबन्दी गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्। र यमनमा पुनः द्वन्द्व चर्किएसँगै इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच क्षेत्रीय तनाव र बढ्दो असुरक्षालाई कम गर्ने विषयमा टेलिफोन वार्ता भएको छ। इरानी विदेश मन्त्री र साउदी विदेश मन्त्रीले वार्तामा तनाव फैलन नदिन तथा क्षेत्रीय स्थिरता पुनः स्थापित गर्न कूटनीतिक प्रयास र सहकार्य जारी राख्ने समेत बताएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका हुन्।
2: साझा खबरमा अब खेल खबर। नेपाल भलिबल लिग एनबीएलको उपाधिका लागि आज प्रतिस्पर्धा हुने भएको छ। उपाधिका लागि कर्णालीले अन्नपूर्ण स्पाइकर किङ्सको सामना गर्दैछ। खेल अपराह्न 4 सुरु हुनेछ। छ टोली सहभागी लिगमा अन्नपूर्ण शीर्ष स्थानमा रहेर सिधै फाइनलमा प्रवेश गरेको हो। केडिया ग्रुपको आयोजनामा पहिलो पटक आयोजना भएको एनबीएलमा 6 टोलीले प्रतिस्पर्धा गरेका थिए। एनबीएलको विजेताले नगद 20,00,000 रूपियाँ पुरस्कार प्राप्त गर्नेछ। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आगामी मंगसिर 16 गतेदेखि 29 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषदको सिफारिशका आधारमा प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेत लगायत विभिन्न जिल्लामा आयोजना गर्ने निर्णय गरेको हो। र नेपाल र युएबीच आज एसिसी प्रिमियर कपको उपाधिका लागि भिडन्त हुँदैछ। यो भिडन्त उपाधि कब्जा गर्नुभन्दा पनि अर्को वर्ष एसिया कपका लागि छनौट प्रावधान हो। यसैकारण नेपाल र युएई फाइनल खेल गुमाउन चाहँदैनन्। प्रिमियर कप विजेता नै सन् 2027 आयोजना हुने एसिया कपमा छनौट हुनेछ। पछिल्लो 2 संस्करणको फाइनलमा नेपाल र युएई नै प्रतिस्पर्धा गरेका थिए। दुवै टोलीले समान 1 जित र हार निकाले। लगातार तेस्रो पटक फाइनलमा खेलिरहँदा यी दुवै टोलीका खेलाड़ीहरू एक आपसका कमी कमजोरी र बलियो पक्षसँग राम्रोसँग जानकारमा छन्।
1: भोटेको चाहिँ बारीपछि प्रभावित क्षेत्रमा पुनः बस्ती बसाउने कि सुरक्षित स्थानमा सार्ने विज्ञसँगको कुराकानी अनि कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
10: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
3: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM।
2: साझा खबरमा अब भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्बस्ती बसाउने विषय। भोटेकोसी बाढीले तहस नहस बनाएको क्षेत्रमा पुनः बस्ती बसाउने बहस चलिरहेको छ। कतिपय स्थानीयले ऐतिहासिक र धार्मिक स्थान रहेको भन्दै त्यस्ता स्थानको सुरक्षा गर्नुपर्ने बताएका छन्। स्थानीयको जीविकोपार्जन र सामाजिक सम्बन्ध जोगाउने कि सम्भावित जोखिमबाट सुरक्षित स्थानमा स्थानान्तरण गर्ने भन्ने प्रश्न अहिले प्रमुख बनेको छ। यही विषयमा हामीले बाढी पूर्वानुमान शाखा प्रमुख विनोद पराजुलीसँग कुराकानी गरेका छौं।
5: पूर्व सूचना प्रणालीलाई थप विस्तार र व्यापक बनाउनु पर्नेछ। यसमा मैले अघि पनि भने हामीले पछिल्लो दस वर्षमा उल्लेख्य काम गऱ्यौँ, प्रगति पनि उल्लेख्य हासिल गऱ्यौँ। ठुला नदीहरूमा तराईको क्षेत्रमा बाढीकै कारणले मान्छे मर्नुपर्ने अवस्था शून्यतामा गरेका छ। अब पहाडी क्षेत्रमा अलिक बढेको छ, त्यसमा हामी काम गर्नुपर्नेछ, गर्छौँ। यसमा सबैको समुदाय, स्थानीय सरकार, प्रदेश सरकार, केन्द्रीय सरकार, सङ्घ संस्था, मित्र राष्ट्र सबैको सहयोगको खाँचो छ। हामी त्यो हात फिजाएका छौँ। हामी सबैलाई चाहिँ यहाँहरूले पनि विश्वास गरिदिनुहोस्, सहयोग गरौँ। हामी सबै लाग्यौँ भने हामी क्षतिलाई न्यूनीकरण गर्न सक्छौँ भविष्यमा।
11: सरकारले चाहिँ पछिल्लो समय जुन सडक निर्माणको कुरा छ त्यो चाहिँ एकदमै धेरै सजिलो हुन्छ भनेर, सहज पनि हुन्छ भनेर नदीको किनारमै बनायो, जसले गर्दाखेरि चाहिँ अहिले हामीले आफ्नो मान्छे गुमाउनु पर्यो पनि भन्नुहुँदैछ कि सडक नदीको किनारमा हुँदै गर्दाखेरि हामीलाई सहज भयो होइन, यात्रा गर्नदेखि लिएर सामान ल्याउनदेखि लिएर शिक्षा स्वास्थ्य सबै कुराको सहज भयो। त्यो कारणले हामी सडकको किनारमा गएर बस्यौँ, व्यापार गर्न पनि सजिलो भयो। सरकारले नि 40 मिटर माथि मात्र सडक बनाइदिएको भए हामी माथि बस्छौँ भन्ने खालको पनि कुरा गर्नुभयो कि। यसमा चाहिँ के छ तपाईँको यो अब सडक निर्माणकै कारणले गर्दाखेरि चाहिँ नेपालका धेरै सहरहरू चाहिँ नदी किनारमा बसे भन्ने हो अथवा के हो त?
5: अब यसलाई यसरी हेरौँ, सडक जाला भाँचिएला सडक फेरि पनि बनाउन सकिन्छ। तर सडक नदीको छेउमा गयो भन्दैमा हामी नदीको छेउमै गएर बस्ने, व्यापार गर्ने, जीविकोपार्जनको गर्ने काम चाहिँ नगरौँ। भलै राज्यले कानुन बनाएर त्यसलाई रोक्न सकेन, राज्यको दोष पनि त्यसमा होला। सडकको छेउछाउ, सडक भनेको चाहिँ एउटा यात्राको लागि मात्रै हो, स्थायी बसोबासको लागि त्यसको छेउछाउ होइन भन्ने भाष्य हामीले, अब यो बाढीले त त्यो भाष्य निर्माण गरेर गयो, अब हामी त्यसो नगरौँला। मलाई त के लागिराखेको छ भने मानिसहरूले अब सडकको छेउछाउ सुरक्षित देख्नुहुन्न र मोर सेफर लोकेसन खोज्नुहुन्छ, जानुहुन्छ।
11: तपाईँले भन्दै गर्दाखेरि म जोडिहालेँ फेरि, कतिपयले अहिले अब जस्तो बेत्रावती भयो, देवीघाट भयो होइन, चाहिँ ऐतिहासिक पृष्ठभूमि बोकेका सहरहरू जुन चाहिँ धार्मिक रूपले पनि जोडिएका ठाउँहरू छन् नि त, यसलाई चाहिँ जोगाउनु पर्छ र यहाँ फेरि पनि बस्ती बसाउनु पर्छ भनेर अभियान पनि सुरु गरिसक्नु भएको छ कि। अब यसमा चाहिँ अब बाढी पूर्वानुमान शाखाको प्रमुख र बाढीको विज्ञ भएको हिसाबले पनि त्यो अब नदी किनारमै छ, अब यसलाई चाहिँ कसरी लिनुहुन्छ तपाईँले?
5: अब यसमा म दुईवटा कुरा राख्न चाहन्छु। जहाँसम्म संस्कृतिसँग जोडिएको विषय, धर्मसँग जोडिएको विषय छ, त्यसमा अघि मैले भनेकै विषय हो, त्यसमा हामीले फेरि पनि त्यहाँ निर्माण गरौँ सकिन्छ। अलि सेफ ठाउँमा अलि अग्लो बनाएर अलि ठुलो बाढीहरूबाट कसरी जोगिने भनेर निर्माण गर्न नसकिने विषय भएन। जहाँसम्म बस्तीको विषय छ त्यो कसैले त्यसो भनिराख्नु भएको छ भने कृपया त्यसो गर्न नगरौँ। र समाजकै मानिसहरू अगुवाले नै त्यसो भन्न थाल्नुभयो भने भोलिको पुस्ताले सिक्ने पनि त्यही हो। हामी कम्तीमा मेलम्चीको बाढी पछाडि मेलम्चीमा के देखिरहेका छौँ भने ती जुन घरहरू बगे त्यहाँ फेरि घर बनिरहेका छैनन्, ठुला स्थायी घरहरू। त्यस कारणले भविष्यमा हामी सुरक्षित हुँदै गइरहेका छौँ र यो बाढीले पनि हामीलाई त्यही सिकाएर गएको, जबरजस्ती नगरौँ, प्रकृतिसँग सकिँदैन।
1: यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौँ। सामुदायिक रेडियो प्रसारक सङ्घद्वारा सञ्चालित सिआइएनको बिहान 6 बजेको साझा खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक।
2: भोटेकोसी बाढी प्रभावित क्षेत्रमा पुनर्वस्तीको बहस, जोखिमयुक्त ठाउँमा फेरि बस्ती नबसाल्न विज्ञको सुझाव, दशैं अघि नै अस्थायी आवास बनाउने सरकारको तयारी, सुरुङ उद्धार 17 दिनसम्म कठिन, अझै जीवितै भेटिने आशा।
1: बाढी प्रभावित क्षेत्रमा हैजा विरुद्ध खोप अभियान सुरु, सहकारले पनि उच्च पदस्थ पदाधिकारीको विवरण राख्नुपर्ने, विद्युत अभाव भएपछि हुम्लाका सरकारी कार्यालय हातैले पत्र लेख्दै
2: आर्थिक अभाव भएकालाई निशुल्क उपचार कागजमा मात्रै ग्यास आपूर्ति व्यवस्थापन सहज नबन्दा उपभोक्ता मारमा ठूला पूर्वाधार निर्माणमा निजी क्षेत्रलाई अघि सार्ने सरकारको तयारी।
1: यमनमा जारी द्वन्द्वका कारण हजारौं मानिस विस्थापित, विश्वभर इन्धन आपूर्तिका लागि खाडी मुलुकहरू छलफलमा, इरान र साउदी अरबका शीर्ष कूटनीतिज्ञ बीच टेलिफोन वार्ता,
2: र एनबीएलको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण भिड्दै दशौं राष्ट्रिय खेलकुद प्रतियोगिता मंगसिर दोस्रो साताबाट एसिया कपमा पुग्न आज नेपाल र युएई बीच भिडन्त हुँदै।
1: साझा खबरको अन्त्यमा अब कार्टुन हामीले ई हिमालय टाइम्समा महेश बास्ताकोटीले बनाउनु भएको चसक्क शीर्षकको कार्टुन लिएका छौँ। यो कार्टुनमा व्यङ्ग्य गर्न खोजिएको छ योभन्दा केही दिन अगाडि जेएनजी आन्दोलनमा सादत प्राप्त गरेका व्यक्तिहरूको शालिक निर्माण र अनावरण गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा कतिको अनुहार नमिलेको भन्दै कार्यक्रम स्थगित भयो र त्यही कुरालाई व्यङ्ग्य गर्न खोजिएको छ। यहाँ दुईजना व्यक्ति झोला बोकेर स्कुल जाँदै गरेको या कलेज जाँदै गरेको जस्तो देखिन्छ। हातमा आन्दोलन जारी छ भन्ने एउटा प्ले कार्ड रहेको छ भने अलि पर हेऱ्यो भने जेएनजी आन्दोलन स्थल भनेर पनि लेखिएको छ र एउटा शालिक छ र शालिकमा जेएनजी सहित भनेर लेखिएको छ। माथि एकजना व्यक्तिले भन्दैछन्, माथि यस्तो लेखिएको छ, ठुलै परिवर्तन भइसक्यो साथी, हामीले सुशासनको आन्दोलन गर्दा 2082 साल थियो, अहिले 83 साल।
2: हौस् त प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। अहिलेलाई सन्तोष गन्धर्व र सुशीला श्रेष्ठ विदा भयौं। तपाईँको आजको दिन शुभ होस्। नमस्कार।

0: हजुरको रेडियो 102.1 MHz।
1: हावा हुरी चलेको बेला के गर्ने?
2: घरको झ्याल र ढोका बन्द गर्ने,
1: आगोका स्रोतहरू बन्द गर्ने,
2: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
1: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
2: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
1: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
2: हावा हुरी चलेको बेला के नगर्ने,
1: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
2: बिजुलीको तार लत्रिएको छ भने नछुने,
1: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
2: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
1: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
3: रंग बहार, रंग बहार।
4: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
3: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 कार्यालय डुडभन्ज्याङ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
5: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
5: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप।

0: हजुरको रेडियो 102.1 MHz।
1: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर

0: सन्तुलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस् मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनौ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98 41 82 96 10।
4: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसूति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
7: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
8: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली।
7: सम्पर्क नम्बर 0475904662 98692965998।
9: रङ बहार रङ बहार।
10: बर्जर सँगै उपहारै उपहार। बम्परमा यामाहा रेजियर।
9: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
10: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
9: बर्जर पेन्स।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंग बहार रंग बहार
2: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
1: बर्जर पेन्स।
3: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
4: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
3: कार्यसूचीको विषयहरू
4: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
3: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
3: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
4: संस्था एकी
3: ऋण अपलेखन सम्बन्धमा,
4: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
3: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
4: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
3: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
4: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
3: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
4: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
3: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
4: धितो लिलामी सम्बन्धमा,
3: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
5: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
4: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
5: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
4: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
5: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गतेभित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
5: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
5: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22 पटक।
5: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
5: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
5: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि,
5: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि,
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
5: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
5: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ,
5: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
5: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
5: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
4: ग्रीन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
5: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
4: मौरी पालन व्यवसाय र मह प्रशोधन,
5: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
5: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
5: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
5: फलफुल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
5: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
5: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
5: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्ति नगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01460 30 310, 98 51 40 41 98 र 98 41 25 59 57।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: रंगबहार रंगबहार
2: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
1: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
2: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक

0: पनि घर रंगाओ, खुशी बनाओ, उपहार जितने अवसर पाओ।
1: बर्जो पेंट्स।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: श्रीमान परदेश गएका बेला तपाईँलाई छिमेकी आफन्त साथीभाइबाट घरमा बस्न हिडुल गर्न अप्ठ्यारो हुने किसिमको व्यवहार त भएको छैन?
6: लेखेर, बोलेर, इसारा गरेर, संकेत वा चिन्हको माध्यमबाट, सामाजिक सञ्जाल अथवा अरू कुनै पनि किसिमले श्रीमान परदेशमा भएका महिलाको व्यक्तिगत चरित्र, आचरण, नैतिकता वा ख्यातिलाई होच्याउनु दण्डनीय अपराध हो।
5: महिलाको शरीर बारे घृणा पैदा हुने, होच्याउने, चरित्र हत्या हुने कुनै पनि कार्यलाई मुलुकी अपराध संहिता 2074 दण्डनीय मानेको छ।
6: यस्ता कुनै पनि कसुर गर्ने गराउने व्यक्तिलाई 2 वर्षसम्म कैद वा 20,000 रुपियाँसम्म जरिवाना वा दुवै सजाय हुन सक्छ। दुर्व्यवहार र सामाजिक लाञ्छनाको विरुद्ध आजै बोलौं।
7: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
8: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485-43-98, 0485-43-98।
7: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
8: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोशी गाउँपालिकाको संयुक्त पहल। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
7: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
8: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
7: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
8: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
2: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
2: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
2: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
2: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
2: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420255, 048541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
0: खाली जमिनमा रुख तथा घाँस रोपौं, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौं, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौं, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौं।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौं भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
0: आउनुहोस्, भूक्षय नियन्त्रण गरौं, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौं।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
3: के जिस्के किनी? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
2: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
0: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
2: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692695998।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ, पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
7: अहिले बिहानको 8 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01 46 30 310, 98 51 40 41 98 र 98 41 25 59 57।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
1: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
4: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
4: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
4: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
4: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 04 39 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
6: साथै 65 इन्च को स्मार्ट टीवी रेफ्रिजरेटर वाशिंग मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ खुशी बढाऊ उपहार जित्ने अवसर पाऊ
5: बर्जर पेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
1: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौँ।
4: कार्यसूचीको विषयहरू
1: आर्थिक वर्ष 82-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
1: आर्थिक वर्ष 82-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
1: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
1: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
1: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
1: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
1: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
1: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
1: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
1: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 48 45 304, रामेसाप सेवा केन्द्र, सम्पर्क नम्बर 0 48 40 00 67।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली, रामेछाप।

तिमी यस्ती छौ, तिमी उस्ती छौ, अझै भनौ तिमी पूर्णिमा कि जुन जस्ती छौ। तिम्रो सुभाष टिपी फुल मगमगाउँछ, तिम्रो लाली चोरी इन्द्रणीले रङ्ग भर्छ। तिमी यस्ती छौ, तिमी उस्ती छौ, अझै भनौ तिमी पूर्णिमा कि जुन जस्ती छौ।

तिम्रो सुन्दर मुहार सुमसुम्याउन यो हावा चल्ने गर्छ। तिमीलाई दिनमा नपाउँदा यो दिन रातमा ढल्ने गर्छ। तिमी यस्तै छौ, तिमी उस्तै छौ, अझै भनौ तिमी।

कति भाग्यमानी छ यो पानी, निसंकोच यत्र तत्र सर्वत्र स्पर्श गर्छ लाजै नमानी, मलाई पनि पानी हुन

0: हजुरको रेडियो 102.1 MHz।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका वडा नम्बर 2 को कार्यालय बितिजोर सिन्धुली।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
3: तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
4: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुनचाँदी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुनचाँदीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
5: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुनचाँदी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
2: हावा हुरी चलेको बेला के गर्ने?
6: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
6: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
6: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
6: हावा हुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
6: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
6: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना:
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 को स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 औं दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
2: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
2: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
2: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
2: निवेदकको व्यक्तिगत तथा 3 पुस्ते विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
2: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
2: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
2: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
2: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
2: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: मौरी पालन व्यवसाय र मह प्रशोधन।
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
2: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
2: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
2: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
6: फलफूल प्रशोधन र बजारीकरण।
2: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
2: प्राङ्गारिक कृषि वस्तु निर्यात।
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
2: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय।
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौ।
2: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।

नमस्कार, बिहान 9 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाल पात्रो हजुरको याप्रा तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारका मुख्य शीर्षकहरूबाट। आज विश्व प्राथमिक उपचार दिवस। बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदै नेवार समुदायले 1 महिनासम्म मनाउने गुला पर्व आज विधिपूर्वक समापन।

0: भन्दै रामेछापको मन्थली नगरपालिका एक बिटार पार्क स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु। सिन्धुलीमा दुधको मूल्य निर्धारणका लागि सरकारवाला बीच समन्वय सुरु। सिरियामा झनै 4,500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष। साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्य वृद्धिको चिन्ता र नेपाल भलिबल लिगको उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै।
1: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
0: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
1: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, कागुनो र लट्टेमा थियो।
0: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुनो औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
1: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
0: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
1: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
0: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
1: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: ए केटा, ल्याइस् त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है त्यही।

0: हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र
1: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध हो।
2: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
3: हजुरको रेडियो 102.1 MHz
4: अब समाचार विस्तारमा। आज विश्व प्राथमिक उपचार दिवस बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदैछ। विपद बाढी पहिरो र अवसरको खोजीमा मानिसहरू एक ठाउँबाट अर्को ठाउँमा बसाइसराई गर्न बाध्य छन्। बसाइसराईको यात्राका क्रममा धेरैले थकान, कुपोषण, आघात, जन्य चोटपटक, मानसिक तनाव र दुर्व्यवहार जस्ता अनेकौँ शारीरिक तथा मनोवैज्ञानिक जोखिमहरूको सामना गर्नुपर्ने हुन्छ। यस्तो कठिन र आकस्मिक अवस्थामा घाइते वा बिरामीको जीवन रक्षा गर्न र उनीहरूको स्वास्थ्य अवस्था थप बिग्रन नदिन प्राथमिक उपचारको ज्ञान र सिप अत्यन्तै महत्त्वपूर्ण हुन्छ। यसै अवसरमा नेपाल रेड क्रस सोसाइटीले विज्ञप्ति निकालेर महामारी, दुर्घटना, विपद र द्वन्द्वका बेला प्राथमिक उपचारको आवश्यकता झनै बढ्ने कुरामा जोड दिएको छ। भर्खरैको भोटिकोसी बाढीमा पनि रेड क्रसका प्रशिक्षित स्वयंसेवकहरूले दिएको प्राथमिक उपचार र मनोवैज्ञानिक सेवाले यसको महत्त्वलाई थप पुष्टि गरेको छ। प्राथमिक उपचारको ज्ञान र अभ्यासलाई व्यापक बनाउन नेपाल रेड क्रसले हरेक घरमा एक प्राथमिक उपचारकर्ता भन्ने अभियानलाई सार्थक बनाउन सबैमा आह्वान गरेको छ। काठमाडौँ उपत्यकासहित नेवार समुदायले एक महिनासम्म मनाउने गुला पर्व आज विधिपूर्वक पूजा आराधना र विशेष भोज खाँदै सम्पन्न हुँदैछ। श्रावण शुक्ल प्रतिपदादेखि सुरु भएको यस पर्वमा विशेष गरी बौद्ध नेवार समुदायले गुला बाजा बजाउँदै विभिन्न चैत्र र मन्दिरहरूको दर्शन गर्ने परम्परा छ। महिना दिनसम्म चल्ने यो पर्वमा धा, ढोलक, पछिमा र नायेखी जस्ता नौ थरीका मौलिक बाजाको धुन गुन्जिने गर्छ। बाजाको तालसँगै हाकुपटासी पहिरिएका महिलाहरू मठ मन्दिर परिक्रमा गर्छन् भने व्रतालुहरू महिनाभर एक छाक मात्र खाएर चोखो नीति पालना गर्छन्। आज अन्तिम दिन पारु भुइँ अर्थात् विशेष भोज खाएर व्रत समापन गरिँदैछ। गुला धर्म केवल धार्मिक आस्था मात्र होइन, यो नेवार समुदायको कला, संस्कृति र लोपोन्मुख बाजागाजा संरक्षण गर्ने बलियो कडी पनि हो। यही पर्वको अवसर पारेर नयाँ पुस्तालाई परम्परागत बाजा बजाउन र दाफा भजन गाउन सिकाइन्छ, जसले मौलिक संस्कृतिको पुस्तान्तरणमा महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले संयुक्त राष्ट्रसङ्घको महासभामा गर्ने सम्बोधनमा जलवायु न्याय र विपद व्यवस्थापनलाई आफ्नो मुख्य एजेन्डा बनाएको छ। परराष्ट्र मन्त्रालयका अनुसार आउँदो असोज 8 गते प्रधानमन्त्री शाहले संयुक्त राष्ट्रसङ्घको 81 महासभालाई सम्बोधन गर्दा भोटेकोसी नदीमा आएको विनाशकारी बाढीको क्षतिको सन्दर्भ जोड्दै नेपाल जलवायु सङ्कटको उच्च जोखिममा रहेको यथार्थ विश्व समुदाय सामु राख्नुहुनेछ। अमेरिकाको न्युयोर्कमा हुने महासभामा शाहले विश्वव्यापी कार्बन उत्सर्जनमा नगण्य भूमिका भए पनि जलवायु विपदबाट प्रताडित नेपालले हानि तथा नोक्सानी कोषबाट तत्काल र न्यायोचित क्षतिपूर्ति पाउनुपर्ने दावी प्रस्तुत गर्नुहुनेछ। यसका साथै धनी र औद्योगिक मुलुकहरूलाई जलवायु वित्त र प्रविधि उपलब्ध गराउन अपिल गरिनेछ। सम्बोधनका क्रममा नेपालको पछिल्लो राजनीतिक परिवर्तन, शान्तिपूर्ण निर्वाचन र वर्तमान सरकारका सुशासनका प्राथमिकतालाई पनि अन्तर्राष्ट्रिय मञ्चमा प्रस्तुत गरिने परराष्ट्र मन्त्रालयले जनाएको छ। महासभाकै अवसरमा नेपालले सगरमाथादेखि समुद्रसम्म शीर्षकमा एक विशेष उच्च स्तरीय साइड इभेन्ट समेत आयोजना गर्दैछ, जसमा हिमाल पग्लिँदा तल्लो तटीय क्षेत्रमा परेको असरबारे विश्वव्यापी विमर्श हुनेछ। प्रधानमन्त्री शाह नेतृत्वको भ्रमण टोलीमा परराष्ट्र मन्त्री शिशिर खनाल सहितका उच्च पदस्थ अधिकारीहरू सहभागी हुनुहुनेछ। परराष्ट्र मन्त्री खनालले विभिन्न मन्त्री स्तरीय बैठकलाई सम्बोधन गर्नुका साथै द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम समेत रहेको छ। नेकपा एमाले निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलको बैठक आज पनि बस्ने भएको छ। एमाले सचिव तथा कार्यदल सदस्य महेश बस्नेतका अनुसार कार्यदलको प्रतिवेदनमाथि आजको बैठकमा छलफल हुनेछ। कार्यदल बैठक संयोजक एवं उपाध्यक्ष रामबहादुर थापा बादलको अध्यक्षतामा पार्टी कार्यालय च्यासलमा सुरु भएको थियो। बैठकमा संयोजक थापा र सदस्य सचिव शङ्कर पोखरेलका दुवै प्रतिवेदन पेश भएका थिए। बैठकमा दुवै प्रतिवेदनको अध्ययन गरी पुनः अर्को बैठक बसेर एउटै प्रतिवेदन तयार गर्नेबारे छलफल भएको बताइएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेको सिबाडीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढीमा अभिभावक गुमाएर संरक्षणविहीन भएका बालबालिकाहरूको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको हो। हालसम्म संरक्षणविहीन बनेका 109 बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क सङ्कलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 भवन मर्मत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। यसैगरी बाढीबाट परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउँपालिका 5 स्थित कवर्ड हलमा आवाससहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। बाढी तथा पहिरोका विभिन्न राजमार्ग अन्तर्गत 8 ठाउँको सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। अवरुद्ध रहेको छ। नेपाल प्रहरीले आज बिहान सार्वजनिक गरेको विवरण अनुसार रसुवामा मुख्य राजमार्ग पूर्ण रूपमा अवरुद्ध छ। भदौ 10 गतिदेखि बाढीका कारण अवरुद्ध सडकमा अझै यातायात सञ्चालन हुन सकेको छैन। रसुवाको मैलुङ साप्रुबेसी तथा नुवाकोटको टोखा छहरे सडक खण्डमा पनि बाढी तथा पहिरोको जोखिमका कारण यातायात प्रभावित रहेको प्रहरीले जनाएको छ। त्यस्तै सिन्धुपाल्चोको भोटीको सिकाउपालिका 2 अरनीको राजमार्ग पहिरोका कारण भदौ 25 गतेदेखि पूर्ण रूपमा अवरुद्ध छ। कालीकोटको शुभकालिका गाउँपालिका 1 गगनी खोलामा पहिरो खसेपछि भदौ 26 गते साँझदेखि कर्णाली राजमार्ग पनि पूर्ण रूपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ। यसैगरी काभ्रेमा बिपी राजमार्ग अन्तर्गत खुर्कोट नेपाल थोक कटुन्जेबेसी सडक खण्ड भदौ 16 गतेदेखि रातिको समयमा अर्को सूचना नभएसम्मका लागि बन्द छ। यसैबीच भोटेकोसी बाढीले फुर्के खोलाको पुल बगाएपछि धादिङबेसी पुग्ने वैकल्पिक मार्गका रूपमा प्रयोगमा ल्याएको परेवाटार मास्टार सडकमा आजदेखि समय निर्धारण गरी एकतर्फी गाडी सञ्चालनको व्यवस्था भएको छ। सडक साँगुरो भएकाले दुवैतर्फबाट एकै समयमा गाडी चलाउँदा आवागमन व्यवस्थापनमा कठिनाई भएपछि जिल्ला प्रशासन कार्यालयले निश्चित समय तोकेर एकतर्फी यातायातका साधन सञ्चालनको व्यवस्था गरेको हो। प्रशासनका अनुसार बिहान 6 दिउँसो 12 गल्छी मास्टरबाट परिवाटार हुँदै धादिङबेसीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। धादिङबेसीतर्फ गुड्ने गाडीले दिउँसो 12 मास्टरको पुल पार गरिसक्नुपर्नेछ। यसैगरी दिउँसो 1 बेलुका 7 धादिङबेसीबाट परिवाटार हुँदै मास्टर गल्छीतर्फ गुड्ने गाडी सञ्चालन हुनेछन्। गल्छीतर्फ गुड्ने गाडी बेलुका 7 परिवाटार पार गरिसक्नुपर्नेछ। तपाईँ यति बेला बिहान 9 हजुरको समाचार सुनिरहनु भएको छ। समाचारको क्रम एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा उपस्थित हुने नै छौँ। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ। रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
7: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कोट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
7: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 70 माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
7: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
8: सम्पर्क नम्बर 0475946 98692965998।
7: रामेछाप नगरपालिकाको अनुरोध।
6: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
7: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। पाकी समाचार। रामेछापको मन्थली नगरपालिका एक बिटार र पार्क स्थित भित्री सडक खण्डमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। जिल्ला प्रहरी कार्यालय रामेछापका अनुसार शुक्रबार साँझ करिब 7:45 समयमा रामेछापबाट मन्थलीतर्फ जाँदै गरेको बा प्र 01026 49 13 नम्बरको टाटा योद्धा गाडी सडकबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडीमा सवार दोलखाको भीमेश्वर नगरपालिका 3 निवासी 28 वर्षीय सञ्जित तामाङ गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि मन्थली अस्पताल पुर्याइए पनि चिकित्सकले राति 9:03 मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनामा गाडी चालक सोही स्थानका 30 वर्षीय प्रदीप लामा ढाडमा सामान्य चोट लागेर घाइते भएका छन्। उनको उपचार भइरहेको छ। दुर्घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। सिन्धुली जिल्लामा हाल दुध तथा दुग्धजन्य पदार्थको बजार मूल्यमा कुनै वृद्धि गरिएको छैन। दूधको खरिद तथा बिक्री मूल्य पुनरावलोकन गर्ने विषयमा सदरमुकाम क्षेत्रमा सञ्चालनमा रहेका डेरी उद्योगी र सिन्धुली उद्योग वाणिज्य सङ्घबीच छलफल भएको छ। शुक्रबार सिन्धुली उद्योग वाणिज्य सङ्घको कार्यालयमा आयोजित छलफलमा दूध उत्पादनदेखि उपभोक्ता बजारसम्मका विभिन्न पक्षमा विस्तृत विचार विमर्श गरिएको थियो। बैठकमा किसानबाट डेरी उद्योगले खरिद गर्ने दूधको मूल्य, उत्पादन तथा सञ्चालन खर्च, बजार व्यवस्थापन र उपभोक्तामाथि पर्ने प्रभाव लगायतका विषयलाई प्राथमिकताका साथ उठाइएको थियो। छलफलका क्रममा तत्कालै नयाँ मूल्य निर्धारण गर्ने निष्कर्षमा नपुगी थप अध्ययन, समन्वय र सरकारवालासँगको व्यापक परामर्शपछि मात्र निर्णय गर्ने सहमति भएको छ। सहभागीहरूले केही दिनभित्र डेरी उद्योगी, दुग्ध उत्पादक, किसान समूह, सहकारी संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा वृहत बैठक आयोजना गरी दूधको नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्। दूधको मूल्य निर्धारण गर्दा उत्पादन गर्ने किसानको हित संरक्षण, डेरी उद्योगको दीर्घकालीन सञ्चालन सम्भावना तथा उपभोक्ताको आर्थिक अवस्थालाई समेत सन्तुलित रूपमा सम्बोधन गर्नुपर्नेमा छलफलमा जोड दिएको छ। सरकारवाला बीच आपसी समन्वय, सहमति र वस्तुगत आधारमा दूधको खरिद तथा बिक्री मूल्य तय गर्ने विषयमा सबै पक्ष सकारात्मक देखिएका छन्। दूधको मूल्य सम्बन्धी अन्तिम निर्णय आगामी वृहत छलफलपछि मात्र सार्वजनिक गरिनेछ। त्यसपछि हाल कायम रहेको मूल्यलाई निरन्तरता दिने वा नयाँ दर रेट लागू गर्ने विषयमा औपचारिक निर्णय हुने बताइएको छ। सप्तरीको गजेन्द्र नारायण सिंह अस्पताल परिसर बाहिर बच्चा जन्माएको घटनाको छानबिन भइरहेको र दोषी देखिए कानुन अनुसार कारवाही गर्ने स्वास्थ्य मन्त्री निशा मेहताले प्रतिबद्धता जनाउनु भएको छ। प्रतिनिधि सभाको हिजोको बैठकमा सांसदहरूले शून्य र आकस्मिक समयमा उठाएका यो विषयबारे केन्द्रित प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्रीले घटनाको जानकारी प्राप्त भए लगत्तै अस्पतालसँग 24 घण्टे स्पष्टीकरण मागिएको र अस्पतालबाट स्पष्टीकरण प्राप्त भइसकेको तथा घटनाका बेला ड्युटीमा रहेको अस्पतालका कर्मचारीलाई कामकाजबाट हटाएर उनीहरूमाथि पनि छानबिन भइरहेको जानकारी दिनुभएको छ। भदौ 24 गते बिहान 30 वर्षीय बबिता कुमारी पासवानले अस्पतालको मूल गेट बाहिर शिशुलाई जन्म दिनुभएको भिडियो सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो। यो घटनापछि आमा र नवजात शिशुलाई खोजेर अस्पताल ल्याइ उपचार गर्न निर्देशन दिएको र अहिले अस्पतालको बेड नम्बर 22 भर्ना गरी उपचार तथा स्याहार भइरहेको मन्त्री मेहताले जानकारी दिनुभएको छ। समाचारको क्रममा मौसम समाचार। अहिले कोशी प्रदेशका केही ठाउँमा पानी परिरहेको छ, यस्तै मधेसका केही ठाउँमा छिटफुट पानी परेको छ। जल तथा मौसम विज्ञान विभागका अनुसार देशका धेरै ठाउँमा सामान्यदेखि आंशिक बदली भएको छ। पछिल्लो छ घण्टामा सबैभन्दा धेरै उदयपुरको गाईघाटमा 55.2 मिलिमिटर र उदयपुर गढी मौसम मापन केन्द्रमा 52.4 मिलिमिटर वर्षा मापन भएको छ। अहिले मनसुनको न्यूनचापीय रेखा सरदर स्थानकै आसपास रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज दिउँसो देशभर साधारणतया बादल लाग्ने पूर्वानुमान छ। त्यसका हिमाली भूभागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ। दिउँसो देशका पहाडी भूभागका धेरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही ठाउँमा र मध्य प्रदेश तथा बागमती र गण्डकी प्रदेशका तराईका थोरै ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ। आज राति कोशी बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही ठाउँमा तथा लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भूभागको थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको हिमपातको सम्भावना छ। कोशी प्रदेशको तराई भूभागका एक दुई ठाउँमा भने अत्याधिक वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। समाचारको क्रम अन्तर्राष्ट्रिय समाचार। सिरियामा गरेको एक अध्ययनले आजभन्दा झन्डै 4,500 वर्ष अघि नै परिष्कृत खाना पकाउने कला विकास भइसकेको पत्ता लागेको छ। डेनमार्कका विशेषज्ञहरूले गरेको अध्ययन अनुसार त्यस बेला नै सिरियाका मानिसहरू फरक तापक्रमका भाँडा प्रयोग गरेर परिष्कृत खाना पकाउने गरेका थिए। हिजो सार्वजनिक भएको अध्ययन प्रतिवेदन अनुसार त्यस बेला युरोपका मानिसहरू साधारण बाक्लो सुप र रोटीमै निर्भर रहने गरेकोमा सिरियामा भने खसी बाख्रा हरिणको मासुलाई अन्न मिसाएर मन्द तापमा लामो समय पकाएर खाना खान्थे। सिरियाली मानिसहरूले खानाको प्रकार अनुसार फरक गुण भएका भाँडा प्रयोग गर्ने गरेका प्रतिवेदनमा भनिए पुराना खाना पकाउने भाँडाभित्रका जनावरका हाड बिरुवाका अवशेष र चिल्लो पदार्थ जाँच गरेर वैज्ञानिकहरूले यस्तो निष्कर्ष निकालेका हुन्। त्यस बेला सिरियामा स्थानीय रूपमा माटो र क्लाइसाइटका भाँडा बनाइन्थे भने केही भाँडा चिनबाट आयात हुन्थे। साउदी अरबको महत्त्वपूर्ण इस्ट वेस्ट तेल पाइपलाइनमा बिहिबार ड्रोन आक्रमण भएपछि पाइपलाइनको सञ्चालन अस्थायी रूपमा बन्द गरिएको छ। आक्रमणका कारण पाइपलाइनसँगै रहेका केही पम्पिङ स्टेसनमा आगलागी भएको र केही मानिस घाइते भएको साउदी अधिकारीले बताएका छन्। अमेरिकी अधिकारीहरूका अनुसार पाइपलाइन प्रणालीमा क्षेप्यास्त्र वा ड्रोनबाट आक्रमण भएको प्रारम्भिक अनुसन्धानले देखाएको छ। एक अमेरिकी अधिकारीले आक्रमणमा प्रयोग भएका ड्रोन इराकबाट आएको हुन सक्ने बताएका छन्। यद्यपि आक्रमणको जिम्मेवारी कसले लिएको भन्ने तत्काल स्पष्ट छैन। साउदी ऊर्जा मन्त्रालयले शुक्रबार जारी गरेको वक्तव्यमा पाइपलाइनमा धेरै पटक आक्रमण भएको र त्यसबाट केही मानिस घाइते भएको जनाएको छ। सुरक्षाका लागि पाइपलाइन बन्द गरिएको तथा त्यसको अवस्था मूल्याङ्कन गर्न आवश्यक सुरक्षा उपाय अप्नाउन टोली परिचालन गरिएको मन्त्रालयले जनाएको छ। साउदी विदेश मन्त्रालयले पनि रिहाद र मदिना क्षेत्रमा रहेको इस्ट वेस्ट पाइपलाइनमा इराकबाट आएका धेरै ड्रोनले आक्रमण गरेको पुष्टि गरेको छ। आक्रमणबाट केही मानिस घाइते हुनुका साथै भौतिक क्षति भएको र क्षतिको मर्मत भइरहेको मन्त्रालयले जनाएको छ। आक्रमणपछि साउदी अरबले तत्काल प्रतिकार नगर्ने निर्णय गरेको छ। र समाचारको अन्त्यमा खेल समाचार। नेपाल भलिबल लिग एनभिएलको फाइनलमा आज कर्णाली शिवराज र गण्डकीको प्रतिनिधित्व गर्ने अन्नपूर्ण स्पाइकर किङ्स खेल्दैछन्। खेल दिउँसो 4 बजे त्रिपुरेश्वरमा रहेको राष्ट्रिय खेलकुद परिषदको कबल हलमा हुनेछ। फ्रेन्चाइज लिगको पहिलो संस्करण विजेताले 20 लाख रुपियाँ पुरस्कार जित्नेछ। कर्णाली हिजो बेलुका भएको प्लेअफ खेलमा काठमाडौँ रेड्सलाई 3-1 सेटमा पराजित गर्दै फाइनलमा पुगेको। अन्नपूर्ण अस्ति शुक्रबार लिगको शीर्ष स्थानमा रहँदै सोझै फाइनलमा पुगेको। 6 टोली सहभागी लिगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा पुग्ने प्रावधान छ। लिगमा दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल पुग्नलाई प्लेअफ खेल्नुपर्ने थियो। यिनै समाचारसँगै हामी बिहान 9 बजेको हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि एकपटक। आज विश्व प्राथमिक उपचार दिवस। बसाइसराईको सन्दर्भमा प्राथमिक उपचार भन्ने मूल नाराका साथ नेपालसहित विश्वभर मनाइँदै नेवार समुदायले एक महिनासम्म मनाउने गुलाब पर्व आज विधिपूर्वक समापन हुँदै रामेछापको मन्थली नगरपालिका 1 विटार पार्क स्थित भित्र सडक खण्डमा सवारी दुर्घटना हुँदा 1 जनाको मृत्यु। सिन्धुलीमा दुधको मूल्य निर्धारणका लागि सरकारवाला बीच समन्वय सुरु। सिरियामा झन्डै 4500 वर्ष अघि नै खाना पकाउने कला विकास भइसकेको अध्ययनको निष्कर्ष, साउदीको प्रमुख तेल पाइपलाइनमा इराकी ड्रोन आक्रमण, विश्व बजारमा मूल्य वृद्धिको चिन्ता र नेपाल भलिबल लिग उपाधिका लागि आज कर्णाली र अन्नपूर्ण खेल्दै। हवस् त, बिहान 9 बजेको हजुरको समाचार सकियो। हाम्रो भेट बिहान 11 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी छात्रलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभ दिन।

0: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
1: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
2: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काँटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
3: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98544062। गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98544092। र 048453385। श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
4: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
5: कहाँबाट हुनु नि? हाम्रै मन्थली कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
4: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98545853365। बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका, एक कटर बोर्ड, रामेछा।
6: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
7: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
6: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
7: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
6: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
7: सम्पर्क नम्बर 048544143, 98630023422।
8: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत, रातो साडी किरिम घसेर।
7: चर्चित गायक गायिकाहरू सानी केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत, रातो साडी क्रिम घसेर।
9: तीज

0: चानु केसीको सङ्गीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तिजको रौनकले भरिपूर्ण तिज गीत रातो सारी किरिम घसेर
1: तिज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तिजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
4: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
5: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
4: हुर्केकै गिरिराज चल्ला 150मा?
5: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
6: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
5: विराज किसानको साथी,
6: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
5: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली, रामेछाप।
0: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
1: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
0: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
1: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
0: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 9740269699।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममतामही माता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइवा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
7: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालू आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
1: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
7: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
1: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
7: लक्ष्य 22 पटक।
1: स्वीकृत बजेट 88 लाख।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
1: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
7: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
1: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
7: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकता प्रतिलिपि।
1: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि। जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
7: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि। गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि। कारोबार सम्बन्धी कागजातहरू।
1: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि।
7: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
1: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
7: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
1: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
7: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
1: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण।
1: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन।
7: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण।
1: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: मौरी पालन व्यवसाय र मह प्रशोधन।
1: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन।
7: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात।
1: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय।
7: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण।
1: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण।
7: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन।
1: फलफुल प्रशोधन र बजारीकरण।
7: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण।
1: प्राङ्गारिक गडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण।
7: प्राङ्गारिक कृषि वस्तु निर्यात।
1: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण।
7: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय।
1: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
8: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

0: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
1: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
2: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
3: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
2: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
4: हजुर, रामेसाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
5: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
3: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848-76-48-03। रामेसाप मिट सप एन्ड कोल्ड स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।
5: पानी संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
6: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
5: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
6: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
5: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
5: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
5: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
5: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
5: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-0449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली। जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
4: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु,
4: टाउको दुख्नु,
5: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
4: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
5: वाक वाकी लाग्नु, बान्ता हुनु,
4: शरीरमा बिमिरा आउनु।
5: डेङ्गु रोगको रोकथामका उपायहरू:
4: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
4: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
5: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
4: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
7: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
6: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
7: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

नमस्कार, म लोक गायक बुद्धि कृष्ण लामी छानेको तपाईँहरू अहिले सुन्दै हुनुहुन्छ हजुरको रेडियो 102.1 MHz।

नमस्कार अनि हार्दिक स्वागत गर्दै कार्यक्रम लोकोशैलीको साथमा हामी उपस्थित भइसकेका छौँ। तपाईँले हामीलाई हरेक दिन बिहान 10 बजेदेखि 11 बजेसम्म सुन्दै आइराख्नु भएको छ, आज पनि तपाईँसँग रहन्छौँ। आज शनिबारको बसाई तपाईँकै आवाजमा मिठा रमाइला मनसुने लोकगीतहरू सुन्छौँ भने तपाईँले 0484040026 सहभागिता जनाउनुपर्ने हुन्छ भने तपाईँले हामीलाई यो समय उकाली उराली लेखबेसी गर्दै साथै भन्ज्याङ चौतारी गर्दै देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट पनि एकैसाथ सुन्दै हुनुहुन्छ। फेसबुक लाइभबाट कार्यक्रम सुन्ने साथीलाई यदि कार्यक्रम मनपर्छ भने सेयर गर्न सक्नुहुन्छ। तपाईँले छोटो मिठोमा

आफ्ना आफन्तजन साथी सङ्गीलाई सम्झना सन्देश सहित कमेन्ट पठाएर पनि कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। कार्यक्रम लोककोशीले तपाईँलाई के कस्तो लाग्छ, तपाईँले हामीलाई सल्लाह सुझाव पनि प्रतिक्रिया पनि दिन सक्नुहुन्छ। सातै दिन कार्यक्रम सुन्ने क्रममा तपाईँले फरक फरक प्रस्तुतिको साथमा सुन्दै आइराख्नु भएको छ। आजको बसाइ विशेष बसाइ भएको छ, पक्कै पनि तपाईँ गाउँ बस्तीतिर हुनुहुन्छ होला, अलिक बेसी भन्ज्याङ चौतारी गर्दै मेलापात गर्दै साथै यो समय जङ्गलतिर रहेर कतिपय मित्र घरमा बसेर खाना बनाउने खाने क्रममा पनि हामीलाई सुनिराख्नु भएको छ होला भन्ने लागेको छ। तपाईँ जहाँ हुनुहुन्छ, जुन ठाउँमा रहेर भए पनि हामीलाई केहीचोटि सुन्दै साथ दिँदै तपाईँलाई गीत सङ्गीतबाट पनि हामीले मनोरञ्जन दिने उद्देश्यको साथ हामी कार्यक्रममा आइसकेका छौँ। यति बेला मलाई प्रविधि संयोजनमा रहेर साथ दिइराख्नु भएको छ श्रीराज महतले भने कार्यक्रमको साथमा उपस्थित छु म तपाईँकै साथी ललिता आयो। तपाईँ फटाफट फोन डायल गर्दै आफ्नै आवाजमा गीत सुनाउनको लागि सहभागिता जनाउँदै गर्नुहोस्। यति बेला भने हामी कार्यक्रमको सुरुवातमा राख्न चाहन्छौँ एकदमै मिठो अनि रमाइलो एउटा गीत। गीतपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

कार्यक्रम को शुरुआत में राख्य उदय में मीठो रमाइलो गीत रातो सारी किरिम घसे सानो केसी रामरी भंजारे रविन कुमार श्रेष्ठ साथी बिमा अनुरागी को आवास में रहकर गीत कार्यक्रम को शुरुआत कर सकता छो अब भने पालो तपाईको रहेको छ। आजको बसाईमा तपाईको आवाजमा विचार र माइला मनसुने लोकगीतहरू सुन्नेछौँ। तपाईँले सहभागिता जनाउनु पर्छ। यति बेला भने सम्पर्कमा साथी हुनुहुन्छ भन्दै हुनुहुन्छ को हुनुहुन्छ स्वागत गर्छु हेलो भन्दै थिएँ गइसक्नु भएको छ। जो साथी हुनुहुन्छ उहाँलाई विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। आजको बसाईपछि तपाईँले कार्यक्रम सुन्दै हुनुहुन्छ भने के गर्नुपर्छ भन्ने कुरा तपाईँलाई थाहा छ। साथसाथै हामीलाई धेरै साथीले फेसबुक लाइभबाट पनि कार्यक्रम सुनिराख्नु भएको छ। तपाईँका कमेन्टहरू पनि वाचन हुन्छ। कमेन्ट त हामी वाचन गर्ने नै छौँ तर विशेष गरी तपाईँले फोन सम्पर्क गर्न सक्नुहुन्छ। आजको बसाईमा चाहिँ यो बिहानको समय छ, चिसो चिसो मौसम पनि बढ्न थालिसकेको छ। लगभग अब भदौ महिना सकिए लगतै असोजदेखि चिसो बढ्ने क्रम छ। यो अब यो गर्मी सकिएर चिसो मौसम सुरु हुने बेलामा पनि यो मौसम परिवर्तनले स्वास्थ्यमा केही समस्याहरू देखाउन सक्छ। त्यो हुँदा तपाईँले अहिलेदेखि नै खानपिनमा पनि ध्यान दिनुहोला पनि भन्न चाहन्छु। साथसाथै यो डेङ्गीको सङ्क्रमण छ, डेङ्गी लाग्न सक्छ तपाईँलाई। त्यो हुँदा डेङ्गीबाट पनि तपाईँले बच्न सक्नुहुन्छ। प्रशस्त पानी पिउनुहोला र डेङ्गीबाट बच्न चाहिँ तपाईँले बाहुले लुगा लगाएर बाहिर हिँड्नुहोला पनि भन्न चाहन्छु। विशेष गरी अब घरमा बस्दाखेरि पनि मच्छरहरू लामखुट्टेहरू लाग्ने सम्भावना त हुन्छ। विशेष गरी हामी बाहिर जाँदाखेरि चाहिँ तपाईँले बाहुली लुगाहरू लगाएर चाहिँ हिँड्न सक्नुहुन्छ। तपाईँलाई मैले यति चाहिँ भने, बाँकी कुरा तपाईँले अब हाम्रो सूचनाहरू पनि सुन्नुभएको छ। डेङ्गीबाट बस्न के गर्नुपर्छ, कसो गर्नुपर्छ भन्ने कुराहरू साथै तपाईँ कतिपयलाई थाहा पनि छ होला जस्तो पनि लाग्छ। आज सबैजना सायद घरमा बसेर हामीलाई सुनिराख्नु भएको छ भन्ने पनि लाग्छ। विशेष गरी तपाईँसँग रम्दै रमाउँदै यो एक घन्टाको समय बित्नेछ र विशेष गरी चाहिँ हामीले साथीको आवाजमा गीत सुन्ने प्रयत्न गरिरहेका छौँ। यो तपाईँले तिजको गीत पनि सुनाउन सक्नुहुन्छ। तपाईँलाई तिजको गीत मनपर्छ, म गाउँछु भन्ने साथीले रमाइला मिठा तिजका गीत सङ्गीत गाएर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। यति बेला म तपाईँको फेसबुक कमेन्ट वाचन गर्नेतर्फ लाग्छु। गीता लिम्बूजी लेख्नुहुन्छ, हेलो गुड मर्निङ शिवारो हजुर, म गीता लिम्बू इलामबाट अब बज्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। उहाँलाई विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त भएको छ, मिलन गायल मोटोजी उहाँ पनि लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, सन्चय हुनुहुन्छ, म तिनचुरी मिडिया ग्रुपको सदस्य मिलन गायल मोटो तेह्रथुम घर भई हाल्छी दुहा कतारबाट अब बज्ने गीत हजुरको रेडियो सुनेर बस्नुहुने सबै श्रोता दर्शक अनि हजुर लगायत सम्पूर्ण रेडियो परिवारलाई समर्पण गर्छु भन्नुभएको छ। मिलनजीलाई पनि विशेष धन्यवाद व्यक्त गर्छु। त्यसै गरी यति बेला अर्को कमेन्ट हामीलाई प्राप्त भएको छ टिकाराम सुनवारजीको, उहाँ लेख्नुहुन्छ, दर्शन नमस्कार, म टिकाराम सुनवार तिनचुरी मिडिया ग्रुपको मेम्बर रामेछाप घर भई हाल काठमाडौँबाट साथीहरूलाई सम्झनु पर्दा सुना खन्दमा मिडिया प्रेमी निर्मला उनेम कमल श्रेष्ठ जीवन सुब्बा भूमिका राई गायल अभिरमान सुनवार पलपल अपेक्षा सिन्टिका आइडो रामलाल साङपाङ राई देवासकोटा अधिकारी अनिस त्यसै गरी रामलाल सुमनको लागि प्रेमकला आचार्य बेली अक्सामे समर्पित सुनवार त्यसै गरी सपना तामाङको लागि भन्दै हुनुहुन्छ रुबिना थामे भागिनी राई ने योनिसा त्यसै गरी बराहा पोखरी उमेश भन्दै हुनुहुन्छ सरस्वती खत्री कोपिला चाम्लिङ राई मनको साथी जीवन कार्की लगायत जति पनि साथीहरूले मलाई टिकाराम सुनवार भनेर चिन्नुहुन्छ उहाँहरू सबैको लागि अब बज्ने मिठो गीत समर्पण गर्छु भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्छु। हफिज बबरजीले पनि सुन्दैछु है भन्दै हुनुहुन्छ सिन्ध पाक्रिन्त पाकिस्तानबाट भन्दै हुनुहुन्छ उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। हिराबहादुर लकाईजीले पनि नमस्ते हजुर, कार्यक्रम सुन्दैछु यता बुटवलबाट अब बज्ने गीत मलाई चिन्ने नचिन्ने सबै सबैको लागि समर्पण गर्न चाहन्छु है भन्दै हुनुहुन्छ उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त छ रमतेल कान्छीजी, उहाँ पनि हेलो दिदी के छ खबर भन्दै हुनुहुन्छ, मेरो खबर एकदम ठिकठाक छ, यहाँको कस्तो छ खबर मैले पनि सोधेँ है त भने
साथसाथै तपाईँसँग रहेर मिठा गीत सङ्गीत राख्दै हामी अगाडि बढ्छौँ। यति बेला भने फेरि पनि कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीततर्फ लाग्न चाहन्छु हामी कार्यक्रममा। तपाईँ यो समय फुर्सदको समय छ, कार्यक्रममा फोन गर्छु म गीत सुनाउँछु भन्ने साथीले फोन गरेर कार्यक्रममा सहभागिता जनाउनु होला। नभए तापनि कार्यक्रममा मिठा रमाइला गीत सङ्गीत राख्दै हामी कार्यक्रममा अगाडि बढ्नेछौँ। यति बेला नवराती फुली भन्ने बोलको गीत रहेको छ, एलिना चौहान रचना रिमाल अनि साथीहरूको आवाज यो गीत राख्छौँ। त्यसपछि हामी विश्रामतर्फ जान्छौँ, विश्रामपछि आउँछौँ, रेडियो सुन्दै गर्नुहोला।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्झमी नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
2: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आज हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
3: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
4: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
2: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869224444।
4: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
5: रंग बहार
6: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार।
5: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाउ, खुशी बढाउ, उपहार जित्ने अवसर पाउ।
5: बर्जर पेन्स।
0: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
1: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
0: यहाँ हिंसा प्रभावित महिला, बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
1: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
0: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
1: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
0: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
1: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
0: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 9765203484 वा 9844410040। इमेल dhramechap@gmail.com।
1: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामे।
7: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
8: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
7: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
8: प्रोप्राइटर कृष्ण बहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-48-75-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
9: नेप नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी गावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिएको

स्वर टङ्कामाया श्रेष्ठ, सुमि श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा
1: नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ।
0: हेर्नुस् सुन्नुस् र माया गरिदिनुस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860707044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

0: कार्यक्रम एकदमै मिठो रमाइलो गीत राख्यौँ। गीतपछि भने हामी छोटो व्यवसायिक विश्रामतर्फ पनि गएका थियौँ। विश्रामपछि फेरि आइसकेका छौँ। आजको व्यवसायमा कार्यक्रममा मिठा रमाइला गीतहरू राख्दै राख्दै हामी अगाडि बढिरहेका छौँ। साथसाथै तपाईँको आवाजमा गीत सुन्ने प्रयत्न हाम्रो जारी रहेको छ। तपाईँको फोन लाग्छ भने चाहिँ तपाईँले सहभागिता जनाउन सक्नुहुन्छ। नभए तापनि कार्यक्रममा मिठा गीत सङ्गीतहरू बज्नेछ, तपाईँले सुनेर मनोरञ्जन लिन सक्नुहुन्छ आजको व्यवसायमा। यति बेला फेरि पनि लाग्छु म तपाईँको कमेन्टतर्फ नै। हामीलाई यति बेला अर्को साथीको कमेन्ट प्राप्त भएको छ, बाबुराम मगरजीको। उहाँ लेख्नुहुन्छ, नमस्कार दिदी, म कार्यक्रम सुन्दैछु है। बाबुराम मगर हो, उखलढुङ्गा पोकली घर भई हाल चाहिँ साउदी अरबको रियादबाट कार्यक्रम सुन्दैछु। अब बस्ने गीत सबैको लागि समर्पण गर्न चाहन्छु ल भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गर्न चाहन्छु। त्यसै गरी कल्पना साङपाङजी पनि लेख्नुहुन्छ, नमस्ते नमस्कार लेख्नुहुन्छ उहाँले। त्यसपछि मेरो प्यारो मान्छे दिलपाले शर्मिला राईलाई चाहिँ गेट वेल सुन भन्छु भन्दै हुनुहुन्छ भने उहाँले मिस यु लभ यु पनि भन्नुभएको छ। मम अञ्जना यात्री प्यारे साङपाङको लागि चाहिँ जन्मदिनको धेरै धेरै शुभकामना भन्दै हुनुहुन्छ। उहाँको मम्मीलाई जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छौँ हाम्रो तर्फबाट पनि। त्यसै गरी बाबा विनोद साङपाङको लागि पनि मिठो माया छ भन्नुभएको छ। मनिषा बान्तवाको लागि सम्झनु भएको छ रञ्जित राई। त्यसै गरी मम्मी सासु अनि सामु तामाङको लागि पनि भन्नुभएको रहेछ है त उहाँले। मैले अलिकति उहाँको कमेन्ट चाहिँ मिस्टेक पढेको छु। उहाँलाई पनि जन्मदिनको धेरै धेरै शुभकामना व्यक्त गर्न चाहन्छु। र मलाई जति पनि साथीहरूले कल्पना साङपाङ भनेर चिन्नुहुन्छ उहाँहरू सबै सबैलाई अब बज्ने मिठो गीत समर्पण गर्छु ल भन्नुभएको छ। उहाँका लागि पनि फेरि पनि विशेष धन्यवाद व्यक्त गर्छु। सपना तामाङजी पनि लेख्नुहुन्छ, हजुर नमस्ते नमस्कार, सुन्दैछु सिन्धुलीबाट, सपना तामाङ हो। कार्यक्रम राम्रो लाग्छ है ए नाना, खाना खानुभयो नि, आरामै सन्चै हुनुहुन्छ होला भन्दै हुनुहुन्छ। मलाई चाहिँ मिल्छ भने तिजको गीत बजाइदिनुहोस् न भन्नुभएको छ। कार्यक्रममा चाहिँ तिजका गीतहरू नै बजिराखेको छ है त सपनाजी। यहाँले अब गीतको बोल चाहिँ भन्नुभएको छैन, तिजको गीत बजाइदिनुहोस् मात्रै भन्नुभएको छ। ठिक छ, हामी फेरि पनि कार्यक्रममा तिजकै गीत राख्नेतर्फ नै लाग्न चाहन्छौँ। कार्यक्रममा यति बेलाको व्यवसायमा अर्को एकदमै मिठो रमाइलो तिजको गीत बज्छ। गीतपछि भने हामी फेरि पनि तपाईँका रमाइला मिठा कमेन्टहरू वाचन गर्नको लागि आउँछौँ। अब सम्भवतः हामी तपाईँको टेलिफोनमा अलिकति केही समस्या हो कि जस्तो लाग्छ। साथै तपाईँ धेरै साथीले हामीलाई प्रयास पनि गरिराख्नु भएको छ होला, फोन लागिरहेको छैन होला, र कतिपय साथी व्यस्त पनि हुनुहुन्छ होला भन्ने पनि लाग्छ। यति बेलाको व्यवसायमा कार्यक्रममा अर्को एकदमै मिठो रमाइलो गीत राख्छौँ। गीतपछि फेरि आउनेछौँ।
1: भकारीका धान मेरा बादुरे।

0: छय नियन्त्रण गरौँ। उर्वर भूमि जो
1: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
0: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
1: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
0: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
1: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
0: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आज भोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि। त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका, 1 नम्बर बजार, सिन्धुली। सम्पर्क नम्बरहरू 0475211158, 9854001475, 9841906669, 9864141788।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: रंग बहार, रंग बहार।
6: बर्जर सँगै उपहार, उपहार। बम्परमा यामाहा रेजियर।
5: बर्जर पेन्सले घर रंगाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
5: बर्जर पेन्स।
7: आमामामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
8: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
9: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782082। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
1: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार, रामेछाप।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
10: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
10: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01460310, 98514198 र 98415597।
11: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
12: ए राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
13: त्यही त राम भाइ, हेर न यो गाउँ घरमा बसेर आम्दानी केही भएन, हेर न घर चलाउनै मुस्किल भइसक्यो भने उफ, म त दिक्क भइसकेँ।
11: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स फालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि। खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
13: ए हो र भन्या, अनि फाइदा होला र है?
11: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ, कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ। पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको। मन्थली बीज बजारमै लोड गरे पनि भयो।
13: ए लु त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै नम्बर दिए त।
11: एकैछिन है त म हेरिहालेँ। ल टिप्नुहोस् त 98540-40239।
13: कति रे 98540 अनि
11: 98540-40239 फोन नम्बर चाहिँ 048-540-239
13: 048-540-239
12: हेलो विराज सप्लायर्स, भन्नुहोस् न के सेवा गरौँ?
13: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है। अनि रगनीबाट राम भाइले 10 बाक्स अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
12: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
11: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
14: विराज किसानको साथी।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले
9: सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69
0: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
1: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
0: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 0845410043 98 63 023 422।

कार्यक्रममा राख्यौँ मिठो गीत। गीतपछि हामी छोटो व्यावसायिक विश्रामतर्फ गएका थियौँ। विश्रामपछि फेरि आइसकेका छौँ। लगभग अब चाहिँ कार्यक्रमको पनि समय सकिन लागिसकेको छ। म तपाईँको फेसबुक लाइभबाट प्राप्त भएका कमेन्टहरू वाचन गर्दै अब चाहिँ कार्यक्रमबाट बिदा हुनुपर्ने बेला पनि भइसकेको छ। यति बेला हामीलाई अर्को साथीको कमेन्ट प्राप्त भएको छ। अभागी भुवन श्रेष्ठजीको, उहाँ लेख्नुहुन्छ, हेलो दिदी नमस्ते, सुन्दैछु है कार्यक्रम रामेछापबाट अब बस्ने गीत सबैको लागि ल भन्नुभएको छ। त्यसै गरी अञ्चिता मल्ल ठकुरीजीले पनि दिदी नमस्ते, सुन्दैछु है कार्यक्रम सिन्धुलीको खुर्कुटबाट अञ्चिता मल्ल ठकुरी छेत्री हो, अब बच्ने गीत सबैको लागि समर्पण गर्छु ल भन्नुभएको छ। त्यस्तै सुमित सुनवार किरातजी पनि लेख्नुहुन्छ, गुड मर्निङ दिदी नमस्ते, म काठमाडौँको बौद्ध जोरपाटीबाट सुमित सुनवार किरात, म पनि मजाले कार्यक्रम सुन्दैछु, धेरै मनपर्छ, अब बच्ने गीत हजुरको लागि र मेरो घर परिवार लगायत सबैको लागि ल भन्नुभएको छ। त्यस्तै मेरो प्यारो बुढा भन्ने आइडी छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते है सबैलाई सम्झेको छु भन्दै हुनुहुन्छ। त्यसै गरी विनोद बरुवालजीले नमस्ते हजुर, म पनि कार्यक्रम सुन्दैछु है यता सालुबाट, अब बज्नु गीत सबैको लागि भन्नुभएको छ। सूर्य तामाङजीले पनि नमस्ते, म पनि सुन्दैछु भन्दै हुनुहुन्छ। कुन ठाउँबाट सुन्नुभयो? त्यसै गरी अर्को साथीको कमेन्ट यति बेला प्राप्त छ, निमा एसपी लामाजी, उहाँ लेख्नुहुन्छ, हेलो दिदी के छ खबर, म चाहिँ यता ओखलढुङ्गाको चरनालोबाट निमा शेर्पाई त भन्दै हुनुहुन्छ। अब बज्ने गीत चाहिँ सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। सबिन श्रेष्ठजीले पनि नमस्ते भन्दै हुनुहुन्छ। सुनिता सुनवारजीले पनि गुड मर्निङ छ है सबैलाई सम्झेको छु, कोही कसैलाई बिर्सेको छैन भन्दै हुनुहुन्छ। त्यसै गरी सुजन भुजेल खोटाङ्गे भाइ हुनुहुन्छ, उहाँ पनि लेख्नुहुन्छ, नमस्ते दर्शन है दिदी, दिदी म पनि कार्यक्रम मजाले सुन्दैछु यता खोटाङबाट, अब बज्ने गीत मलाई सुजन भनेर चिन्ने नचिन्ने सबैको लागि समर्पण गर्छु भन्नुभएको छ। उहाँलाई पनि विशेष धन्यवाद व्यक्त गरे। त्यसै गरी भोजपुरी सानु केसीजीले पनि नमस्कार छ हजुर, म पनि सुन्दैछु कार्यक्रम भन्नुभएको छ, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै लगभग अब चाहिँ तपाईँका यतिन्जेलसम्म प्राप्त भएका कमेन्टहरूलाई मैले वाचन गरेर सघाइसकेको छु जस्तो लाग्छ। सम्भवतः यतिन्जेलसम्म प्राप्त भएका कमेन्ट वाचन भइसकेको छ, साथै आजको कार्यक्रमको समय पनि लगभग सकिसकेको छ भन्दै तपाईँले आजको बसाइमा हामीलाई देश तथा विदेशमा रहेर विभिन्न ठाउँमा रहेर विभिन्न माध्यमबाट सुन्नुभयो, साथ दिनुभयो। धेरै साथीले फोन त प्रयास गर्नुभएको छ होला होइन, आजको बसाइमा हामीले कुनै पनि साथीहरूको आवाजमा गीत सुन्न सकेनौँ, भोलिका बसाइमा हामी तपाईँसँग प्रत्यक्ष टेलिफोन सम्पर्कमा जोडिनेछौँ भन्दै कार्यक्रम लोकशैली अवधि बजेका मिठा लोकगीत सङ्गीतका सर्जक अनि श्रष्टालाई विशेष धन्यवाद व्यक्त गर्छु। साथै यतिन्जेलसम्म प्रविधि संयोजनमा रहेर मलाई साथ दिनुभयो श्रीराज महत, उहाँको लागि पनि विशेष धन्यवाद व्यक्त गर्दै गर्दै कार्यक्रमको अन्तमा हाम्रो सपनाजीले बजाइदिनुहोस् न है छमछमी भन्ने बोलको गीत भन्दै हुनुहुन्छ। रेखा शाहको आवाजमा रहेको यो छमछमी त्यसको बोलको गीत छोड्दै आजको लागि भने कार्यक्रम लोकशैलीको बसाइबाट म तपाईँकै साथी ललिता आयु पनि बिदा हुन चाहन्छु। तपाईँ भने रेडियो सुन्दै गर्नुहोला। हवस् त नमस्ते।

नमस्कार, बिहान 11 बजेको हजुरको खबरमा स्वागत छ। खबरको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्रो हजुरको याप र तामाकोशी एफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नौदलीय अग्रगामी मोर्चाको मधेस प्रदेश समन्वय समितिले आज जनकपुरमा वृहत कार्यकर्ता भेला तथा विमुखीकरण कार्यक्रम आयोजना गर्दैछ। उद्योग वाणिज्य सङ्घमा हुने कार्यक्रममा सङ्घर्षका लागि एकता, समानता, स्वतन्त्रता, स्वाधीनता र सामाजिक न्यायका लागि सङ्घर्ष भन्ने नाराका साथ मोर्चाको राजनीतिक कार्यदिशा, सङ्गठन विस्तार तथा आगामी कार्यक्रमबारे छलफल हुने आयोजकले जनाएको छ। मोर्चाको मधेस प्रदेश स्तरीय बैठकले सङ्गठन विस्तार र जनपरिचालनका लागि क्षेत्रीय भेला गर्ने निर्णय गरे अनुसार जनकपुरमा सप्तरी, सिराहा, धनुषा, महोत्तरी र सर्लाहीका नेता कार्यकर्तालाई समेटेर कार्यक्रम आयोजना गर्न लागि हो। कार्यक्रममा उपेन्द्र यादव, डाक्टर सिके राउत, प्रभु शाह, जनार्दन शर्मा, रेशम चौधरी लगायत मोर्चाका शीर्ष नेताहरूले सम्बोधन गर्ने तयारी भएको जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवको सचिवालयले जनाएको छ। देशव्यापी रूपमा जनसभा गर्दै तल्लो तहसम्म आफ्ना एजेन्डा लैजाने मोर्चाको पूर्व घोषित रणनीति अनुरूप मधेस प्रदेशमा यो अभिमुखीकरण तय गरिएको आयोजकले जनाएको छ। जनकपुरको यो भेलालाई मोर्चाले मधेस प्रदेशमा सङ्गठन विस्तार, कार्यकर्ता परिचालन र आफ्नो घोषित राजनीतिक एजेन्डालाई स्थानीय तहसम्म पुर्याउने अभियानको महत्त्वपूर्ण चरणका रूपमा अघि बढाएको छ। 5 जिल्लाका कार्यकर्ताको सहभागितामा हुने छलफलबाट प्रदेशमा मोर्चाको आगामी साङ्गठनिक तथा राजनीतिक गतिविधिको दिशा तय हुने अपेक्षा गरिएको छ। दुई हजार छियालिस

सालपछि बन्द भएको ऐतिहासिक शारदा पुस्तकालय ललितपुर महानगरपालिकाले सञ्चालनमा ल्याएको छ। 2046 सालको जनआन्दोलन अघिसम्म मङ्गल बजारको तत्कालीन ललितपुर नगर पञ्चायतको भवनमा सञ्चालनमा रहेको शारदा पुस्तकालय त्यस यता बेखबर बनेको थियो। बन्द भएको शारदा पुस्तकालयलाई ललितपुर महानगरपालिकाले आफ्नै कार्यालय भवनमा हिजोदेखि फेरि सञ्चालनमा ल्याएको। पुस्तकालयको उद्घाटन गर्दै संस्कृति शिरोमणि हरिराम जोशीले ओझेलमा परेको र मृत भइसकेको पुस्तकालय सञ्चालनमा आउनु महत्त्वपूर्ण भएको भन्दै यसले ज्ञानको प्रचार प्रसार मा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरीसहितको कमान्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीलाई सरकारले कारवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कारवाही गरेको र 2 जनही 3 लाख रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 3200 रुपियाँसम्म असुल गरिएको उजुरी परेको छ। भक्तपुरमा 28-29 सय रुपियाँसम्म मूल्य लिन 28-29 सयसम्म मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासङ्घले पनि कालोबजारी गर्नेलाई कडा कारवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 दिन ग्यास आयात ठप्प भएको थियो। त्यसता ग्यासका ठुला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर पर्दा उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने एकिन जवाफ सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौँ दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेको देखिन्छ। नवलपरासीको गैडाकोट नगरपालिका 12 हर्कपुरस्थित 2 बस एकापसमा ठोकिँदा 18 घाइते भएका छन्। आज बिहान करिब 6:50 समयमा गैडाकोट नगरपालिका 12 हर्कपुरस्थित पूर्व पश्चिम राजमार्गमा नारायणगढबाट बुटवलतर्फ आउँदै गरेको लु 2 ख 64 57 नम्बरको बसलाई सोही दिशातर्फ आउँदै गरेको लु 2 ख 60 36 नम्बरको बसले पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनामा दुवै बसमा सवार 18 घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। दुर्घटनामा परि घाइते हुनेहरूको नाम अलि सार्वजनिक गरिएको छ। स्रोत नखुलेको 4,50,000 भारतीय रुपियाँसहित वीरगन्ज महानगरपालिकाको रजत जयन्ती चोकबाट एक भारतीय नागरिक पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार यिनीहरू वा पर्साबाट खटिएको प्रहरी टोलीले नियमित चेक जाँचको क्रममा भारतबाट वीरगन्जतर्फ आउँदै गरेको BRO 680-6445 नम्बरको मोटरसाइकल रोकी चेक जाँच गर्दा स्रोत नखुलेका अवैध भारतीय नोटसहित पक्राउ परेका हुन्। पक्राउ पर्नेमा भारत बिहार जिल्ला मोतिहारी पलानावा थाना वडा नम्बर 10 बस्ने 55 वर्षीय अशोक कुमार रहेका छन्। मोटरसाइकलको डिक्कीमा लुका छिपाइ राखेको अवस्थामा भारतीय नोट 500 दरका 891 थान, 200 दरका 1 थान र 100 दरका 4 थान गरी जम्मा 4,50,000 फेला परेको छ। पक्राउ परेका अभियुक्तलाई मोटरसाइकलसहित थप अनुसन्धानको लागि हिरासतमा लिएको प्रहरीले जनाएको छ। खबरको क्रम अन्तर्राष्ट्रिय खबर। युक्रेन र मध्यपूर्वमा चलिरहेको युद्ध तथा अमेरिका चीन तनावका बीच 18 ब्रिक्स शिखर सम्मेलन आजदेखि भारतको सङ्घीय राजधानी दिल्लीमा सुरु हुँदैछ। भारत, चीन, रुस, ब्राजिल, दक्षिण अफ्रिका, इरान, युएई लगायत 11 देश सहभागी सम्मेलनमा भाग लिन रुसी राष्ट्रपति भ्लादिमिर पुटिन लगायतका नेता दिल्ली आइसक्नु भएको छ। चीनका राष्ट्रपति सी जिनपिङ पनि दिल्ली पुग्नुहुनेछ। विश्वको ठूलो जनसङ्ख्या र आर्थिक तथा ऊर्जा स्रोत समेटेको समूहले विश्व व्यवस्थामा प्रभाव बढाउन खोजे पनि सदस्य राष्ट्रका फरक राजनीतिक तथा विदेश नीतिका कारण साझा धारणा बनाउन चुनौती देखिएको छ।
र खबरको अन्त्यमा खेल खबर। 10 राष्ट्रिय खेलकुद प्रतियोगिता आउँदो मङ्सिर 16-27 गतेसम्म कर्णाली प्रदेशमा आयोजना हुने भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयले प्रतियोगिता कर्णाली प्रदेशको सुर्खेतसहित विभिन्न जिल्लामा सञ्चालन गर्ने निर्णय गरेको। राष्ट्रिय खेलकुद परिषदको 125 बैठकको सिफारिसका आधारमा मन्त्रालयले प्रतियोगिताको मिति र आयोजना क्षेत्र टुङ्गो लगाएको मन्त्रालयका प्रवक्ता एवं सहसचिव श्री प्रसाद भट्टराईले विज्ञप्ति मार्फत जानकारी दिनुभएको छ। यसअघि राष्ट्रिय खेलकुदको 9 संस्करण 2079 असोज 28 कार्तिक 3 गतेसम्म कर्णाली प्रदेशमा आयोजना भएको थियो। त्यस यता राष्ट्रिय खेलकुद प्रतियोगिता सञ्चालन हुन सकेको छैन। हवस् त, बिहान 11 बजेको हजुरको खबर सकियो। हाम्रो भेट दिउँसो 2 बजेको हजुरको खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रीराज महत पनि यस खबरबाट बिदा हुन्छु। नमस्कार।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाऊ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर एक बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्
3: उपाय नम्बर दुई साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर तिन बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर चार दुई लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर पाँच मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ
3: गोकुलगङ्गा गाउँपालिका वडा नम्बर 3 को कार्यालय रसनालु रामेछाप
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हाड जोड्नी तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेङ्गु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
2: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
3: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
3: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
3: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।

0: हजुरको रेडियो 102.1 MHz।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
2: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 औं वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
2: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
2: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
2: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
2: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
2: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
2: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
2: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
2: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
3: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान।
2: मिति 2083 साल भदौ 27 गते। स्थान: एजियस होटल मन्थली। समय: बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
3: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
2: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0484-543-304, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484-400-067।
3: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली, रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ।
2: गोलन्जोर गाउँपालिका, वडा नम्बर 6 को कार्यालय, बाँसेश्वर, सिन्धुली। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
1: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
1: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
2: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
4: QA
1: सीएए प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
3: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल क्युएए प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा बिबिएस बिए र बिएड प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तीनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 98541498 र 98145597

0: हजुरको रेडियो 102.1 मेगा।
1: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97406 26 69 97 40 26 69 79।
2: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
3: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
3: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
3: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
3: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
3: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
3: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
3: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
3: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। गुलन्चोर गाउँपालिका वडा नम्बर 3 को कार्यालय ग्वालटार सिन्धुली।
4: घर बनाउनको लागि रड, सिमेन्ट, जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
5: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका?
6: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर, गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी, किला, रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
7: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खातबारी, रामेछाप।
8: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
9: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
1: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
8: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
1: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
2: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
1: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
10: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
11: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
8: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
10: सम्पर्क नम्बर 0475904668, 98692065998।

0: हजुरको रेडियो 102.1 मेगा।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
2: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध दही मही पनिर खुवा घिउ आइसक्रिम कुल्फी लस्सी पनि पाइन्छ नि। त्यही गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर सफल फलफुल स्टोर सुमिना स्टोर सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
2: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप गौरीशंकर क्याम्पस गेट नजिकै सम्पर्क नम्बर

0: ए काकी, तपाईँ जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली जानु न। दक्ष आयुर्वेद चिकित्सकबाट तपाईँको हात खुट्टा दुख्ने, झमझमाउने, घाँटी दुख्ने, ढाड दुख्ने समस्या निको भइहाल्छ नि। अनि आयुर्वेदमा फिजियोथेरापी सेवा पनि छ नि काकी।
1: ए हो र?
0: हो त काकी, अहिले त जिल्ला आयुर्वेदमा ल्याब सेवा पनि थपिएको छ नि। रगत, दिसाब, पिसाब, सुगर, युरिक एसिड, मृगौला सबै जाँच हुन्छ नि।
2: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा सबै सेवा सुविधा निशुल्क छ।
0: जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली बस पार्कबाट 200 मिटर पश्चिम 20 सडक मन्थली रामेछाप।
3: संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
4: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
3: अनावश्यक रूपमा धारा खुल्ला नराखौं। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौं। वर्षाको पानी संकलन गर्ने बानी बसालौ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
4: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
3: आउनुहोस्, पानी संरक्षण गरौं, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौं भन्ने अभियानमा हातेमालो गरौं।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: अहिले 12 बजे
6: हजुरको रेडियो 102.1 मेगा
7: 1,700 रुपियाँ पर्ने चामलको बोरालाई 11,000 रुपियाँसम्म तिर्नुपर्ने बाध्यता सृजना भएको थियो। यही चरम संकट टार्न राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पहलमा धुन्चेबाट हाकुबेसीसम्म ड्रोन मार्फत राहत पुर्याउन थालिएको छ। एकैपटकमा 80 देखि 100 किलोसम्म भार बोक्न सक्ने अत्याधुनिक ड्रोनले अहिले खाद्यान्न, औषधि र ग्यास सिलिण्डर दुर्गम बस्तीमा ओसारिरहेका छन्। भौगोलिक विकटताले हेलिकप्टर जान सम्भव नभएको र मान्छेले बोकेर लैजान कैयौं दिन लाग्ने अवस्थामा ड्रोनले राहत ल्याउन थालेपछि स्थानीयको अनुहारमा खुशी छाएको छ। गाउँपालिकाका अध्यक्ष बुचुङ तामाङका अनुसार प्रविधिको यो प्रयोगले भोकभोकै पर्न लागेका नागरिकलाई ठूलो राहत दिएको छ। नेपाल जस्तो विकट भौगोलिक अवस्था भएको देशमा विपद व्यवस्थापन र उद्धारका लागि ड्रोन प्रविधिको यो सफल अभ्यासले भविष्यका लागि प्रभावकारी र नयाँ बाटो देखाएको राष्ट्रिय जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो। परिवर्तनशील हिमाली जलवायुको कारण विपदको जोखिम बढेको भन्दै प्रकोप पूर्व तयारी सञ्जाल नेपाल डिपी नेट नेपालले राष्ट्रिय उत्थानशीलता निर्माण गर्न आह्वान गरेको छ। रसुवाको भोटेकोसी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपी नेटले जनाएको छ। संस्थाले विपद पछिको पुनर्निर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभए प्रभावितहरूको मानवीय मर्यादा, जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा जोड़ दिएको छ। डिपी नेट नेपालले सरकार तथा सरकारवाला सक्षम विभिन्न सिफारिसहरू प्रस्तुत गर्दै भोटेकोसी बाढीको तत्काल स्वतन्त्र वैज्ञानिक तथा फरेन्सिक अनुसन्धान गर्न माग गरेको छ। यस्तै बाढी प्रभावितहरूको सुरक्षित पुनर्वास गर्दै जग्गाधनी प्रमाण पूर्जा अनिवार्य रूपमा उपलब्ध गराइनुपर्ने, पुनर्लाभ र पुनर्स्थापनामा प्रक्रियामा बालबालिका, ज्येष्ठ नागरिक, महिला र अपाङ्गता भएका व्यक्तिहरूलाई विशेष प्राथमिकता दिनुपर्ने र नेपाल, चीन र भारत लगायतका देशहरूबीच बहुविपद पूर्व सूचना प्रणाली, तथ्याङ्क आदान प्रदान र वैज्ञानिक सहकार्य सुदृढ गर्नुपर्ने डिपी नेटको सिफारिस छ। यो बाढीबाट प्राप्त सिकाइलाई केवल प्रतिकार्यमा सीमित नराखी दीर्घकालीन राष्ट्रिय उत्थानशीलता सुधारका लागि निर्णायक मोडका रूपमा उपयोग गर्न डिपी नेट नेपालले ध्यानाकर्षण गराएको छ। उज्यालो नेपाल पार्टीका अध्यक्ष खुलमान घिसिङले पछिल्लो प्राकृतिक प्रलयलाई आधार बनाएर नेपालमा

0: लगानी गर्नु हुँदैन भन्ने धारणा बन्द नहुने बताउनु भएको छ। स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पानले आयोजना गरेको कार्यक्रममा घिसिङले प्राकृतिक विपदका कारण नेपालमा लगानीको वातावरणप्रति नकारात्मक धारणा बन्ने अवस्था सृजना हुन नहुने बताउनु भएको हो। उहाँले हजारौं वा 5,000 वर्षमा एकपटक आउने खालको असाधारण प्रलय आधार बनाएर नेपालमा लगानी नै गर्न नहुने निष्कर्ष निकाल्न नहुने बताउनुभयो। यस्ता घटनालाई आधार मानेर जलविद्युत आयोजनाको डिजाइन मापदण्ड अत्यधिक कडा बनाउँदै गएको आयोजना आर्थिक रूपमा सम्भव नहुने अवस्था आउन सक्ने उहाँको भनाइ छ। काठमाडौँ उपत्यकामा खाना पकाउने ग्यासको अभावसँगै कालोबजारी बढेको पाइएको छ। नेपाल आयल निगमले प्रहरी सहितको कमाण्ड पोस्ट बनाएर सुरु गरेको निगरानीका क्रममा कालोबजारी बढेको पाइएको छ। तोकिएको भन्दा बढी मूल्यमा ग्यास बेच्ने व्यापारीहरूलाई सरकारले कार्यवाही तीव्र पारेको छ। वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बढी मूल्य लिने 7 पसललाई कार्यवाही गरेको छ र 2 जनाही 3,00,000 रुपियाँसम्म जरिवाना गरेको जनाएको छ। उपभोक्ताबाट प्रति सिलिन्डर 2300 रुपियाँसम्म असुल लिएको उजुरी परेको छ। उपभोक्ता भक्तपुरमा 28-29,000 मूल्य लिने 2 पसल सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ। ग्यास विक्रेता महासंघले पनि कालोबजारी गर्नेलाई कडा कार्यवाही गर्न सरकारसँग माग गरेको छ। भदौ 14 गते कृष्णभीरमा राजमार्ग अवरुद्ध हुँदा 4 ग्यास आयात ठप्प भएको थियो। त्यस यता ग्यासका ठूला बुलेट आउन नसक्दा उपत्यका बाहिरका उद्योगमै सिलिन्डर भरेर ट्रक मार्फत ल्याइँदैछ। नेपाल आयल निगमका अनुसार अहिले दैनिक 40,000 भन्दा बढी सिलिन्डर भित्रिरहेका छन्। तर अभावको हल्लाले उपभोक्ताले अनावश्यक सञ्चय गर्न थालेपछि बजारमा माग धान्न मुस्किल परेको निगमको दावी छ। ग्यास अभावकै विषयलाई लिएर उद्योग मन्त्रीले राजीनामा दिइसके पनि बजारमा आपूर्ति कहिलेबाट सहज हुन्छ भन्ने यकिन जवाब सरकारसँग छैन। काठमाडौँ उपत्यकामा ग्यास किन्नका लागि उपभोक्ताहरू नाम टिपाएर कैयौं दिनदेखि पालोमा बसेका छन् भने विभिन्न डिपो तथा उद्योगमा सिलिन्डर लिएर लामो लाइन बसेका देखिन्छन्। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 नेपाल खबरमा सल्यानमा जीप दुर्घटना हुँदा 2 ज्यान गयो, 4 घाइते। धारापानीमा सडक ढलान गर्न बेसी सहर चामे सडक भरि बेलुका 5 लागि बन्द। लगायतका खबर बाँकी नै छन्, सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएई द्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपिआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट एन्ट्रान्स लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गते सम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सिट रिक्त रहेको हुँदा आइओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: तपाईँको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौँ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261, 596-617,
1: मोबाइल 98550-6076, 98550-6079, 98511-62594, 98510-5422।
3: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। यतिन्जेल हामीले सडक विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै भोटेकोशी बाढीबाट पीडितको सुरक्षित पुनर्वास, पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न डिपी नेटको आह्वान, खाना पकाउने ग्यासमा कालोबजारी बढेको पाइएकोले कार्यवाही गरिरहेको सरकारको भनाई लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। सल्यानमा जीप दुर्घटना हुँदा 2 जनाको ज्यान गएको छ, अरू 4 जना घाइते भएका छन्। त्रिवेणी गाउँपालिका 5 सिमकमा जीप अनियन्त्रित भई सडकबाट झण्डै 90 मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ। प्रहरीका अनुसार दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी र त्रिवेणी गाउँपालिका 5 सल्लेका 18 वर्षीय विपना बुढाथोकीको ज्यान गएको हो। घाइतेमध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिमकका 24 वर्षीय भूपाल पुनको अवस्था गम्भीर रहेको छ। लमजुङ र मनाङ जोड्ने बेसीसहर चामे सडक अन्तर्गत मनाङको नासो गाउँपालिका 3 धारा पानीमा सडक ढलान गर्न भरे बेलुका 5 बजेसम्मका लागि बन्द भएको छ। बिहान 9 बजेदेखि बन्द गरेको सडक बेलुका 5 बजेपछि मात्र खुलाउने मनाङका प्रमुख जिल्ला अधिकारी मुक्तिप्रसाद खनालले जानकारी दिनुभयो। उहाँका अनुसार धारापानी क्षेत्रमा 135 MW क्षमताको मनाङ मर्स्याङ्दी जलविद्युत आयोजनाले झण्डै 50 मिटर सडक ढलान गर्ने भएको हो। अब विदेशको खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन शुरू भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलो पटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 वटा ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिका भन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। सम्मेलनले साइडलाइनमा प्रधानमन्त्री मोदीले इथियोपिया र मलेसिया लगायत का विभिन्न देशका राष्ट्रप्रमुखहरूसँग श्रृङ्खलाबद्ध द्विपक्षीय वार्ता गर्दै हुनुहुन्छ। 11 सदस्यीय राष्ट्रका अतिरिक्त 10 साझेदार देशका नेताहरू समेत सहभागी हुने यस सम्मेलनलाई लक्षित गरी नयाँ दिल्लीको सुरक्षा व्यवस्था अत्यन्तै कडा पारिएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायुमास क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरेका छन्। उनले 106 बलमा 102 रन बनाए। यो आसिफको एक दिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रन आउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए, दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले नट आउट 15 रन बनाए। बलिङतर्फ युएका इब्रास अहमदले 4 विकेट लिए। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब अस्मानीले 1-1 विकेट लिए। अहिले जवाफी ब्याटिङ गरिरहेको युएईले ताजा अवस्थामा 7 ओभरको खेल सकिँदा 2 विकेट गुमाएर 53 रन बनाएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान सुरक्षित गर्नेछ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सड़क विच्छेद भएको रसुवाका बस्तीमा राहत पुर्याउन ड्रोनको प्रयोग प्रभावकारी बन्दै, भोकै पर्ने अवस्थामा खाद्यान्न लगायत राहत पाएपछि स्थानीयवासीमा खुसी। भोटेकोशी बाढीले हिमाली क्षेत्रको बढ्दो जोखिमलाई उजागर गरेको प्रकोप पूर्व तयारी सञ्जाल नेपालको भनाई, सुरक्षित पुनर्वास पूर्व सूचना प्रणाली र जलवायु न्याय सुनिश्चित गर्न आह्वान। काठमाडौँ उपत्यका लगायत मुख्य सहरमा खाना पकाउने ग्यासको अभाव झनै चर्को बन्दै, कालोबजारी बढेको पाइएकोले कारवाही गरिरहेको सरकारको भनाई। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु, मोदी सी जिनपिङ र पुटिन 10 वर्षपछि एउटै मञ्चमा देखिँदै। र एसिसी प्रिमियर कपको फाइनलमा नेपालले युएईलाई 314 रनको लक्ष्य दियो, आसिफ शेखको शतक। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौँ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौँ। नमस्कार।
4: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699
2: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
5: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
2: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310 98-51-40-41-98 र 98-41-25-59-57। राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तिन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
4: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
4: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
4: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
6: लौ आयो है, क्वालिटीमा नम्बर 1, दाममा सबैभन्दा कम।
7: ओ प्रकाश सुपु।

0: सस्तोमै पोषक दाना पाउन रामी छपको लागि हाम्रो आधिकारिक विक्रेता डिलर बिरास सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
1: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
0: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402239।
2: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना।
3: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
4: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
3: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
4: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
3: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
4: सम्पर्क नम्बर 0485410043 9863024022।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
6: दोरम्बा सैलुङ गाउँपालिकाको कार्यालय टोकरपुर रामेछाप।
7: तन्ने पैसो कमाइएला भनेर 100 x 36 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
8: कतिखेर विदेश पुगाउला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरी हतार हामीले नै गरे। नेपालमा छ त्यहाँ हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भने हुन् नि, त्यो बेला सुनेर पनि उडायो। अब अहिले यो दुःख छ।
7: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
9: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाऊ।
5: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
6: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0485403998 0485403998।
5: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्बेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
6: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खाँडादेवी गाउँपालिका, गोकुलगङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल।
10: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
4: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
10: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
4: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
10: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
4: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
10: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
4: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
10: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033484 वा 98444410040। इमेल dhramechap@gmail.com।
4: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
11: हजुरको रेडियो।

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
1: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
4: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
2: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98 48 76 48 03। रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
7: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
8: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
7: हाम्रा विशेषताहरू,
8: 40% मात्रै डाउन पेमेन्ट,
7: सजिलो मासिक किस्ता सुविधा,
8: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
7: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
8: आवश्यक कागजातहरू,
7: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
8: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
7: थप जानकारीका लागि सम्पर्क नम्बर 98 543 43 255, 048 45 106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ। लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि गोलन्जोर गाउँपालिका सिन्धुलीद्वारा जारी सन्देश।
2: भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
3: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाऊ।
3: खाली जमिनमा रुख तथा घाँस रोपौ। भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ। जथाभावी वन फडानी नगरौ। नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौ। सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौ।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
3: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: गोकुलगङ्गा गाउँपालिका, वडा नम्बर 3 को कार्यालय, रसनालु, रामेछाप।
3: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृवियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार, रामेछाप।
4: हजुरको आवाज, हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: होइन हजुर बुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
1: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
0: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
1: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
0: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फङ्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्व सम्बन्धी पिटी आइएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरिब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
1: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
2: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निःशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
0: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निःशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
3: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौँ र अरूलाई पनि बचाऊ।
4: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848-40014 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54114 सम्पर्क गर्नुहोस्।
3: जिल्ला अस्पताल रामेछाप।
5: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
6: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
5: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
6: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
5: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
7: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
8: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
9: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
9: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
9: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
9: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
9: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
9: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र,
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
9: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउन हुन अनुरोध छ। गुलन्जर गाउँपालिका वडा नम्बर 1 को कार्यालय डुडभन्ज्याङ सिन्धुली।

0: वाउ होइन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि? अनि कहाँबाट ल्यायो?
1: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
0: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845 85 63 65, वीरगन्ज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
1: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
0: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
1: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97 65 72 69 36, 98 17 48 75 46, सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
3: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
2: यदि तपाईँ यस्ता समस्याबाट

0: पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
1: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
0: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल पुरानो भवन मन्थली रामेछाप।
1: सम्पर्क नम्बर 048-545-143 98-63-023-422।
2: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
0: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
2: हाम्रा विशेषताहरू
0: 40% मात्रै डाउन पेमेन्ट,
2: सजिलो मासिक किस्ता सुविधा,
0: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
2: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
0: आवश्यक कागजातहरू,
2: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
0: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
2: थप जानकारीका लागि सम्पर्क नम्बर 98-543-243-255, 048-545-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: पानी संरक्षण गरौं, जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
2: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
1: अनावश्यक रूपमा धारा खुल्ला नराखौ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौं। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौं। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
2: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
1: आउनुहोस्, पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

प्रधानमन्त्रीद्वारा अक्कल शर्मालाई बिना विभागीय मन्त्रीमा नियुक्त गरिएको छ। अन्य थप चार मन्त्रीहरू सहित अहिलेको मन्त्रीमण्डल अब 93 सदस्यीय बन्न पुगेको छ। आजै प्रधानमन्त्रीबाट उद्घाटन गरी सिलकोठी सुँगुर फार्मको उद्घाटनका क्रममा ढोका खोल्ने बित्तिकै 601

0: होइन यी बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भए म त।
1: के गर्नु त बुढी, उबेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई? हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
0: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 9869-22-45-44,
1: 9840-37-78-93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
2: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, मा बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला।
3: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जित कार इन्टरप्राइजेस छँदैछ नि, त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
4: रञ्जित कार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली। सम्पर्क नम्बरहरू 0447-521-158, 9854-0145-575, 9841-96-0669, 9864-1417-88।
3: कृषिमा यान्त्रिकीकरण, लागतमा न्यूनीकरण,
4: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि।
5: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
6: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
4: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
5: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
4: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
4: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: अन्त नि हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
5: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली,
8: सम्पर्क नम्बर 0475-90-4-66, 9896-92-65-99-8।
7: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्, आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
6: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लायर्स खुलिसक्यो नि, यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि, त्यहीँ गए त भइगयो नि, मिठो पनि, स्वस्थ पनि।
10: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजा घर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
6: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 9841-82-9610।
11: दैनिक रु 197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
13: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
7: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
13: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।
7: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबासहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
4: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 82 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
7: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
4: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 उमेर समूह भित्रका युवा कृषक।
7: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
4: लक्ष्य 22
7: स्वीकृत बजेट 88 लाख।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 4 उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
7: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैङ्क खातामा भुक्तानी गरिने।
4: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
7: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
4: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
7: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
4: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागज कागजातहरू,
7: स्थायी लेखा नम्बर, प्रमाण पत्रको प्रतिलिपि,
4: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
7: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र,
4: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
7: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
4: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू,
7: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: अदुवा, बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
7: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
4: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन, प्रशोधन र भण्डारण,
7: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: मौरी पालन व्यवसाय र मह प्रशोधन,
7: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
4: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
7: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
4: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
7: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
4: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
7: फलफुल प्रशोधन र बजारीकरण,
4: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
7: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
4: प्राङ्गारिक कृषि वस्तु निर्यात,
7: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
4: घाँसबाट हे, साइलेज तथा हिलेज उत्पादन व्यवसाय,
7: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
4: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
6: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
4: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
6: उपाय नम्बर तिन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवाँ लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवाँ लगाउनुहोस्।
4: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भिनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
6: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
4: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अपनाउनुहोस्।
6: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
4: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
6: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।

0: तिम्रो
1: देशमा त धर्मीहरू भन्दा पापीहरू धेरै छन् र भ्रष्टाचारीहरू धेरै छन्, तिनीहरूलाई नरकमा पनि ठाउँ छैन।
2: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
3: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
4: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
3: हुर्केकै गिरिराज चल्ला 150मा?
4: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
5: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
4: विराज किसानको साथी,
5: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
4: प्रोप्राइटर जय मानन्दर, फोन 0485402439, 0485405533 र 98540402439। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
6: दैनिक रु 197मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
7: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
8: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
9: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
8: अचानक उच्च ज्वरो आउनु,
9: टाउको दुख्नु,
8: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
9: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
8: वाकवाकी लाग्नु, बान्ता हुनु,
9: शरीरमा बिमिरा आउनु।
8: डेङ्गु रोगको रोकथामका उपायहरू:
9: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
8: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
9: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
8: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
9: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
9: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ।
8: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरिदिनुहोस्।
9: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
8: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
9: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
8: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
9: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
8: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
9: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
8: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली।
10: रंग बहार, रंग बहार।
11: बर्जर संगे उपहार, उपहार। बम्प
0: नम्बरमा यामाहा रेजियर
10: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
0: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
10: बर्जर पेन्सले।

0: केटाकेटी छैन, त मान्छेको बच्चा नभएर बाख्राको बच्चा भइदिए भए बोको गनाएदेखि डुङडुङ गनाइ सके उ बिजनेस थियो। त्यसले गर्दाखेरि अब हाम्रो यो छर छिमेकमा सङ्गत गर्न लायक मान्छे छैन।
1: तिमीलाई मैले यत्रो दुःख गरेको छु, यस्तो दायाँ बायाँ लाग्नु हुँदैन कि है, यताको लक्ष्मीसँग चाहिँ लाग्दै नलाग्नु जानु है, ज्ञानी हुनु है, छोरा नै ठिक छैन कि, यस्तो दाम लाग्नु, यता दायाँ बायाँ नलाग्नु है।

0: होइन यो आज रातको खतरा मुन्के
1: ए ए के त मेरो छोरी हो।

0: ऊ यहाँ छ तिम्रो छोरी, मेरो चाहिँ छोरो खोइ नि।
1: छोरालाई सम्हालेर राख्नु छैन,
0: आफ्नो छोरीलाई सम्हालेर राख। मुख हेर्न पर्ने मान्छेको पित हेर्नु पर्ने भने यही हो।
1: यो छोरीले कति दुःख दिए होला भगवान्, कहाँ खोज्ने।

0: मैले एउटा कुरा सोचेँ।
1: मैले पनि एउटा कुरा सोचेँ।
0: तपाईँको हुर्किएको छोरी,
1: तपाईँको हुर्किएको छोरा
0: भागे, बिहे गरे,
1: के भयो त?
0: जे भयो राम्रै भयो। त्यसैले

0: जे भयो राम्रैको लागि भयो, जे हुनेछ राम्रैको लागि हुनेछ। अब शुभ काममा किन ढिला गर्नु? ल तुलाई गृह प्रवेश गर।
1: गृह प्रवेश भन्दा पहिला आशीर्वाद लिने हो कि छोरी बहिनी हामीसँग? ल आशीर्वाद दिउँ त पहिला। अब मिलेर बस्नु है, अब छोरीको घरमा भित्र जाने कुरा आएन। ल मारे पाप पाले पुण्य भन्छन्, मेरो छोरी तपाईँको छोराको जिम्मामा, म चाहिँ गएँ। ल
0: दर्शन सम्झिने,
1: म चाहिँ गएँ।
0: हिँड बुहारी, भित्र हिँड, इन इन भद्र छ।

नमस्कार, दिउँसो 2 बजेको हजुरको खबरमा स्वागत छ। म ललिता आयो। तपाईँले यो खबर हजुरको रेडियो 102.1 MHz, साथै तामाकुसी FM 95 MHz, इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np साथै अन्य विभिन्न माध्यमबाट पनि संसारभरिकै साथ सुनिरहनु भएको छ। अब खबरहरू विस्तारमा। बागमती प्रदेशको मुख्यमन्त्री किरण थापाले भोटे कोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्य विनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटे कोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभएको छ। भोटे कोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्ने बताउनु भएको छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उहाँले बाढी तथा विपद प्रभावित नागरिकका लागि स्थायी आवास निर्माणका लागि पहिलो प्राथमिकतामा राखेको र दीर्घकालीन रूपमा सुरक्षित ठाउँमा प्रभावितको पुनर्स्थापना गर्न प्रदेश सरकार केन्द्रित रहेको बताउनु भएको छ। प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार आज बिहान 9 बजेसम्म कोषको खातामा 13,54,09,3,117 मौजदात रहेको छ। कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषको विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितका नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। त्यस्तै कोषलाई 2 ब्याङ्कका डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। भदौ शुक्रबार साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,887 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढीमा अभिभावक गुमाएर संरक्षण विहीन भएका बालबालिकाहरूको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको हो। हालसम्म संरक्षण विहीन बनेका 109 बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाससहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने निर्णय अनुसार तथ्याङ्क सङ्कलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 कोठे भवन मर्मत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। त्यसै गरी

बाट परिवार विहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकलाई नुवाकोटको लिखु गाउँपालिका 5 स्थित कवर्ड हलमा आवासासहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। मध्य प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्य कर्मी तथा कर्मचारीलाई तत्काल अन्यन्त्र कामकाजमा नखटाउन निर्देशन दिएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश अन्तर्गतका स्वास्थ्य निकायलाई पत्रचार गर्दै आर्थिक वर्ष 2083-84 लागि अस्थायी दरबन्दी स्वीकृत नभएसम्म गत आर्थिक वर्षमा अस्थायी दरबन्दीमा कार्यरत स्वास्थ्य कर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउने वा अन्य कार्यालयमा हाजिर गराउने कार्य नगर्न भनेको हो। मन्त्रालयका अधिकृत सातौं बन्से लाल शाह तेलिसले हस्ताक्षर गरेको पत्रमा 2083 असार मसान्तसम्म अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक स्वास्थ्य कर्मी तथा कर्मचारीलाई कामकाजमा खटाउन तथा कार्यालयमा हाजिरी गराउन रोक लगाइएको उल्लेख गरिएको छ। मन्त्रालयका अनुसार प्रदेश मन्त्री परिषदको 2083 साल 4 महिना 28 गतेको निर्णयअनुसार अस्थायी दरबन्दी सम्बन्धी व्यवस्था कार्यान्वयन गर्न लागि उल्लेख छ। सोही निर्णयबारे सम्बन्धित निकायलाई जानकारी गराउँदै निर्देशन पालना गर्न भनिएको छ। पत्र प्रदेश स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्था केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेश स्वास्थ्य तालिम केन्द्र तथा प्रादेशिक अस्पताल, स्वास्थ्य कार्यालय र प्रादेशिक आयुर्वेद तथा वैकल्पिक चिकित्सालयहरूलाई पठाइएको छ। मन्त्रालयले अस्थायी दरबन्दीमा रहेका कर्मचारीको कामकाज र हाजिरी सम्बन्धी व्यवस्थामा एकरूपता कायम गर्न यस्तो निर्देशन जारी गरेको जनाएको छ। उनीहरूलाई सम्बन्धित कार्यालयमै हाजिर गराउन भनेको हो। नवलपरासे बर्दघाट सुस्ता पूर्व नवलपुरको गैडाकोट नगरपालिका वडा नम्बर 1-12 हर्कपुरमा 2 बस आपसमा ठोकिँदा यात्रुहरू घाइते भएका छन्। आज नारायणगढबाट बुटवलतर्फ जाँदै गरेको लु 2X6457 नम्बरको बसलाई सोही दिशातर्फ पछाडिबाट आइरहेको लु 2X6036 नम्बरको बसले ठक्कर दिएको प्रहरीले जनाएको छ। दुर्घटनामा दुवै बसमा सवार यात्रु घाइते भएका छन्। घाइतेहरूलाई उपचारका लागि भरतपुरतर्फ पठाइएको छ। घटनापछि लु 2X6457 नम्बरको बस चालक बौद्धे काली गाउँपालिका वडा नम्बर 6 निवासी 42 वर्षीय लोक बहादुर थापा मगरलाई प्रहरीले नियन्त्रणमा लिएको छ। दुर्घटना सम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। खबरको क्रममा अब अन्तर्राष्ट्रिय खबर। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिनु भएको हो। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदी बीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठूला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। विश्वको झण्डै आधा जनसङ्ख्या र अमेरिकाभन्दा 3 गुणा ठूलो अर्थतन्त्रको प्रतिनिधित्व गर्ने 11 सदस्यीय राष्ट्रको यस समूहले डलरको निर्भरता घटाउने रणनीति बनाएको छ। भारतको अध्यक्षतामा भइरहेको र यस सम्मेलनमा स्थानीय मुद्रामा व्यापार र अन्तर्देशीय डिजिटल भुक्तानी प्रणालीको विस्तारमा विशेष जोड दिइनेछ। र खबरको अन्त्यमा खेल खबर। एसिसी प्रिमियर कपको फाइनल जितका लागि नेपालले युएईलाई 314 रनको लक्ष्य दिएको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 313 रन बनाएको हो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गर्नुभएको छ। उहाँले 106 बलमा 102 रन बनाउनु भएको हो। यो आसिफको एक दिवसीय क्रिकेटमा 2रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाउनु भएको छ। रन
आउट भए। त्यस्तै गुलसन झाले 52, रोहित पौडेलले 40, देवेन्द्र सिंह गैरीले 18 र इशान पाण्डेले 13 रन बनाउनु भएको छ। सन्दीप जोडाले 7 र बसिर अहमदले नट आउट 15 रन बनाउनु भएको छ। बलिङतर्फ युएका इब्राहिम अहमदले 4 विकेट लिनुभएको छ। खुजाइमा बिनले 2 तथा हैदर अली र अदिब उस्मानीले 1-1 विकेट लिनुभएको छ। आजको फाइनल जित्ने टोलीले सन् 2027 हुने एक दिवसीय एसिया कपमा स्थान बनाउनेछ। हवस् त, अहिलेलाई दिउँसो 2 बजेको हजुरको खबर यति नै। हाम्रो भेट अपरान्ह 4 बजेको रामेछाप खबरमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म ललिता हायु पनि यस खबरबाट बिदा हुन्छु। नमस्ते।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना
3: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हाड जोड्ने तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेङ्गु रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
2: डेङ्गु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप हावाहुरी चलेको बेला के गर्ने
4: घरको झ्याल र ढोका बन्द गर्ने
3: आगोका स्रोतहरू बन्द गर्ने
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने
3: भिडभाडमा भए नआत्तिने भागदौड नगर्ने बिस्तारै सुरक्षित स्थानमा लाग्ने
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने
3: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने
4: हावाहुरी चलेको बेला के नगर्ने
3: कमजोर संरचना अग्ला रुख टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने
4: बिजुलीको तार लत्रिएको छ भने नछुने
3: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने
3: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश
2: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना
3: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ
2: कार्यसूचीको विषयहरू
3: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा
2: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा
2: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा
3: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा
2: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा
3: संस्था एकीकरण सम्बन्धमा
2: ऋण अपलेखन सम्बन्धमा
3: संस्थाको जग्गा बिक्री सम्बन्धमा
2: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा
3: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा
2: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा
3: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा
2: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा
3: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा
2: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा
3: धितो लिलामी सम्बन्धमा
2: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति समय र स्थान
3: मिति 2083 साल भदौ 27 गते स्थान एजियस होटल मन्थली समय बिहान 11 बजेदेखि 2 बजेसम्म निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ
3: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली सम्पर्क नम्बर 0484-43304 रामेछाप सेवा केन्द्र सम्पर्क नम्बर 0484-40-0067
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
2: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
3: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
2: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
3: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
2: उपाय नम्बर पाँच, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ। जनहितको लागि लिखु तामाकोशी गाउँपालिकाद्वारा जारी सन्देश।
5: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता। सूर्य ज्योति सही प्लान,
6: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
3: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
7: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
3: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
7: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 9765-72-69-36, 9817-4875-46। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: नवीकरणका लागि आवश्यक कागजातहरू:
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। मन्थली नगरपालिका वडा नम्बर 5 को कार्यालय सुनारपानी रामेछाप,

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
3: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
2: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौं। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौं। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौं।
3: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
2: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
3: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
4: हजुरको रेडियो 102

0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।
1: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
2: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 9848087828, 9827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8, तल्लो बजार, रामेछाप।
4: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
5: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: नवीकरणका लागि आवश्यक कागजातहरू:
5: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
4: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
5: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
4: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
5: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
4: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
5: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
4: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
5: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
4: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 4 को कार्यालय हिमगङ्गा रामेछाप।
6: नमस्कार है दाजु भाउजू, के को गन्थन मन्थन हो एका बिहानै?
7: ए, राम बाबु पो आउनु भएछ, के हुनु नि बाबु, दाई विदेश जाने रे, खै नेपालमा केही भएन?
8: त्यही त राम भाइ, हेर न, यो गाउँ घरमा बसेर आम्दानी केही भएन, हेर न, घर चलाउनै मुस्किल भइसक्यो भने, उफ, म त दिक्क भइसकेँ।
6: ल दाई भाउजू पनि यसरी हरेस खाएर पनि हुन्छ त? खै मलाई त नेपालमै भइरहेछ त, मैले जस्तै विराजबाट चल्ला दाना ल्याएर पाल्नु न, मैले अन्डा पार्ने लेयर्स पालेँ, तपाईँहरू ब्रोइलर पाल्नुहोस्, फेरि अहिले त विराजले दाना चल्ला घर घरमै ल्याइदिन्छ नि, खातामा पैसा हालिदिएपछि निकै सस्तोमा बसमा पनि 2-4 बोरा दाना भाडा दिएरै पठाइदिन्छ नि।
8: ए हो र भन्या, अनि फाइदा होला र है?
6: फाइदा हुन्छ नि, हामी चाहिँ कसले उधारो दिन्छ कसले कुखुरा उठाउँछ भन्दै खोज्दै हिँड्यौँ, पोषक प्लेट दाना चाहिँ विराजमा कम्पनीकै मूल्यमा पाइने रहेछ, मैले पनि रेडियोमा सुनेर पो थाहा पाएको, मन्थली बीज बजारमै लोड गरे पनि भयो।
8: ए लु, त्यसो भए म पनि विराजमा आजै चल्ला अर्डर गर्छु। खै खै, नम्बर दियो त,
6: एकैछिन है त म हेरिहालेँ। ल टिप्नुहोस् त, 9854040239।
8: कति रे? 9540 अनि
6: 9540040239। फोन नम्बर चाहिँ 0848540239।
8: 0848540239।
9: हेलो विराज सप्लायर्स, भन्नुहोस् न, के सेवा गरौँ?
8: मलाई शनिबारलाई 200 ब्रोइलर चल्ला र मङ्गलबारलाई 100 वटा गिर्रा चल्ला अर्डर गरिदिनुहोस् न है, अनि रगनीबाट राम भाइले 10 बाक्सा अन्डा पठाएको छ, उसको पनि दाना बसमा हालिदिनुहोस् न है।
9: हस् हुन्छ दाई, म दाना हालेपछि हजुरलाई फोन गर्नेछु, हजुरको चल्ला पनि अर्डर टिपे, चल्ला आउने दिन फोन गर्छु है।
6: पोषक दाना कुखुराले पनि मजाले खाने अनि 36 दिनमै कुखुरा पनि 2 किलो भन्दा बढी बढ्ने, अनि भएन त गजब।
10: विराज किसानको साथी।
11: दैनिक ₹197 रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
12: सूर्य ज्योति लाइफ इन्स्योरेन्स जीवनको लागि।
13: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो, यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा 1 पटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
4: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
13: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
4: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
13: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश।
14: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
4: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उब्जाउ हुने रुखो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
14: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
4: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
14: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त संचारमा सुधार ल्याउँछ।
4: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
14: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
4: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
14: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौँ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
0: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका, वडा नम्बर 8 वडा कार्यालय, रामेछाप बजार, रामेछाप।
2: दैनिक रु 197 मा रु 50 लाखको बिमा, तिरेको सम्पूर्ण प्रिमियम फिर्ता, सूर्य ज्योति सही प्लान,
3: सूर्य ज्योति लाइफ इन्स्योरेन्स, जीवनको लागि।
4: के तपाईँ वा तपाईँले चिनेको कोही लैङ्गिक हिंसा, दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
5: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
4: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
5: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
4: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
5: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
4: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
5: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
4: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल, रामेछाप। सम्पर्क नम्बर 97-65-20-33-84 वा 98-44-44-10-40। इमेल dhramechap@gmail.com।
5: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र, रामेछाप अस्पताल, रामेछाप।
0: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना:
1: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
0: अचानक उच्च ज्वरो आउनु,
1: टाउको दुख्नु,
0: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
1: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
0: वाकवाकी लाग्नु, बान्ता हुनु,
1: शरीरमा बिमिरा आउनु।
0: डेङ्गु रोगको रोकथामका उपायहरू:
1: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
0: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
1: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
0: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
1: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप। डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ। त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ। डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।

0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ।
1: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
0: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 5 को कार्यालय रामपुर रामेछाप। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
1: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
1: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
1: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
1: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
1: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाणपत्र
1: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।

0: अहिले दिउँसोको 3 बज्यो।
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: को लेवल 1 अस्पतालमा डीएनए नमुना संकलन गरिएको छ। टोलीले रसुवामा आवश्यक सामान पठाउन सहजीकरण गर्नुका साथै रसुवाबाट नुवाकोट ल्याएका सबको व्यवस्थापनमा समेत सहजीकरण गरिरहेको छ। एसएसपी सिलवालका अनुसार खोजी तथा उद्धारसँगै विभिन्न होल्डिङ सेन्टरको अनुगमन तथा प्रभावित क्षेत्रको अवस्थाबारे समन्वय गर्ने काम समेत भइरहेको छ। त्यस्तै नेपाली सेनाले विशेष गरी सुरुङ लगायत जोखिमयुक्त ठाउँमा उद्धार सड़क सञ्जाल सम्पर्क विच्छेद भएका अत्यावश्यक पूर्वाधार निर्माण लगायतका काम गरिरहेको छ। भदौ 10 आएको भटेको बाढीको आज 18 दिन भइसकेको छ। त्रिशुली नदीको बाढीका कारण सड़क भाँसिएपछि अवरूद्ध धादिङ चराउदीको कृष्णवीर सड़क खण्ड मंगलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मोगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सड़कको भित्तातर्फ नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सड़क निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मंगलबारसम्म गाड़ी चल्ने गरी खुलाउने प्रयास भइरहेको उहाँले जानकारी दिनुभयो। भदौ 10 भोटेकोशी र त्रिशुली नदीको बाढीपछि पहिरो तथा सड़क भाँसिएसँगै कृष्णवीर क्षेत्र अवरुद्ध छ। त्यहाँ नयाँ ट्र्याक निर्माण गरी यातायात सञ्चालन गर्ने गरी सड़क योजना कार्यालयले उपकरण परिचालन गरेर काम गर्दै आएको छ। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोशी विपदबाट देखिएको बताउनुभयो। प्राकृतिक विपदको सामना गर्न साझा जिम्मेवारी पूर्व तयारी र क्षेत्रीय सहकार्य आवश्यक रहेकोमा उहाँको जोड छ। नेपाल चीन सम्बन्धबारे चर्चा गर्दै परराष्ट्र मन्त्री खनालले भूगोल दुई देशबीचको सम्बन्धको महत्वपूर्ण आधार भए पनि सम्बन्धको भविष्य भूगोलले मात्रै निर्धारण नगर्ने उल्लेख गर्नुभयो। उहाँले दुई देशबीच लामो समयदेखि कायम सद्भावलाई व्यावहारिक सहकार्यमा रूपान्तरण गर्नुपर्नेमा जोड दिनुभयो। चीनको प्रविधि र नवप्रवर्धनमा भएको प्रगतिबाट नेपालले लाभ लिन सक्ने उल्लेख गर्दै मन्त्री खनालले प्रयोगशाला अनुसन्धान नवप्रवर्धन तथा ज्ञान आदान प्रदानमा सहकार्य विस्तार गर्नुपर्ने बताउनुभयो। कार्यक्रममा नेपालका लागि चिनिया राजदूत झाङ माओमिङले हिमाली क्षेत्रमा बढ्दै गएको जलवायुजन्य जोखिम र प्राकृतिक विपदको सामना गर्न नेपाल र चीनले मिलेर काम गर्नुपर्ने बताउनु भएको छ। उहाँले नेपाल र चीन एउटै हिमाली पारिस्थितिक प्रणालीसँग जोडिएकोले हिमाली क्षेत्रमा हुने बाढी पहिरो तथा अन्य प्राकृतिक विपदको प्रभाव दुवै देशले सामना गर्नुपर्ने बताउनुभयो। चिनिया राष्ट्रपति सी चिनफिङको भनाई उद्धृत गर्दै राजदूत माओमिङले कुनै पनि देश वातावरणीय जोखिमबाट पूर्ण रूपमा सुरक्षित रहन नसक्ने र जलवायु परिवर्तनको सामना देश एक्लैले गर्न नसक्ने बताउनुभयो। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापाले भोटेकोशी र त्रिशुली नदीको दायाँ बायाँ क्षेत्रमा अब फेरि बस्ती बसाल्न नहुने बताउनु भएको छ। नेपाल प्रेस सोसाइटीले भक्तपुरको सूर्यविनायकमा आज गरेको कार्यक्रममा मुख्यमन्त्री थापाले गएको भदौ 10 आएको भोटेकोशी बाढीले ठूलो जनधनको क्षति गरेको र अब पुनर्स्थापनाका काम गर्दा ध्यान पुर्याउनु पर्नेमा जोड दिनुभयो। भोटेकोशी र त्रिशुली नदी किनारका क्षेत्र सधैँ जोखिमपूर्ण रहेका कारण दीर्घकालीन सोचका साथ अघि बढ्नुपर्नेमा उहाँको जोड छ। बाढी प्रभावित क्षेत्रका नागरिकका लागि सम्बन्धित पालिकाले जग्गा उपलब्ध गराउने र प्रदेश सरकारले बस्ती निर्माण गर्ने सहमति भएको उहाँको भनाइ छ। नुवाकोटका लागि विदुर नगरपालिकामा जग्गा पाइसकेको र रसुवाका लागि जग्गा हेरिरहेको पनि मुख्यमन्त्री थापाले जानकारी दिनुभएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउच र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट

0: तथा कलेजो सम्बन्धी क्यान्सर, पाठे घरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीडितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-3333, 493-555।

0: चाड पर्वमा युरो पेन्ट्स प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन, डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइजमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट्स घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामसाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 82-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो। उहाँका अनुसार परीक्षण गरिएका जातहरूमध्ये 3 जात सिफारिशका लागि अन्तिम चरणमा पुगेका छन्। ती जातमा गुल्मी लोकल, सिलेक्सन 10 र एलो क्याटुरा रहेका छन्। रुरू क्षेत्र गाउँपालिकामा रहेको कफी अनुसन्धान कार्यक्रमले प्राङ्गारिक प्रविधि मार्फत 38 जातका कफीको जातीय परीक्षण सम्पन्न गरेको हो। यसै वर्ष थप अनुसन्धानमा समावेश गर्ने गरी भारतबाट 4 नयाँ जातका कफीका बिरुवा ल्याएर बेर्ना उत्पादन शुरू गरिएको पनि प्रमुख गौतमले बताउनुभयो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत झण्डै 100 रोपनी क्षेत्रफलमध्ये 60 रोपनीमा कफीका जातीय तथा अन्य परीक्षण र बिउ बेर्ना उत्पादन भइरहेको छ। अब विदेशको खबर। माओ सेतुङको निधन भएको 50 बित्यो, तर यसबेला आधुनिक चीनका नयाँ पुस्ता, विशेष गरी जेन्जी भनिने युवामाझ माओप्रतिको आकर्षण अप्रत्याशित रूपमा बढ़िरहेको पाइएको छ। चिनिया युवाहरू हिजो आज अनलाइन प्लेटफर्ममा माओलाई नेताभन्दा पनि शिक्षकको रूपमा प्रस्तुत गरिरहेका छन्। चिनिया भिडियो प्लेटफर्म बिलिबिलीमा माओको युवाकाल र नेतृत्वसँग सम्बन्धित भिडियोहरूले लाखौं भ्युज पाइरहेका छन् भने हजारौं सकारात्मक कमेन्टहरू आइरहेका छन्। चीनको प्रतिष्ठित चिन्वा विश्वविद्यालयको पुस्तकालयमा सन् 2019 यता माओका रचनाहरू सबैभन्दा धेरै खोजिने पुस्तक बनेका छन्। जानकारका अनुसार यसको मुख्य कारण इतिहासप्रतिको प्रेम मात्र नभई वर्तमान चिनिया समाजप्रतिको युवाहरूको निराशा हो। पछिल्लो तथ्याङ्क अनुसार चीनमा युवा बेरोजगारी झण्डै 18% पुगेको छ। हप्ताको 6 बिहान 9 राति 9 काम गर्नुपर्ने बाध्यता र प्रतिस्पर्धाले युवाहरू थकित छन्। सानैदेखि कडा परिश्रम गरे सफलता पाइन्छ भन्ने भाष्य सुनेर हुर्किएका युवाहरू अहिले जागिर पाउन र घर किन्न सङ्घर्ष गरिरहेका छन्। यस्तो अवस्था पुँजीवादको आलोचना गर्ने र समाजलाई शोषक र शोषित भनेर सरल रूपमा व्याख्या गर्ने माओका विचारहरू उनीहरूका आफ्नै भोगाईसँग मिल्दोजल्दो लाग्न थालेको छ। विज्ञहरूले माओको यो पुनरुत्थान पुरानो यादको स्मरण मात्र नभई चिनिया युवाहरूले भोगिरहेको आर्थिक असमानता, असुरक्षा र असन्तुष्टिलाई ऐतिहासिक भाषा प्रयोग गरेर व्यक्त गर्ने एउटा नयाँ तरिका रहेको विश्लेषण गरेका बीबीसीले जनाएको छ। अब खेल खबर। एसिसी प्रिमियर कपको फाइनलमा पुग्न अहिले युएई नेपालले दिएको 334 रनको लक्ष्य पछ्याइरहेको छ। मलेसियाको बायोमास क्रिकेट मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 गुमाएर 313 रन बनायो। नेपालका ओपनर आसिफ शेखले शतक प्रहार गरे। उनी 106 बलमा 102 रन बनाएर आउट भए। यो आसिफको एकदिवसीय क्रिकेटमा दोस्रो शतक हो। अर्का ओपनर अर्जुन कुमारले 43 रन बनाएर रनआउट भए। त्यस्तै ईशान पाण्डेले 13, रोहित पौडेलले 40, गुलशन झाले 52 रन बनाए। दिपेन्द्र सिंह ऐरीले 18, सन्दीप जोराले 7 र बसिर अहमदले अभिजित 15 रन बनाए। बोलिङतर्फ युएईका इब्राब अहमदले 4 विकेट लिए। खुजाइनमा बिनले 2 तथा हैदरल अरी र अदिब उस्मानीले 1 विकेट लिए। युएईले ताजा अवस्थामा 47 ओभर 1 बलमा 9 गुमाएर 264 रन बनाएको छ र उसलाई जितका लागि 13 बलमा 50 रन आवश्यक रहेको छ। आजको यो फाइनल खेल जित्ने टोली अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा पुग्नेछ। चारभन्जेङभित्रका खबर सुरु गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार सँगै राहत वितरण लगायतका काम निरन्तर। कृष्णवीरको सड़क मंगलबारसम्म खुलाउने गरी काम तीव्र। हिमाली विपद राष्ट्रिय सीमाभन्दा परको साझा चुनौती रहेको परराष्ट्र मन्त्री खनालको भनाई। भोटेकोशी र त्रिशुली नदी किनारमा फेरि बस्ती बसाल्न नहुनेमा बागमतीका मुख्यमन्त्री थापाको जोड। गुल्मीमा 38 जातका कफीको परीक्षण, 3 जात सिफारिसका लागि अन्तिम चरणमा। चीनका नयाँ पुस्तामा 50 वर्ष अघि निधन भइसकेका माओप्रति आकर्षण बढ्यो, युवाले असन्तुष्टि पोख्न माओलाई शिक्षकका रूपमा मान्न थालेको विश्लेषण। र एसिसी प्रिमियर कपको फाइनलमा युएई नेपालले दिएको 314 रनको लक्ष्य पछ्याउँदै।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
5: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैंचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैंचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैंचा डुल्नुहोस्। झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
5: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ, समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैंचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैंचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
5: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथियन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैंचामा स्प्रे गर्नुहोस्।
5: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
5: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 98 64 14 0 449 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
6: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
7: बर्जर पेन्स।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
5: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
7: अचानक उच्च ज्वरो आउनु,
5: टाउको दुख्नु,
7: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
5: हाड जोड्ने तथा मांसपेशी दुख्नु,
7: वाक वाकी लाग्नु, बान्ता हुनु,
5: शरीरमा बिमिरा आउनु।
7: डेङ्गु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
7: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
7: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
5: जनस्वास्थ्य कार्यालय, रामेछाप बजार, रामेछाप। हावाहुरी चलेको बेला के गर्ने?
4: घरको झ्याल र ढोका बन्द गर्ने,
5: आगोका स्रोतहरू बन्द गर्ने,
4: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
5: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
4: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
5: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
4: हावाहुरी चलेको बेला के नगर्ने,
5: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
4: बिजुलीको तार लत्रिएको छ भने नछुने,
5: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
4: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
5: जनहितका लागि हजुरको रेडियो 102.1 MHz जारी सन्देश।
1: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्य ज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: कार्यसूचीको विषयहरू:
5: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
1: आर्थिक वर्ष 2083-84 वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 वार्षिक बजेट सम्बन्धमा,
1: आर्थिक वर्ष 2082-83 लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
1: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
1: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
1: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
1: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
1: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
1: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
4: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
5: मिति 2083 साल भदौ 27 गते। स्थान: एजियस होटल मन्थली। समय: बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
4: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
5: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0485403004, रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0484040067।
4: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड, मन्थली, रामेछाप।
8: रेडियो 102.1 MHz।

पतिव प्रकाष्ट के यो धरती अपराधीहरूको मात्रै आश्रय स्थल हो र यदि यो धरतीलाई ती दुष्टहरूको पन्जाबाट मुक्त गर्नु छ भने अपराध होइन अपराधी हुनुपर्छ भने साना।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौ।
1: जनहितका लागि दोरम्मा सैलुङ गाउँपालिकाद्वारा जारी सन्देश। सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमेनिटी, कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841252957।
1: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
2: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौ।
1: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
2: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ।
1: जनहितका लागि रामेछाप नगरपालिकाद्वारा जारी सन्देश।
5: के गर्नु, सबै गाउँका ठिटाहरू कोही मुगलान पसे, कोही सहर बसे, म बुढोली अब खेती कसरी लाउनु? हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ रे नि, के गर्नु, कहाँ गएर बुझ्नु होला?
6: ल हजुरबाले के चिन्ता गर्नु भएको, हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि। त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प, पाइप, मिल सहित खेत जोत्न, खन्न, बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर, टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि, त्यही गएर ल्याए त भइगयो नि।
1: रञ्जितकार इन्टरप्राइजेस, कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली,
7: सम्पर्क नम्बरहरू 0475211558 9854 0145 75 9841 96 0669 9864 1478
6: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
7: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छानामुनि।
5: ए बुहारी, साह्रै मासु खान मन लागेको छ। भोलिका लागि तरकारी पनि सकिएको छ। फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे। जाऊ त लिएर आऊ।
8: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
5: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
1: हजुर, रामेसाप मिटसप एन्ड कोल स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
2: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
8: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 9848 76 48 03, रामेसाप मिटसप एन्ड कोल स्टोर, रामेसाप अस्पताल जाने रोड, रामेसाप बजार, रामेसाप।

0: हजुरको रेडियो 102.1 मेगा।
1: पानीको मुहान संरक्षण गरौँ, भविष्य सुरक्षित बनाऊ।
2: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
1: पानीको मुहान वरिपरि रुख रोपौँ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर प्लास्टिक तथा रसायन जन्य पदार्थ नफालौँ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौँ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौँ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौँ।
2: आज हामीले मुहान जोगायौँ भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
1: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
1: तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
2: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
1: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
2: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
1: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
2: सम्पर्क नम्बर 048-45-143, 98-63-23-422।
3: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारदिनु पर्यो माता।
4: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
3: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
4: त्यसो भए ध्यान दिएर सुन्ने।
5: दक्ष, अनुभवी, विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने, खुस्केको, भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
4: सुन्नु भए त
3: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-40-114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
3: वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
4: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगन्ज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भयो, धेरै नभनौ, भनी साध्य छैन। त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
3: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 98-45-85-73-65, बिरगन्स फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक, कटर बोर्ड, रामेछाप।
6: घर बनाउनको लागि रड, सिमेन्ट जस्ता पाता चाहिने, कहाँबाट ल्याउने होला? फेरि यो मन्थलीमा त्यस्तो राम्रो हजुरको पसल चाहिँ कहाँ होला भतिज?
7: काका, तिमीलाई यति नै थाहा छैन? अब हाम्रै मन्थलीमा दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स खुल्यो नि काका।
8: हजुर, यहाँ सिमेन्ट, रड, पाइप, प्लाई जस्ता तथा निर्माण सम्बन्धी सम्पूर्ण सामान होलसेल मूल्यमा पाइन्छ। साथै ढुवानीको व्यवस्था पनि गरिएको छ। उदयपुर गैडाछाप सिमेन्ट र पशुपति रङको अधिकृत विक्रेता काटी किला रङ रोगनका सामानहरू एकै ठाउँमा पाइन्छ।
9: प्रोप्राइटर विनोद श्रेष्ठ, सम्पर्क नम्बर 98540-40682, गोविन्द श्रेष्ठ, सम्पर्क नम्बर 98540-40892 र 048-543-385, श्री दीपज्योति हार्डवेयर एन्ड सप्लायर्स, मन्थली नगरपालिका, खादबारी, रामेछाप।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक, रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
1: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू,
1: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
1: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी, अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
1: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
1: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक, रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-43255, 048-540-106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।
2: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
1: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
2: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडान नगरौँ, नदी, खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
1: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
2: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाउँ, सुरक्षित भविष्य निर्माण गरौँ।
1: भू तथा जलाधार व्यवस्थापन कार्यालय, रामेछापद्वारा जनहितमा जारी सन्देश।

नमस्कार, हजुरको रेडियो 102.1 MHz-को अपराह 4 बजेको रामेछाप नि रामेछाप आसपासका छिमेकी जिल्लाहरूको खबर सङ्गालो

स्थित भित्री सडक खण्डमा टाटाको योद्धा गाडी दुर्घटना हुँदा हिजो एकजनाको ज्यान गएको छ भने चालक घाइते भएका छन्। हिजो साँझ करिब 7:45 बजेको समयमा रामेसाबाट मन्थलीतर्फ जाँदै गरेको बाप्र 01026 4913 नम्बरको टाटाको योद्धा गाडी सडकबाट करिब 250 मिटर तल खसेर दुर्घटना भएको हो। दुर्घटनामा गाडी चालक दोलाखाको भीमेश्वर नगरपालिका 3 निवासी 30 वर्षीय प्रदीप लामा ढाडमा चोट लागेर घाइते हुनुभएको छ। उहाँको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ। यस्तै गाडीमा सवार सोही ठाउँका 28 वर्षीय सञ्जित तामाङलाई उपचारको लागि मन्थली अस्पताल रामेसाप लगिएकोमा चिकित्सकले राति 9:03 बजे मृत घोषणा गरेको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। रामेसापको रामेसाप नगरपालिका वडा नम्बर 8 भङ्गेरी मन्दर स्थित सडक खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते भएका छन्। रामेसापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। बाप्र 02054555 नम्बरको मोटरसाइकलका चालक रामेसाप नगरपालिका 9 वर्ष 28 गिरिराज खड्गी घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको छ। घाइते 2 थप उपचारको लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेसाप डाँडाले जनाएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेसापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ते शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेट्ने गरी शिविर सञ्चालन गर्न लागि छ। गाउँपालिकाले सार्वजनिक गरेको तालिकाअनुसार असोज 15 वडा नम्बर 1 गुम्देलबाट सुरु हुने शिविर, असोज 16 वडा नम्बर 2 बाम्ती भण्डार, 17 वडा नम्बर 3 कुबगाँस्थली, 18 वडा नम्बर 5 प्रीति, 19 वडा नम्बर 4 प्रीति, वडा नम्बर 20 वडा नम्बर 6 गुप्तेश्वर र अन्तिम दिन असोज 21 वडा नम्बर 7 भुजीमा आयोजना गरिनेछ। सम्बन्धित सबै स्थानहरूमा बिहान 10 बजेदेखि सेवा प्रवाह सुरु हुने जनाइएको छ। शिविर मार्फत नागरिकहरूले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्रको विवरण सङ्कलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजत पत्र, योजना सम्झौता र अपाङ्गता परिचय पत्र जस्ता प्रशासनिक सेवाहरू प्राप्त गर्न सक्नेछन्। प्रमुख प्रशासकीय अधिकृत एकराज भुजेलका अनुसार आवश्यक सकल कागजातसहित उपस्थित भएर आफ्नै गाउँठाउँबाट सहज रूपमा सेवा लिन सम्पूर्ण ओडावासी नागरिकहरूलाई आह्वान गरिएको छ। रामेसापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोडिएको स्थानीय तहुमा कुण्डा गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेको गतिविधि, हासिल गरेका उपलब्धि, देखिएका चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ। गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालिकाको समग्र प्रशासनिक तथा विकास गतिविधिहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा नागरिकहरूलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल गरिएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उमाकुण्डको विकास र समृद्धिका लागि राजनैतिक तथा वैचारिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। उहाँले विगतमा नीतिगत, वैचारिक वा राजनैतिक विषयमा फरक मत तथा असमझदारी रहेको भए पनि अब त्यसलाई निरन्तरता दिने भन्दा विकासको साझा मुद्दामा केन्द्रित भएर अघि बढ्नुपर्ने धारणा उहाँले व्यक्त गर्नुभएको छ। विगतको तिक्तता र असमझदारीलाई बिर्सेर पालिकाको हितलाई केन्द्रमा राख्दै जनप्रतिनिधि, कर्मचारी तथा राजनैतिक दलहरूबीच सहकार्य आवश्यक रहेको उहाँको भनाइ छ। सिन्धुली जिल्लामा हाल दुध तथा दुग्धजन्य पदार्थको बजार मूल्यमा कुनै वृद्धि गरिएको छैन। दुधको खरिद तथा बिक्री मूल्य पुनरावलोकन गर्ने विषयमा सदरमुकाम क्षेत्रमा सञ्चालनमा रहेका डेरी उद्योगी र सिन्धुली उद्योग वाणिज्य सङ्घबीच छलफल भएको छ। हिजो सिन्धुली उद्योग वाणिज्य सङ्घको कार्यालयमा आयोजित छलफलमा दुध उत्पादनदेखि उपभोक्ता बजारसम्मका विभिन्न पक्षमा विस्तृत विचार विमर्श गरिएको छ। बैठकमा किसानबाट डेरी उद्योगले खरिद गर्ने दुधको मूल्य, उत्पादन तथा सञ्चालन खर्च, बजार व्यवस्थापन र उद्योग उपभोक्तामाथि पर्ने प्रभाव लगायतका विषयलाई प्राथमिकताको साथ उठाइएको थियो। छलफलको क्रममा तत्कालीन नयाँ मूल्य निर्धारण गर्ने निष्कर्षमा नपुगी थप अध्ययन, समन्वय र सरकारवालाहरूसँगको व्यापक परामर्शपछि मात्रै निर्णय गर्ने सहमति भएको छ। सहभागीहरूले केही दिनभित्रै डेरी उद्योगी, दुग्ध उत्पादक, किसान, किसान समूह, सहकारी संस्था तथा सम्बन्धित क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा बृहत बैठक आयोजना गरी दुधको नयाँ मूल्य निर्धारण प्रक्रिया अघि बढाउने निर्णय गरेका छन्।

ओखलढुङ्गामा शुक्रबार साँझ 7 बजेतिर मोटरसाइकल र सुमो गाडी एकआपसमा ठक्कर खाई दुर्घटना हुँदा मोटरसाइकलका चालक गम्भीर घाइते भएका छन्। घाइते हुनेमा मोटरसाइकलका चालक मानेभन्ज्याङ गाउँपालिका वडा नम्बर 5 17 वर्षीय मिलन विक रहेका छन्। त्यहाँको सिद्धिचरण नगरपालिका वडा नम्बर 11 रमाइलो डाँडामा मिलन चोकबाट रमाइलो डाँडातर्फ जाँदै गरेको 80P 2274 नम्बरको मोटरसाइकल र रमाइलो डाँडाबाट मिलन चोकतर्फ जाँदै गरेको 1J 218 नम्बरको सुमो गाडी एकआपसमा ठक्कर खाँदा मोटरसाइकल चालक गम्भीर घाइते भएका हुन्। घाइतेलाई तत्काल उद्धार गरी उपचारको लागि सामुदायिक अस्पताल मिशन सोब्रुमा पुर्याइएको छ। घाइतेको अवस्था गम्भीर रहेको बताइए पनि सामान्य अवस्थामा उपचार भइरहेको ओखलढुङ्गा प्रहरीले जानकारी दिएको छ। र बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढीमा अभिभावक गुमाएर संरक्षणविहीन भएका बालबालिकाको खोजी गर्दै बागमती प्रदेश सरकारले विवरण तयार पारिरहेको छ। हालसम्म संरक्षणविहीन बनेका 109 बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाजसहित कक्षा 12 निशुल्क शिक्षा उपलब्ध गराउने निर्णयअनुसार तथ्याङ्क सङ्कलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले जानकारी दिनुभएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेका 10 कोठे भवन मर्मत गरी आवासीय रूपमा राख्ने तयारी गरिएको छ। यसै गरी बाढीबाट परिवारविहीन तथा असहाय बनेको ज्येष्ठ नागरिकहरूलाई नुवाकोटको लिखो गाउँपालिका 5 कवड हलमा आवाजसहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको अपराह 4 बजेको रामेसाप खबर सकियो। खबरबाट खबर सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस खबरबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाऊ उपहार जित्ने अवसर पाऊ
0: बर्जर पेन्स
2: सहयोगका लागि हार्दिक अपिल रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ उहाँलाई अहिले समस्या परिरहेको छ उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ आफूले सकेको सहयोग गरिदिनुहोला थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिए

अङ्कमाया श्रेष्ठ, सुमी श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

0: कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टङ्क माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमी श्रेष्ठ 9860708744। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 2 को कार्यालय देउराली रामेछाप।
3: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
4: लामो शैक्षिक इतिहास भएको त्रिविधद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
3: क्याम्पस लोकेसन काठमाडौँको 3 कुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-4630-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्नी तथा मांसपेशी दुख्नु,
1: वाकवाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
1: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नु अघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौ।
1: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
1: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
1: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
1: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
1: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
1: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप।
2: हावाहुरी चलेको बेला के गर्ने?
3: घरको झ्याल र ढोका बन्द गर्ने,
2: आगोका स्रोतहरू बन्द गर्ने,
3: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
2: भिडभाडमा भए नआत्तिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
3: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
2: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
3: हावाहुरी चलेको बेला के नगर्ने?
2: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
3: बिजुलीको तार लत्रिएको छ भने नछुने,
2: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
3: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
2: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना।
2: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुलचुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अपनाउनु हुनका लागि अनुरोध छ।
1: उपाय नम्बर 1, बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
2: उपाय नम्बर 2, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
1: उपाय नम्बर 3, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
2: उपाय नम्बर 4, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
1: उपाय नम्बर 5, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
2: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
1: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
2: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
1: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।
0: हजुरको आवाज हजुरकै साथ यो हो हजुरको रेडियो 102.1 मेगाहर्ज।

बुढा कति पब्जी खेलेको, जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा, 70 वर्षको आमा चाहिँ रमाइलो हुनुहुन्छ, आफू चाहिँ प्रदर्शन छ, तपाईँ चाहिँ खालि पब्जी पब्जी।

0: हजुरको रेडियो 102.1 MHz
1: हार्दिक श्रद्धाञ्जली राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार रामेछाप।
2: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
1: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्चोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
0: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एकजोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
2: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
0: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 98174846। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5 खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
2: आर्थिक वर्ष 2083-84 को प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
0: नवीकरणका लागि आवश्यक कागजातहरू:
2: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
0: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
2: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
0: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
2: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
0: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
2: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
0: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
2: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
0: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका, वडा नम्बर 6 को कार्यालय, च्यास्कु, रामेछाप।
2: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
0: आफू पनि सुरक्षित बनाऊ। बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ। झुलमा सुतौँ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
2: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
0: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
1: दुध दही भनेपछि छोराछोरी हिरिक्क गर्छन्। आफूले पनि गाई भैँसी पाल्न सकिएन, गाउँघरमा पनि किन्न पाइँदैन, नजिकै डेरी पसल भइदिएको भए पनि हुन्थ्यो नि।
0: ल के को टेन्सन, हाम्रै रामेछाप बजारमा चिरञ्जीवी डेरी एन्ड सप्लाइज खुलिसक्यो नि। यहाँ त दुध, दही, मही, पनिर, खुवा, घिउ, आइसक्रिम, कुल्फी, लस्सी पनि पाइन्छ नि। त्यहीँ गए त भइगयो नि, मिठो पनि स्वस्थ पनि।
3: यसको उत्पादन रामेछाप बजारमा एसबी खाजाघर, सफल फलफुल स्टोर, सुमिना स्टोर, सुरेन दुग्ध बिक्री केन्द्रमा पनि पाइन्छ।
0: चिरञ्जीवी डेरी एन्ड सप्लायर्स रामेछाप, गौरी शङ्कर क्याम्पस गेट नजिकै। सम्पर्क नम्बर 98142-86-96-10।

0: सस्तोमा नम्बर वान दाना
1: हे पोषक दाना नम्बर वान दाममा सबै भन्दा कम
2: हो नि
3: कृषिमा क्रान्ति लिएर आयो नाचौ अब छम छम छम छम
4: सस्तोमै पोषक दाना पाउन रामेछापको लागि हाम्रो आधिकारिक विक्रेता डिलर विराज सप्लाइजमा आजै सम्पर्क गर्नुहोला।
5: थप जानकारीको लागि प्रोप्राइटर जय मानन्धर।
4: सम्पर्कको लागि मोबाइल नम्बर 9854042239 र टेलिफोन नम्बर 0485402039।
6: नेपालकै सर्वाधिक विश्वासिलो र गुणस्तरीय साथै सबैभन्दा बढी बिक्री हुने पोषक पेलेट दानाले ल्याएको छ तपाईँ हामी सामु नयाँ आशा र नयाँ खुसी। पोषक पेलेट दाना
7: पानी संरक्षण गरौँ जीवन सुरक्षित बनाऊ। पानी छ भने जीवन छ, पानी बचाऊ भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ। चुहिने धारा, पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ। वर्षाको पानी संकलन गर्ने बानी बसालौँ। पानीका मुहान, नदी, खोल्सा, पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ। वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्त्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
7: आउनुहोस् पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
7: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
9: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
7: नवीकरणका लागि आवश्यक कागजातहरू:
9: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
7: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
9: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
7: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
9: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
7: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
9: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
7: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
9: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
7: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। सुनापति गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालय हिलेदेवी रामेछाप।
10: अहिले साँझको 5 बज्यो।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: गाडी भाडा कताको अब जम्मा फाइदा भनेको 2 रुपियाँ अब 5 रुपियाँ हदमा बसे त्यति बस्ने
2: त्यसको भाउ छ त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो यो बिचौलियाले अलिकति धेरै खेले
3: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा कृषि र किसानका पाटोका कुरा
4: आलु धेरै हुन्छ मकै धेरै हुन्छ कोदो धेरै हुन्छ
5: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको छ एउटा कालो गोदारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो
0: किसानका सिधा प्रश्न विज्ञ र सरकारको जवाब
1: म आबद्ध छु टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने 2 मिनट टाउन लगाएर भजन गर्छ

नमस्कार। कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा रेडियो गुराज 105.2 मेगाहर्ज धनकुटा रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा रेडियो पाल्पा 97.1 मेगाहर्ज रामपुर पाल्पा रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसते नवलपुर रेडियो कावसते 102.6 मेगाहर्ज कावसते नवलपुर दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके रेडियो डोटी 98.5 मेगाहर्ज डोटी रेडियो रामारसन 92 मेगाहर्ज अछाम रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ सौगात एफएम 103.6 मेगाहर्ज बैतडी सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौँ। आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड दिने प्रयास गरेका छौँ। हामीले गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी, त्यसै गरी पछिल्लो समयमा पहाडी धरातलमा चाहिँ पस्ताउँदै गरेको किबीको चर्चा गर्दैछौँ। हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौँ भने स्ट्रबेरी खेतीको ककनीबाट सुरुवात भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौँ। त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कत्तिको छ, हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलिक बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै पालै पालो सुरुवातमा गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको स्ट्रबेरी, ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा केलाउने प्रयास गर्दैछौँ। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठुला रेस्टुरेन्टको चटपटे अचार, नेपाली

0: धान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको बास्ना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौँ, हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेरा र तराईका फाँटहरूमा एउटा ठूलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आम्दानी लिन सकिने भएकाले आज नेपालका हजारौँ युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौँ। कार्यक्रम अवधिभर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने सेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौँ गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेल प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाशमुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको जरी, असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोलिहाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्य रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ। असिना, हावाहुरी र किराको आक्रमणबाट बचाउँछ। बोटको आयु लम्बिन्छ र 6-8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाई सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना बडशङ्कर जात पहाडी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशुल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौँ जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुल्लो प्राङ्गारिक पदार्थले भरिपूर्ण, पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्ग्रा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात् दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। काँचन र थुप्पा सिँचाइ: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठुलो, चम्किलो र गुणस्तरीय हुन्छ। थोपा सिँचाइ अर्थात् ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग: पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने, पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिप माइनर र सेतो झिङ्गा: पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसिने पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौँ हामी सबैले पर्खिरहेको समय, गोलभेडा खेतीबाट कति हुन्छ त आम्दानी? बेर रोपेको 60-75 दिनपछि गोलभेडाको पहिलो टिपाई सुरु हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5-10 केजीसम्म फल फलाउन सकिन्छ। आमदानी र मुनाफा। एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200-1500 गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब एक रोपनीबाट एकै सिजनमा 8-12 टन अर्थात् 8,000-12,000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40-60 मान्ने हो भने यसैलाई हिसाब गर्दा एक रोपनीबाटै 4,00,000-6,00,000 बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने एक रोपनीबाट करिब 2,00,000-2,50,000 खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा, नेपाली भान्साको मुटु मानिने गोलभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल, थोपा सिँचाइ र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैँ उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौँ। नमस्कार, आज हामी रातो, रसिलो, मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौँ। तब हाम्रो मानसपटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौँ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आम्दानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौँ रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौँ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे सेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौँ स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैँ उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई सार्दैछौँ। अब कुराकानी गरौँ स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो, बालुवा, मिसावट भएको दोमट माटो चाहिन्छ। माटोको पिएच 5.5-6.5 बिचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्त्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनु पर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनु पर्छ। यदि प्लास्टिक बिछ्याउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यान जोगाउँछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदिई फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागौँ बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ पाल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3,000-3,500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिँचाइका लागि ड्याङ्कभित्रै थोपा सिँचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कँदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाँट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र सङ्क्रमित पात वा फलहरूलाई तुरुन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई। मङ्सिर पुछदेखि सुरु भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँटसहित बिस्तारै टिपिनुपर्छ, ताकि फल नथिचियोस्। अब लागौँ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आम्दानीतर्फ। ककनीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठुलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-700 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3,000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1,500-2,000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2,00,000-2,50,000 खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाडी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का भुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 को उचाइ भएका पहाडी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाडी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाडी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढिरहेको छ, जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ, हो आज हामी यसैको कुराकानी गर्दैछौँ, अर्थात् किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाडी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आम्दानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाइमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौँ किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का भुत्ला भएको तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोगी मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा समुद्री सतहबाट 1200 करिब 2400 मिटरसम्मको उचाइ भएका पहाडी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्। जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन, यस्ता पहाडी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौँ किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो। किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरी नपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पिएच 6.6-6.5 बिचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू। किवी खेतीमा प्रवेश गर्नु अघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेवर्ड, एलिसन, मोन्टी र ब्रुना, यसमध्ये हेवर्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमोरी र मटुवा। यहाँ किसानले ध्यान दिनुपर्ने कुरा किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्। त्यसैले 8-9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका थाङ्रा र गोडबेल। अब लागौँ बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्नेतर्फ। खाडल खन्ने र रोप्ने समय। बिरुवा रोप्नुभन्दा 1 अगाडि नै 3 लम्बाइ, 3 चौडाइ र 3 गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल, कमसे कम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 र लाइनदेखि लाइनको दूरी करिब 5 राख्दा राम्रो भनिन्छ। थाङ्ग्रा वा थाङ्क्रो व्यवस्थापन। किवी एउटा लहरा जाने बहुवर्षीय फल हो। यसलाई दरो आड वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टिबार वा परगोला अङ्गुरको जस्तै माथि टाँड प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जिआई तार टाँगेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिँचाइ र अर्को काट्छन्। सिँचाइ। किवीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्। त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1-1 अनिवार्य सिँचाइ, थोपा सिँचाइ भए झनै उत्तम मानिन्छ। काँडछाट। किवीमा वर्षेनी हिउँदै पिच्छे काँडछाट र बर्खाको काँडछाट गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा पलाउन दिनुपर्छ, जसले अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि सुरु हुन्छ। हामीले रोपेको 3rd or 4th वर्षदेखि किवीले फल दिन थाल्छ। 5-6 पुगेपछि एउटै बोटबाट 50-100 फल लिन सकिन्छ। विशेष कुरा के छ भने किवीको एउटा बोटले 30-40 लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौँ किवीको टिपाई र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मङ्सिर महिनामा किवी पाक्ने गर्छ। फलको बाहिरी भुत्ला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार। किवीको सबैभन्दा ठुलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2-3 बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5-6 ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला बिस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किवीको थोक मूल्य प्रति केजी 150-250 र खुद्रा मूल्य 300-400 रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15-20 किवीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1,00,000-2,00,000 सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा पहाडी क्षेत्रको बाँझो जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किवी खेती एउटा दिगो भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। सुरुवातमा थाङ्गा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किवी खेती सुरु गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510 97192 98510 97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापकोटा यहाँहरूको माझबाट बिदा हुने अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौँ। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
3: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क बिपी, सुगर, युरिन, प्रोटिन, बिएमएफ जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौ।
2: सम्पर्क नम्बर 98 44 01 3 69। जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली, रामेछाप।
4: हार्दिक श्रद्धाञ्जली। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति रामेछापका अध्यक्ष भरत वाइबाकी ममता महिमाता, रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 14 फुलासी निवासी तुलीमाया तामाङको यही मिति 2083 साल भदौ 13 गते शनिबारका दिन 84 वर्षको उमेरमा हृदय विदारक निधन भएको घटनाबाट राष्ट्रिय प्रजातन्त्र पार्टी रामेछाप शोकमग्न भएको छ। स्वर्गीय माताको निधनप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै वैकुण्ठवासको कामना गर्दछौँ। मातृ वियोगमा पर्नुभएका अध्यक्ष भरत वाइबा सहित सम्पूर्ण परिवारजनमा सम्वेदना व्यक्त गर्दै धैर्य धारण गर्ने शक्ति प्राप्त होस् भनी श्री पशुपतिनाथसँग प्रार्थना गर्दछौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्य समिति परिवार, रामेछाप।

0: सबै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री
0: रिलायबल एग्रो नेपाल पब्लिक लिमिटेडका प्रिमियम उत्पादनहरू।
2: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
3: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार सङ्कट व्यवस्थापन केन्द्र ओसिएमसी।
2: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
3: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
2: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
3: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
2: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
3: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
2: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 84 वा 98444410 40। इमेल dhramechap@gmail.com।
3: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार सङ्कट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।

0: ल भन त आज कुन कथा सुन्ने?
1: टुकुर, कामिला अनि सिकारीको।

0: Don't forget to like and subscribe.
1: हजुरको रेडियो 102.1 मेगाहर्ज
2: रंग बहार रंग बहार
3: बर्जर संगै उपहारै उपहार बम्परमा यामाहा रेजियर
2: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
3: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि घर रंगाउ खुशी बनाउ उपहार जित्ने अवसर पाउ
2: बर्जर पेन्स
4: के गर्नु सबै गाउँका ठिटाहरू कोही मुगलान पसे कोही सहर बसे मा बुढोली अब खेती कसरी लाउनु हुन त आजभोलि छिट्टै काम हुने मेसिन औजारहरू आएको छ अरे नि के गर्नु कहाँ गएर बुझ्नु होला
5: ल हजुरबाले के चिन्ता गर्नुभएको हाम्रै सिन्धुलीमा रहेको रञ्जितकार इन्टरप्राइजेस छँदैछ नि त्यहाँ त हाम्रो घरमा आवश्यक पर्ने पानी तान्ने पम्प पाइप मिलसहित खेत जोत्न खन्न बिउ छर्नका लागि विभिन्न आइटमका हाती ट्र्याक्टर टेलरहरू र फर्निचरका लागि आवश्यक पर्ने सम्पूर्ण सामानहरू पाइन्छ नि त्यही गएर ल्याए त भइगयो नि
6: रञ्जित कार इन्टरप्राइजेस कमलामाई नगरपालिका 1 नम्बर बजार सिन्धुली सम्पर्क नम्बरहरू 0 47 5 21 158 98 54 01 45 575 98 41 96 0669 98 64 14 17 88
5: कृषिमा यान्त्रिकीकरण लागतमा न्यूनीकरण
6: सम्पूर्ण कृषि मेसिनरी औजार अब एउटै छाना मुनि
7: वैदेशिक रोजगार बोर्डले वीर अस्पतालसँगको सहकार्यमा 2079 चैत 15 गतेदेखि टेलिमेडिसिन सेवा सुरु गरेको छ
8: यो सेवा निशुल्क छ विदेशमा रहेका नेपाली श्रमिकको स्वास्थ्य समस्यामा समयमै आवश्यक सल्लाह सुझाव उपलब्ध गराउन यो सेवा सुरु गरिएको हो सार्वजनिक बिदाका दिन बाहेक हरेक दिन बिहान 10 बजेबाट नेपालको कार्यालय समय अवधिभर सम्पर्क गरी सेवा लिन सकिन्छ
7: वैदेशिक रोजगारीमा रहनुभएका जो कोहीले मोबाइल नम्बर 98513 45701 र 98513 45702 वा सोही नम्बरमा रहेको भाइबर वाट्सएप इमो लगायतका सामाजिक सञ्जाल मार्फत मेडिकल अफिसरसँग सिधै सम्पर्क गरी आफ्नो स्वास्थ्य समस्या बारे छलफल गर्न सक्नुहुन्छ
8: छलफलका आधारमा प्रेस्क्रिप्सन समेत अनलाइन मार्फत उपलब्ध गराइन्छ श्रमिकलाई कुनै विशेषज्ञ सेवा आवश्यक पर्ने भएमा मेडिकल अधिकृतको सिफारिसमा हरेक आइतबार र शुक्रबार विशेषज्ञ सेवा समेत उपलब्ध गराइन्छ
9: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
10: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली सम्पर्क नम्बर 0 48 45 398 0 48 45 398
9: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार एल्भेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामे
10: रामेछाप जिल्लाको 8 वटै स्थानीय तहहरूको संयुक्त पहल
11: विषादयुक्त खाना त्यागौं रैथाने बालीतिर लागौं
12: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ
11: आदरणीय किसान दाजुभाइ दिदीबहिनीहरू के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन हाम्रै पाखो बारीमा फल्ने कोदो फापर जौ उवा चिनो काबुन र लट्टेमा थियो
12: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त आज गाउँघरमा सुगर प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन् किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ कोदो र कागुन औषधि हुन् फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्
11: माटोको वरदान हाम्रा कतिपय बारी बाजा छन् कति रुखा छन् तर याद राख्नुहोस् जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन् थोरै लगानी थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्
12: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्
11: परनिर्भरताको अन्त्य बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने आफ्नै बारीमा चिनो र कागुनो फलाउ आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ
12: किसान दाजुभाइ तथा दिदी बहिनीहरू अहिलेको मौसम खेती गर्ने समय हो आउनुहोस् आफ्ना बाँझा खेतबारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
9: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ। QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
12: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट, ह्युमानिटी, कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
9: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010, 98514198 र 98145597.

0: हजुरको रेडियो 102.1 मेगा।
1: होइन ये बुढा, डस्ना बनाएको एक वर्ष नि भएको छैन, साह्रै ढाड दुखाएर हैरान पार्यो। सिरक पनि उस्तै छ, यता पोका उता पोका, डस्ना पनि खाट नागेर बाहिर झरिसक्यो। उफ, हैरान भएँ म त।
2: के गर्नु त बुढी, ऊ बेलामा घरमै आएको ट्र्याक्टरवालालाई बोलाएर बनाइयो। मैले त भनेकै हो नि ओम कपास उद्योगमा जाउँ भनेर। तिमीलाई लाज लाग्छ पुरानो कपडा बोकेर ओम कपास उद्योगमा जानलाई?
3: हजुर, विश्वासिलो र भरपर्दो ओम कपास उद्योग ग्वालटार सिन्धुली, यहाँ नयाँ सेतो र कालो दुवै कपासको सिरक डस्ना बनाइन्छ।
1: प्रोप्राइटर ओम बहादुर पुलामी मगर, मनिका पुलामी मगर। सम्पर्क नम्बर 98 69 22 45 44,
3: 98 40 37 78 93। ओम कपास उद्योग, गोलन्जोर गाउँपालिका 3, ग्वालटार सिन्धुली।
4: भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
5: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
6: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
4: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
6: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
7: गोलन्जोर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
6: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जोर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जोर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
8: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
9: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनहुँ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
8: सम्पर्क नम्बर 0475904662, 98692965998।
6: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40 लाख रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 97 40 26 69 97 40 26 69 99।

0: नमस्कार, हजुरको रेडियो 102.1 MHz को साँझ 6 बजेको हजुरको समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म राजन महतारा छेत्री। तपाईँले समाचार हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत पनि यहाँहरूले हामीलाई संसारभरिकै साथ सुनिरहनु भएको छ। समाचारको सुरुवात गरौँ यस समाचारको मुख्य मुख्य शीर्षकहरूबाट। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात, बाढीले रोकिएको करदाता उपहार बिहिबार घोषणा हुने, 33 जनाले पुरस्कार पाउँदै। रामेसापको भङ्गेरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते, रामेसापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने। भारतको राजधानी नयाँ दिल्लीमा 18औँ ब्रिक्स शिखर सम्मेलन सुरु र एसएससी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जित्यो।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
0: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र

0: आम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
1: गोलन्जुर गाउँपालिका वडा नम्बर 7 का 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
0: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
2: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
3: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
4: थप जानकारीका लागि शुभजीवन हस्पिटल खुरकोट सिन्धुली
2: सम्पर्क नम्बर 0475904662 98692965998।
0: रामेछाप नगरपालिकाको अनुरोध।
5: घरेलु हिंसा, महिला हिंसा, फरक क्षमता भएका ज्येष्ठ नागरिक र एकल महिलाहरूका समस्या तथा गुनासोहरू वडा कार्यालयबाट सुनवाई हुन्छ, जसमा प्रत्यक्ष रामेछाप नगरपालिका महिला बालबालिका शाखाबाट पनि सेवा लिन सक्नुहुनेछ। यो सेवा निशुल्क पाइन्छ।
0: रामेछाप नगरपालिका नगर कार्यपालिकाको कार्यालय रामेछाप बजार रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज।
7: अब पूरा समाचार। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब भन्दा बढी रकम मौजदात रहेको छ। रसुवा बाढीपछि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा आज बिहान 9 बजेसम्म कोषको खातामा 13.54 करोड 9,03,117 रुपियाँ मौजदात रहेको छ। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजेपछि मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। सरकारले यसअघि उक्त कोषबाट बाढी पीडितको नाममा राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण मार्फत 1 अर्ब रुपियाँ निकासा गरिसकेको छ। यस्तै कोषका 2 ब्याङ्कको डलर खातामा पनि रकम बढ्ने क्रम जारी छ। हिजो साँझ 5 बजेपछि उक्त खातामा 1,54,770 डलर थपिएर कुल 2,34,38,847 अमेरिकी डलर पुगेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले जनाएको छ। भोटेकोशी बाढीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी बिहिबार असोज 1 गते घोषणा हुने भएको छ। भदौ 10 गते रसुवाको भोटेकोशीमा बाढी आएर ठूलो जनधनको क्षति भएपछि सरकारको करदाता प्रोत्साहन कार्यक्रम नै स्थगित भएको थियो। साउन 1 गतेबाट सुरु भएको प्रोत्साहन कार्यक्रम अन्तर्गत भदौ 16 गते हुने भनिएको पुरस्कार घोषणा भोटेकोशी बाढीको कारण रोकिएको हो। अब भदौ महिनाभरिको पुरस्कार असोज 1 गते घोषणा गर्ने तयारी गरिएको अर्थ मन्त्रालय अन्तर्गतको आन्तरिक राजस्व विभागले जानकारी दिएको छ। विभागका महानिर्देशक डाक्टर विष्णुकुमार भूषालका अनुसार पहिलो चरणमा भदौ 1 गतेदेखि 15 गतेसम्म बिल बिजक लिएर विभागको पोर्टलमा दर्ता गराएका तथा अनलाइन मार्फत वस्तु खरिद गरेका उपभोक्ताहरूमध्येबाट विजेता घोषणा गरिनेछ। हरेक दिनको 1 जनाका हिसाबले 15 जनालाई 1,33,334 रुपियाँका दरले विजेता छनौट गरिनेछ। यस्तै भदौ 1 गतेदेखि 15 गतेसम्म कारोबारमा संलग्न उपभोक्ताहरूमध्येबाट 1 जनालाई 10,00,000 रुपियाँ राशिको करदाता बम्पर प्रोत्साहन पुरस्कारका लागि छनौट गरिनेछ। त्यसपछि दोस्रो चरणमा भदौ 16 गतेदेखि 31 गतेसम्मका 16 दिनका लागि 16 जनालाई 1,33,334 रुपियाँ पुरस्कारको लागि छनौट गरिनेछ भने 16 दिनका उपभोक्ताहरूबाट 1 जनालाई 10,00,000 रुपियाँ राशिको बम्पर विजेता छनौट गरिनेछ। सबै गरेर असोज 1 गते भदौ महिनाको 1,33,334 रुपियाँको 31 जना विजेता र 10,00,000 रुपियाँका 2 जना बम्पर विजेता गरी जम्मा 33 जनालाई करदाता प्रोत्साहन पुरस्कार प्रदान गरिनेछ। दुवै पुरस्कार रकममा 25% कर लाग्नेछ। हरेक दिनका 1,33,334 रुपियाँका विजेताले कर कटाएर 1,00,000 र 10,00,000का विजेताले 7,00,000

0: 50,000 नगद पुरस्कार प्राप्त गर्नेछन्। यसअघि साउन महिनामा पनि 33 जनाले पुरस्कार जितेका थिए। रसुवा बाढी पीडितको खोज तथा उद्धारका लागि दक्षिण कोरियाले थप टोली नेपाल पठाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार 8 सदस्यीय कोरियाली विपद टोली वायुसेनाको KC-330 सैन्य विमान मार्फत काठमाडौँ आएको छ। सो टोली आज त्रिभुवन विमानस्थलमा आइपुगेको छ। आज आएको दक्षिण कोरियाली टोलीमा विदेश मन्त्रालय, राष्ट्रिय अग्नि नियन्त्रक निकाय र कोरिया अन्तर्राष्ट्रिय सहयोग नियोगका 2-2 जना अधिकारी साथै 2 जना स्वास्थ्यकर्मी पनि छन्। यो टोली 7 दिनसम्म नेपालमा रहनेछ। यसअघि 37 जना अग्नि नियन्त्रक सहित 44 सदस्य दक्षिण कोरियाली टोली बाढी प्रभावित क्षेत्रमा ड्रोन, हेलिकप्टर र अन्य उपकरणसहित खोजीमा संलग्न छ। दक्षिण कोरियाले नेपालका बाढी पीडितका लागि दोस्रो पटक 4 टन मानवीय सहायता सामग्री पनि पठाएको छ। भदौ 10 को भटेकोशी बाढीमा 9 जना दक्षिण कोरियाली नागरिक अझै बेपत्ता छन्। बेपत्ता आफ्ना 9 जना नागरिक अझै फेला नपरेपछि दक्षिण कोरियाले थप जनशक्ति नेपाल पठाएको छ। बागमती प्रदेश सरकारले रसुवाको भोटेकोसी बाढीमा अभिभावक गुमाएका बालबालिकाहरूको विवरण तयार पारिरहेको छ। बाढीमा अभिभावक गुमाएर संरक्षणविहीन भएका बालबालिकाको खोजी गर्दै प्रदेश सरकारले विवरण तयार पारिरहेको छ। हालसम्म संरक्षणविहीन बनेका 109 जना बालबालिकाको विवरण प्राप्त भएको प्रदेश सरकारले जनाएको छ। बाढीमा अभिभावक गुमाएका बालबालिकालाई आवाजसहित कक्षा 12 सम्म निशुल्क शिक्षा उपलब्ध गराउने निर्णयअनुसार तथ्याङ्क सङ्कलन भइरहेको बागमती प्रदेशका स्वास्थ्य तथा सामाजिक विकास मन्त्री गिरबहादुर तामाङले बताउनु भएको छ। अभिभावक गुमाएका बालबालिकालाई विद्यालय परिसरमा रहेको 10 कोठे भवन मर्मत गरी आवासीय रूपमा राख्ने तयारी पनि गरिएको छ। यसै गरी बाढीबाट परिवारविहीन तथा असहाय बनेका ज्येष्ठ नागरिकहरूलाई नुवाकोटको लिखो गाउँपालिका 5 स्थित कवर हलमा आवाजसहित पुनर्स्थापनाको व्यवस्था गरिएको छ। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 भङ्गेरी मन्दर स्थित सडक खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 जना घाइते भएका छन्। रामेछापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। BP-02054555 नम्बरको मोटरसाइकलका चालक रामेछाप नगरपालिका 9 का वर्ष 28 को गिरिराज खड्गी घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 की लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको छ। घाइते 2 जनालाई थप उपचारको लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेछापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिकाको बैठकको निर्णयअनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेट्ने गरी शिविर सञ्चालन गर्न लागि छ। गाउँपालिकाले सार्वजनिक गरेको तालिका अनुसार असोज 15 गते वडा नम्बर 1 गुम्देलबाट सुरु हुने शिविर, असोज 16 गते वडा नम्बर 2 बाम्ती भण्डार, 17 गते वडा नम्बर 3 कुबकास्थली, 18 गते वडा नम्बर 5 पृथ्वी, 19 गते वडा नम्बर 4 पृथ्वी, 20 गते वडा नम्बर 6 गुप्तेश्वर र अन्तिम दिन असोज 21 गते वडा नम्बर 7 भुजीमा आयोजना गरिनेछ। सम्बन्धित सबै स्थानहरूमा बिहान 10 बजेदेखि सेवा प्रवाह हुने बताइएको छ। शिविर मार्फत नागरिकहरूले नेपाली नागरिकताको प्रमाणपत्र, राष्ट्रिय परिचय पत्र विवरण सङ्कलन, व्यवसाय दर्ता तथा नवीकरण, व्यवसाय इजाजत पत्र, योजना सम्झौता र अपाङ्गता परिचय पत्र जस्ता प्रशासनिक सेवाहरू प्राप्त गर्न सक्नेछन्। प्रमुख प्रशासकीय अधिकृत एकराज भुजेलका अनुसार आवश्यक सकल कागजातहरूसहित उपस्थित भएर आफ्नै गाउँठाउँबाट सहज रूपमा सेवा लिन सम्पूर्ण वडावासी नागरिकहरूलाई आह्वान गरिएको छ। रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोडिएको स्थानीय तह उमाकुण्डा गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि, हासिल गरेका उपलब्धि, देखिएको चुनौती तथा आगामी कार्यदिशाको समीक्षा गरेको छ। गाउँपालिकाले आयोजना गरेको वार्षिक समीक्षा कार्यक्रममा जनप्रतिनिधि तथा कर्मचारीहरूको सहभागिता रहेको थियो। कार्यक्रममा पालिकाको समग्र प्रशासनिक तथा विकास गतिविधिहरूको मूल्याङ्कन गर्दै आगामी दिनमा नागरिकलाई अझ प्रभावकारी, सहज र गुणस्तरीय सेवा कसरी उपलब्ध गराउने भन्ने विषयमा छलफल भएको छ। कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष शेरबहादुर सुनवारले उमाकुण्डाको विकास र समृद्धिका लागि राजनैतिक तथा वैचारिक मतभेदभन्दा माथि उठेर सबै पक्ष एकताबद्ध भएर अघि बढ्नुपर्ने बताउनु भएको छ। तपाईँ यति बेला साँझ 6 बजेको हजुरको समाचार सुनिरहनु भएको छ। समाचारमा एकैछिन विश्राम, विश्रामपछि हामी बाँकी समाचारको साथमा हुने नै छौँ। तपाईँ रेडियो सुन्दै रहनुहोला।
1: ए केटा, ल्याइस त भगवानको मूर्ति, नछैकन अलग्ग राखिदिए है त्यही।
2: बाजे, मेरो बुवाले बनाएको भगवानको मूर्तिको हजुर पूजा गर्नुहुन्छ अनि अनि मूर्ति बनाउनेको छोरा मसँग तपाईँ छैन हुँदैन र?
3: एक पटक सोच्नुहोस् त के यही हो हाम्रो मानवता? जातीय भेदभाव मानवीय रूपमा निन्दनीय व्यवहार हो भने कानुनी रूपमा दण्डनीय अपराध।
4: जनहितका लागि हजुरको रेडियो 102.1 MHz द्वारा जारी सन्देश।
5: विषादयुक्त खाना त्यागौं, रैथाने बालीतिर लागौं।
6: जुन माटोमा हामी जन्मियौं त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
5: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाको बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुन र लट्टेमा थियो।
6: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँघरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
5: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
6: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
5: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाउ, आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
6: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एक पटक रैथाने बालीको बिउ छरौ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
5: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
7: हजुरको रेडियो 102.1 MHz।
0: विश्रामपछि हजुरको समाचारमा पुनः स्वागत छ। बाँकी समाचार। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिमकमा बोलेरो जीप दुर्घटना हुँदा 3 जनाको मृत्यु भएको छ, अरू 3 जना घाइते भएका छन्। आज बिहान करिब 8 बजे सिङ्कस्थित भित्री सडक खण्डमा लुप र 02-001-0005 नम्बरको जीप अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले बताएको छ। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 करिब 18 वर्षीय विपना बुढाथोकी र 50 वर्षीय डिल्लीबहादुर ओलीको मृत्यु भएको त्यहाँको प्रहरीले जानकारी दिएको छ। गोर्खामा बस दुर्घटना हुँदा 4 जना घाइते भएका छन्। गोर्खाको भच्चुकबाट काठमाडौँ आउँदै गरेको बस र काठमाडौँबाट गोर्खातर्फ गुडिरहेको बस ठोक्किँदा दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय गोर्खाका प्रमुख एसपी अनिल कुमार खड्काका अनुसार दुर्घटनामा 4 जना घाइते मध्ये 1 जना गम्भीर छन्। गण्डकी गाउँपालिका 4 स्थित गैरी चौतारामा भच्चकबाट काठमाडौँ आउँदै गरेको G2X983 नम्बरको बस र काठमाडौँबाट गोर्खातर्फ जाँदै गरेको G2X8006 नम्बरको बस ठोकिएको हो। 3 जनाको प्रदेश अस्पताल गोर्खामा उपचार भइरहेको छ। 1 जनाको अवस्था गम्भीर छ। गम्भीर घाइते 10 वर्षका बालकलाई उपचारको लागि काठमाडौँ रेफर गरिएको पनि बताइएको छ। एसपी खड्काले सो कुरा जानकारी दिनुभएको छ। गोर्खामा उपचाररतहरूको अवस्था मध्यम रहेको बताइएको छ। रसुवाको भोटेकोसी नदीको बाढीले बगाएको घर गहना फेला पारेर फिर्ता नदिने एक युवक पक्राउ परेका छन्। नियत बस गहना लुकाएर राखेको आरोपमा धादिङको गजुरी गाउँपालिका 6 बच्छेटारका 35 वर्षीय रामबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको छ। 10 भदौको बाढीमा नुवाकोटको विदुर नगरपालिका 1 त्रिशुली बजारमा लीलाबहादुर बोगटीको घरसँगै बगेको गरगना भदौ 11 गते तामाङले फेला पारेको र नियत बस लुकाउन खोजेको सूचना प्राप्त भएपछि पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ। समाचारक्रम अन्तर्राष्ट्रिय समाचार। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु भएको छ। यो सम्मेलनमा 10 वर्षपछि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, रुसी राष्ट्रपति भ्लादिमिर पुटिन र चिनिया राष्ट्रपति सी जिनपिङ भारतमा एउटै मञ्चमा सँगै देखिँदै हुनुहुन्छ। सन् 2020 गलवान झडपपछि पहिलोपटक भारत भ्रमणमा जानुभएका चिनिया राष्ट्रपति सी र प्रधानमन्त्री मोदीबीच आज बेलुका बहुप्रतीक्षित द्विपक्षीय वार्ता हुँदैछ। भेटमा लामो समयदेखिको सीमा विवाद र व्यापार लगायतका 6 ठुला मुद्दा सुल्झाउने प्रयास हुने बताइएको छ। र अन्त्यमा खेल समाचार। एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जितेको छ। केही बेर अघि सम्पन्न फाइनल खेलमा युएईलाई 44 रनले पराजित गर्दै नेपाल च्याम्पियन बनेको छ। मलेसियाको भायु मास ओभलमा भएको फाइनल खेलमा नेपालले दिएको 314 रनको लक्ष्य पछ्याएको युएई 49.1 ओभरमा 269 रनमा अलआउट भएको थियो। त्यसअघि भायु मास क्रिकेट ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 50 ओभरमा 9 विकेट गुमाएर 313 रनको बलियो योगफल खडा गरेको थियो। नेपालका लागि ओपनर आसिफ शेखले शतकीय इनिङ्स खेल्नुभएको थियो भने गुलसन झाले 52 रनको अर्धशतकीय पारी खेल्नुभयो। जितसँगै नेपालले सन् 2027 बङ्गलादेशमा हुने एसिया कपमा स्थान बनाएको छ। एसएससी प्रिमियर कपमा नेपालको यो दोस्रो उपाधि हो। यसअघि नेपालले सन् 2023 भएको पहिलो संस्करणमा युएईलाई नै 7 विकेटले हराउँदै उपाधि जितेको थियो। युएईले भने सन् 2024 आयोजक ओमनलाई पराजित गर्दै उपाधि जितेको थियो। यिनै समाचारसँगै हामी साँझ 6 हजुरको समाचारको अन्त्यमा छौँ। जाँदा जाँदै यस समाचारका मुख्य मुख्य शीर्षकहरू फेरि पटक। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब मौजदात, बाढीले रोकिएको करदाता उपहार बिहिबार घोषणा हुने, 33 पुरस्कार पाउँदै। रामेसापको भङ्गेरीमा बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते, रामेसापको माकुण्डा गाउँपालिकाले एकीकृत घुम्ते शिविर सञ्चालन गर्ने। भारतको राजधानी नयाँ दिल्लीमा 18 ब्रिक्स शिखर सम्मेलन सुरु र एसिसी प्रिमियर कप एक दिवसीय क्रिकेटको उपाधि नेपालले जित्यो। हवस् त, हजुरको रेडियो 102.1 MHz, तामाकोशी एफएम 95 MHz र विभिन्न इन्टरनेट अनलाइनहरू मार्फत संसारभरिको साथ प्रसारण भइरहेको साँझ 6 हजुरको समाचार सकियो। समाचारबाट समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै यस समाचारबाट म राजन महतारा छेत्री पनि बिदा हुन्छु। तपाईँ भने रेडियो सुन्दै रहनुहोला। नमस्कार, शुभ सन्ध्या।

0: रंग बहार रंग बहार
1: बर्जर संगे उपहारे उपहार बम्पर मा यामाहा रेजियार
0: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्
1: साथै 65 इन्चको स्मार्ट टिभी रेफ्रिजरेटर वाशिङ मसिन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरु पनि घर रंगाउ खुशी बढाउ उपहार जित्ने अवसर पाउ
0: बर्जर पेन्स
2: जनस्वास्थ्य कार्यालय रामिछापको सूचना
3: डेंगू रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
2: अचानक उच्च ज्वरो आउनु
3: टाउको दुख्नु
2: आँखाको पछाडि पट्टिको भागमा दुख्नु
3: हार जोड्नी तथा मांसपेशी दुख्नु
2: वाक वाकी लाग्नु बान्ता हुनु
3: शरीरमा बिमिरा आउनु
2: डेंगू रोगको रोकथामका उपायहरू
3: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ
2: घर वरिपरि सफा राख्नुपर्छ डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
3: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ
2: डेंगु रोगको शङ्का लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
3: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप
2: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना
3: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ
2: नवीकरणका लागि आवश्यक कागजातहरू
3: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम
2: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि
3: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि
2: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो
3: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य
2: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि
3: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात
2: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
3: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि
2: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ रामेछाप नगरपालिका वडा नम्बर 7 को कार्यालय सुकाजोर रामेछाप राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको अत्यन्त जरुरी सूचना
3: गत वर्षहरूको जस्तै यो वर्ष पनि साउन महिनाको दोस्रो हप्तादेखि सिन्धुली जिल्लाको जुनारका बगैँचाहरूमा फुल चुस्ने चुसा पुतली किरा अथवा सुने पुतली देखा परेको हुँदा सो पुतलीले प्रकोपको रूपमा क्षति गर्न सक्ने भएकाले बगैँचा धनी कृषकहरूले निम्न अनुसारको उपायहरू अप्नाउनु हुनका लागि अनुरोध छ
2: उपाय नम्बर 1 बिहान बेलुका 2 पटक बगैँचा डुल्नुहोस् झरेका फलहरू संकलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा 1 फिट गहिरो खाल्डो खनेर पुरी दिनुहोस्
3: उपाय नम्बर 2 साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस् बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्
2: उपाय नम्बर 3 बाँसका लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस् धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्
3: उपाय नम्बर 4 2 लिटर पानीमा 200 ग्राम सक्खर 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्
2: उपाय नम्बर 5 मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्
3: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्
2: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्
3: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन इकाइको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864-14-439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्
2: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुली भूक्षय नियन्त्रण गरौँ, उर्वर भूमि जोगाऊ।
4: माटो हाम्रो जीवन र कृषिको आधार हो, तर वन विनाश, जथाभावी डाँडा कटान, अव्यवस्थित सडक निर्माण, नदीजन्य पदार्थको अनियन्त्रित उत्खनन तथा ढलानयुक्त जमिनमा असावधानीपूर्वक खेती गर्दा भूक्षयको समस्या दिन प्रतिदिन बढ्दै गएको छ।
2: भूक्षयले उर्वर माटो बगाउँछ, खेतीयोग्य जमिनको उत्पादन घटाउँछ, पहिरो र बाढीको जोखिम बढाउँछ तथा पानीका मुहान सुक्न थाल्छन्। यसको प्रत्यक्ष असर हाम्रो जीवन, वातावरण र भविष्यमा पर्छ। त्यसैले भूक्षय रोक्न सबैले आफ्नो ठाउँबाट जिम्मेवारी निभाउँ।
4: खाली जमिनमा रुख तथा घाँस रोपौँ, भिरालो जमिनमा सोपान खेती र जैविक संरक्षणका उपाय अपनाऊ, जथाभावी वन फडानी नगरौँ, नदी खोल्सा तथा सार्वजनिक जग्गामा अनाधिकृत उत्खनन नगरौँ, सडक तथा अन्य पूर्वाधार निर्माण गर्दा वातावरण मैत्री र प्राविधिक मापदण्डको पालना गरौँ।
2: प्रकृतिको संरक्षण नै हाम्रो समृद्धिको आधार हो। आज माटो जोगायौँ भने भोलिको खाद्य सुरक्षा, स्वच्छ वातावरण र सुरक्षित बस्ती सुनिश्चित गर्न सकिन्छ।
4: आउनुहोस्, भूक्षय नियन्त्रण गरौँ, उर्वर माटो जोगाऊ, सुरक्षित भविष्य निर्माण गरौँ।
2: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 0848 540 239, 0848 540 533 र 98 540 40 239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
4: हाम्रा विशेषताहरू,
5: 40% मात्रै डाउन पेमेन्ट,
4: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
4: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त,
5: आवश्यक कागजातहरू,
4: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
4: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 0848541106, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: नमस्कार, कार्यक्रम पोषण संवादमा तपाईँलाई हार्दिक स्वागत छ। म दीपक आचार्य
1: अनि म सन्तोष रावल।
0: कार्यक्रम पोषण संवाद देशभरिका सामुदायिक रेडियोहरूको छाता संगठन सामुदायिक रेडियो प्रसारक संघ अकोराबद्वारा सञ्चालित सामुदायिक सूचना नेटवर्क सिआइएन मार्फत देशभरका विभिन्न सामुदायिक रेडियोबाट सुन्न सकिन्छ। साथै यो कार्यक्रम सिआइएन खबर डट कम र हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क सिआइएन मार्फत पनि सुन्न सकिन्छ।
1: ओल्ड भिजन इन्टरनेसनल नेपाल संघको सहकार्यमा सिआइएनले उत्पादन गरेको यस साप्ताहिक कार्यक्रममा हामी पोषणको अवस्थामा सुधारको चर्चा गर्छौं। भविष्यका कणाधार बालबालिकालाई निरोगी र क्षमतावान बनाउन गर्नुपर्ने कार्यका बारेमा चर्चा परिचर्चा गर्दै त्यसमा सरकारवाला बीचको समन्वय र सहकार्यको बारेमा कुराकानी गर्नेछौ।
0: कार्यक्रम पोषण संवादको आज 150 भाग हामी प्रसारण गर्दैछौँ। आजको कार्यक्रममा हामी रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्लामा भीषण बाढीले बालबालिका र बालपोषणमा पारेको प्रभाव र पोषण सुधारका लागि गर्नुपर्ने कार्यको बारेमा छलफल गर्नेछौँ।
1: रसुवाको भोटेकोसी नदीमा आएको बाढीका कारण 1300 भन्दा धेरैको मृत्यु भइसकेको छ भने कयौं बालबालिका अभिभावकविहीन भएका छन्। रसुवा, नुवाकोट, धादिङ लगायतका जिल्ला बाढीबाट बढी प्रभावित छन्। त्यहाँ प्रभावित भएका बालबालिका तथा किशोर किशोरीहरूले विभिन्न समस्या भोगिरहेका छन्। नुवाकोट पुग्नुभएका साथी सुशीला श्रेष्ठले उहाँहरूसँग भेटेर कुराकानी गर्नुभएको छ। एकैछिन सुनौ उहाँहरूलाई।
2: अहिले यहाँ चाहिँ बस्नु भएको कति भयो? अस्ति बाढी आएदेखि यही बस्नु। घर चाहिँ? घर त अब छैन, बाढीले लग्यो। ए, कलेजबाट आउँदा घरै छैन?
3: छैन।
2: कलेजबाट आउँदा त खालि म गानै छैन उता तलबाट हेर्नु, तल गानै छैन घरमा, हेर्नै गएको छैन। किन के हेर्नु घरै छैन? कस्तो भएछ भनेर हेर्न मन लाग्यो, अनि घरै जाऊ यसै के हेर्न मन लाग्यो। आधा आफू जन्मेकै होला, खेलेको हुर्किएको ठाउँ छैन। अब अस्ति म गएको थिएँ, केही पनि छैन। कतापट्टि चाहिँ घर छ? घर बिचमा थियो, दुईवटा होला, अलि बिचमा थियो, दुईवटा रोडको भित्रपट्टि थियो। केही पनि हामीले त केही पनि झिक्न भएन नि त। घरमा सबै ठिक हुनुहुन्छ? घरको त सबैजना सेफ हुनुहुन्छ। अनि उता बेत्रावती के अरे के ढुङ्गे भन्दा उता भनेपछि त त्यो बाटै छैन नि त है, कसरी आउनु? कलेज जाने उता हामी आउँदा चाहिँ थिएन कलेज, यता घर आउने बाटो। हामी चाहिँ उता डाँडामा गएको थियौँ नि त, अनि उतै उतै जङ्गल जङ्गल गएर नुवाकोट निक्लेर आएको।
4: त्यो उतै हुनाले स्कुलबाटै कलेजबाटै माथि माथि हिँडेर?
2: हजुर।
4: कति हिँड्नु पऱ्यो?
2: हामी धेरै हिँड्यौँ, लगभग 5-6 घन्टा हिँड्यौँ।
4: 6 घन्टा हिँडेर आउनु?
2: बस्दै बस्दै हिँड्दै 5-6 घन्टामा आयो। 10-15 थियौँ हामी साथीहरू।
4: अनि अब आफ्नो गाउँ त नगरे भन्नु त सुन्नुभयो होला नि?
2: सुन्यो
4: उतै हुँदाखेरि। अनि त्यति बेला चाहिँ घरमा फोन गरे हतार?
2: घरमा फोन लागेको थिएन, त्यो बेला नेटवर्क थिएन नि त, हामी जङ्गलमा थियौँ त्यो बेला फोन लागेको थियो। पछि यतै आइसके भनेर।
4: त्यो बेला के आयो, अब मेरो घरमा के भयो होला भन्दै त भयो होला?
2: घर बगाइसो भन्ने लागेको थियो, किनकि धेरै ठुलो आयो नि त उताको, त्यत्रो त्यो त्यति ठुलो ठुलो घरहरू त बगाइसकेको थियो।
4: अनि मम्मी बुवासँग कुरा नहुँदा घरको मान्छे के भयो होला भन्ने त
2: एकचोटि कुरा भएको थियो, सेफ हुनुहुन्छ भन्नुभएको थियो, अनि ढुक्क भयो।
4: ए, एकचोटि कुरा चाहिँ भएको थियो? कसरी कुरा गर्नुभयो?
2: लाग्यो फोन बल्ल बल्ल, नेटवर्क नआएर यताउता गरेपछि लाग्यो।
4: कति बेर पछि?
2: लगभग 1 घन्टा भयो।
4: 1 घन्टाको समयसम्म त डर भयो होला। के भयो त्यति बेला मनमा?
2: के हुनु, ढुकढुक भएको, धेरै टेन्सन भएको
4: थियो। मम्मी बुवा के हुनुहुन्छ, कस्तो हुनुहुन्छ,
2: सेफ हुनुहुन्छ कि हुँदैन भनेर सबैजना सेफ हुनु हुन्छ भन्नुभयो। अनि त्यसपछि
4: त्यो बेला 1 घन्टासम्म त थाहा थिएन नि त के छ अवस्था भनेर। अनि 1 घन्टापछि थाहा हुँदा चाहिँ कस्तो लाग्यो त्यो बेला?
2: खुसी लाग्यो।
4: कतिजनाको त हुनुहुन्न नि त बग्यो सबैजना?
2: धेरैजनाको हुनु।
4: अब अहिले त्यो बाढीको त्यति बेलाको त्यो भिडियोहरू आइरहन्छ नि त, आइरहेको बेला हेर्दाखेरि चाहिँ कस्तो लाग्छ?
2: अहिले नि नराम्रै लाग्छ, अब आफ्नै अगाडि देखाएर होला भिडियोहरू हेर्दा त मलाई त्यस्तो केही पनि लाग्यो।
3: सबै आफ्नै अगाडिदेखि
4: अब त्यो भिडियोहरू पटक पटक आइरहन्छ नि त
3: सानो सानो बच्चाहरू त्यो गर्दाको देख्दा चाहिँ लास्टै नराम्रो लाग्छ
4: यस्तो भिडियोहरू नआएदेखि हुन्थ्यो
3: सानो सानो बच्चाहरूको चाहिँ भिडियो नहाल्नु भएको जस्तो लाग्छ भर्खर जन्मिनु भएको बच्चाहरू पनि आइरह एक दुई वर्ष बच्चाहरू पनि आइरह पुरै बच्चाहरू यो जमिन भएको आइरहेछ त्यस्तो देख्दा चाहिँ धेरै नराम्रो लागिरहेको छ
4: बसाइ चाहिँ कस्तो छ
3: बसाइ अब ठिकै छ अब कहीँ नबस्नु भएर अलिकति बस्न पाएँ अब गाह्रो चाहिँ गाह्रै
4: सुत्ने कस्तो छ व्यवस्था
3: सुत्ने हामी म्याटमा सुतिर हो उता अहिले अहिले दसनाहरू पनि दिनुभएको छ ठिकै छ
4: अहिले दसनाहरू मच्छरहरू लाग्दो रहेछ नि होइन
3: हजुर
4: लामखुट्टेहरू
3: लाग्छ अलिअलि अब आयुर्वेदिकभित्र बिरामीहरू पनि हुन्छ गाह्रै छ
4: सुत्नु लाग्छ लाग्दैन सुत्नुलाई चाहिँ
3: लाग्छ
4: कतिजना छ कोठामा तपाईँहरूको अब
3: कोठा भनेर छुट्टै कोठा होइन यस्तो प्यासेज भयो सबैजना सुन्नु धेरैजना हुनुहुन्छ
4: अडसमा
3: हजुर
4: स्कुलको प्यासेजमा
3: होइन आयुर्वेदिक
4: ए आयो
3: हजुर
4: प्यासेजमा सुत्ने गराएको छ
3: त्यहाँनिर त्यस्तै त हो अब रुम त त्यहाँनिर बिरामीहरूलाई पनि राख्नु पऱ्यो नि त अनि रुममा सुत्नु मिलेन नि त
4: प्यासेजमा सुत्ने गरा
3: सबैजना त्यही हो हजुर
4: प्यासेजमा भित्रको
3: हजुर
4: तपाईँहरू पनि
3: सबैजना
4: अनि निन्द्रा लाग्छ
3: अनि निन्द्रा त लाग्दैन के गर्नु अरू केही उपाय पनि छैन
4: कतिजना सुत्नुहुन्छ प्यासेजमा चाहिँ
3: खै धेरैजना हुनुहुन्छ गर्ने त खै अटेसम्म सुत्छ
4: जस्तो अहिले सम्झ्दाखेरि कतिजना होला भन्ने
3: हुनुहुन्छ होला अब प्यासेजमा धेरै हुन्छ लामो हुनुहुन्छ दस बिसजना पचासजना सयजना
4: त्यसमा सुताउँदाखेरि चाहिँ कसरी सुताउँछ बच्चा बच्चा अब तपाईँहरू किशोरीहरू किशोरीहरूतिर
3: फेमिली मिलेर
4: लहरे हुन्छ कि अलिक फरक फरक
3: लहरे हुन्छ
4: लहरे हुन्छ डर लाग्छ कि लाग्दैन सेफ्टीको कुराले कि
3: अब डर त लागिहाल्छ नि अब त्यो चोरहरू आएर भन्ने सुनिरह डर त लाग्छ
4: अनि तपाईँलाई चाहिने आवश्यक सामानहरू दिनुभएको छ
3: सामानहरू त अहिलेसम्म पाइरहेको छ सबै
4: के चाहिँ भयो के चाहिँ मन परेको छैन अलिक व्यवस्थित छैन अलिक यो चाहिँ राम्रो भयो त्यो भन्ने त्यस्तो
3: यस्तो त बस्ने ठाउँ मात्रै हो बस्ने ठाउँ छैन अब अरू लुगाहरू खानेकुराहरू दिइरहनु भएको छ नि त अब बस्ने ठाउँ चाहिँ अलिक राम्रो भयो
4: सेपरेट भयो
3: हुन्थ्यो
4: अब कहिलेसम्म यसरी बस्ने
3: खै अब बस्ने ठेगान नभएको छ नि त्यही हो
4: अब छिट्टै मिलाउला व्यवस्थापन गर्ला भन्ने त आशा होला
3: आशा छ अब गर्नुहुन्छ होला बिस्तारी सबै मिलाउनु पऱ्यो टाइम त लागिहाल्छ
4: तपाईँ के भन्नुहुन्छ सरकारलाई चाहिँ अब
3: सरकारलाई अब हामीलाई बस्ने ठाउँ चाहिँ छिट्टै मिलाइदिनु भन्ने चाहन्छु त्यही
4: किन छिट्टै मिलाउनु
3: अब बस्न अलिक सेफ हुन्छ नि त आफूलाई डर हुँदैन मनमा अलिक बस्ने ठाउँ भएदेखि आनन्दसँग सुत्न भए पनि पाइन्छ नि त त्यही
4: राति कति बजी निदाउने गरेर
3: खै थाहा नै हुँदैन अब निन्द्रा लाग्दैन
4: किन
3: अब यस्तो भइरह सबैजना हुनुहुन्छ सँगै अब त्यस्तोमा सुन्न अलि हुने हुन्छ
4: घरको आफ्नो कोठा याद आउँछ
3: हजुर डर लाग्छ पनि
4: के होला भन्नु
3: अब राति के कोही अब चोरसोर आएर केही गरिदियो भने नि अब हुन्छ नि त
4: गेट त लाग्छ होला
3: गेट त लगाउँछ
4: तर त्यत्रो मान्छे
3: अब कसो के भर छ महिना यस्तो खराब छ
4: खानपान चाहिँ कस्तो छ यहाँको अब
3: खानपान त राम्रो दिइरहनु भएको छ
4: राम्रो भन्नाले कस्तो कस्तो छ कतिचोटि भात दिनुहुन्छ कतिचोटि दाल तरकारी के छ
3: खाना बिहान दिनुहुन्छ खाजा पनि दिनुहुन्छ दिउँसो अनि बेलुका पनि खाना दिनुहुन्छ
4: के हुन्छ खानामा चाहिँ
3: खानामा तरकारी दाल भात सबै हुन्छ
4: तरकारी कस्तो खालको हुन्छ
3: तरकारी मिठै हुन्छ अब ठिकै
4: होइन अब कस्तो खालको तरकारी पाक्छ एकै खालको पाक्छ कि दिनपछि चेन्ज हुन्छ कि
3: फरक फरक पनि हुन्छ अब जस्तो हुन्छ त्यस्तै पकाउनुहुन्छ होला अब हामीले पनि
4: खाजा चाहिँ
3: खाजा मोमोहरू त्यस्तै त्यस्तै चाउमिनहरू बर्गरहरू खाजा पनि राम्रै दिइरहनु भएको छ
4: स्वास्थ्यमा केही समस्या भएको छ
3: छैन स्वास्थ्य
4: सबै ठिक छ महिना हुँदाखेरि सेनिटरी प्याडहरू यहाँ दिनुभएको छ
3: प्याडहरू दिनुभएको छ
4: अलिकति असहज अप्ठ्यारो लागेको त्यस्तो छैन
3: छैन सुत्न मात्रै गाह्रो भयो
4: खानपानमा केही कम्प्लेन छैन
3: छैन
4: के चाहिँ खानेकुरा आफ्नो घरको मिस गर्दा
3: घरमा त सबै नै अब आफ्नो घरमा पकाइरहेको जस्तो हुँदैन नि त, यस्तो धेरैजनालाई पकाउनु भएको आफ्नै घर बसिरहेको जस्तो त हुँदै हुँदैन।
4: माछा मासु खान्छु यहाँ
3: खान्छु यहाँ यहाँ आएर मैले खाएको छैन
4: कति दिन, छ दिन भइसक्यो, सात दिन भइसक्यो आजु। के भन्नुहुन्छ, माछा मासु खुवाउँदैनन् नि
3: खै? सोधेको छैन,
4: छैन
3: अब यति दिइरहनु भयो त्यही ठुलो
4: घरमा चाहिँ जस्तो अब दुध माछा मासु अन्डा गेडागुडी यताउति सबै खाने गराएको थियो होला, यहाँ चाहिँ के छ भन्न खोज्यो कि
3: होइन त्यस्तो दुधहरू खाने गरेको छैन, मलाई मिठो लाग्थेन।
4: मोमो चाउमिन मनपर्ने
3: हो, मोमो चाउमिन मनपर्ने हो, अब दिइरहनु भएको छ त्यो पनि,
4: अब त दिक्क लाग्नु थाल्छ होला
3: होइन,
4: छ दिन सात दिन भइसक्यो खाएको,
3: अब त्यही भयो नि खानु पाए चाहिँ ठिकै लागेको छ।
4: केही चाहिँ सोध्नु हजुरलाई सर?
5: थ्याङ्क यू। मेरो नाम शीला दाहाल हो, म चाहिँ आर्ट क्लासमा संस्कृत सेकेन्डरी स्कुलमा पढ्छु, अनि म चाहिँ देवीघाटमा बस्छु होइन, त्यो बेला चाहिँ हाम्रो स्कुल खोलेको थियो अनि हामी चाहिँ कोचिङ जान्थ्यौँ बिहान होइन, अनि खाना खाना चाहिँ नजिक मेरो घर थियो, अनि म चाहिँ खाना खानालाई भनेर घरमै आउँथेँ होइन, अनि खाना खाएँ मैले होइन, अनि साथीहरू पनि हुन्छ नि त, अनि खाना खाएँ अनि फेरि स्कुल फर्किँदाखेरि त के भन्नुहुन्छ भने सबैजनाले बाढी आयो भाग्नुहोस् भाग्नुहोस् भन्नुहुन्छ होइन, मैले चाहिँ विश्वास गरेन कि पहिला सानै आउँछ भन्थाने, अनि फेरि स्कुलै बिदा हो भनेर हल्ला भयो त्यहाँको सानो सानो भाइ बहिनीहरूले, अब दिदी स्कुल बिदा भयो हजुर नजानुहोस् भन्नुभयो होइन, अनि मैले आत्तिदै घर गएँ, अनि घर गएर फेरि मैले अब भागौँ भागौँ सबैजना भागिरहनु भएको छ, माथि माथि पिपलटारतिर जानुभएको छ भनेको, अनि त्यस्तो धेरै पताउनु भएन, अनि फेरि पछि सानै आउँछ बाढी भन्ठानु भयो, अनि फेरि पछि त हल्लै आइहाल्यो, अनि पुरा केही झिनानी पनि भ्याएन हामीले होइन, अनि हामी चाहिँ भाग्यौँ मजाले भ्यागे भाग्यौँ भाग्यौँ भाग्यौँ, केही झिनानी भ्याएन, अब हामी सम्पत्तिहरू सबै छोड्दियौँ पछाडि नै बारीमा छोड्दियौँ होइन, भाग्यौँ भाग्यौँ भागौँ अनि आफ्नो जान जोगायौँ।
4: घरमा तपाईँ जाँदाखेरि तपाईँले घरमा मम्मी बुवालाई भन्नुभएको?
5: मेरो घरमा चाहिँ मम्मी र बाबा चाहिँ हुनुहुन्थ्यो, हाम्रो पसल छ त्यही पसल उठाउनु जानुभएको थियो, घरमा चाहिँ आमा मात्रै हुनुहुन्थ्यो, अनि आमाले नि अब ठुलो आउँदैन होला भन्नुभयो, अनि पछि त ठुलै आयो, अनि मम्मी र बाबा पनि अब खोला त ठुलै आयो अब भाग्नुपर्छ भने, अनि सम्पत्तिहरू केही पनि नलिकन हामी सबैजना भागेकै हो। अब घरको याद आइरहेको छ, बुक कपीहरू घरमा चाहिँ त्यस्तो सबै बगायो, अब केही सामानहरू नि केही झिन्न भ्याएन, पुरा एक्कासी आयो बाढी, अनि सबै घरहरू नि बगायो, केही पनि झिन्न भ्याएन, सबै भिज्यो गयो घरै बगायो, अब किताबहरूको त के कुरा गर्नु, स्कुलको ब्याग किताबहरू नोट कपीहरू पुरा के पनि छैन, घरै छैन। यो घटनाले चाहिँ के सिकायो भन्दाखेरि हामीले चाहिँ त्यो रिस्क लिएर बस्नु हुँदैन घरमै, भागिहाल्नुपर्छ, केही जोखिम मोल्नु हुँदैन कि, यहाँको राम्रो छ रातहरू ल्याउनुहुन्छ पार्नुहुन्छ, तर जसलाई चाहिँ धेरै राहतको आवश्यक छ उहाँहरूले चाहिँ धेरैचोटि नपाइरहनु भएको छ, अरूहरूले चाहिँ धेरै लिनु भन्छ लु,
4: अरूहरू भन्नाले
5: अरूहरू जस्तै कि कसैको त घरभित्र बाढी मात्रै पसाइ हुन्छ, कसैको घरै गइसकेको मान्छेले चाहिँ धेरै राहत पाउनु भएको छैन, अनि घर नबगाएको अलिअलि मात्रै पानी पसेकोले चाहिँ त्यो बोरा बोरा लिएर गइरहनु भएको थियो। खानपान नि राम्रै छ, समयमा दिनुभएको छ, टन्न पुग्ने दिनुभएको छ, राम्रै छ यताको खानपान चाहिँ, अब बस्ने व्यवस्था चाहिँ मिलाइदिए भए अलिक राम्रो हुन्थ्यो, व्यवस्था अब बस्नेको लागि व्यवस्था मिलाइदिनु पर्यो नि त,
4: ए अब पछिसम्म बस्ने सधैँ बस्नेलाई घर भयो भने अब त्यही ठाउँमा घर होस् भन्ने हो कि अन्त्य होस् भन्ने,
5: अब अन्त्य होस् भन्ने, अब त्यहाँबाट त आशै मरिसक्यो, अब त्यहाँ बस्नलाई छुट्टी खालको डर हुन्छ मनमा, यस्तो बाढी आयो होइन, अब हाम्रो चाहिँ के होस् भन्दाखेरि एउटा राम्रो बासस्थानको व्यवस्था होस्, अनि खानपानहरूको अब केही झिक्न भ्याएन, अनि पुरा सरकारले नै यो खानपानहरू बस्ने व्यवस्था गरिदिनु पर्यो हामीलाई,
4: अनि पढ्नु चाहिँ
5: पर्दैन, पढ्नु नि पर्छ,
4: अनि पढ्नलाई चाहिँ के होस् अब
5: पढ्नलाई अब के होस् व्यवस्था होस् अलि राम्रो,
4: किताब कप पनि छैन, लुगा पनि छैन, अब कहिलेदेखि पढ्न पाए हुन्थ्यो जस्तो लागेको छ,
5: चाँडैभन्दा चाँडै पढ्न पाए हुन्थ्यो किनकि एक्जाम पनि नजिक आएपछि अब बारीले सबै कुरा बगाइसक्यो नि त, त्यही भएर अलिक एक्जाम चाहिँ अलिक परे सारिदिन पाए हुन्थ्यो
4: क्या। सरकारलाई प्रश्न सोध्नु भने के सोध्नुहुन्छ?
5: हामीलाई चाहिँ बासस्थान चाहियो होइन, हामीले जसरी पढ्न पाउनु पर्यो, छिटोभन्दा छिटो पढ्न पाउनु पर्यो कि, अब यो बारीले के भयो भने पढ्नुहुन्छ, राम्रो व्यवस्था भयो भने पढ्ने व्यवस्था, घरमा बस्नको लागि केही निश्चित ठाउँ हुन पर्यो नि त, त्यहाँ बस्ने त्यहाँनिर खाने गर्नेवाला पुरा निश्चित ठाउँ हुन पर्यो, आफ्नो व्यवस्था पुरा पक्का हुन पर्यो, अनि स्कुल जाने अनि पढ्ने,
4: अब पढ्नलाई त त्यस्तो डिस्टर्ब त हुँदैन, डर लाग्दैन स्कुल गएर पढ्न,
5: अब त्यस्तो डर चाहिँ लाग्दैन होला,
4: मम्मी बुवालाई कसरी के भन्नुहुन्छ मम्मी बुवालाई?
5: मम्मी बुवाहरूलाई अब के भन्नु, यही
4: के भन्नुहुन्छ अहिले चाहिँ?
5: अब टेन्सन नगर्ने, अब घर सम्पत्ति गए पनि मान्छेको ज्यान जोगियो सबैको, त्यो कसैको कोही गयो भनेर त्यो निराश हुनु परेको छैन, सबैको ज्यान जोगियो त्यो नै सबभन्दा ठुलो कुरा हो। अब धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त
4: भन्नुहुन्छ मम्बुवाले। अनि तपाईँलाई चाहिँ के लाग्छ?
5: अब मम्बुवाहरूको कुराहरू चाहिँ लास्टै सही हो, मान्छेको ज्यान भन्दा ठुलो केही पनि छैन, धन सम्पत्तिहरू त पछि नै कमाउन मिल्छ नि त।
4: अब आफू पढ्ने, ठुलो मान्छे बन्ने,
5: मेरो सपना चाहिँ अब मम्बुवाहरूलाई राम्ररी पाल्ने, जे भने पनि भविष्यमा जे भने पनि मम्बुवाहरूलाई खुसी राख्ने, सुखी राख्ने, त्यस्तै। अब घर नि बनाउनु त पर्यो नि होइन।
4: तपाईँहरूलाई चाहिने सामान हुन्छ नि, किशोर किशोरलाई चाहिने, महिनावारी हुँदा चाहिने, अरू बेला चाहिने कुराहरू दिएको छ क्या?
5: प्याडहरू दिनुभएको छ, कपीहरू नै दिनुभएको थियो अरे। म चाहिँ मामा घर गएको थिएँ।
0: नुवाकोट पुग्नुभएका सिआइएन कर्मीसँग बालबालिका तथा किशोर किशोरीहरूले पोषणको अवस्था र आफूले भोगेका विभिन्न समस्या र आफूलाई आवश्यक कुराहरूको बारेमा पनि जानकारी गराउनुभयो। त्यसै सन्दर्भलाई लिएर हामीले विभिन्न विज्ञहरूसँग कुराकानी पनि गरेका छौँ। बाढीले प्रभावित क्षेत्रमा अहिलेको अवस्थामा होल्डिङ सेन्टरको व्यवस्थापन लगायतका विभिन्न कुराहरूमा ध्यान दिइएको छ। त्यसमा बालबालिकाको पक्षमा पनि विशेष ध्यान दिनु आवश्यक छ। विशेष गरेर बालबालिकाको पोषणमा के कुरामा ध्यान दिनुपर्दछ र यो समयमा गतिलो खानेकुरा बालबालिका र किशोरीहरूले प्राप्त गरेनन् भने मनोविज्ञानमा के असर पर्दछ भनेर हामीले मनोविद पदम प्रसाद घिमिरेसँग कुराकानी गरेका छौँ।
6: बालबालिका भन्ने बित्तिकै एउटा जन्मिने बित्तिकैदेखि हामीले 18 वर्षसम्मकोलाई मान्नु पर्यो र 18 वर्षसम्म भनेपछि उमेर अनुसारको फरक फरक प्रतिक्रिया हुन्छ। 3 वर्षसम्मको बच्चाले चाहिँ आफ्नो नजिकको मान्छेले आफूलाई छोएन भने रोई कराई गर्ने, सही मान्छेले नछोएसम्म अविश्वास गर्ने सम्भावना हुन्छ भने 3 वर्षभन्दा बढीकोले चाहिँ मेरो अभिभावक खै त मलाई बुवा नै चाहियो, आमा नै चाहियो, खास गरेर आमा नै चाहियो, कता जानुभयो भनेर भन्दाखेरि त्यो स्याहार गर्ने मान्छेले चाहिँ बुझाउनलाई चाहिँ गाह्रो हुन्छ अहिलेको सन्दर्भमा, र भविष्यको अनिश्चितता उनीहरूको दुई कुराहरू गुम्यो सँगसँगै। पहिलो नम्बरमा आफूलाई ख्याल गर्ने अभिभावक गुमाउनु पुगे, दोस्रो नम्बरमा चाहिँ आफ्नो परिवारको बच्चाको लागि घर भनेको नितान्त घर मात्रै होइन, वरिपरिको वातावरण, साथीभाइ, सङ्गिनी सबैलाई हामीले घर भनेर घर पारिवारिक भन्ने कुरा बुझ्छौँ। भनेपछि दुइटै कुरा गुमाएर अब नयाँ परिवेशमा उनीहरू आउनु पर्दा, जबरजस्ती आउनु पर्दाखेरि उनीहरू चाहिँ अहिले छक्क परिरहेछन्, म कहाँ आएँ होला, के होला भनेर त बुझ्नै सकिरहेका छैनन्।
0: अब यो अवस्थामा चाहिँ भनौँ न, बालबालिकाले अलिकति समयमा खान नपाउँदाखेरि होइन, उहाँहरूले त्यो किसिमको वातावरण नपाउँदाखेरि उहाँहरूलाई कस्तो चिन्ता हुन्छ अथवा बाल मनोविज्ञानमा कस्तो असर पर्छ?
6: सानो बच्चाहरूलाई त उनीहरूलाई त छिनछिनमै भोक लाग्छ, छ एक वर्षसम्म नपुगेको बच्चाहरूलाई त उनीहरूले हात खुट्टा फालेरै उनीहरूले चाहिँ भोक लागिरह हुन्छ। अब त्यो बेलामा चाहिँ हामीले बेलामा पुर्याउन सकेन भने उनीहरूको रुन्चेपनाको विकास हुनसक्छ। एक दोस्रो नम्बरमा चाहिँ यदि बुवा आमा बाँचेकै भए पनि उहाँले चाहिँ राम्रोसँग स्याहार पाउनुभएको छ कि छैन, पौष्टिक तत्त्व पाउनुभएको छ कि छैन, यदि पौष्टिक तत्त्व नपाएको भएदेखि उहाँले प्रशस्त रूपमा दुध दिनै सक्नुहुन्न, आउँदै आउँदैन एक। अनि अर्को कुरो चाहिँ आमाले मा प्रशस्त दुध उत्पादन हुनुको लागि आमाको मनोविज्ञान चाहिँ स्वतन्त्र, सुरक्षित र भरपर्दो हुनुपर्छ। भनेपछि मनोवैज्ञानिक रूपमा आमा पनि पीडित हुनुहुन्छ, जो बाँचेको आमा बच्चा पनि नयाँ ठाउँमा आएर अप्ठ्यारोमा परेको छ भने चाहिँ यो अहिलेको विपत्तिको बेलामा चाहिँ राम्रो पछि चाहिँ के छ भने बच्चाले अलिकति अनुकूल पाउने बित्तिकै उनीहरू पूर्व अवस्थामा चाहिँ चाँडै फर्किन सक्छन्।
0: अहिले अब जो आउँछ चाउचाउ ल्याउँछ भन्ने जस्तो, अथवा बिस्कुट ल्याउँछ भन्ने बालबालिकामा हुन्छ नि, बालबालिकालाई के चाहिएको छ पोसिलो कुराहरूदेखि ती कुराहरू अब कोहीलाई चाहिँ त्यही कुरा मनपर्छ फेरि बालबालिकाको मनोविज्ञानको हिसाबले होइन त्यो
6: हजुर
0: त्यस्तो कुरालाई चाहिँ कसरी ध्यान दिनुपर्छ
6: वास्तवमा यी कुराहरू किन हुन्छन् त भनेर चाहिँ म खास गरेर विपद तयारी कक्षाहरूमा हामी बस्दाखेरि चाहिँ हामीले नेपालीले चाहिँ विपदी पर्ने परिसकेपछि चाँडै बिर्सिने चाहिँ हाम्रो एउटा नियति नै भयो विपदी पर्दाखेरि हामीले मिनिमम स्ट्यान्डर्डहरू के न्यूनतम मापदण्डहरू के हुन् के कुरा पालन गर्नुपर्छ के कुराको लागि हामीले चाहिँ जोखिम ठाउँमा अथवा विपद परेका ठाउँमा प्रभावित मान्छेलाई कस्तो किसिमको खाद्यान्न लैजाने के गर्ने भन्ने कुरा न राज्य स्तरसँग त्यो तयारी अवस्थामा छ न त्यो स्थानीय सरकारसँग छ न हामी सर्वसाधारण जनता नै सचेत छौँ त्यसले गर्दाखेरि चाहिँ हामीसँग जे पाइन्छ जो बिग्रिँदैन तुरन्त त्यही कुराहरू लैजान चलन छ त्यो तत्कालको लागि चाहिँ ठिक हो तर 72 घन्टापछि चित्त उपयुक्त होइन फेरि
0: अबको समयमा चाहिँ जो अप्ठ्यारोमा परेका बालबालिकाहरू हुनुहुन्छ होइन उहाँहरू अब त्यहाँ होल्डिङ सेल्टरमा बस्दाखेरि भनेको जस्तो कुराहरू नपाउने हुन्छ अझ किशोरी महिलाहरू भर्खर अब रजस्वला सुरु हुनेहरूलाई आफ्नै किसिमको अप्ठ्यारो हुन्छ त्यस्तो बेलामा चाहिँ भनौँ न उहाँहरूको मनमा कस्तो खालको असर पर्छ र उहाँहरूलाई परामर्शको कतिको आवश्यकता पर्छ
6: यही बेलामा अब हामीले खास गरेर हामीले छोरीहरू किशोरी छोरीहरूमा हामीले ख्याल गर्नुपर्ने एउटा चाहिँ उनीहरूमा यौनिक उत्सुकता सुरु भएको हुन्छ दोस्रो नम्बरमा रजस्वला सुरु भएको हुन्छ र तेस्रो नम्बरमा चाहिँ 81 नयाँ ठाउँमा आउँदाखेरि चाहिँ हामी केही पनि थाहा छैन कहाँ कसरी व्यवस्थित गर्ने हो भन्ने कुराले चाहिँ मनोवैज्ञानिक रूपमा अब असुरक्षित छु भन्ने खालको चाहिँ महसुस हुन्छ त्यसो हुनाले हामीले सम्भव भएसम्म त्यो होल्डिङ सेन्टरहरूमा छोराको लागि टोयलेट र छोरीको लागि टोयलेट चाहिँ फरक ठाउँमा बनाइदिनुपर्छ अनि अर्को चाहिँ त्यो सेनिटरी प्याडहरू चाहिँ डिस्पोज गरेर त्यो सुरक्षित तरिकाले राख्ने ठाउँहरू चाहिँ तुरुन्त व्यवस्था गर्नुपर्छ त्यसले गर्दाखेरि चाहिँ उनीहरूमा कम्तीमा ल नयाँ ठाउँमा आए पनि म सुरक्षित रहेछु यति भने पनि त रहेछ भन्ने कुरा चाहिँ हुन्छ
0: यो बेलाको जुन त्रास फेरि पनि आउला भन्ने त्रास हुनसक्छ अरू अरू कुरा हुन्छ यस्तो विपद पर्यो भन्ने हुन्छ होइन त्यो त्रासबाट उहाँहरूले मुक्ति पाउन चाहिँ के उपायहरू हुनसक्छ
6: यसको लागि चाहिँ हामीले उनीहरूलाई चाहिँ पहिलो नम्बरमा चाहिँ विपद भनेको चाहिँ लगातार आइराख्दैन दोस्रो कुरो चाहिँ हामीले सुरक्षित ठाउँमा जाने बित्तिकै त्यसको जुन असरको कमै भइहाल्छ अनि बालबालिकामा चाहिँ राम्रो पछि के छ भने अलिकति ठुलाहरूले चाहिँ आफ्नो कुराहरू भन्न सक्छन् भन्न जति भन्न सक्यो मनको कुराहरू भन्न सक्यो त्यति नै उनीहरूको पीडा कम हुन्छ दोस्रो नम्बरमा चाहिँ भन्न सकेनन् भने उनीहरूलाई रचनात्मक तरिकाले लेख्न लगाएर हुन्छ कि अथवा चाहिँ उनीहरूलाई चाहिँ चित्र बनाउन लगाएर हुन्छ कि अथवा कथाको माध्यमबाट विभिन्न तरिकाले चाहिँ उनीहरूले आफ्नो पीडाहरू भन्न सक्छन् अपाङ्गता भएका बालबालिकाको लागि चाहिँ अलिकति बढी चुनौती छ खास गरेर सुन्न नसक्ने देख्न नसक्ने अथवा हिँड्न नसक्ने अवस्थामा चाहिँ यस्तो खालको विपत्तिले चाहिँ अझ बढी चुनौती थप्छ
0: अब उहाँहरू सबैलाई अब सामान्य अवस्थामा फर्किनको लागि अब उठ्नुपर्छ होइन भन्ने प्रभावित क्षेत्रका मानिसहरूलाई आशा जगाउनको लागि अब निराशामा मात्र हुँदैन भन्ने कुराहरू जगाउनको लागि अब परामर्शका कार्यक्रमहरू कतिको गएको पाउनु भएको छ
6: अहिले चाहिँ मलाई एउटा मानेमा चाहिँ खुसी के लागेको छ भने हामी अलि सचेत हुन थालेछौँ थालेका छौँ र सामाजिक संस्थाहरूले पनि त्यस्तै किसिमको तयारीहरू गर्न थालेका छन् यो घटना हुने बित्तिकै हाम्रो संस्था सडक आश्रित मानवमुक्त अभियान नेपाल संस्थाले सिविनसँग मिलेर चाहिँ हामीले लगभग सुरुमै एक चरण 30 जनालाई अर्को चरण 20 जनालाई गरेर लगभग 50 जनालाई चाहिँ प्राथमिक मनोवैज्ञानिक सेवाको चाहिँ तालिम दिइसक्यौँ र त्यसमा 12 जनालाई चाहिँ हामीले फिल्डमा खटाइसक्यौँ कसरी माथि उठ्न सकिन्छ उहाँ छटपट्टिको अवस्थामा त्यहाँको नजिकको स्थानीय सरकारले कस्तो भूमिका खेल्नुहुन्छ त्यो संरचना चाहिँ यस्तो संरचना हामीले तयारी गर्नु पऱ्यो कि उहाँको मन छटपट्टिने बित्तिकै असहज हुने बित्तिकै त्यहाँ त्यो संयन्त्रमा जाने बित्तिकै सम्बोधन होस् हामी कहाँ चाहिँ त्यस्तो खालको संयन्त्र चाहिँ अझै विकास भएको छैन
1: बाढीपछि मनको घाउ निको पार्नका लागि खानपानको जति महत्व हुन्छ त्यति नै मनोपरामर्शको पनि हुन्छ।
0: बालबालिका र किशोर किशोरीको पोषणमा ध्यान दिएर राहत वितरणको काम हुनुपर्ने बताउनुहुन्छ बाल अधिकार कर्मी प्रह्लाद ढकाल। साथी लीलप्रकाश चन्दले उहाँसँग यसै सन्दर्भमा कुराकानी गर्नुभएको छ।
7: र नुवाकोट जिल्ला आफै पनि अन्नको भण्डार भएको हुनाले उहाँहरूलाई के अरे खानाको खासै त्यो भनौँ न क्राइसिस चाहिँ लेभल चाहिँ थिएन, तर खोला पारी चाहिँ मान्छेहरू त्रिशुली पारी चाहिँ एकदम मान्छे कम मान्छेहरू गएको हुनाले त्यसको पर्सिपल्ट चाहिँ हामी त्यहाँ फोन गरेर खाद्यान्नको अवस्था के छ, औषधिको अवस्था के छ सबै सोध्यौँ स्थानीयलाई। र जाँदाखेरि खानाको अवस्था ठिक थियो, हामीले खाना लगेनौँ। अनि त्यतिखेर अलिकति चाहिँ हाइजिनको स्पेसल्ली बच्चाहरूलाई हाइजिनको साबुनको सेनिटाइजरको लगायतका कुराहरूको अथवा टुथपेस्टको मास्कको त्यस्तो कुराको खाँचो थियो, त्यो लिएर हामी चाहिँ मलाई के लाग्छ मेरो आफ्नो विचार चाहिँ के हो भने एकद्वार नीति चाहिँ सामान्य समयमा हो के, वर्षको अरू सबै समय एकद्वार गरौँ तर इमर्जेन्सीमा एकद्वार नगरौँ, होइन समन्वय सहकार्य र सहयोग गर्न जरुरी छ र सजिलै तरिकाले गर्न सक्छ। र सबैभन्दा ठुलो कुरो भनेको विपद नपर्दाखेरिको तयारी महत्त्वपूर्ण हुन्छ। विपदमा जुन एरियाको जस्तो हामी बाल संरक्षण र बालबालिका शिक्षामा हामी अनुभवी छौँ, हामी 28 वर्षदेखि यो काम गरिरहेको छौँ नेपाल। तपाईँहरू शिक्षा र बालबालिकाको संरक्षण होइन उहाँहरूको सेफगार्डिङ र अनि अलिकति बालबालिकाको लागि सुहाउँदो ठाउँहरू बनाइदिनुहोस् न भन्यो भने हामी हेप्पीले जान्छ, सरकारले भन्नु पर्यो
8: भनेको त्यसको लागि अब सङ्घीय सरकारले नै तोकिदिनु पर्यो अथवा स्थानीय प्रशासन स्थानीय जो सरकारहरूलाई तोकिएको छ उनीहरूले पनि त्यसरी चाहिँ सहयोगका लागि समन्वय गर्न आवश्यक छ।
7: मलाई त के लाग्छ भने त्यहाँको आवश्यकता के हो, त्यहाँको आवश्यकता र स्थानीय स्तरमा सहयोग गर्ने काम स्थानीय सरकारले गर्नु पर्यो। हाम्रो संविधानले त्यही कुरो भन्छ, स्थानीय सरकार त्यहाँको लिड स्थानीय सरकार हुनु पर्यो। तर केन्द्र अब राष्ट्रिय अन्तर्राष्ट्रिय संस्थाहरूलाई र निकायहरूलाई अथवा सरकारी निकाय गैर सरकारी निकाय नागरिक सङ्गठन जे स्रोत क्षमता अनुभव छ उहाँहरूलाई त्यो क्षेत्रमा गइदिनुहोस् भन्ने काम चाहिँ केन्द्रीय स्तरबाट जस्तो
8: सङ्घीय सरकार अथवा
7: सरकारबाट समाज कल्याणबाट डाटा लिन सक्नुहुन्छ अथवा त बालबालिका महिला हाम्रो समाज कल्याण मन्त्रालयबाट डाटा लिन सक्नुहुन्छ। त्यहाँ लिएर एउटा त तपाईँको क्षेत्र कुन हो, तपाईँको क्षेत्र कुन हो, यो गइदिनुहोस् भन्ने हामीले उहाँहरूलाई परिचालन गर्ने गइदिनुहोस् भन्ने काम गर्न सक्छन्। तर फेसिलिटेसन गर्ने रिसिभ गर्ने परिचालन गर्ने काम त स्थानीय सरकारले गर्नुपर्छ। चामल मन लाग्यो चामल किनेर खान्छन्, मकैको पिठो मन लाग्यो पिठो किनेर खान्छन्, नुडल खान मन लाग्यो नुडल खान्छन्। नुडलमा चाहिँ एकदम हाम्रो हेल्दी नुडलको कुरा गर्दैछु है, आफूलाई जे आफ्नो शरीरलाई सुहाउने आफ्नो बालबच्चाले इच्छा गरेको, अब बच्चाको स्वाद एउटा हुन्छ, हामी चामल लगेर होल्डिङ सेन्टरमा पेलिरहेका छौँ, बच्चालाई चाहिएको छ अर्को, बच्चाको स्वाद अर्को छ, निड अर्को छ।
8: यो कुनै पनि विपद पछिको विभिन्न चरणमध्ये अब हामीले बालबालिकाको सुरक्षा कुरा र महिलामाथि कुनै प्रकारको त्यस्तो हिंसा अथवा दुर्व्यवहार नहोस् भन्नको लागि हामीले कसरी अगाडि बढ्नुपर्छ, के छ तपाईँको विचार यसमा?
7: स्पेसियली बालबालिका अब किशोर किशोरीहरू अझै नेपालको हिसाबले भन्दा किशोरीहरू छोरीहरू माथि हिंसा यौन हिंसा दुर्व्यवहार हुनसक्छ ग्रुप लिभिङमा। यसको लागि चाहिँ सबैभन्दा बालबालिकालाई र छोरीचेरीलाई सबैभन्दा बढी संरक्षित राख्ने काम चाहिँ परिवारको हो है, किनभने उनीहरू परिवारको छेउछाउमा हुन्छन् है। अनि उनीहरू अब आफन्तकोमा बस्दा अथवा चाहिँ उनीहरूले ट्राभल गर्दा यो अवस्थामा चाहिँ एकदम रेकर्ड राख्ने होइन एउटा सिस्टम चाहिन्छ कि, यो चाइल्ड प्रोटेक्सन अथवा चाहिँ संरक्षणको लागि सिस्टम चाहिन्छ।
1: सँगै हामी कार्यक्रमको अन्त्यतिर आइपुगेका छौँ। आज हामीले भीषण बाढीले पुर्याएको क्षति र त्यसले बाल पोषण सुत्केरी तथा महिलाको पोषणमा पार्ने प्रभाव र पोषण सुधारका लागि यो समयमा गर्नुपर्ने कार्यका बारेमा छलफल गर्यौँ। आजको विषयवस्तु तपाईँलाई कस्तो लाग्यो? सल्लाह सुझाव जिज्ञासा एवं प्रतिक्रिया दिन सक्नुहुन्छ।
0: तपाईँले हामीलाई हाम्रो फेसबुक पेज कम्युनिटी इन्फर्मेसन नेटवर्क CIN मा गएर पनि आफ्नो कुरा लेख्न सक्नुहुनेछ। हामी तपाईँको प्रश्न तथा प्रतिक्रिया प्रसारण गर्नेछौँ।
1: वर्ल्ड भिजन इन्टरनेसनल नेपाल सङ्घको सहकार्यमा सामुदायिक सूचना नेटवर्क सिआइएनले तयार पारेको कार्यक्रम पोषण संवादबाट प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद दिँदै म सन्तोषी रावल
0: अनि म दीपक आचार्य पनि बिदा हुन्छौँ। नमस्कार, नमस्कार।

मार्फत हाम्रो प्रचलन पनि हो नि त। उद्योग वाणिज्य सङ्घको आधिकारिक अध्यक्ष आइसकेपछि सबै पसलमा किन परामर्श भएन भनेर हामीले क्वेसन गर्नु त्यति उपयुक्त हुँदैन। तर पनि म ध्यान आकर्षण गराउन चाहन्छु, जस्तो नेतृत्व सो विषयमा छलफलमा आउने भएपछि सो कार्य समितिको मिटिङ छलफल गरेर आउँदा अलि राम्रै गर्छ। म ध्यान आकर्षण मात्रै गर्न चाहन्छु, फेरि म दबाब प्रेसर होइन, ध्यान आकर्षण गरे हो। जुन सङ्गठनको नेतृत्व गरिन्छ कुनै विषयमा सार्वजनिक चासोको विषयमा छलफल गर्न जानु कुरो हो, सो विषयमा आफ्नो सङ्गठनमा छलफल गरेर आउँदा राम्रै पर्छ, म यही नै आग्रह गर्न चाहे। र अर्को कुरामा के आग्रह चाहन्छु भने, यो मलाई के लाग्छ भने क्वेसन गरेर कसैलाई खुइनाउन सकिन्छ भन्नेतिर लाग्यो भने गलत हुन्छ है त्यो, किन म पनि पाएको भइसकेँ। कतिपय क्वेसनहरू त्यस्तै त्यस्तै भावका पनि छन् क्या, त्यसैले अहिले मैले भन्न खोजेँ किन यो भनिरहेको भने, यो अहिले पिक आवर छ, यो कार्यक्रम आजभन्दा हामीले 15 दिन अगाडि राख्नु पर्थ्यो या यो आर्थिक वर्षको 24 पछाडि राखेर अलिक दिनभरि बसेर सल्लाह गर्न सकिन्थ्यो। यो चाहिँ हाम्रो के छ भने अहिले भिडभाड अफिसमा भइसक्यो, तपाईँहरूले बुझेकै छ 24 गते बिहानै हिजैदेखिबाट त्यो सिस्टम भन्ने छ, म सबै त्यो प्राविधिक कुरो जान्दिनँ, सिस्टम चाहिँ गडबड गरिसक्यो, उपभोक्ताले काम गरेका छन् पैसा प्राप्त नगर्ला, 24 गते 12 बजेबाट बन्द हुन्छ भनेको छ, पोहोरको साल 20 गतेदेखि बन्द भयो। त्यसैले अब यहाँ लेखाको साथी नै हुनुहुन्छ, इन्जिनियरको साथी नै हुनुहुन्छ, शाखा प्रमुख सबै हाकिम साहब सबै हुनुहुन्छ, उपायज्यू योजना हेर्न नगई तिग्रेमै सही गरिरहनु भएको छ, समस्या उहाँलाई पनि छैन। त्यसैले हामी अत्यन्त टाइटमा छौँ, धेरै क्वेसन गरेर त्यस्तो होला भन्ने मलाई लाग्दैन। तुरन्तै भोलि नै विकास हुने भएदेखि कसले लेख्थेँ, मैले अब धेरै भनेन, यहाँभन्दा धेरै भन्नु उपयुक्त नै हुँदैन। त्यसैले दलका साथीहरूलाई नि बोल्नलाई यसरी पालो परेन, किनभने हाम्रो समय छैन। त्यसैले जति सक्दो छोटो एकदम त्यो क्वेसनले तत्काल समाधान दिने र त्यसको दायित्वबोध गरेर आगामी आर्थिक वर्षमा ट्याक्कै काम अध्यक्ष है अब कसले गर्छन् यो चाहिँ भन्ने खालको छ भने अझै 10 जनाले बोलौँ केही छैन। तर भने बोल्नको लागि बोल्ने काम नगरौँ, छिटोभन्दा छिटो यो काम कार्यक्रम समापन गर्नेतिर लाग्न सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा सहित फेरि पनि प्रश्नको उत्तर दिने गरी अहिलेलाई बिदा धन्यवाद। ए सवारी साधन सर, है यो महत्त्वपूर्ण, मैले वास्तवमै युवा साथीले क्वेसन राख्नु पनि ज्यादै महत्त्वपूर्ण पनि क्वेसन हो। अब यो चाहिँ के छ भने,

0: कतिपय ठाउँमा साँचै झिक्दिया छ क्या, चाबी झिक्दिनु न तपाईँहरू, जनता गएको छ, मलाई गएको छ, न्वारानमा गएको छ गाडी लिएर, सरकारी गाडी छ भने मैले अघि नै भने चाबी खोजेर सार्वजनिक मिडियाबाजी गर्दिनँ, तर मैले मेरो चिज चाहिँ हो, म हुन त जवाबदै सबै गाउँपालिका मैले दिने चाहिँ हो, तर पनि अब के छ भने मैला लाजु गोलन्दर गाउँपालिका कतिवटा मोटरसाइकल पनि मैले सोधे आएन, होला 15-20 वटा, कहाँ कहाँ उडाउँछन्, कसको रातो प्लेट छ त्यो पनि मैले ख्याल पुर्याएको छैन है सायद, पुर्याउनु पर्ने होला त म माफी चाहन्छु, तर मैले मेरो गाडी अनुचित कार्यमा प्रयोग गरे भए म अब के भन्ने, मलाई सार्वजनिक रूपमा विजित गर्न सबैलाई आग्रह गर्न चाहन्छु, सार्वजनिक विजित गर्नुहोस् मेरो, त्यो प्रतिबद्धता उपाध्यक्षमा हुनु पर्यो, हाकिम साहबमा हुनु पर्यो, हाकिम साहब मार्फत सबै कर्मचारीको हुनु पर्यो, मैले गरेको छैन, म चढ्ने या मैले प्रयोग गरिरहेको गाडी कसैको बिहे वर्तमानमा ठाकसँग सुत्लाहरू म गएको छैन सरी साथीहरू, म बिदाको दिन सिधुली जान्छु, शुक्रबार सोमबार कार्यालय आएपछि म यहीँ गोल्टामा ढुक्कसँग भने हो, पालिकाभित्रको कार्यक्रम पर्दा म गाडी प्रयोग गर्छु, र सरकारवाला सम्बन्धित मन्त्रालयको काम पर्दा म हेटौँडा र काठमाडौँ कार्यक्रममा जान्छु, त्यहाँभन्दा बढी प्रयोग हुँदैन, र काठमाडौँमा जाँदा पनि म जेएनयू आन्दोलनबाट डराएर जहाँ बास भन्ने हो म काठमाडौँमा ट्याक्सी प्रयोग गर्छु, म गाडी चढ्दिनँ, र सिलगढीमा पनि म यहाँबाट गएको सरासरी जाँदाखेरि 2 नम्बरमा काम पऱ्यो भने म 2 नम्बरसम्म गाडी लिएर तुरुन्त फर्किन्छु, सिन्धुलीमा बसेँ भने म कहिल्यै पनि सिन्धुलीमा गाडी चढ्दिनँ, किनभने म त्यहाँ चप्पल पड्काएर तिर पढेको ठाउँ हो, मलाई गाडीको सामना गर्नुपर्ने छैन, त्यसैले म मेरो दुरुपयोग छैन, म तपाईँहरूसँग प्रतिबद्धता गर्छु, तर अब उपाध्यक्ष पनि तपाईँले रोक्नु पऱ्यो, कर्मचारी तपाईँले रोक्नु पऱ्यो भन्न त तपाईँले पाउनुहुन्छ, तर के हुन्छ उपाध्यक्ष बेग्लै हो, अहिले पहिलेको जस्तो गाउँ पञ्चायतको प्रधान पञ्चको उपप्रधान भन्ने होइन उपाध्यक्ष, अहिले कानुनले निर्दिष्ट गरेको उपाध्यक्षलाई तोकेको जिम्मेवारी फरक छ, मेरो उपाध्यक्ष होइन पालिकाको उपाध्यक्ष हो, अहिलेको यो गाउँपालिकाको प्रावधान त्यो छ होइन, त्यसो कारणले उपाध्यक्षको गाडीको उपाध्यक्षले जवाफ दिने, हाकिमको गाडी हाकिमले दिने, मलाई लाग्छ हाकिम साहबको गाडी नै छैन, त्यो सेतो गाडी यसो कोही सामान ओसार्ने प्रयोग हुन्छ, अब उपाध्यक्षज्यूहरू र कर्मचारी साथीहरूले अब रातो पिरियडको नि कुरा त्यस्तो छ भने म बहुत प्रशासनिक अधिकारीज्यूलाई यही कार्यक्रम मार्फत रातो पिरियड भएको हाम्रो कार्यालयको कुनै पनि साधन छ भने यथासक्य चाँडै यो असार या साउनको पहिलो हप्ताभित्रै सेतो प्लेट लगाउने बन्दोबस्त गर्न म हार्दिक आग्रह गर्छु, कसको पैसा के गरियो, कता कता खर्च भयो, सार्वजनिकरण गर्नु पर्यो भन्ने कुरा म आगामी कार्यकालमा भनौँ न अब मङ्सिरमा गरिने सार्वजनिक सुनवाईमा यो आर्थिक वर्षको अध्यक्ष विशेष कोषको पैसा के खर्च गरियो त्यो तयारी या मतलब त्यो प्रस्तुत गर्नलाई तयारी राख्दिनँ, म हाकिम साहब मार्फत सम्बन्धित निकायलाई जानकारी गराउँछु, त्यो अध्यक्ष कोष भनेको चाहिँ कस्तो कुरा हो भने रहेछ, मैले प्र्याक्टिकली के बुझेँ भने जस्तो हामीले 10 गते बजेट विनियोजित गऱ्यौँ, हिजो मात्रै विद्युतहरूको 3 कुलाहरू पहिरो चल्यो, त्यो पहिरोको चलो अब खेतीपाती रोकियो, त्यहाँ व्यवस्थापन कसले गर्ने त, त्यस्तो कोषको प्रयोग पनि गरिएको छ है, एउटा त्यो, अर्को कुरो गरिब छ समस्या छ बिरामी भयो त्यस्तो पनि प्रयोग गरिएको छ, म जेएनदार छु मलाई 25,000-30,000 पैसा भयो भने म भर्ना फलान कलेजमा हुन्थेँ भने एउटा विद्यार्थी आउँछ त्यस्तो ठाउँ पनि प्रयोग भएको छ, र त्यो दुरुपयोग गरिएको छैन भन्ने मलाई लाग्छ है साथीहरू, त्यो तपाईँले जे सोच्नु कोषको भन्दा गोजीमा झ्याप्प झिकेर बजार घुम्ने पैसा होइन, त्यो आयो सिस्टमले झिक्ने हो, त्यो हाम्रो 3 नम्बरको अध्यक्ष जिउ भन्नुहुन्छ के, अब यो आफूले खान नमिल्ने पैसा बाँड्ने पैसा दिनुमामा दिनु भन्नुहुन्छ, म त्यो भन्न खोजेको भने खान नमिल्ने दिन मिल्ने पैसा हो नि त सरकारी पैसा त, त्यसले काहीँ दुरुपयोग मुखा परेको छ कि भन्ने कुरो त कदाचित मेरो चाहिँ है साथीहरू, मेरो यो 4 वर्षको कार्यकालमा अनुचित लाभ लिएको रहेछ भने नत्र म गोल्टामा टिक्ने मान्छे हो, तपाईँले छोड्नुहुन्छ मलाई गोल्टा जस्तो ठाउँमा छिचल्दै पो आउनु पर्छ त यार, कतिचोटि हिँड्छ वर्कर भन्दा हेर्ने ठाउँ हो नि, यो चौतारामा गएर अध्यक्ष गाडी कतिचोटि गुडो भन्दा ऱ्याख राखिदिनु हुन्छ, यहाँ ऊ तडबड गरेर फुर्तीफार्ती गरेर गोल्टा आउनै छैन नि, त्यो छैन सरी, र सार्वजनिक गर्ने कुरा म प्रतिबद्धता गर्छु, अर्को सार्वजनिक सुनवाईमा म मेरो कोषको पैसा कहाँ कहाँ खर्च म सार्वजनिक गर्छु, सम्पत्ति विवरण सार्वजनिकरण भन्ने चाहिँ अब किता नगरै ख्याल गर्नु, मैले लेखेन चाहिँ लेखेर पढाएको छु, सम्पत्ति त के सार्वजनिक के विवरणले बनाएको थियो, खरानी लैजा बनाएको थियो, मसँग त केही पनि छैन होइन, अलिअलि भएको चुनावमा पेत्र सिद्धिको अब केही पनि छैन किन ढाटको है सम्पत्ति हामीले होइन त खामबन्दी हुँदो रहेछ, खामबन्दी गरेर पढ्ने सिस्टम। अब तपाईँले मेरो भन्नु म नि त हालिन चाहिँ सक्छु है, केही छैन सर केही त्यस्तो सम्पत्ति विवरण गाउँपालिका अध्यक्ष भएर चाहिँ तपाईँ हिजोको अध्यक्ष पनि बिजाउ जस्तो लागेको छ मलाई, आजको अध्यक्ष मात्रै हिजोको अध्यक्ष पनि मैले सुने अनुसार छोराछोरी पढाउन पनि समस्या छ भन्ने बुझिएको छु भने खासै त्यस्तो हुँदैन है साथीहरू, शङ्का मान्नै हुँदैन यस्तो कुरामा केही होइन क्या हो। कर्मचारीसँगले मलाई हजार रुपियाँ दस हजार बिस हजार भनेर माग्दै यता त्यत्रो दार्जिलिङमा फुलेको मान्छेले यत्रो वर्ष गाउँले गरे मान्छेले, यो मैले फेरि आग्रह गरेँ अब यहाँ बजेट सुन्दा चाहिँ करोड करोडको सुन्नुभयो अन्त मैले होइन, रियालिटी चाहिँ हामीले वर्षको सबै पैसा लायौँ भने 100 मिटर बाटो पनि ढलङ गर्न सक्ने पैसा गाउँपालिकासँग हुँदैन है, यथार्थ हो यथार्थ भन्दा हजुरहरूले पत्याउनु पनि पर्छ, यो जति पनि बाटोको काम भएको छ सङ्घ प्रदेशको सहयोगबाट भएको हो है। म तपाईँलाई आग्रह गर्न चाहन्छु म अध्यक्ष मैले कुरा तपाईँलाई राख्नुपर्छ, म अहिले प्रदेशमा गाउँपालिकाको आधिकारिक लेटर प्याड बोकेर म स्वयं यो पूर्वाधार मन्त्रालयमा बसेँ लगभग 2 दिन, कुनै पनि योजना हुँदैन भन्छ यार, पार्टी एउटै भएर भयो र सनका मान्छे रहेछ मन्त्री, बौद्धि भनेर पिएचडी गरेको मान्छे पूर्व राष्ट्रिय योजना कुनै सुन्दैन क्या, जन कुन पार्टीको अध्यक्ष हो कि गाउँपालिका अध्यक्ष सु त फम्याउन नसक्ने खालको मान्छे रहेछ ती देवकोटा, अनि गर्दै गर्दैन भन्छ गर्दैन, अनि त्यो एउटा गर्छ एउटा मात्रै भन्नुभयो क्या, लास्ट चार पाँचवटा लिएर गएको थिएँ एउटा मात्रै गर्ने भएको थिएँ, त्यो त्यही तिन कन्या बाटो चाहिँ त्यो क्रमगत पनि हुनु पर्छ तिन कन्या बाटो गर भनेर गरेपछि रातो मसी लाएर हुने भन्ने विश्वास लिएर म फर्केँ। अहिले अब यो कुरा किन सुनाउनु गुनासो होइन तपाईँहरूलाई, मसँग 1 लाख रुपियाँ यो बाटोमा हाल्दै भन्ने साथीलाई 40 लाख हालिदिएछ, म कुन ठाउँ भन्दिनँ, गाउँपालिकाले 1 लाखमा बनिसक्छ 1 लाख रुपियाँ हालिदिनु भनेको मान्छेले 40 लाख रुपियाँ प्रदेशबाट ल्यायो, हाम्रो देशको अवस्था यस्तो छ क्या। म गाउँपालिका अध्यक्ष गरेर माग्दा पैसा परेन, तर सामान्य कुन तरिकाले माग्यो उसले माग्दा 1 लाख मागे ठाउँ 40 लाख दियो, हाम्रो मुलुकको अवस्था यस्तो। फेरि मैले सबै मुलुक भने यो कसैले पनि चान्छु नि दाले सच्चिँदैन, फेरि यहाँ अहिले हामी सच्याउँदै भन्दा तुरुफुरु गरेर केही हुनेवाला छैन, जोडो गाडेर कसले सक्छ, त्यो कर्मचारी सबै हटाउनु सक्नु पऱ्यो, नेता जति सबै चेन्ज गर्नु पऱ्यो। अब यी हामी 30, 40, 35, 40 वर्ष देख्ने हो घाउमा सुँसुएर तेल लगाउँदा त यो अवस्था छ, सबै मान्छेले कमेन्ट मात्रै गर्छन् गुनासो मात्रै छ, फत्ता फुत्ता गर्ने त्यो मोबाइलमा देखाएको छ के त एकै मिनटमा चाहिँ बिल बिल्डिङ फुल सुल बनिसक्दो रहेछ एउटा मोबाइलमा देखाउँछ ओ त्यस्तो यदि कसैले सोचेको छ त पहिला त हामी थाक्छौँ क्या, बढी तँ अलिक बढी हामीले अपेक्षा राख्यौँ भने हामी चाँडै थाक्छौँ, गाउँपालिका अध्यक्ष हुन्छ भन्दा हामी लाग्यो हो त थाकेनौँ नि हामी, तर भइहालिन्छ भने लागेर एकचोटि नपाउँदा त छोडिदिन्छ नि त पार्टी उसले, त्यसैले धैर्य गरौँ, हतार गरेर विकास हुँदैन। मैले यो बाटोमा किन भनेको भने हामीसँग पैसा छैन, माग्नुहुँदा दिएन, हामी प्रयत्न गरिरहेछौँ यो म जानकारी गर्न चाहन्छु। र एम्बुलेन्सको कुरो मैले भारतीय दूतावासमा प्रक्रिया प्रारम्भ भइसकेको छ, मलाई विश्वास छ 2-4 महिनाभित्र एम्बुलेन्स प्राप्त हुन्छ र त्यो प्राप्त भएको एम्बुलेन्स तिन कन्या स्वास्थ्य चौकीलाई उपलब्ध गराउने कुरा मेरो प्रयत्न रहन्छ र मलाई विश्वास छ 6 महिनाभित्रमा सो गाडी उपलब्ध हुनेछ र तिन कन्यालाई उपलब्ध गराइनेछ, यही भन्न चाहन्छु, धन्यवाद।
1: हामी सार्वजनिक सुनवाई सञ्चालन गरिरहेका छौँ, अब यहाँ मैले अध्यक्षको उपाध्यक्ष होइन उपाध्यक्ष छुट्टै हो भन्नु अध्यक्ष, त्यसरी मैले अलिअलि विषय सबै विषयमै दिनुपर्ने भयो, उहाँले अनुमोदन मात्रै भन्नुभयो, अब उठेका विषयहरूमा मैले मलाई लागेको यो तर्क हो, हामी तर्क छलफलबाट नै आगामी दिनको बाटो तय गर्ने हो, त्यसैले केही विषय म राख्न चाहन्छु। अब यहाँ पहिलो यो शिक्षाको विषयमा अध्यक्षले जे राख्नुभयो त्यो विषयमा मेरो पूर्ण समर्थन छ, र यसमा थप मेरो एउटा यसपालिको एससीको विषयमा जे जोड दिएर भन्नुभएको छ यो विषयमा चाहिँ मेरो अलिक फरक धारणा छ, यसपालिको एससी किन रिजल्ट यस्तो भयो गोलन्जुरको हामीले यसको अनुसन्धान गऱ्यौँ, यसको सम्पूर्ण दोष सङ्घीय सरकारको छ, सङ्घीय सरकारले जुन कार्यविधि पठायो सङ्घीय सरकारले पठाएको कार्यविधिका कारण एसएलसीमा यो समस्या, एससीमा यो समस्या भयो र फेरि पनि हुनेवाला छ। मरिनमा यही समस्या छ, हरिहरपुरगढीमा यही समस्या छ, गोलन्दरमा यही समस्या छ, किन भयो अलिक महत्त्वपूर्ण छ, सबैले सुन्न जरुरी छ। एक हप्ताभित्र कपी चेक गरिसक्नुपर्ने, कपी त्यही स्थानीय तहले पनि परीक्षण गर्न पाउने भएपछि यहाँ अहिले स्कुल स्कुलको अन्तर्विरोध छ, यहाँ खुर्कुट र गोल्डाको अन्तर्विरोध छ, मरिनमा खैरी साल र मरिनको छ, वारी र पारीको अन्तर्विरोध छ, उत्तर पुस्तिका परीक्षणमै यो कार्यविधि अप्नाउने हो भने यो विवाद कायम रहन्छ। त्यसैले मेरो चाहिँ अनुरोध के छ भने सङ्घीय सरकारले जुन कार्यविधि बनाएको छ, अहिले बाह्रको तपाईँलाई रिजल्टको हेर्नुभयो, युवाहरू सडकमा पुग्नु पऱ्यो, नेपालको इतिहासमा पहिलोचोटि विद्यार्थीहरू हाम्रो भविष्य देखाइदेऊ के हो भनेर परीक्षा परीक्षणको विषयले सडकमा पुगेको पहिलोचोटि होला। अस्ति माइतीघर मण्डलामा एउटा प्रदर्शन भित्र देख्नु पनि भयो। भनेपछि सङ्घीय सरकारले खालि स्टर्न गर्ने नयाँ देखाउनलाई, अहिले पनि नयाँ देखाउनु हो, केही पनि होइन। अब गोल्डारको परीक्षण खुर्कुटले गर्ने, खुर्कुटको परीक्षण गोल्डारले गर्ने, अनि हुन्छ त के? परीक्षा पनि भद्रकोट हुन्छ, परीक्षण पनि भद्रकोट हुन्छ। यो चिजलाई चाहिँ हामीले अनुरोध गरेको हो कि सङ्घीय सरकारले नै यो कार्यविधिलाई चेन्ज गर्न जरुरी छ। गत वर्ष जे कार्यविधि थियो त्यो कार्यविधिमै टेकेर परीक्षण गरिनुपर्छ, एउटा यो एससीकै सन्दर्भ निस्केको हुनाले। र अर्को अर्को के भएको छ भने सार्वजनिक मञ्चमा बोल्न मन मिल्ने नमिल्ने भन्नुहुन्छ साथीले, म चाहिँ मिल्ने भन्छु। कहीँ शिक्षक पास भएका छन्, कहीँ विद्यार्थी पास भएका छन्, यो सत्य हो। त्यसैले हाम्रो पोहोरको भन्दा खस्कियो ल, म एउटा दावाको साथ भन्छु, सिन्धुलीका 9 पालिकाको सामुदायिक विद्यालयहरू एक दुईवटा छोडेर गौमती फोसेटार लगायत केही सदरमुकामका अलि साधन सुविधा केन्द्रित गरेर पढाइएका विद्यालय बाहेक पाइलटिङ परीक्षा गरौँ त ल। हाम्रो चाहिँ खसेको अर्कोको बढेको होइन, समग्र सबै पालिकाको सामुदायिक शिक्षाको स्थिति एउटै छ र यसलाई सुधार्न गर्ने के अघि अजिजीले राखिसक्नु, यसलाई सुधार्न त सबै पक्ष मिलेर सामूहिक सङ्कल्प, त्यसमा गाउँपालिका पनि एउटा पक्ष होला, अभिभावक होला, विद्यार्थी होला, शिक्षक होला, यसरी सामूहिक सङ्कल्प नगरिकन यो हल हुँदैन भन्ने लाग्छ। मैले यो विषय राखेँ। र अर्को यो बजार अनुगमनको विषय अझैसम्म राख्नुभयो, त्यसमा मेरो प्लस के छ भने अनुगमनको विषय एउटा उपाध्यक्षले, एउटा गाउँपालिकाले, एउटा सिडिओले, एउटा प्रमुख प्रशासकीय अधिकृतले, एउटा अध्यक्षले गर्ने विषय होइन, अनुगमन सबैको विषय हो। त्यही पनि कानुनले तोकेको जुन कार्यविधि छ यो व्यापक किन नगरे भनौँ, व्यापक गर्न समस्या छ। तपाईँलाई चेउटारदेखि अघि उहाँले ठुलो उदाहरणै दिनुभयो, त्यो पसलबाट सटर लाउन सुरु गरिसकेपछि खुर्कुटसँग सबै लाउनुपर्छ। टाइटली नेपालको मौजुदा कानुन अनुसार बजार अनुगमन गर्ने हो त, राजनीति दलको साथीहरू हुनुहुन्छ गर्नुहोस् भनेर लेखेर दिनुहोस्, होइन प्रशासकीय अधिकारी हुन्छ, स्टुडियोसँग सम्पर्क गरिन्छ, सबै अनुगमन गर्छ। तर मैले भन्न खोजेको विषय के हो भने हाम्रा मौजुदा कानुन र हाम्रो व्यवहारमा भारी अन्तर छ, किनकि कानुन धेरै माथिको छ, होइन तरकारी चामल पनि बेच्ने, कपडा पनि बेच्ने, भात पनि बेच्ने एउटै पसल छ हाम्रो, भनेको मल्टिपल खालका व्यवसाय छ। त्यो नगरी सटर भाडा पनि तिर्दैन, तिर्न पनि सक्दैन, व्यवसाय पनि गर्न सक्दैन। त्यसो हुँदा ठिक छ टाइटली गरौँ, सबै राजनीतिक दलको यसमा समर्थन हो, होइन भने यहाँ हाम्रो इन्स्टिच्युट साथ पनि हुनुहुन्छ, भोलिबाटै सुरु गरौँ। तर के भने गर्ने नाममा स्टर्न गर्ने अनि भोलिपल्ट खोल्ने त केही अर्थ नहोला, के त्यो हो भने यसलाई राजनीतिक तहमै छलफल गरेर गरौँ भन्दै नराम्रो कुरो चाहिँ होइन। तर हामीले कति धान्न सक्छौँ अहिले, अहिलेको हाम्रो धरातलबाट होइन, अब रक्सी बेच्ने अनुमति छ, खाद्यान्न बेच्ने छैन, भात बेच्ने छ, लज राख्ने छैन, कागजपत्र पनि हामीले एक चरण त हेरे हो नि त, लज राख्ने छ 10 के अरे 10 राख्ने भन्दा 20 राखेको छ। अब अनुगमन नै गर्ने भन्दा टाइटली गर्दा सबै राजनीतिक समझदारीमा आधारित भएर गर्दाखेरि नराम्रो पक्ष चाहिँ होइन, तर कति सक्छौँ हामी भन्ने कुरा चाहिँ ख्याल गर्नुपर्छ जस्तो मलाई लाग्छ। र अर्को यो हाम्रो अध्यक्षज्यूले राख्नुभयो एकजना साथीले, म त्यसमा थप के हो भने सम्पत्ति विवरण हाम्रो सबै सार्वजनिक नै छ, तर राजनीतिक स्ट्यान्डबाट राजनीतिक कोणबाट सम्पत्ति विवरण खोज्नु भएको हो भने चाहिँ त्यो सम्पत्ति विवरण हामीले वार्षिक रूपमा बुझाउँछौँ नेपाल सरकारले। अस्ति फेरि अहिलेको सङ्घीय सरकारले एउटा सम्पत्ति छानबिन आयोग बनाएको छ, त्यो आयोगलाई हामीले लेखेर बुझाइसक्यौँ, त्यसको त प्रक्रिया होला नि त सम्पत्ति विवरण बुझाउने प्रक्रिया होला, त्यसको विधि होला, त्यो विधि प्रक्रियामा चाहिँ सबैजना छिर्नुपर्छ। र यसको मतलब हामीलाई कुनै अप्ठ्यारो छैन, सम्पत्ति बुझाउनुपर्छ सार्वजनिक सुनियो बुझाउने प्रचलन नै हामी टाँसिन्छ। त्यही अस्ति लेखेर पठाएको एक कपी टाँसिँदा भयो। त्यसैले मेरो साथीहरूलाई अनुरोध के हो भनिन्छ भने फेरि नपाइने भने होइन, तर राजनीतिक कोण सम्पत्ति वितरण तिमीहरूको कति भयो, तिमीहरूले अकुत खायो होइन कमायो भन्ने ढङ्गबाट प्रस्तुत गर्नुभयो भने त्यो चाहिँ जुन ठाउँ हो संविधानले तोकेको त्यो ठाउँमा बुझाइन्छ, त्यो ठाउँमा बुझाएको हुन्छ। मैले यति कुरा राखेँ। र यो मलको विषय जुन आयो, एउटा मल खाद वितरण समितिको संयोजक पनि हो म गाउँपालिका स्तरको। अब मल खादको समस्या चाहिँ त्यो हामीसँग जोडिएको समस्या होइन, फोहोर पाती पाइएको थियो, यसपालि मुठी पाइयो, किन पाइयो हजुर, मैले सङ्घीय मन्त्रीहरूलाई सङ्घीय सांसदहरूलाई भन्ने गरेको छु किन यसो गरेको, फोहोर पाती पार्ने गरेको थियो हामीले, यसपालि मुठीमा झर कि नयाँ सरकार आएर हो कि होइन, त्यो त सङ्घीय सरकारले कति कुता निर्धारण गरेको छ, कति पठाएको छ, त्यसलाई हामीले वितरण गर्ने हो। भलै त्यो वितरण हामीले निष्पक्ष नै गरेका छौँ, वडा वाइज हामीले पहिला बाँडफाँड गर्छौँ र वडामा गएपछि वडा अध्यक्षज्यूहरूले त्यसमा समन्वयमा सूचीकृत सहकारीहरूले वितरण गर्ने, कानुन त्यही छ, कार्यविधि त्यही छ, समस्या आउँदा त समस्या हल गर्नु पर्यो। तर गाउँपालिकाले मल उत्पादन गर्ने पनि होइन, गाउँपालिकाले बेच्ने पनि होइन, गाउँपालिकाले सहजीकरण गर्ने हो। माथिबाट कति मल आउँछ, हुन त हाम्रो अहिले सिन्धुली जिल्लाको मान्यज्यूले एकदम मलको एकदम आइरहेको छ सिन्धुलीमा भन्नुभएको छ, कोटा आएछ नि हामी ल्याउँ, अस्ति आशिष गजुरेलको एउटा मैले पोस्ट हेरेको थिएँ होइन, धेरै मल आएछ भने धेरै ल्याएर हामी जनताको बिचमा बाँड्छौँ होइन, यो बाँड्ने कुरामा हाम्रो कुनै कमी नहुँदैन, तर मल ल्याउने कुरामा यसको सहजीकरण गर्ने कुरामा सङ्घीय सरकारले हिजोको सरकारले पाथी पुनी पठाएको थियो, आजको सरकारले किन मुठी पुनी पठायो, यो चाहिँ प्रश्न चाहिँ हामीले गर्नु पऱ्यो। तपाईँ हामी सबैले गाउँपालिकाले पनि गर्छ, अरू सेवाग्राहीले किसानले पनि गर्नु पऱ्यो, यो विषय मैले राखेँ। र अर्को यो रातो नम्बर प्लेटको विषयमा जे विषय राख्नुभयो अध्यक्षज्यूले, सेतो बनाउने भन्नुभयो, ठिकै छ सेतो बनाउनु पनि सकिन्छ, तर रातो बनाउने चाहिँ कानुनमै व्यवस्था गरेको छ जेएनजी आन्दोलनपछि। अहिले एउटा प्रश्न जे गर्नुभयो यसको दुरुपयोग हुनु भएन, तर दुरुपयोग चाहिँ म एउटा उदाहरण भन्छु तपाईँलाई, कोही वडा चाहिँ काममा जानुभएको छ आफ्नो वडाको काममा, नजिकै बिहे पऱ्यो, त्यो मोटरसाइकल घरमा पुर्याएर अनि अर्को जोडेर बिहेमा जाने कुरा चाहिँ हुँदैन, त्यहाँ बिहेमा पनि पर्ने, त्यहाँ वडाको काम पनि भ्याउने होइन, त्यहाँ छेउमा पनि पर्ने, हाम्रो चलन त्यही हो। हामीले धेरै सैद्धान्तिक होइन धेरै बनावटी कुरा गरेर पनि यो अर्थ छैन, तर हाम्रो सबैको ध्यान केमा आउनु पर्यो भने सवारी साधनको दुरुपयोग नहोस्, मितभेद बनाऊ र धेरैभन्दा धेरै सरकारी कामहरूमा मात्र त्यसको प्रयोग गरौँ, बिदाका दिन प्रयोग नगरौँ, पर्छ इमर्जेन्सी छ भने पास लिएर प्रयोग गर्ने चाहिँ सरकारको विधि छ, त्यही अनुसार गरौँ, यसमा हामी सबै सचेत हुनुपर्छ। र हाम्रो चाहिँ कस्तो भयो भने, मैले एउटा उदाहरण भन्छु, गाडी किन चढौँ, मोटरसाइकल किन चढौँ होइन, हाकिमले किन चढौँ गाडी, अथवा अध्यक्षले किन चढौँ, उपाध्यक्षले किन उपाध्यक्षले मोटरसाइकल किन चढ्ने भन्ने प्रश्न चाहिँ हुँदो रहेछ। पदाधिकार भएपछि स्वाभाविक रूपमा मैले अस्ति एउटा न्युज पढाएको थिएँ, अहिले अस्ति जेएनजी आन्दोलनमा सबै जयो, तर अहिले सरकारले फेरि 63 अर्बको नयाँ गाडी खरिद गर्ने भनेर टेन्डर गरिरहेको छ, अब चाहिन त सबैलाई चाहिने रहेछ त्यो, तर त्यसको सदुपयोग गर्नु पऱ्यो, दुरुपयोग गर्नु भएन, दुरुपयोग नगरी त्यो साधन चढ्नु पऱ्यो, यसमा चाहिँ हामी सचेत छौँ। अझै तपाईँले जुन सचेत गराउनु भएको छ त्यसमा हामी त्यसलाई फलो गर्नेछौँ, र म व्यक्तिगत हिसाबले

0: अघि अजीले भन्नुभयो, मैले पनि जवाब दिनुपर्छ यसको, मेरो सवारी साधन अब कुनै अब अनुगमन भएकोले अधिजीको भन्दा अलिक बढी हिँड्नुपर्छ त्यो स्वाभाविक अनुगमनको काममा, र गाउँपालिकाका काममा गएका बखत कतै यसो भेटघाट पारिवारिक भेटघाट गर्न पाउने कतै पस्ने नपाउने भन्ने त नहोला, तर पारिवारिक कामै बनाएर गाडी प्रयोग गरिएको छैन। सरकारी काममा गएको बखत होइन, कोही दुईजना चढेछन् भने अब तपाईँलाई झर झर भन्दा त्यो गाउँले पनि हुनसक्ला, त्यो जनता पनि हुनसक्ला, त्यो साथीहरू पनि हुनसक्ला, त्यो फ्यामिलीको मेम्बर पनि हुनसक्ला होइन। काठमाडौँ कुनै कामले जानु छ, कुनै फ्यामिलीको मेम्बर जानु छ, कुनै साथी जानु छ भने उसलाई त झर सार्वजनिक आइज, म चाहिँ एक्लै जान्छु भन्ने चाहिँ गरे होइन, सम्म भएसम्म होइन अब लिएरै जाने गरिहाल्छ। त्योभन्दा बाहेक दुरुपयोग भएको छैन, यिनै विषय राखेँ र अरू विषय अब फेरि छलफलमा उठ्यो भने राखौँला। धन्यवाद।
1: यति बेला तपाईँ सुनिरहनु भएको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर।
2: यिनै सामग्री सँगै अब भने कार्यक्रमको निर्धारित समय समाप्त हुन लागिसकेको छ। तपाईँलाई कार्यक्रम कस्तो लाग्यो? यसलाई अझ प्रभावकारी बनाउन के गर्नु पर्ला? सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन नभुल्नुहोला। जसका लागि हाम्रो कार्यक्रमको ठेगाना रहेको छ रेडियो कार्यक्रम हाम्रो गोलन्जर, फोन नम्बर 0840400026, इमेल हजुरको रेडियो @gmail.com पनि तपाईँले आफ्ना प्रतिक्रिया पठाउन सक्नुहुन्छ।
1: हवस् त, अर्को हप्ता कार्यक्रममा यसै समयमा हाम्रो भेट हुने नै छ। त्यतिन्जेलसम्मका लागि कार्यक्रम उत्पादनमा सहयोग गर्ने सम्पूर्ण युनिटलाई धन्यवाद दिँदै साथी राजन महतारासँगै म रिता मगर पनि बिदा हुन्छु। नमस्कार।
3: हजुरको रेडियो 102.1 मेगाहर्ज।
4: मलेसियामा सयौं समर्थकको भेटपछि खेलाडीहरूद्वारा धन्यवाद ज्ञापन।
5: हामी संसारको कुनै पनि कुनामा जाउँ, हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। खुसी छु यो समय यो मायाको लागि, जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ।
4: आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान, जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने, कृष्ण भीरको सडक आउँदो मङ्गलबारसम्म सञ्चालन गर्ने तयारी,
6: मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
4: रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतको सुरुङभित्रको खोजी कार्य प्राथमिकतामा, झाडा पखालाबाट बच्नका लागि सरसफाइमा ध्यान दिन चिकित्सकको सुझाव, होल्डिङ सेन्टरमा कुनै समस्या भए सरकारलाई जानकारी गराउन सकिने,
7: मनोसामाजिक समस्याका लागि विविध समस्याहरूका लागि हामीले 10-9-8 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ,
4: र ड्रोन आक्रमणपछि साउदीले बन्द गर्यो तेलको पाइपलाइन, हर्मुजको विकल्प पनि बन्द, एनभीएलको उपाधि अन्नपूर्णलाई।
8: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोडौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: सार्वजनिक सवारी साधनमा क्षमताभन्दा बढी यात्रु राख्ने प्रवृत्ति अझै हट्न सकेको छैन। यसले सवारी साधनको सन्तुलन बिगार्ने, चालकले नियन्त्रण गुमाउने र दुर्घटनाको जोखिम पनि बढाउँछ। यात्रुहरूको सुरक्षाभन्दा नाफालाई प्राथमिकता दिनु गैर जिम्मेवार व्यवहार हो। सम्बन्धित निकायले कडाइका साथ अनुगमन र कार्यवाही गर्नुपर्छ भने चालक तथा व्यवसायीले पनि नियमको पालना गर्नुपर्छ। यात्रु स्वयं पनि सचेत भई क्षमताभन्दा बढी यात्रु बोकेको सवारी साधन प्रयोग नगर्ने बानीको विकास गर्न आवश्यक छ। अब खबर सन्तोषी रावलबाट।
9: नेपाल एसएससी प्रिमियर कप क्रिकेटको च्याम्पियन बन्दै एसिया कपका लागि छनौट भएको छ। आज भएको फाइनलमा युएलाई 44 रनले पराजित गर्दै नेपालले उपाधि जित्नुका साथै अर्को वर्ष हुने एक दिवसीय एसिया कपमा स्थान पक्का गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले 9 विकेटको क्षतिमा 314 रन बनाएको थियो। नेपालका लागि ओपनर आसिफ शेखले 102 रनको शतकीय पारी खेल्नुभयो भने गुलसन झा 52 र रोहित पौडेलले 40 रन बनाउनु भयो। 315 रनको लक्ष्य पुर्याएको युए 49.1 ओभरमा 269 रनमै अल आउट भयो। आज मलेसियाको बायोमास खेल मैदानमा सयौं नेपाली दर्शक खेल हेर्न आएका थिए। नेपालका क्याप्टेन सन्दीप लामिछानेले साथ र समर्थनका लागि धन्यवाद दिनुभयो।
5: सबैलाई एकदमै हृदयदेखि नै धन्यवाद। यात्रा त्यति सहज थिएन, तर पनि तपाईँहरूको माया, तपाईँहरूको आशीर्वादले गर्दा हामी यहाँसम्म आइपुग्यौँ र यो यात्रामा साथ दिनुहुने सम्पूर्ण जति पनि हुनुहुन्छ यहाँहरू, तपाईँहरूको माया आशीर्वादले चाहिँ नेपाल क्रिकेट जहिले पनि एकदमै भाग्यमानी ठान्नेछौँ हामी, मेरोहरू, सपोर्टहरू, जति पनि हाम्रो स्टाफहरू हुनुहुन्छ, म्यानेजमेन्टहरू, बिकज हामी संसारको कुनै पनि कुनामा जाउँ हामीले तपाईँहरूभन्दा बेसी माया कसैको पनि पाउन सक्दैनौँ। सो एकदमै खुसी छु यो समय, यो मायाको लागि, र जहाँ पनि हामी जान्छौँ तपाईँहरूको माया सधैँभरि रहनेछ, र फेरि पनि यहाँहरू सम्पूर्णलाई नेपाल क्रिकेटलाई आउने दिनहरूमा अझै योभन्दा बेसी माया गरिदिनुहुन भन्ने आग्रह गर्न चाहन्छु।
9: नेपालले एसएससी प्रिमियर कपको उपाधि जित्दै इतिहास दोहोऱ्याएको छ। सन् 2023 फाइनलमा पनि नेपालले युएईलाई पराजित गर्दै एसिया कपमा स्थान बनाएको थियो। आगामी फाइनलमा पनि एसिया कपमा नेपालले भारत, पाकिस्तान, श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान लगायत टोलीसँग प्रतिस्पर्धा गर्नेछ। सल्यानको त्रिवेणी गाउँपालिका 5 सिम्कोमा जीप दुर्घटना हुँदा मृत्यु हुनेको संख्या 3 पुगेको छ। अरू 3 जना घाइते भएका छन्। आज बिहान सिम्कोबाट लुहाम हुँदै दाङतर्फ जाँदै गरेको बोलेरो अनियन्त्रित भई सडकबाट करिब 90 मिटर तल खसेको थियो। दुर्घटनामा त्रिवेणी गाउँपालिका 6 पोखरीका 8 वर्षीय रेशम बुढाथोकी, त्रिवेणी गाउँपालिका 5 सल्लेका करिब 18 वर्षीय विपन्ना बुढाथोकी र 50 वर्षीय दिल्ली बहादुर ओलीको मृत्यु भएको प्रहरीको भनाइ छ। सल्यानका सामुदायिक रेडियोले खबर पठाएका छन्। रेशम र विपनाको सल्यानमै मृत्यु भएको हो भने दिल्ली बहादुरको उपचारका क्रममा दाङमा मृत्यु भएको प्रहरीले जनाएको छ। घाइते मध्ये चालक त्रिवेणी गाउँपालिका 5 सिम्कका 24 वर्षीय भूपाल पुनको अवस्था पनि गम्भीर रहेको प्रहरीको भनाइरहेको छ। आगामी 3 दिनसम्म मौसम बदली भई मेघगर्जन तथा चट्याङसहित पानी पर्ने पूर्वानुमान मौसमविदले गरेका छन्। जल तथा मौसम विज्ञान विभागका अनुसार आज रातिदेखि आगामी सोमबारसम्म देशका विभिन्न भूभागमा मध्यम वर्षासँगै केही स्थानमा ठूलो पानी पर्ने सम्भावना छ। सिआइएनसँग कुरा गर्दै मौसमविद रोजन लामिछाने,
10: अहिले चाहिँ नेपालमा देशैभर नै बादल लागेको अवस्था छ र विभिन्न ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको पानी परिरहेको अवस्था छ। अहिले चाहिँ मेघगर्जन चट्याङ कतै कतै हावाहुरी सहितको पानी पनि परेको अवस्था छ। रातिको समयमा चाहिँ आज मध्य प्रदेश, कोशी, बागमती, गण्डकी प्रदेशको पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको पनि सम्भावना चाहिँ रहेको, र भोलि पर्सिको कुरा गर्नुपर्दाखेरि चाहिँ यो कोशी, बागमती प्रदेशको हिमाली र पहाडी भूभागहरू, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भूभागको एक दुई ठाउँमा चाहिँ भारी वर्षाको सम्भावना रहेको छ भने अन्य ठाउँहरूमा चाहिँ हल्कादेखि मध्यम खालको मात्र वर्षाको सम्भावना रहेको छ। र पर्सिको लागि पनि विशेष गरी पूर्वी पहाडी भूभागहरूको एक दुई ठाउँ र जुन पश्चिमी पहाडी र तराई भूभागको एक दुई ठाउँमा चाहिँ भारी पानी पर्न सक्ने सम्भावना रहेको छ।
9: कोशी, बागमती र गण्डकीका एक दुई स्थानमा आज राति ठूलो पानी पर्ने सम्भावना छ। रसुवाको भोटेकोशी बाढीका कारण हालसम्म 1,377 जनाको मृत्यु भएको छ। बाढीमा परि मृत्यु भएका मध्ये 543 पुरुष र 334 महिला रहेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। 5,130 जना अझै बेपत्ता रहेको सिआइएनसँग कुरा गर्दै प्राधिकरणका प्रवक्ता शान्ति महतले बताउनुभयो,
11: अहिलेसम्म हाम्रो यो रसुवा बाढीको खोज उद्धार राहत अपडेट 2083 आज भदौ 27 गते साँझ 6 बजेसम्मको हामीसँग भएको तथ्याङ्क यहाँहरू समक्ष राख्न चाहन्छु। मानवीय क्षतिमा हिजो जति नै छ यो 1386 नै छ अहिलेसम्म। यसमा पुरुष 542 जना, महिला 334 र आंशिक अङ्ग फेला परेको 510 वटाको भन्ने छ। सम्पर्कविहीन करिब 5,130 जना नै सम्पर्कविहीनको लिस्टमा हुनुहुन्छ।
9: नेपाली सेनाका अनुसार आज साँझ 5:30 बजेसम्म हवाई साधन मार्फत विभिन्न प्रभावित क्षेत्रबाट थप 20 जनाको उद्धार गरिएको छ। रसुवागटी जलविद्युत आयोजनामा खोजी भइरहेको छ। लाङटाङ जलविद्युत आयोजनाको सुरुङ क्षेत्र को सम्पूर्ण खोजी सम्पन्न भए पनि हालसम्म कुनै पनि व्यक्तिको अवस्था पत्ता लाग्न सकेको छैन। चिलिमे जलविद्युत क्षेत्रमा भने खोजी कार्यलाई सहज बनाउन पूर्वाधार निर्माणलाई तीव्रता दिएको छ। माथिल्लो त्रिशुली 1 हाकुबेसी स्थित अडिट 3 टनेल, त्रिशुली 3A को पावर हाउस तथा सुरुङ क्षेत्र र त्रिशुली 3B जलविद्युत आयोजनामा पनि नेपाली सेना र संयुक्त टोलीले उत्खनन तथा खोजी कार्य निरन्तर जारी राखेका छन्। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड आउँदो मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागडुङ्गा मुगलिङ सडक योजना पश्चिम खण्ड की योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम अघि यसअघि नै सकिएको छ। धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डे,
6: धादिङ जिल्लाको पृथ्वी राजमार्गमा पर्ने कृष्णवीरको पहिरोले गर्दाखेरि अब दुवैतर्फको सवारी साधनहरू पूर्ण रूपमा अवरुद्ध भएको अवस्था सबैलाई जानकारी भएकै विषय छ। तर पनि यसलाई काठमाडौँ उपत्यका सडक जोड्ने एउटा मुख्य लाइफ लाइनको बाटो भएको हुँदाखेरि यसलाई छिटै सुचारू गर्नुपर्छ भन्ने हिसाबले राज्यको सबै संयन्त्र परिचालन गरेर तीव्र रूपमा काम भइराखेको कुरा मैले यहाँलाई जानकारी गराउन चाहन्छु। र अब यो अहिले केही अवस्थामा काम भइराख्यो भने र अलिक थप मौसमले साथ दियो अब थप खालको त्यस्तो अब डिस्टर्ब भएन भने हामीले चाहिँ मङ्गलबारसम्ममा दुवैतर्फ सवारी साधन सुचारू गर्ने गरी काम गरिराखेको कुरा जानकारी गराउन चाहन्छु।
9: परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमा पार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनैतिक सीमाले देशलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैकै भुटेकोशी विपदबाट देखिएको बताउनुभयो। यसैबीच रसुवाको भुटेकोशी नदीमा भदौ 10 गते आएको बाढीले हिमाली क्षेत्रमा बढ्दो तापक्रम र हिउँ पग्लिने जोखिमलाई स्पष्ट पारेको डिपिनेटले जनाएको छ। विपदपछिको पुननिर्माण भौतिक पूर्वाधारमा मात्र सीमित नभई प्रभावितहरूको मानवीय मर्यादा जीविकोपार्जन र दीर्घकालीन सुरक्षामा केन्द्रित हुनुपर्नेमा पनि जोड दिएको छ। भोटेकोशी बाढीले 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। भदौ 10 गते आएको विनाशकारी बाढीले रसुवा नुवाकोट धादिङ लगायत जिल्लामा करिब 1800 हेक्टर खेतीयोग्य जमिनमा क्षति पुर्याएको छ। संयुक्त राष्ट्र संघको खाद्य तथा कृषि संगठन FAOले जनाएको छ बाढीबाट विशेष गरी धान बालीमा ठूलो क्षति पुगेको छ। FAOका अनुसार बाढीका कारण करिब 7,700 मेट्रिक टन कृषि उत्पादन गुम्ने प्रारम्भिक अनुमान गरिएको छ। गुल्मीमा 38 जातका कफीको परीक्षण गरिएको छ। जिल्लामा व्यावसायिक कफी खेतीको विस्तारसँगै कफीका नयाँ जातको परीक्षण तथा गुणस्तर अध्ययनका लागि परीक्षण गरिएको हो। कफी अनुसन्धान कार्यक्रम अन्तर्गत भण्डारी डाँडामा आर्थिक वर्ष 2082-83 38 जातका कफीको जातीय मूल्याङ्कन सम्पन्न भएको कफी अनुसन्धान कार्यक्रमका प्रमुख तथा वरिष्ठ वैज्ञानिक जनार्दन गौतमले जानकारी दिनुभयो।
12: कफी अनुसन्धान कार्यक्रम गुल्मीमा हाल 38 कफीका जातहरू हामीले परीक्षण गरिरहेका छौँ र त्यहाँबाट 3 जातहरू राम्रा देखिएको भएर यसलाई उन्मोचनका लागि हामीले प्रस्तावना तयार गरी बिउ बिजन तथा गुणस्तर नियन्त्रण केन्द्र हरियो भवनमा पेश गरिसकेका छौँ र त्यहाँबाट हाम्रो जात उन्मोचन अनुमोदन र दर्ता उपसमितिबाट पनि अगाडि बढिसकेको छ। अब यिनी 3 जातहरू छिटै नै अब उन्मोचन हुँदैछन् र यसको अलावा हामीले यो कफी अनुसन्धान कार्यक्रममा विभिन्न रोग क्रिया व्यवस्थापन सम्बन्धी प्रश्नहरू सम्पन्न गरेका छौँ। क्षेत्रको बाटो व्यवस्थापनको हामीले प्रविधि पत्ता लगाएका छौँ। त्यस्तै गरेर कफीमा चाहिने उपयुक्त मसालको मात्रा पत्ता लगाएका छौँ र कफी बालीमा चाहिने छुवारी व्यवस्थापनको पनि हामीहरूले प्रविधि विकास गरिसकेका छौँ।
9: सुदूरपश्चिम प्रदेश सरकारले बजेटको पुनरावलोकन परिमार्जन तथा पुनर्लेखन प्रक्रिया तत्काल अघि बढाउने निर्णय गरेको छ। आज बसेको प्रदेश मन्त्री परिषद बैठकले नवगठित सरकारका नीतिगत प्राथमिकता अनुसार बजेट निर्माण प्रक्रिया अगाडि बढाउने निर्णय गरेको हो। सरकारका प्रवक्ता एवं उद्योग पर्यटन वन तथा वातावरण मन्त्री प्रकाश रावल। साझा खबरमा अब विदेशका खबर। साउदी अरबले ड्रोन आक्रमणपछि आफ्नो पूर्व पश्चिम तेल पाइपलाइन बन्द गरेको छ। ड्रोन आक्रमणका कारण पाइपलाइनसँग जोडिएका पम्पिङ स्टेसनहरूमा आगलागी हुनुका साथै केही व्यक्ति घाइते भएका छन्। इरान युद्धका कारण हर्मुज स्ट्रेट बन्द भएपछि साउदीले यही पाइपलाइनबाटै दैनिक करिब 50,00,000 ब्यारेल तेल निर्यात गर्दै आएको थियो। अब खेल खबर। नेपाल भलिबल लिग एनभिएलको उपाधि अन्नपूर्ण स्पाइकर किङ्सले जितेको छ। आज भएको फाइनल खेलमा कर्णाली शिवराजलाई 3-0 सोझो सेटमा हराउँदै अन्नपूर्ण च्याम्पियन बनेको हो। त्रिपुरेश्वर स्थित कवर्ड हलमा भएको खेलमा अन्नपूर्णले 25-15, 25-20 र 25-18 सेट आफ्नो पक्षमा पार्यो। विजेता बनेसँगै अन्नपूर्णले 20,00,000 प्राप्त गरेको छ।
4: रसुवाको भोटेकोसी बाढीपछि सरुवा रोगको जोखिम र अपनाउनु पर्ने सावधानी।
13: शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ, खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
4: होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै फोन गर्न स्वास्थ्य मन्त्रालयको आग्रह। भग्नावशेषबाट सामान निकाल्दा के कुरामा ध्यान दिने, विशेष श्रृङ्खला मिलिजुली नेपाली, पोषण सुधारका लागि रैथाने बालीको भूमिका र सरोकारवालाबाट गरिएका असल अभ्यास लगायतका विशेष सामग्री बाँकी नै छन्। सिआइएनको साझा खबर सुन्दै गर्नुहोला।
14: एनसेल प्याक किन्नु भयो त? जहिले पनि जहाँ पनि प्याक खरीद गर्नुहोस् अनि 20% सम्म क्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
15: शीतल, जाउँ बाहिर पसलमा केही खाएर आइहालौँ, अहिले फेरि ढिलो होला नि।
16: रमिला सुन न, म त अब प्याकेटमा राखेका रेडिमेड खानेकुराहरू नखाने। आमाले भन्नुभएको पोषणको हिसाबले यस्ता खानेकुरा त खतरा आउँदो रहेछ नि। यी आमाले घरमै बनाइदिएको खाजा ल्याएकी छु।
15: ओहो, तिमी त घरको खाने भएछौ नि।
17: के को सरसल्लाह हो दुईजनाको?
16: होइन के सर, रमिलालाई मैले भनेको प्याकेटमा राखिएका चिल्लो पिरो चिजहरू स्वास्थ्यका लागि हानिकारक हुन्छन् भनेर।
17: सही भन्यौ शीतल, जङ्क फुडमा चिनी, नुन र अस्वस्थ चिल्लो धेरै हुन्छ। यसमा भिटामिन, खनिज, फाइबर र प्रोटिन पर्याप्त नहुने भएका कारण शरीरलाई आवश्यक पोषण पुग्दैन। धेरै नुन र अस्वस्थ चिल्लोले रक्तचाप बढाउने डाक्टरहरू पनि बताउँछ।
15: ए हो र राम सर, म पनि अब बजारिया बनी बनाउ खान छोड्न सक्छु होला र?
17: अवश्य सक्छौ। यसका लागि घरमा पाइने फलफुल, तरकारी, दाल, अन्डा, चिउरा मिसाएर खाजा बनाउन सकिन्छ नि। यसरी घरकै खाजा खाइरह्यो भने बानी परिहाल्छ नि।
18: विद्यालयमा जङ्क फुडलाई निरुत्साहित गरौँ, पोसिलो खाजालाई प्रोत्साहन गरौँ। विद्यालय वरिपरि जङ्क फुड बिक्री हुने गतिविधिको निगरानी गरौँ। हाम्रो सानो प्रयासले बालबालिकाको स्वास्थ्य सुरक्षित बनाउन सक्छ। ओल्ड भिजन इन्टरनेसनल नेपाल र अकोराब सिआइएन।
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सिआइएनले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। नेपाली काङ्ग्रेसको इतर समूहले महाधिवेशन र तल्लो तहका अधिवेशनहरू सम्पन्न गर्न केन्द्रीय प्रतिनिधिहरू खटाएको छ, जस अन्तर्गत पाँच थरमा सूर्यकुमार दहाल, झापामा महेन्द्रा कुमारी लिम्बू, मोरङमा भीम प्राजुली, काठमाडौँमा कल्याणी रिजाल लगायतका नेताहरूलाई जिम्मेवारी दिएको छ। सचिवालय समन्वय समितिका संयोजक दीपक प्रसाद कुइकेलद्वारा जारी विज्ञप्तिमा महाधिवेशन सफल बनाउन सबै पक्षसँग आग्रह पनि गरिएको छ। भारत सरकारले भोटेकोसी नदीको बाढीबाट क्षतिग्रस्त रसुवा र नुवाकोटका लागि 3 बेली ब्रिज, प्री फ्याब्रिकेटेड स्टिल ब्रिज नेपाललाई दिएको छ। बाढीले रसुवा र नुवाकोटका पक्की पुल बगाएपछि तत्काल सडक सञ्जाल सुचारू गर्न आज सडक डिभिजन कार्यालय हेटौँडामा भारतीय दूतावासले बेली ब्रिज हस्तान्तरण गरेको हो। साझा खबरमा अब विशेष श्रृङ्खला मिलिजुली नेपाली।
20: बाढीपछि तपाईँले खाइरहनु भएको पानीको मुहान पनि फोहोर हुन सक्छन्। पानीका मुहान फोहोर हुँदा झाडा पखाला लाग्न सक्छ। झाडा पखाला लाग्न नदिन चाहिँ के गर्ने? हामीले सरुवारोग विशेषज्ञ डाक्टर संगीता राईलाई सोधेका छौँ।
21: पहिलो नम्बरमा पिउने पानी सुरक्षित बनाउनु पर्छ। पानी जहिले पनि उमालेर मात्रै पिउनु पर्छ र शुद्धिकरण गरेर पानी पिउन पर्छ। दोस्रो भनेको हात, हातको सरसफाइमा विशेष ध्यान दिनुपर्छ। शौचालय गएपछि, बच्चाको दिशा सफा गरेपछि, खाना पकाउनु अघि र खाना खानु अघि साबुन र सुरक्षित पानीले हात धुनुपर्छ। र तेस्रो, खाना सुरक्षित राख्नुपर्छ। खाना राम्रोसँग पकाएर खानुपर्छ र पकाएको खाना जहिले पनि ढाकेर राख्नुपर्छ। र चौथो, शौचालय फोहोरको उचित व्यवस्थापन गर्नुपर्छ। खुल्ला दिशा गर्नु हुँदैन, घरको वरिपरि फोहोर जम्मा गर्नु दिनु हुँदैन।
20: पानी कम्तीमा एक भुल्को उमालेर मात्रै पिउन, उमालिसकेको पानी पुनः प्रदूषित हुन नदिन छोपिराख्न, झिङ्गा भन्किएका खानेकुरा नखान सुझाव दिँदै हुनुहुन्थ्यो सरुवारोग विशेषज्ञ डाक्टर संगीता राई। के तपाईँ बाढीले ल्याएको लेदो पन्छाउँदै र घरभित्रका सामान निकाल्दै हुनुहुन्छ? हुनुहुन्छ भने आफ्नो ख्याल हमेसा राख्नुहोस् है। नुवाकोटको देवीघाट बजारमा बाढीले ल्याएको लेदो पन्छाउन खटिएका अभिषेक पाठकको कुरा सुनौ।
0: 10 फिट 5 फिटसम्मको हिलो छ, यहाँभित्र सिसाहरू फुटेको हुनसक्छ, घरको झ्यालहरूको फलाम रडेर हुनसक्छ। अब हामीले खाल्डै खन्दा अथवा हामीले फोहोर टिप्दाखेरि हाम्रो हातमा चोटपटक नलागोस् भनेर हामीले मास्क चाहिँ अलिकति राम्रै तरिकाको मास्क लिएर आएको छौँ। भित्र पसिन्छ, यहाँ घरहरूको स्थिति हेर्न सक्नुहुन्छ, माथिबाट ढुङ्गाहरू फलामहरू दराजमा राखेको सामानहरू झर्दाखेरि अब आफ्नै टाउकोमा चोटपटक लाग्न सक्छ। अब कमजोर भएका छन् यहाँ घरहरू देख्न सक्नुहुन्छ, कहीँ राखेको सामानहरू माटोमा अड्किएको हुनसक्छ, टाउकोमा झर्दाखेरि आफै घाइते भयो भने। त्यही भएर हामीले आफ्नो सुरक्षाको लागि यो राम्रै खाले हेलमेट हामीले कन्स्ट्रक्सनमै काम गर्ने हेलमेट हामीले लिएर आएको हो। अब हामी त्यहाँभित्र बस्दाखेरि चाहिँ सामान्य चप्पल जुत्तामा काम गर्ने स्थिति छैन, त्यसको लागि हामीलाई एकदमै मजबुत खाले जुत्ता, जुन हामी गाउँघरमा खेतमा काम गर्दा लाउने जुत्ता हुन्छ, त्यो जुत्ता बिना हामीले काम गर्ने स्थिति यहाँ छैन। सबैभन्दा प्राथमिकमा त यही पन्जा भयो, त्यसपछि हेलमेट भयो, त्यसपछि देख्न सक्नुहुन्छ जुत्ता भयो, सेफ्टी गियर लुगाहरू भयो, साथसाथै आफूलाई चाहिने खाने पानी मिनरल वाटरकोदेखि लिएर आफू बस्ने ठाउँहरूदेखि लिएर खानेकुराहरूदेखि लिएर सबै कुराहरूमा ध्यान दिनुपर्ने हुन्छ। यहाँ स्वयं हामी अरूलाई राहत दिन आउँदाखेरि हामी आफै सम्पूर्ण तयारीका साथ आएनौँ भने यहाँ काम गर्न अलिकति गाह्रो छ। हामी आउनु चाहिँ आइन्छ तर प्रभावकारी हुन सकिँदैन, त्यसको लागि चाहिँ हामी एकदम राम्रो तयारीका साथ आउनुपर्छ।
20: अग्लो ठाउँ, भत्किएका घर, लेदो पन्छाउन जाँदै हुनुहुन्छ भने टाउकोमा बलियो खालको हेलमेट, खुट्टामा गम्बुट, हातमा बाक्लो पन्जा लगाउन चाहिँ नभुल्नुहोस् है। तपाईँले पैसा नलाग्ने 1234 फोन गरेर विपदका बेला तत्काल सहयोग लिन सक्नुहुन्छ। अनि स्वास्थ्यमा समस्या आए चाहिँ 1115 र घाइतेलाई तत्काल अस्पताल पुर्याउनु परे एम्बुलेन्सका लागि 102 फोन गर्न सक्नुहुन्छ। स्वास्थ्य मन्त्रालयका सहायक प्रवक्ता डाक्टर समीर कुमार अधिकारी,
7: होल्डिङ सेन्टरहरूमा रहनुभएका स्वास्थ्य कर्मीहरूसँग सम्पर्क गर्ने, समन्वय गर्ने, उहाँहरूले दिएको सल्लाह सुझाव अनुसार काम गर्नुपर्ने हुन्छ। त्यसका अतिरिक्त स्वास्थ्य सम्बन्धी परामर्शका लागि 1115 नम्बरको हटलाइन निशुल्क रूपमा फोन गर्न मिल्ने नम्बर सञ्चालनमा ल्याएको छ, जहाँ फोन गरेर हामीले स्वास्थ्य सम्बन्धी परामर्श, जानकारी, सल्लाह सुझाव पाउन सक्छौँ। त्यसै गरी कसैलाई कुनै पनि किसिमको मानसिक स्वास्थ्य समस्यामा हामीले सुझाव लिनु पर्यो, एकअर्कालाई सहयोग गर्नुपर्ने अवस्था भयो भने 1166 1166 नम्बरको हटलाइन नम्बरमा फोन गरेर निशुल्क सेवा लिन सक्छौँ। बालबालिकाहरूका लागि, मनोसामाजिक समस्याका लागि, विविध समस्याहरूका लागि हामीले 10988 नम्बरको हटलाइनमा फोन गरेर हामीले सेवा लिन सक्छौँ।
20: अस्थायी आश्रय स्थलमा खटिएका स्वास्थ्य कर्मी नजिकको स्वास्थ्य चौकीमा गएर पनि आफूलाई परेको स्वास्थ्य समस्या भन्न सक्नुहुन्छ। तपाईँ पनि बाढी तथा विपद सम्बन्धी आफ्नो कुरा भन्न चाहनुहुन्छ भने हाम्रो पैसा नलाग्ने आइभीआर नम्बर 01-5268-646 फोन गरेर आफ्नो आवाज रेकर्ड गराउन सक्नुहुनेछ।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। रैथाने बालीको महत्व धेरै तर सरोकारवालाको चासो कम।
2: कागुनो पनि लगाउँथे, कागुनाको खिर बनाउँथे, पोटिया खिर भन्थे त्यसलाई। केटाकेटीहरूलाई औषधि यसो टाइफाइड भएर चाहिँ सन्चो हुन लागेको मान्छेलाई त्यो कागुनाको खिर बनाएर त्यो सन्चो हुन्थ्यो भन्थे।
4: पोषणको सुधारका लागि परम्परागत खेतीबालीको महत्व, विशेष सामग्री बाँकी नै छ। CIN को साझा खबर सुन्दै गर्नुहोला।
22: आजकल बाल विवाहको कुरा आउँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
20: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
22: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
20: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाह तर्फ धकेलिरहेको छ।
22: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
20: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउँ र कानूनको प्रभावकारी कार्यान्वयन गरौँ।
22: बाल विवाह रोकौँ, छोरा छोरीको सपना जोगाउँ, शिक्षित, सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौँ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र UERC, सामुदायिक रेडियो उदयपुर र CIN।
23: तीन महिना तिर्नुहोस्, सात महिना चलाउनुहोस्,
1: क्लासिक टेकको 200 Mbps इन्टरनेट 7 महिनाको लागि मात्र ₹5,700 साथै क्यारो टिभी एपमा पाउनुहोस् 200+ HD र SDTV च्यानलहरू वाइफाई 6 सहितको सुपर फास्ट इन्टरनेट र IPTV अब क्लासिक टेकमा आजै जडान गर्नुहोस् कल गर्नुहोस् 9709184147 शर्तहरू लागू हुनेछन्
19: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIM
4: तपाईँ सामुदायिक सूचना नेटवर्क CIN ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ अब पोषण क्याप्सुल परम्परागत रूपमा लगाइने खेतीबाली स्वास्थ्यका लागि फाइदाजनक र पोषिला हुन्छन् तर कतिपय स्थानीय तहले यसमा राम्रो अभ्यास गरेको भए पनि बाँकीले पनि राम्रोसँग ध्यान दिन सकिरहेका छैनन्
18: पोषण संवादमा आज प्याकेट गरिएका बजारिया खानेकुरा जङ्क फुडलाई त्यागी रैथाने बाली र परिकारको संरक्षणको चर्चा बझाङ जिल्लाका गाउँघरमा धेरै समय घरको भान्सादेखि खेतीबारीसम्म रैथाने बालीकै बाहुल्यता थियो कोदो बेथे फापर चिनो कागुनो उवा जौ स्थानीय सिमी तथा विभिन्न जातका स्थानीय अन्न त्यहाँका मुख्य खाद्य स्रोत थिए त्यही अन्नबाट बनेका विभिन्न परिकारहरू बजारमा पनि पाइन्थ्यो यी बाली पेट भर्ने अन्न मात्र थिएनन् यहाँको संस्कृति परम्परा चाडपर्व र स्थानीय जीवनशैली समेत जोडिएको थियो तर पछिल्लो समय बजारमा सहजै पाइने आयातित तथा आधुनिक खाद्यान्नको प्रयोग बढ्दै जाँदा धेरै रैथाने बाली खेतबाटै हराउन थालेका छन् सुनिल मण्डेलको रिपोर्ट
3: बझाङ जिल्लाका स्थानीय तहहरूले रैथाने बाली संरक्षणसँगै यसको उत्पादन र प्रयोगलाई प्रोत्साहन गर्न थालेका छन् स्थानीय किसानका लागि रैथाने बाली नयाँ विषय नभए पनि अहिले पुस्तान्तरणको समस्या देखिन थालेको किसानहरूको अनुभव छ 26 पातिफेरा गाउँपालिका वडा नम्बर 7 खोरीका मकर बोहरा
8: पहिला त हामी जौ लगाउँथ्यौँ वा लगाउँथ्यौँ कोदो लगाउँथ्यौँ मार्से लगाउँथ्यौँ अहिले त्यो मार्से भने त लोही नै भइसक्यो अनि कोदो त हुँदैछ कोदो हुन्छ प्राय जो मान्छेहरू अब त्यो खेती गर्नु नि अलि छोड्या जस्तो लाग्यो
3: रैथाने बालीको महत्व खेतीमा मात्रै सीमित छैन स्थानीय समुदायको जन्म विवाह चाडपर्व तथा विभिन्न संस्कारमा समेत यिनै अन्नबाट बनेका परिकार प्रयोग गर्ने चलन थियो कोदोको ढिँडो रोटी फापरको रोटी चिनो वा कागुनोको भात स्थानीय सिमी तथा अन्य अन्नबाट तयार हुने परिकार यहाँको मौलिक खानाको पहिचान समेत हुन् जय पृथ्वी नगरपालिका वडा नम्बर 7 प्रयागराज जोशी
2: पहिला खेतीपातीमा थापा चिनी धान लगाउँथ्यो त्यो थापा चिनी धानको भात एकदम स्वादिलो हुन्थ्यो झालो गहुँको पनि रोटी एकदम स्वादिलो हुन्थ्यो आजभोलिको गहुँ भन्दा त्यो झालो गहुँ एकदम फारु हुने पथी पनि हुने सबैलाई पथी हुने जस्तो बाइलो नलाग्ने भनेर पुराना मान्छेहरू त्यो लगाउने गर्थे कागुनो पनि लगाउँथे
18: कतिपय समुदायमा परम्परागत अभ्यासहरू र चल्दै आएका चाडपर्व र उत्सवहरूमा प्रयोग गरिने खानाका परिकार बनाउनको लागि पनि धेरै रैथाने बालीहरू संरक्षण भएको पाइन्छ त्यस्तै गरी विभिन्न जीव जन्तुहरूका मासुहरूलाई पनि प्रयोग गर्ने परम्पराले पोषणमा सहयोग पुर्याएको पाइन्छ थारू समुदायमा पोषण सम्बन्धी परम्परागत अभ्यास र बाल बालिकाका लागि त्यसबाट पुग्ने सहयोगको बारेमा एकैछिन सुनौ यसै सम्बन्धी अनुसन्धानकर्ता शेखर दहितलाई
23: चाड पर्वमा पनि विशेष खालको परिकारहरू बनाउने चलन छ र हाम्रो खानाले खालको सांस्कृतिक पहिचान प्रकृतिलाई संरक्षण गर्ने हेतुले पनि समय समय अनुसार खाद्य वस्तुहरू कसरी तयार भइराखेको छ प्रकृतिमा ती कुराहरूलाई मध्यनजर गरेर जस्तै देवी देवताहरूलाई उहाँहरूलाई पुज्दाखेरि गर्दाखेरि पनि उहाँहरूलाई हामी त्यस्ता खानेकुराहरू तयार गरेर दिने गर्छौँ
18: बालबालिकाको पोषणमा सुधारका लागि त्यस्ता अभ्यासहरूलाई संरक्षण गर्नुपर्दछ र त्यसको लागि पालिकाहरूले पनि सहयोग गर्नुपर्दछ रौतहटको चन्द्रपुर नगरपालिकाले भने बालबालिकाको पोषण अवस्था सुधारका लागि स्वास्थ्य संस्था र महिला स्वास्थ्य स्वयंसेविका मार्फत विभिन्न कार्यक्रमहरू गरिरहेको छ गुञ्जन FM रौतहटबाट उपेन्द्र गोलेको रिपोर्ट
24: रौतहटको चन्द्रपुर नगरपालिकामा बाल बालिकाको स्वास्थ्य वृद्धि र विकासका लागि पोषण महत्वपूर्ण हुने भएकाले स्वास्थ्य संस्था मार्फत नियमित स्वास्थ्य परीक्षण पोषण अवस्थाको पहिचान तथा अभिभावकलाई खानपिन सम्बन्धी परामर्श दिने गरिएको छ बाल बालिकाको पोषण स्तनपान पूरक आहार सरसफाई तथा स्वास्थ्य सम्बन्धी जानकारी अभिभावकसम्म पुर्याउन गरिएको प्रयासका बारेमा बताउँदै चन्द्रपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख नुन अक्स अस गरी
5: महिला स्वयं सेविका त हाम्रो निरन्तर रूपमा त्यो काम गरिरहेका छ। दुई वर्ष मुनिको बाल बालिकालाई जुन पनि खोप कार्यक्रम प्रत्येक मासिक रूपमा हुने हाम्रो, अनि त्यो वृद्धि अनुगमन त प्रत्येक मन्थमा नै भइरहेको छ। अब काम गर्दै क्रममा पनि अब त्यही कुरा हो सर, अब एजुकेसनको कमी भएर आमा बुबालाई त अब फन्ने बेलामा हामी एक महिनामा एकचोटि भेट हुन्छौँ, यो गर्नु भन्छौँ, अनि जो चाहिँ बुझेको हुनुहुन्छ उहाँले गर्नुहुन्छ, जो चाहिँ बुझ्नै खोज्नुहुन्न त्यो प्याकेटको खानेकुराहरू दिने, घरमा पकाएको
24: बाल बालिकाहरूलाई खाना खुवाउनु मात्रै पर्याप्त हुँदैन, उनीहरूको उमेर र आवश्यकता अनुसार पोषणयुक्त सन्तुलित र विविधतायुक्त आहार उपलब्ध गराउन सके मात्रै शारीरिक तथा मानसिक विकासमा सकारात्मक प्रभाव पार्न सकिन्छ।
18: बालबालिकाको शारीरिक तथा मानसिक विकासका लागि पोषण अत्यन्त महत्त्वपूर्ण मानिन्छ, तर आर्थिक अवस्था, पोषणयुक्त खानाको अभाव, अभिभावकहरूमा पोषण सम्बन्धी जानकारीको कमी तथा सरसफाइको अवस्थाले बालबालिकाको स्वास्थ्यमा प्रत्यक्ष असर परिरहेको हुन्छ। त्यसमा सचेतना फैलाउनु आवश्यक छ। दीपक आचार्य, सिआइएन, काठमाडौँ।
4: युएलाई पराजित गर्दै नेपाल एसिसी प्रिमियर कपमा च्याम्पियन बनेको छ। सन् 2027 एसिया कपका लागि पनि छनौट भयो। मलेसियामा सयौं समर्थकको भीड़ देखेपछि खेलाड़ीहरूले धन्यवाद तथा आभार प्रकट गरेका छन्। आज भोलि र पर्सि देशका विभिन्न स्थानमा ठूलो पानी पर्ने पूर्वानुमान गरिएकाले जोखिम क्षेत्रका बासिन्दाले सावधानी अप्नाउनु पर्ने मौसमविदले बताएका छन्। कृष्णभीरको सड़क आउँदो मंगलबारसम्म सञ्चालन गर्ने गरी काम भइरहेको छ। रसुवाको भोटेकोशी बाढीपछि जलविद्युतका सुरुङ भित्रको खोजी कार्यलाई प्राथमिकताका साथ अगाडि बढाइएको छ। झाडा पखालाबाट बच्नका लागि सरसफाइमा ध्यान दिन चिकित्सकहरूले सुझाव दिएका छन्। होल्डिङ सेन्टरमा कुनै समस्या भएमा सिधै सरकारलाई फोन गर्न सकिने भएको छ। ड्रोन आक्रमणपछि साउदीले तेलको पाइपलाइन बन्द गरेको छ। हर्मुजको विकल्प पनि बन्द गरिएको छ र एनभीएलको उपाधि अन्नपूर्णले जितेको छ। हौस, आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 28 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई लील प्रकाश चन्द पनि बिदा।
6: अहिले रातको 8 बजे
10: हजुरको रेडियो 102.1 मेगाहर्ज।
11: हावाहुरी चलेको बेला के गर्ने?
12: घरको झ्याल र ढोका बन्द गर्ने,
11: आगोका स्रोतहरू बन्द गर्ने,
12: मोटरसाइकल गाडी चलाइरहेको भए रोकेर सुरक्षित स्थानमा बस्ने,
11: भिडभाडमा भए नआतिने, भागदौड नगर्ने, बिस्तारै सुरक्षित स्थानमा लाग्ने,
12: खुल्ला स्थानमा हुँदा सुरक्षित स्थानमा बस्ने,
11: कतै सुरक्षित ओत नभेटे थुचुक्क बसेर दुवै हातले टाउको छोपी घोप्टो पर्ने,
12: हावाहुरी चलेको बेला के नगर्ने,
11: कमजोर संरचना, अग्ला रुख, टेलिफोन र बिजुलीको खम्बा तथा तार मुन्तिर नबस्ने,
12: बिजुलीको तार लत्रिएको छ भने नछुने,
11: बिजुलीका तार ठोकिएर सर्ट सर्किट हुन सक्ने भएकाले विद्युतीय उपकरण नचलाउने,
12: उडाएर आएको सामानबाट चोट लाग्ने जोखिम भएकाले जोखिमयुक्त स्थानमा नबस्ने।
11: जनहितका लागि हजुरको रेडियो 102.1 मेगाहर्जद्वारा जारी सन्देश।
25: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
26: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
25: अचानक उच्च ज्वरो आउनु,
26: टाउको दुख्नु,
25: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
26: हाड जोड्नी तथा मांसपेशी दुख्नु,
25: वाकवाकी लाग्नु, बान्ता हुनु,
26: शरीरमा बिमिरा आउनु।
25: डेङ्गु रोगको रोकथामका उपायहरू:
26: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
25: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
26: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
25: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
26: जनस्वास्थ्य कार्यालय रामेछाप बजार, रामेछाप।

0: कुनै प्रकारको रसायन केमिकल नमिसाइएको शुद्ध र प्राकृतिक
1: स्वास्थ्य श्री चितवनको अत्याधुनिक मिलमा उत्पादित शुद्ध तोरीको तेल स्वास्थ्य श्री।

0: उपाय नम्बर एक, बिहान बेलुका दुई पटक बगैँचा डुल्नुहोस्। झरेका फलहरू सङ्कलन गरी प्लास्टिकको थैलामा मुख बन्द गरी राख्नुहोस् वा एक फिट गहिरो खाल्टो खनेर पुरिदिनुहोस्।
1: उपाय नम्बर दुई, साँझ टर्च लाइटको उज्यालोमा यो पुतली किरा हलचल नगरी बस्दछ। समाएर मार्नुहोस् र टोलका सबै कृषकहरू मिलेर किरा मार्ने सामूहिक अभियान चलाउनुहोस्। बगैँचाको वरिपरि चम्किलो उज्यालो बत्तीको व्यवस्था गर्नुहोस्।
0: उपाय नम्बर तीन, बाँसका लामा लामा लौराहरूमा पुराना सुतीका कपडाहरू बाँधेर धुवा लगाउनुहोस्। धुवाका लौरा बोकेर बगैँचामा डुल्नुहोस् वा घाँसपात जम्मा गरेर धुवा लगाउनुहोस्।
1: उपाय नम्बर चार, 2 लिटर पानीमा 200 ग्राम सक्खर, 15 मिलिलिटर भेनेगर वा कुनै फलफुलको रस र 20 मिलिलिटर मालाथिन विषादीको चारो बनाएर कचौरामा 10 बोट बराबर एक स्थानमा पासो राख्नुहोस्।
0: उपाय नम्बर पाँच, मालाथिन विषादी 2 मिलिलिटर प्रति लिटर पानीमा 100 ग्राम सक्खरको घोल मिसाउनुहोस् र बगैँचामा स्प्रे गर्नुहोस्।
1: यो किराले साँझ परेपछि बिहान झिसमिसेमै फुल चुसेर नोक्सानी गर्ने हुनाले आवश्यक सावधानी अप्नाउनुहोस्।
0: किरा मार्न तथा विषादी चलाउँदा सुरक्षित पहिरन लगाउनुहोस्।
1: अन्य थप जानकारीका लागि यस कार्यक्रम कार्यान्वयन एकाईको कृषि प्राविधिक श्री एलिना आचार्य मोबाइल नम्बर 9864140439 सम्पर्क गर्नुहोस् वा कृषि विकास कार्यालय वा नजिकैको वडा कार्यालयको कृषि प्राविधिकहरूसँग सम्पर्क गर्नुहोस्।
0: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन एकाई सिन्धुली।

0: किसानको आली र फालीदेखि उपभोक्ताको थालीसम्म
1: नगरपालिकाले के गर्ने, कृषिले के गर्ने,
2: गाडी भाडा कता गयो, अब जम्मा फाइदा भनेको दुई रुपियाँ, अब पाँच रुपियाँ हद्दाम बसे त्यति बस्ने,
3: त्यसको भाउ छ, त्यो भाउ चल्ने सम्बन्धित मान्छेले पाउनु पर्यो, यो बिचौलियाले अलिकति धेरै खेलेको।
4: सुन फलाउने माटो र कृषि कर्मको बाटोका कुरा, कृषि र किसानका पाटोका कुरा,
5: आलु धेरै हुन्छ, मकै धेरै हुन्छ, कोदो धेरै हुन्छ,
6: गत वर्षको रेकर्ड तरकारी खाने आलु 3 करोडको बिक्री भएको थियो, एउटा कालो गोदारे आलुको बिउ भनिन्छ 6 करोडको आलु बिक्री भएको थियो।
0: किसानका सिधा प्रश्न, विज्ञ र सरकारको जवाब।
7: कृषि बजारमा म आबद्ध छु, टमाटर साग सब्जी ल्याएर बजारमा बेच्ने, 2 रुपियाँ पाउँदिन लगाएर वजन गर्ने, मेरो काम त्यति हो। किसानमुखी बजेट ल्याउनु पर्छ यो देशमा, किसान ओभर नलागोस् भने देशमा लाग्दैन।
8: एउटा त नियमित बजेट अन्तर्गत 17 अरब आउँदैछ, 7-8 अरबको अर्को एउटा विशेष प्याकेज आउँदैछ, म मन्त्री हुँदाओस् नहुँदाओस् किसानको पक्षमा मन्त्री तर्फ अगाडि बढ्छु।
0: समृद्ध नेपाल सार्थक बनाउने कृषिको साझा सवाल।

नमस्कार, कृषिको विकास प्रबन्धन र व्यवसायीकरणको पथमा कटिबद्ध रेडियो कार्यक्रम कृषि सवालमा यहाँहरूलाई हार्दिक स्वागत छ। म हुँ असीम सापकोटा। कार्यक्रम कृषि सवाल नेपाल एफएम नेटवर्कले उत्पादन गर्ने गर्दछ। साथै यो कार्यक्रम उत्पादनमा एग्रो टाइम्स मिडिया नेटवर्कले सहजीकरण गर्ने गर्दछ। कार्यक्रम कृषि सवाल देशैभरका विभिन्न रेडियो स्टेशन मार्फत प्रसारण हुने गर्दछ। काठमाडौँ उपत्यकामा नेपाल एफएम 91.8 मेगाहर्जसँगै काठमाडौँ उपत्यका बाहिर पपुलर एफएम 99.5 मेगाहर्ज सुनसरी, सामुदायिक रेडियो नयाँ अभियान एफएम 99 मेगाहर्ज सङ्खुवा सभा, रेडियो लालीगुराँस 105.2 मेगाहर्ज धनकुटा, रेडियो खबरपालिका 88.7 मेगाहर्ज धनकुटा, सामुदायिक रेडियो हलेसी एफएम 102.4 मेगाहर्ज खोटाङ, रेडियो एभरेस्ट 96.8 मेगाहर्ज सोलुखुम्बुबाट पनि सुन्दै हुनुहुन्छ। यसै गरी कार्यक्रम कृषि सवाल रेडियो सैलुङ 92.7 मेगाहर्ज दोलखा, रेडियो बैतेश्वर 94.5 मेगाहर्ज मैना पोखरी दोलखा, रेडियो हिमाली 101.7 मेगाहर्ज दोलखा, रेडियो रामेछाप 95.8 मेगाहर्ज रामेछाप, हजुरको रेडियो 102.1 मेगाहर्ज रामेछाप, रेडियो मेलम्ची 107.2 मेगाहर्ज सिन्धुपाल्चोक, रेडियो जुगल 98.1 मेगाहर्ज सिलढुङ्गा सिन्धुपाल्चोक, रेडियो क्रान्ति 90.4 मेगाहर्ज कोसीपारी काभ्रे, रेडियो रसुवा 102.1 मेगाहर्ज धुन्चे रसुवा, नीलकण्ठ एफएम 98.5 मेगाहर्ज धादिङ बेसी धादिङ, रेडियो राजमार्ग 92.1 मेगाहर्ज धादिङ, रेडियो चिम्टेश्वर 90.9 मेगाहर्ज बिदुर नुवाकोट, रेडियो बागमती 107.4 मेगाहर्ज ककनी नुवाकोट, रेडियो कास्की 90.6 मेगाहर्ज पोखरा कास्कीबाट पनि सुन्दै हुनुहुन्छ। साथै कार्यक्रम कृषि सवाल गलिङ एफएम 92.2 मेगाहर्ज गलिङ स्याङ्जा, रेडियो पाल्पा 97.1 मेगाहर्ज

0: रामपुर पाल्पा, रेडियो सामर्थ्य 92.1 मेगाहर्ज कावसती नवलपुर, रेडियो कावसती 102.6 मेगाहर्ज कावसती नवलपुर, दाउन्ने एफएम 103.4 मेगाहर्ज बर्दघाट नवलपरासी, सामुदायिक रेडियो अर्घाखाँची 105.8 मेगाहर्ज अर्घाखाँची, भेरी एफएम 105.4 मेगाहर्ज नेपालगञ्ज बाँके, रेडियो डोटी 98.5 मेगाहर्ज डोटी, रेडियो रामारसन 92 मेगाहर्ज अछाम, रेडियो नयाँ नेपाल 104.5 मेगाहर्ज दार्चुला, रेडियो प्रभु 102.6 मेगाहर्ज कञ्चनपुर, रेडियो बुङ्गल 98.3 मेगाहर्ज बझाङ, सौगात एफएम 103.6 मेगाहर्ज बैतडी, सामुदायिक रेडियो मेलौली एफएम 101.2 मेगाहर्ज मेलौली बैतडी र बैतडीमै रहेको रेडियो बैतडी 95.4 मेगाहर्जबाट पनि कार्यक्रम कृषि सवाल सुन्दै हुनुहुन्छ। हजुर, आज हामी शनिबारको श्रृङ्खलामा रहेका छौँ। आज शनिबारी श्रृङ्खलामा हामीले प्रविधिको कुराहरूलाई जोड दिने प्रयास गरेका छौँ। हामीले गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको ब्रान्ड बन्दी गरेको स्ट्रबेरी, त्यसै गरी पछिल्लो समयमा पहाडी धरातलमा चाहिँ फस्टाउँदै गरेको किबीको चर्चा गर्दैछौँ। हामीले आज गोलभेडा खेती प्रविधि र यसका बहुआयामिक फाइदाहरू कसरी सफल बने लगायतका विषयमा हामी चर्चा गर्दैछौँ भने स्ट्रबेरी खेतीको ककनीबाट सुरुवात भएको स्ट्रबेरी खेती आज कसरी चाहिँ देशैभरि फैलिँदैछ लगायतका विषयमा हामी छलफल गरिएको चाहिँ एउटा सम्पादित रिपोर्टको रूपमा तयार पारेका छौँ। त्यसै गरी हामीले किबीको जानकारी यहाँहरूलाई कत्तिको छ, हुन त नेपाली बजारमा पछिल्लो समयमा चाहिँ किबीको चर्चा अलिक बढी नै छ र किबीको उत्पादन पनि बढ्दो क्रममै छ र हामीले किबी खेतीलाई पनि विश्लेषणात्मक रिपोर्टको रूपमा प्रस्तुत गर्ने प्रयास गरेका छौँ। हामीले अगाडि भने जस्तै पालै पालो सुरुवातमा गोलभेडा खेती प्रविधि, त्यसै गरी ककनीको स्ट्रबेरी, ककनीको ब्रान्ड बन्दै गरेको स्ट्रबेरी कार्यक्रमको अन्तिम खण्डमा पनि किबी खेतीको समग्र अवस्थालाई आजको रिपोर्टमा केलाउने प्रयास गर्दैछौँ। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। नमस्कार, आज हामीले बिहानको तरकारी होस् वा बेलुकाको दाल भात चाडपर्वको विशेष भोज वा साना ठुला रेस्टुरेन्टको चटपटे अचार, नेपाली भान्सा गोलभेडा बिना अधुरो र अपुरो हुन्छ। स्वादलाई अमिलो, गुलियो र रसिलो बनाउने मात्र होइन, तरकारीको रस गाढा बनाउन र खानाको बास्ना बढाउन गोलभेडा नेपाली भान्साको अनिवार्य मेरुदण्ड बनिसकेको छ। गोलभेडा नभएको भान्सा र गोलभेडा नपरेको तरकारीको कल्पना पनि गर्न सकिँदैन। तर के हामीले कहिले सोचेका छौँ हरेक भान्साको दैनिक खपत हुने यही रातो रसिलो गोलभेडाले नेपालका पाखा पखेरा र तराईका फाँटहरूमा एउटा ठुलो आर्थिक क्रान्ति ल्याइरहेको छ। थोरै जमिनबाट छोटो समयमा मनग्गे नगद आम्दानी लिन सकिने भएकाले आज नेपालका हजारौँ युवाहरू गोलभेडा खेतीलाई अपनाएर सफल कृषि उद्यम गरिरहेका छन्। आजको यस भिडियोमा गोलभेडा खेतीको नेपालमा सम्भावना, आधुनिक टनेल प्रविधि, उत्पादन बढाउने तरिका र बिउदेखि बजारसम्मको सम्पूर्ण दमदार पाटोलाई बुझ्नेछौँ। कार्यक्रम अवधिभर हेरेर सुनेर साथ दिनुहोला र यहाँहरूलाई उचित लाग्यो भने सेयर गरेर पनि साथ दिनुहोला। नेपालमा गोलभेडाको बजार र सम्भावना किन यति धेरै मजबुत छ? सबैभन्दा पहिलो कुरा अतुलनीय माग। नेपालमा गोलभेडा मौसम अनुसार मात्र खाइने फल होइन, बाह्रै महिना 365 दिन नै उत्तिकै परिमाणमा खपत हुने उपज हो। दोस्रो कुरा, हाम्रो हावापानीको विविधता। नेपालको भौगोलिक बनावट यस्तो वरदान हो जहाँ हिउँदका महिनाहरूमा तराई र भित्री मधेसहरूमा गोलभेडाको प्रचुर उत्पादन हुन्छ भने बर्खाको समयमा जब तराईमा गर्मी र पानीले गर्दा खेती गर्न गाह्रो हुन्छ त्यति बेला हाम्रा मध्य पहाडी तथा उच्च पहाडी क्षेत्रहरूमा टनेल प्रविधिबाट गोलभेडा फलाउन सकिन्छ। यसको अर्थ के हो भने यदि हामीले व्यवस्थित रूपमा उत्पादन गर्न सक्यौँ भने विदेशी गोलभेडाको आयातलाई शून्यमा झारेर नेपाली किसानको उत्पादनलाई वर्षैभरि देशैभित्र खपत गराउन सकिन्छ। अब कुराकानी गरौँ गोलभेडा खेतीमा क्रान्ति ल्याउने हाई प्लास्टिक टनेट प्रविधि र उत्कृष्ट जातहरूको बारेमा। पहिले खुल्ला आकाशमुनि मात्र गोलभेडा खेती गर्दा बर्खाको जरी असिना र अत्याधिक तापक्रमका कारण बोटमा डडुवा लाग्ने र फल कुहिएर किसानको लगानी डुब्ने ठूलो जोखिम हुन्थ्यो। तर जब नेपाली किसानहरूले प्लास्टिक टनेल र आधुनिक पोली हाउस अपनाए तब गोलभेडा खेती सुरक्षित र पूर्ण रूपमा व्यावसायिक बनिरहेको छ। टनेल प्रविधिका मुख्य फाइदाहरू: बर्खाको सोझो पानी बोटमा पर्न नपाउने भएकाले ढुसीजन्य रोग र टडुवाबाट 90% सुरक्षा मिल्छ। असिना हावाहुरी र किराको आक्रमणबाट बचाउँछ। बोटको आयु लम्बिन्छ र 6 देखि 8 महिनासम्म निरन्तर फल टिपिरहन सकिन्छ। नेपाली किसानको रोजाइ सिर्जना र हाइब्रिड जातहरू: नेपालमै विकसित सिर्जना वर्णशंकर जात पहाडी क्षेत्रको बर्खे गोलभेडाका लागि वरदान साबित भइरहेको छ। यसका साथै C3, त्रिशुल, रमाइलो र अन्य गुणस्तरीय हाइब्रिड जातहरूले पनि उच्च उत्पादन दिने गरेका छन्। अब लागौँ जग्गा कसरी तयार पार्ने र बोटलाई कसरी व्यवस्थापन गर्ने भन्नेतर्फ। ड्याङ निर्माण र माटो उपचार: गोलभेडाका लागि खुकुरलो प्राङ्गारिक पदार्थले भरिपूर्ण पानी नजम्ने दोमट माटो उपयुक्त मानिन्छ। 1 फिट अग्लो र 2 फिटदेखि 3 फिटसम्म चौडा ड्याङ बनाएर राम्ररी पाकेको गोबर मल र प्राङ्गारिक जैविक विषादी मिसाएर माटो उपचार गर्नुपर्छ। थाङ्ग्रा र सुतलीको प्रयोग: गोलभेडाको बोट अग्लो जाने र फलको ओजन बढी हुने भएकाले यसलाई लड्न नदिन बाँस र सुतली अर्थात् दरो धागोको प्रयोग गरेर माथि झुन्ड्याउने वा थाङ्ग्रा दिने काम अनिवार्य रूपमा गर्नुपर्छ। कार्सन र थुप्पा सिँचाइ: बोटको फेदबाट निस्कने अनावश्यक पातहरूलाई नियमित रूपमा हटाउँदा मुख्य काण्ड बलियो हुन्छ र फल ठुलो चम्किलो र गुणस्तरीय हुन्छ। थोपा सिँचाइ अर्थात् ड्रिप इरिगेसनको प्रयोग गर्दा पानी र मल सोझै जरासम्म पुग्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू गोलभेडा खेतीमा सफलता पाउन रोग र किराको समयमै पहिचान र जैविक व्यवस्था गर्नुपर्छ। डडुवा र ऐलाउने रोग: पातमा काला थोप्ला देखिने डडुवा वा बोट एकाएक ऐलाउने रोगबाट बच्न टनेलमा हावा ओहोर दोहोर हुने वातावरण मिलाउने पानी जम्न नदिने र जैविक कीटनाशक औषधि वा कपर अक्सिक्लोराइड प्रयोग गर्नुपर्छ। टोमाटो लिप माइनर र सेतो झिङ्गा: पात र फलभित्र छिरेर नोक्सान गर्ने टुटा किराका लागि फेरोमोन ट्र्याप र पहेँलो टाँसिने पासो प्रयोग गर्दा रासायनिक विषादी बिना नै प्रभावकारी नियन्त्रण गर्न सकिन्छ। अब लागौँ हामी सबैले पर्खिरहेको समय गोलभेडा खेतीबाट कति हुन्छ त आम्दानी। बेडा रोपेको 60 देखि 75 दिनपछि गोलभेडाको पहिलो टिपाई सुरु हुन्छ। टनेल प्रविधिमा राम्रो स्याहार सम्हार गर्दा एउटै बोटबाट 5 देखि 10 केजीसम्म फल फलाउन सकिन्छ। आम्दानी र मुनाफा: एक रोपनी जमिनमा प्लास्टिक टनेल बनाएर करिब 1200 देखि 1500 गोलभेडाका बोटहरू लगाउन सकिन्छ। करिब 1 रोपनीबाट एकै सिजनमा 8 देखि 12 टन अर्थात् 8000 देखि 12000 केजीसम्म गोलभेडा उत्पादन हुने गर्छ। यदि औसत थोक मूल्य 40 देखि 60 मान्ने हो भने यसैलाई हिसाब गर्दा 1 रोपनीबाटै 4 लाखदेखि 6 लाखसम्मको बिक्री गर्न सकिन्छ। प्लास्टिक टनेल र खेतीको सम्पूर्ण लागत कटाएर हिसाब गर्ने हो भने 1 रोपनीबाट करिब 2 लाखदेखि 2.5 लाखसम्म खुदनाफा सहजै कमाउन सकिन्छ। अन्त्यमा, नेपाली भान्साको मुटु मानिने गोलभेडा तरकारी मात्र होइन, यो नेपाली कृषकहरूको आर्थिक समृद्धिको बलियो इन्जिन पनि हो। परम्परागत खेती पद्धतिलाई त्यागेर आधुनिक प्लास्टिक टनेल थोपा सिँचाइ र बजार सञ्जालसँग जोडिएर काम गर्ने हो भने यसले वैदेशिक रोजगारको बाटो बन्द गरेर आफ्नै माटोमा स्वाभिमानी र सफल उद्यमी बनाउन सक्छ। स्ट्रबेरी आकर्षक रात रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्तामाझ यसको माग सधैँ उच्च रहने गर्छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुनसरी बनेको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरी र स्ट्रबेरी खेती प्रविधि र नेपालमा स्ट्रबेरी कुन रूपले अगाडि बढेको छ लगायतमा हामी चर्चा गर्दैछौँ। नमस्कार, आज हामी रातो रसिलो मिठो र उच्च मूल्य जाने फलको कुराकानी गर्दैछौँ। तब हाम्रो मानसपटलमा सिधै एउटा ठाउँको नाम आउँछ, नुवाकोटको ककनी हो। आज हामी ककनीको रातो पहिचान मानिने स्ट्रबेरी खेतीको बारेमा विस्तृत कुराकानी गर्दैछौँ। रोपेकै वर्ष त्यसमा पनि केही महिनामै आम्दानी लिन सकिने स्ट्रबेरी खेती आखिर कसरी गरिन्छ त? ककनीका किसानहरूले यसलाई कसरी सोचे भन्दा राम्रो सफलता हासिल गरिरहेका छन् र नयाँ किसानहरूले थोरै जमिनबाट कसरी लाखौँ रुपियाँ कमाउन सक्छन्? आजको विशेष भिडियोमा हामी स्ट्रबेरी खेतीको प्रविधि, स्याहार सम्हार र बजारको सम्पूर्ण नालीबेली बुझ्ने प्रयास गर्दैछौँ। कार्यक्रम अवधिभर भिडियो हेरेर साथ दिनुहोला र राम्रो लागे सेयर पनि गर्नुहोला। सबैभन्दा पहिले बुझौँ स्ट्रबेरी कस्तो फल हो र ककनीसँग यसको साइनो कसरी गाडियो। स्ट्रबेरी आकर्षक रातो रङको अमिलो गुलियो स्वाद भएको एउटा उच्च मूल्य जाने फल हो। यसमा भिटामिन सी, एन्टिअक्सिडेन्ट र विभिन्न खनिज तत्त्वहरू प्रचुर मात्रामा पाइन्छन्। तारे होटल, रेस्टुरेन्ट, बेकरी, जुस सेन्टर र आम उपभोक्ता माझ यसको माग सधैँ उच्च रहने गरेको छ। काठमाडौँ उपत्यकाको नजिकै रहेको ककनी क्षेत्रको चिसो हावापानी, माटो र भौगोलिक वातावरण स्ट्रबेरी खेतीका लागि वरदान साबित भएको छ। अरू फलफुल जस्तै फल दिन 3-4 वर्ष पर्खनु नपर्ने र रोपेको 2-3 महिनाभित्रै उत्पादन दिन थाल्ने भएकाले ककनीका साना तथा साना जमिन भएका किसानहरूका लागि स्ट्रबेरी रेड गोल्ड अर्थात् रातो सुन नै भएको छ। आज हामी ककनीको पहिचान नै स्ट्रबेरीसँग जोडिएको प्रसङ्गलाई सार्दैछौँ। अब कुराकानी गरौँ स्ट्रबेरी खेतीका लागि कस्तो हावापानी चाहिन्छ र जग्गा कसरी तयार गर्ने। हावापानी र बाटो। स्ट्रबेरी खेतीका लागि चिसो र न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा प्राङ्गारिक पदार्थले भरिपूर्ण खुकुलो बालुवा मिसावट भएको दोमट माटो चाहिन्छ। माटोको पिएच 5.5-6.5 बिचमा हुनुपर्छ। ध्यान दिनुपर्ने कुरा, माटोमा पानी जम्न दिनु हुँदैन। स्ट्रबेरी खेतीमा सबैभन्दा महत्त्वपूर्ण प्राविधिक पक्ष भनेको ड्याङ बनाउनु हो। जमिनलाई राम्ररी जोतेर पाकेको मल र प्राङ्गारिक मल मिसाएर कम्तीमा 1 फिट अग्लो र 2-3 फिट चौडा ड्याङ बनाउनुपर्छ। त्यसपछि ड्याङको माथि कालो प्लास्टिक वा मल्चिङ ओछ्याउनुपर्छ। यदि प्लास्टिक बिछ्याउन चाहनु भएन भने यहाँहरूले स्थानीय स्रोत साधनमै पाइने विभिन्न पतिङ्गरहरूलाई मल्चिङको रूपमा प्रयोग गर्न सक्नुहुन्छ। प्लास्टिक मल्चिङ कसरी र किन प्रयोग गर्ने? किनभने यसले झारपात उम्रिँदैन, माटोको चिस्यान जोगाउँछ र सबैभन्दा महत्त्वपूर्ण कुरा, स्ट्रबेरीको फललाई राम्रोसँग सिधै छुन नदिई फल कुहिनबाट बचाउँछ र सफा चम्किलो समेत बनाउँछ। यसमा अगाडि हामीले भने जस्तै स्थानीय स्रोत साधन सहितको पतिङ्गरहरूलाई मल्चिङको रूपमा पनि प्रयोग गर्न सक्नुहुनेछ। अब लागौँ बेर्ना कसरी र कहिले रोप्ने। स्ट्रबेरीको बेर्ना रोप्ने सबैभन्दा उत्तम समय भदौ महिनाको मध्यदेखि असोज महिनासम्मको हो। यो समयमा रोपेको बेर्नाले मङ्सिर पुजसम्म फल दिन्छ। प्लास्टिकमा 30-45 सेन्टिमिटर करिब 1 फिटको दूरीमा दुवैतर्फ पाल पारेर बेर्ना रोपिन्छ। एक रोपनी जमिनमा करिब 3,000-3,500 स्ट्रबेरीका बेर्नाहरू लगाउन सकिन्छ। सिँचाइका लागि ड्याङभित्रै थोपा सिँचाइको पाइप बिछाउनुपर्छ। यसले बिरुवाको जरामा मात्र आवश्यक मात्रामा पानी र तरल मल पुर्याउँछ, जसले गर्दा फल बिग्रिने सम्भावना रहँदैन। किसान दाजुभाइ तथा दिदीबहिनीहरू स्ट्रबेरी खेतीबाट राम्रो आम्दानी लिनको लागि स्याहार सम्भारमा अलि बढी ध्यान दिनुपर्छ। बेर्ना हुर्कँदै गर्दा त्यसबाट अनावश्यक लहरा वा हाँगाहरू निस्कन्छन्। फल दिने मुख्य बोटलाई बलियो बनाउन र रनरहरूलाई समय समयमा काटछाँट गरी हटाइरहनुपर्छ। रोग तथा किरा व्यवस्थापन। स्ट्रबेरीमा डडुवा, फल कुहिने रोग र रातो चुलचुलेको समस्या देखिन सक्छ। यसबाट बच्न जैविक विषादीको प्रयोग गर्ने, ड्याङमा पानी जम्न नदिने र सङ्क्रमित पात वा फलहरूलाई तुरुन्तै हटाएर नष्ट गर्नुपर्छ। फलटिपाई। मङ्सिर पुछदेखि सुरु भएको फलटिपाई चैत वैशाखसम्म लगातार चलिरहन्छ। फल टिप्दा बिहानको समयमा वा साँझपख फलको डाँठसहित बिस्तारै टिपिनुपर्छ ताकि फल नसिचियोस्। अब लागौँ हामी सबैले चासोका साथ पर्खिरहेको समय, यसको बजार र आम्दानीतर्फ। ककनीका किसानहरूको लागि काठमाडौँको नजिकै हुनु ठुलो फाइदा हो। टिपिसकेपछि स्ट्रबेरीलाई क्यारेट वा साना प्लास्टिकका बक्समा प्याक गरेर बजार पठाइन्छ। बजार र मूल्य। स्वस्थ स्ट्रबेरीको बोटबाट एक सिजनमा 500 ग्रामदेखि 1 केजीसम्म फल फलाउन सकिन्छ। नेपाली बजारमा स्ट्रबेरीको थोक मूल्य 250-400 प्रति केजी र खुद्रा मूल्य 500-700 करिब करिब 700-800 पुग्ने गरेको छ। यदि एक रोपनीमा 3,000 बिरुवा रोपेर व्यवस्थित खेती गरियो भने कम्तीमा 1,500-2,000 केजी स्ट्रबेरी उत्पादन हुन्छ। सम्पूर्ण खर्च कटाएर पनि एक रोपनी जमिनबाटै एक सिजनमा 2,00,000-2,50,000 खुद नाफा कमाउन सकिन्छ। अन्तमा ककनीले देखाएको स्ट्रबेरी खेतीको यो सफल मोडल आज नेपालका अन्य अनुकूल पहाडी भूभागका लागि प्रेरणाको स्रोत बनेको छ। थोरै जमिनमा कम समयमै उच्च प्रतिफल दिने भएकाले वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवा र आधुनिक खेतीमा लाग्न चाहने किसानहरूको लागि स्ट्रबेरी खेती एउटा उत्कृष्ट नगदे बाली बनेको छ। यद्यपि स्ट्रबेरी छिटो बिग्रिने फल भएकाले बजारको पहिचान, सावधानीपूर्वक प्याकेजिङ र यातायातको पूर्व तयारी गरेर मात्र व्यावसायिक रूपमा अगाडि बढ्न अनुरोध गरिन्छ। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको, तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा, समुद्री सतहबाट 1200 करिब 2400 को उचाइ भएका पहाडी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाडी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। नमस्कार, आज हामी नेपालको पहाडी भूगोलमा पछिल्लो समय एउटा यस्तो फलको चर्चा र खेती तीव्र रूपमा बढिरहेको छ, जसलाई फलहरूको राजा वा अमृत फल पनि भनिन्छ। हो, आज हामी यसैको कुराकानी गर्दैछौँ, अर्थात् किवी खेतीको बारेमा। खासमा किवी के हो, यसको खेती कसरी गर्ने, हाम्रा पहाडी पाखा पखेरामा किवी रोपेर कसरी राम्रो आम्दानी लिन सकिन्छ र यसको बजार सम्भावना कस्तो छ, आजको बसाइमा हामी किवी खेतीको बिउदेखि बजारसम्मका सम्पूर्ण व्यावहारिक जानकारी सरल भाषामा बुझ्ने प्रयास गर्दैछौँ। भिडियो अन्तिमसम्म हेरेर र सुनेर साथ दिनुहोला। सबैभन्दा पहिले बुझौँ किवी कस्तो फल हो। किवी बाहिरबाट हेर्दा खैरो र हल्का बुत्ला भएको, तर भित्रबाट हरियो वा पहेँलो रसिलो फल हो। यो अमिलो गुलियो स्वादको हुन्छ। स्वास्थ्यका दृष्टिकोणले असाध्यै गुणी मानिन्छ। यसमा भिटामिन सी, भिटामिन ई, फाइबर र एन्टिअक्सिडेन्ट प्रचुर मात्रामा पाइन्छ। मानव शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउन र डेङ्गु जस्ता रोगमा प्लेटलेट्स बढाउन किवी असाध्यै उपयोग मानिन्छ। हाम्रो देश नेपालको सन्दर्भमा कुराकानी गर्दा, समुद्री सतहबाट 1200 करिब 2400 मिटरसम्मको उचाइ भएका पहाडी भूभागहरू किवी खेतीका लागि वरदान साबित भएका छन्, जहाँ मकै, कोदो वा परम्परागत खेतीबाट सोचे जस्तो आमदानी हुन सकेको थिएन। यस्ता पहाडी पाखामा किवी खेतीले किसानहरूको जीवनशैली नै फेरिदिएको छ। अब कुरा गरौँ किवी खेतीका लागि कस्तो हावापानी र माटो चाहिन्छ। हावापानी र माटो। किवी खेतीका लागि न्यानो समशीतोष्ण हावापानी उपयुक्त मानिन्छ। यसका लागि हिउँदमा चिसो र गर्मीमा धेरै खडेरिनुपर्ने वातावरण उपयुक्त मानिन्छ। माटोको कुराकानी गर्दा, प्राङ्गारिक पदार्थले युक्त कुकुलो र पानी नजम्ने दोमट माटो सबैभन्दा उत्तम मानिन्छ। माटोको पिएच 6-6.5 बिचमा हुनु राम्रो मानिन्छ। किवीका प्रमुख जातहरू। किवी खेतीमा प्रवेश गर्नुअघि यसको सही जातको छनौट गर्नुपर्छ। पोथी जातहरू हेबर्ड, एलिसन, मुन्टी र ब्रुना। यसमध्ये हेवार्ड जात बजारमा सबैभन्दा बढी बिक्री हुने र माग भएको जात हो। भाले जातहरू टमुरी र मटुवा। यहाँ किसानले ध्यान दिनुपर्ने कुरा, किवीमा भाले र पोथी बिरुवा छुट्टा छुट्टै हुन्छन्। त्यसैले 8-9 पोथी बिरुवा बराबर 1 भाले बिरुवा अनिवार्य रूपमा रोप्नुपर्छ। भाले बिरुवा भएन भने परागसेचन हुँदैन र फल लाग्दैन। बिरुवा रोप्ने तरिका, थाङ्ग्रा र गोडबेल। अब लागौँ बिरुवा रोप्ने र यसको स्याहार सम्हार कसरी गर्नेतर्फ। थाराल खन्ने र रोप्ने समय। बिरुवा रोप्नुभन्दा एक महिना अगाडि नै 3 फिट लम्बाई, 3 फिट चौडाई र 3 फिट गहिराई भएको खाडल खन्नुपर्छ। खाडल पुर्दा राम्ररी पाकेको गोबर मल कमसे कम 20-25 केजी कम्पोस्ट मल र माटो मिसाएर भर्नुपर्छ। बिरुवा रोप्ने उपयुक्त समय पौषदेखि माघ महिना हो, जब बिरुवा सुप्त अवस्थामा हुन्छन्। बिरुवादेखि बिरुवाको दूरी कम्तीमा 6 मिटर र लाइनदेखि लाइनको दूरी करिब 5 मिटर राख्दा राम्रो भनिन्छ। थाङ्ग्रा वा थाङ्क्रो व्यवस्थापन। किवी एउटा लहरा जाने बहुवर्षीय फल हो, यसलाई दरो आर वा थाङ्ग्रा चाहिन्छ। यसका लागि टी बार वा परगोला अङ्गुरको जस्तै माथि टाँड प्रविधि प्रयोग गरिन्छ। फलामको पोल वा सिमेन्टको पोल गाडेर जिआई तार टाँगेर लहरा फिजाउने व्यवस्था पनि मिलाउनु पर्छ। किवी खेतीमा सफलता पाउन 2 कुरामा कहिल्यै सम्झौता गर्नु हुँदैन, एउटा सिँचाइ र अर्को काँचन। सिँचाइ, किबीका जराहरू माटोको माथिल्लो सतहमा हुन्छन्, त्यसैले चैत वैशाख जेठको खडेरीको समयमा हप्तामा कम्तीमा 1-1.5 पटक अनिवार्य सिँचाइ, थोपा सिँचाइ भए झनै उत्तम मानिन्छ। काँचन, किबीमा वर्षेनी हिउँदै पिच्छे काँचन र बर्खाको काँचन गर्नुपर्छ। पुराना भइसकेका र फल फलिसकेका लहरा काटेर नयाँ लहरा फलाउन दिनुपर्छ, जसले अर्को वर्ष राम्रो फल दिन्छ। उत्पादन कहिलेदेखि सुरु हुन्छ? हामीले रोपेको 3rd or 4th वर्षदेखि किबीले फल दिन थाल्छ। 5-6 वर्ष पुगेपछि एउटै बोटबाट 50-100 केजीसम्म फल लिन सकिन्छ। विशेष कुरा के छ भने किबीको एउटा बोटले 30-40 वर्षसम्म लगातार फल दिइरहन्छ। किसान दाजुभाइ तथा दिदीबहिनीहरू, अब कुरा गरौँ किबीको टिपाइ र बजार सम्भावनाको। नेपालमा असोजको अन्तिमदेखि कार्तिक मङ्सिर महिनामा किबी पाक्ने गर्छ। फलको बाहिरी पुत्ला र सुगर लेभल हेरेर फल टिप्ने गरिन्छ। आमदानी र बजार, किबीको सबैभन्दा ठुलो फाइदा भनेको यो फल टिपिसकेपछि पनि साधारण कोठामा 2-3 महिनासम्म बिग्रिँदैन र कोल्ड स्टोरमा राख्दा 5-6 महिनासम्म ताजा राख्न सकिन्छ। यसले गर्दा बजारमा मूल्य घटेको बेला हतारिएर बेच्नु पर्दैन, मूल्य राम्रो आएको बेला बिस्तारै बेच्न सकिन्छ। हाल नेपाली बजारमा किबीको थोक मूल्य प्रति केजी 150-250 र खुद्रा मूल्य 300-400 रहने गरेको छ। यदि एक रोपनी जमिनमा 15-20 किबीका बोट व्यवस्थित रूपमा हुर्काउन सकियो भने वार्षिक 1-2 लाखदेखि 2 लाखसम्म सजिलै आमदानी गर्न सकिन्छ। अन्त्यमा, पहाडी क्षेत्रको बाजु जमिनलाई उपयोग गर्दै वैदेशिक रोजगारीको विकल्प खोजिरहेका युवाहरूको लागि किबी खेती एउटा दिगो, भरपर्दो र उच्च प्रतिफल दिने व्यावसायिक माध्यम बन्न सक्छ। सुरुवातमा थाङ्ग्रा र बिरुवा व्यवस्थापन गर्दा केही लगानी बढी लागे पनि दीर्घकालीन रूपमा यसले दिने प्रतिफल निकै राम्रो मानिन्छ। यदि तपाईँ पनि किबी खेती सुरु गर्ने सोचमा हुनुहुन्छ भने प्राविधिक ज्ञान लिएर गुणस्तरीय बिरुवा र सही जात छनौट गरेर मात्रै अगाडि बढ्नुहोला। यिनै जानकारीहरू सँगसँगै आजको श्रृङ्खलाको समय सकिसकेको छ। यहाँहरूको कुनै पनि समस्या, जिज्ञासा, गुनासाहरू, अन्यहरू छन् अथवा कृषि अन्तर्गतका विषयहरूमा चाहिँ यसरी कार्यक्रममा ल्याइदिए हुन्थ्यो, अनियोल भएका विषयहरू छन् भने यहाँहरूले सिधा हटलाइन नम्बर 98510-97192 टेलिफोन, एसएमएस अथवा वाट्सएप गरेर पनि आफ्ना कुराहरू लेख्न सक्नुहुन्छ, पढाउन सक्नुहुन्छ भने असीम सापड यहाँहरूको माझबाट बिदा हुने अनुमति पाउँछु। स्वदेशमै रहो, कृषि कर्म गरौँ। नमस्कार।
1: हजुरको रेडियो 102.1 MHz।
2: रङ बहार रङ बहार,
3: बर्जर सँगै उपहारै उपहार, बम्परमा यामाहा रेजियर,
2: बर्जर पेन्सले घर रङ्गाउनुहोस् र लकी ड्र मार्फत यामाहा रेजियर 125 स्कुटर बम्पर उपहार जित्ने मौका पाउनुहोस्।
3: साथै 65-inch स्मार्ट टिभी, रेफ्रिजरेटर, वासिङ मसिन लगायत 350+ आकर्षक उपहारहरू पनि। घर रङ्गाऊ, खुशी बढाऊ, उपहार जित्ने अवसर पाऊ।
2: बर्जर पेन्स।
4: वार्षिक साधारण सभामा सहभागी हुने बारे सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सूचना।
5: यस सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 21 वार्षिक साधारण सभा निम्न अनुसार कार्यसूचीहरूमा छलफल गर्ने गरी विभिन्न मिति, समय र स्थानमा वार्षिक साधारण सभाको बैठक आयोजना गरिएको हुँदा सम्पूर्ण शेयर सदस्यज्यूहरूलाई आफ्नो क्षेत्रगत रूपमा तोकिएको स्थानमा सहभागी भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
4: कार्यसूचीको विषयहरू,
5: आर्थिक वर्ष 2082 1983-84 को वार्षिक प्रगति प्रतिवेदनको सम्बन्धमा,
4: आर्थिक वर्ष 2083-84 को वार्षिक नीति तथा कार्यक्रम सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को आय व्यय विवरण तथा आर्थिक वर्ष 2083-84 को वार्षिक बजेट सम्बन्धमा,
4: आर्थिक वर्ष 2082-83 को लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन सम्बन्धमा,
5: आर्थिक वर्ष 2082-83 को लेखा परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: संस्थाको विनिमय तथा कार्यविधिहरूको संशोधन र अनुमोदन सम्बन्धमा,
5: संस्था एकीकरण सम्बन्धमा,
4: ऋण अपलेखन सम्बन्धमा,
5: संस्थाको जग्गा बिक्री सम्बन्धमा,
4: शेयर लाभांश र संरक्षित पुँजी फिर्ता कोष वितरण सम्बन्धमा,
5: नियमनकारी निकायको निर्देशन जानकारी सम्बन्धमा,
4: संस्थागत प्रतिनिधिको जानकारी सम्बन्धमा,
5: सामाजिक परीक्षण प्रतिवेदन सम्बन्धमा,
4: सदस्यहरूबाट प्राप्त प्रस्ताव र सुझावहरू सम्बन्धमा,
5: सञ्चालक समितिको पारिश्रमिक लगायत अन्य सेवा तोक्ने सम्बन्धमा,
4: सञ्चालक समितिलाई अख्तियारी सम्बन्धमा,
5: धितो लिलामी सम्बन्धमा,
4: साधारण सभाको अन्तिम निर्णय प्रमाणित गर्नको लागि प्रतिनिधि छनौट सम्बन्धमा,
6: क्षेत्रगत वार्षिक साधारण सभा हुने मिति, समय र स्थान।
5: मिति 2083 साल भदौ 27 गते। स्थान एजियस होटल मन्थली। समय बिहान 11 बजेदेखि 2 बजेसम्म। निर्णय प्रमाणीकरण सभाका प्रतिनिधि सबै उपस्थित हुनुपर्नेछ।
6: पुनश्च वार्षिक साधारण सभाको बैठकमा आउँदा परिचय पत्र वा पासबुक अनिवार्य रूपमा लिएर आउनु हुन अनुरोध छ।
5: थप जानकारीका लागि सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको कार्यालय मन्थली, सम्पर्क नम्बर 0 रामेछाप सेवा केन्द्र, सम्पर्क नम्बर 0
6: सहारा बचत तथा ऋण सहकारी संस्था लिमिटेड मन्थली रामेछाप। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि प्रस्ताव आह्वान सम्बन्धी सूचना।
5: राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम कार्यान्वयन इकाइ सिन्धुलीको चालु आर्थिक वर्ष 2083-84 स्वीकृत वार्षिक कार्यक्रम अनुसार तपसिल बमोजिमको कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट स्वीकृत कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 बमोजिम योग्यता पुगेका इच्छुक कृषि उद्यमीहरूले तपसिलमा उल्लेखित आवश्यक कागजात सहित यो सूचना प्रसारण भएको मितिले 30 दिनभित्र अर्थात् मिति 2083 साल असोज 7 गते भित्र यस कार्यालयमा अनुसूचित 2 अनुसारको ढाँचामा आवेदन तथा अनुसूचित 3 अनुसारको ढाँचामा कार्यक्रम सञ्चालन सम्बन्धी प्रस्ताव दर्ता गर्नुहुन सम्बन्धित सबैमा जानकारी गराइन्छ।
6: कार्यक्रमको नाम कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम।
5: लक्षित लाभग्राही कृषि उद्यमी वा 16-40 वर्ष उमेर समूह भित्रका युवा कृषक।
6: सञ्चालन हुने क्षेत्र सिन्धुली जिल्ला भरि।
5: लक्ष्य 22 पटक।
6: स्वीकृत बजेट 88 लाख।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु क्रियाकलापहरू। कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 को दफा 4 मा उल्लेख भए बमोजिम र दफा 7 बमोजिम प्राथमिकीकरण भएका बाली वस्तु।
6: अनुदान रकम तथा भुक्तानी प्रक्रिया। प्रस्तावको कुल लागतको बढीमा 50% वा 4 लाख रुपियाँ मध्ये जुन कम हुन्छ सोही रकम अनुदान स्वरूप बैंक खातामा भुक्तानी गरिने।
5: निवेदन साथ संलग्न आवश्यक कागजातहरू।
6: कार्यक्रम सञ्चालन सम्बन्धी निर्दिष्ट ढाँचा बमोजिमको प्रस्ताव।
5: निवेदकको व्यक्तिगत तथा 3 पुस्तक विवरण खुल्ने कागजातहरू। नागरिकताको प्रतिलिपि।
6: कार्यक्रम सञ्चालनका लागि आवश्यक जग्गा सम्बन्धी कागजातको प्रतिलिपि, जग्गा धनी प्रमाण पत्रको प्रतिलिपि वा भाडामा जग्गा लिएको भए जग्गा धनीसँग कम्तीमा 5 वर्ष र प्रशोधन तथा भण्डारणसँग सम्बन्धित संरचना निर्माण तर्फ कम्तीमा 10 वर्षका लागि गरिएको सम्झौता पत्रको प्रतिलिपि।
5: उद्यम वा व्यवसाय दर्ता भएको भएमा सम्बन्धित कार्यालयमा दर्ता भएको प्रमाण पत्रको प्रतिलिपि, गत आर्थिक वर्षसम्म कर चुक्ता गरेको विवरणको प्रमाणित प्रतिलिपि, कारोबार सम्बन्धी अन्य कागजातहरू,
6: स्थायी लेखा नम्बर प्रमाण पत्रको प्रतिलिपि,
5: समूह सहकारी संस्थाको सदस्य भएमा सम्बन्धित समूह सहकारी संस्थाको सिफारिस पत्र
6: र स्थानीय तहको कृषि पशुपन्छी शाखाको सिफारिस पत्र।
5: वैदेशिक रोजगारीबाट फर्केका कृषि विषय अध्ययन गरेका महिला तथा युवालाई प्राथमिकता दिइनेछ।
6: कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालन कार्यविधि 2082 दफा 7 बमोजिम प्रस्ताव मूल्याङ्कन समितिले सिन्धुली जिल्ला कृषि तथा पशुपन्छी उद्यमशीलता विकास कार्यक्रम सञ्चालनका लागि बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरूमा गरेको प्राथमिकीकरणको सूची यस प्रकार रहेको छ।
5: कार्यक्रम सञ्चालन गर्न सकिने बाली वस्तु तथा मूल्य श्रृङ्खलाका क्षेत्रहरू।
6: तरकारीको व्यावसायिक उत्पादन, प्रशोधन तथा बजारीकरण।
5: अदुवा बेसार र मसलाजन्य बालीको प्रशोधन तथा बजारीकरण,
6: व्यावसायिक पशुपन्छी मत्स्य पालन उत्पादन र प्रशोधन,
5: ग्रिन हाउस भित्र उत्पादन गरिने बालीहरूको उत्पादन प्रशोधन र भण्डारण,
6: जौ, फापर, सिलाम, कोदो, चिनो, कागुनो लगायत रैथाने बालीको उत्पादन प्रशोधन तथा बजारीकरण,
5: मौरी पालन व्यवसाय र मह प्रशोधन,
6: स्याना तथा मझौला खालका कोल्ड च्याम्बर स्थापना तथा सञ्चालन,
5: दुग्धजन्य वस्तुको प्रशोधन तथा विविधीकरण, छुर्पी उत्पादन, भण्डारण तथा निर्यात,
6: बागवानी नर्सरी स्थापना तथा विकास, पुष्प व्यवसाय, टिस्यु कल्चर प्रविधिबाट बिउ र बिरुवा उत्पादन गर्ने व्यवसाय,
5: च्याउ बिउ उत्पादन, च्याउ प्रशोधन, भण्डारण र बजारीकरण,
6: मासुजन्य पदार्थको भण्डारण, प्रशोधन र बजारीकरण,
5: खाद्यान्नको बिउ उत्पादन तथा प्रशोधन,
6: फलफुल प्रशोधन र बजारीकरण,
5: तरकारीको बिउ, बेर्ना उत्पादन, प्रशोधन तथा भण्डारण,
6: प्राङ्गारिक घडेउला मल वा जैविक मल उत्पादन तथा बजारीकरण,
5: प्राङ्गारिक कृषि वस्तु निर्यात,
6: जैविक विषादी, प्राङ्गारिक विषादी, वनस्पति जन्य विषादी उत्पादन, प्रशोधन तथा बजारीकरण,
5: घाँसबाट हे, साइलेज तथा हेलेज उत्पादन व्यवसाय,
6: स्वदेशी उत्पादनमा लगानी, आत्मनिर्भर कृषिको थालनी, राष्ट्रिय कृषि आधुनिकीकरण कार्यक्रम, कार्यक्रम कार्यान्वयन एकाइ सिन्धुली।
5: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 2669
7: हजुरको आवाज हजुरकै साथ। यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 मेगा।
1: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
2: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेसनमा धमाधम भर्ना भइरहेको छ।
1: क्याम्पस लोकेसन काठमाडौँको तिनकुने गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 01-46-30-310, 98-51-40-41-98 र 98-41-25-59-57।

0: सुरक्षित जीवन जिउन जीवन बीमा जरुरी छ। रिलायबल लाइफ सधैँ भरिलाई।
1: हे माता, मेरो छोरोलाई के रोग लाग्यो लाग्यो, झारफुक गरेर निको पारिदिनु पर्यो माता।
2: हेर्नुहोस्, पहिलाको जस्तो झारफुक गर्ने जमाना गइसक्यो। रोग पत्ता लाउन, सफल उपचार गर्न म कहाँ होइन, जिल्ला अस्पताल रामेछाप जानुपर्छ।
1: जिल्ला अस्पताल रामेछाप सेवा सुविधा कस्तो छ कुन्नी?
2: त्यसो भए ध्यान दिएर सुन्ने।
3: दक्ष अनुभवी विशेषज्ञ चिकित्सकबाट सफल उपचार, आकस्मिक प्रसुति जन्ने शल्यक्रिया सेवा, हाड जोड्ने खुस्केको भाँचिएको उपचार सेवा, आँखा सम्बन्धी जाँच तथा उपचार सेवा, दाँत तथा मुख सम्बन्धी जाँच तथा उपचार सेवा, USG भिडियो एक्सरे सेवा, नवजात शिशुको सामान्य तथा जटिल उपचार, नवजात शिशु स्याहार कक्षको सुविधा, अत्याधुनिक उच्च प्रविधिको भवन तथा औजार उपकरणहरूबाट सेवा, ICU र भेन्टिलेटर सहितको सेवा र अक्सिजन उत्पादन गर्ने अक्सिजन प्लान्ट तथा PCR सहितको प्रयोगशाला जस्ता सुविधा।
2: सुन्नु भए त
1: मजाले सुने। अब बिरामी लिएर जिल्ला अस्पताल रामेछापतिर कुदे।
4: जिल्ला अस्पताल रामेछाप, फोन नम्बर 048-40-0114, पैसा नलाग्ने टोल फ्री नम्बर 1660-48-54-114, वेबसाइट रामेछाप हस्पिटल .bagmati.gov.np।
1: सगरमाथा कम्प्युटर सेन्टर मन्थली एक रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
5: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
1: हाम्रा विशेषताहरू
5: 40% मात्रै डाउन पेमेन्ट,
1: सजिलो मासिक किस्ता सुविधा,
5: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
1: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
5: आवश्यक कागजातहरू,
1: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र,
5: ठेगाना सगरमाथा कम्प्युटर मन्थली एक रामेछाप।
1: थप जानकारीका लागि सम्पर्क नम्बर 98543-243-255, 048-45-1006, इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्। मुख्यमन्त्री जनता स्वास्थ्य कार्यक्रम सम्बन्धी जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र रामेछापको सूचना।
4: बागमती प्रदेशभित्र स्थायी बसोबास भएका 30 वर्ष भन्दा माथि उमेर समूहका सम्पूर्ण नागरिकहरूलाई नसर्ने रोगबाट समयमै निदान, परीक्षण, परामर्श र उपचारको लागि प्रत्येक सोमबार बिहान 8 बजेदेखि 10 बजेसम्म निशुल्क BP, सुगर, युरिन, प्रोटिन, BMF जाँच एवं ती रोगको बिरामीलाई निशुल्क परामर्श एवं उपचार सेवा उपलब्ध रहेको कुरा सबैमा सहर्ष जानकारी गराउँदछौँ।
1: सम्पर्क नम्बर 98-44-021-363, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मन्थली रामेछाप।
6: हजुरको आवाज हजुरकै साथ, यो हो हजुरको रेडियो 102.1 MHz।

0: हजुरको रेडियो 102.1 MHz।
1: तपाईँले त हुर्केकै गिरिराज चल्ला पो ल्याउनु भएछ, कहाँबाट ल्याउनु भयो दाजु?
2: मैले त विराज सप्लायर्स मन्थलीबाट 150 रुपियाँ गोटामा ल्याए त नानी।
1: हुर्केकै गिरिराज चल्ला 150मा?
2: हजुर, हुर्केकै गिरिराज चल्ला मात्र 150 रुपियाँ गोटामा पाउन विराज सप्लायर्स मन्थलीलाई सम्झनुहोस्।
3: ताजा र ठुलो साइजको अन्डा होलसेल भावमा पाउन विराज सप्लायर्स।
2: विराज किसानको साथी,
3: पोषक पेलेट दानाको रामेछापको लागि आधिकारिक विक्रेता।
2: प्रोप्राइटर जय मानन्दर, फोन 048-540-239, 048-540-533 र 98-540-40-239। विराज सप्लायर्स, कटहर बोर्ड छेउ, मन्थली रामेछाप।
4: रैथाने बाली लगाउनुका मुख्य फाइदाहरू:
5: न्यून लागत र सजिलो खेती। यी बालीहरू कम उपजाउ हुने रुख हो र भिरालो जमिनमा पनि सजिलै फलाउन सकिन्छ। यसका लागि महँगा रासायनिक मल र विषादीको आवश्यक पर्दैन, जसले गर्दा खेतीको लागत कम हुन्छ।
4: जलवायु अनुकूलन र सहनशीलता। रैथाने बालीहरू खडेरी र प्रतिकूल मौसम सहन सक्ने क्षमताका हुन्छन्। जलवायु परिवर्तनको यो समयमा थोरै सिँचाइमा पनि यिनले सन्तोषजनक उत्पादन दिन्छन्।
5: अमूल्य पोषक तत्व र स्वास्थ्य लाभ। कोदो क्याल्सियम, फलाम र फाइबरको धनी स्रोत हो, जसले मधुमेह, उच्च रक्तचाप र मुटु रोग नियन्त्रणमा मदत गर्छ।
4: फापर, यसमा पाइने रुटिन तत्वले रक्तनली मजबुत बनाउँछ र रक्त सञ्चारमा सुधार ल्याउँछ।
5: लट्टे मार्से, फलाम क्याल्सियम र उच्च गुणस्तरको प्रोटिन पाइने हुनाले यो बालबालिका र सुत्केरीका लागि निकै पोषिलो हुन्छ।
4: माटोको उर्वरा शक्तिमा सुधार। सिमी, मस्याङ र गहत जस्ता दलहन बालीले माटोमा नाइट्रोजन स्थिर गरी जमिनको उर्वरा शक्ति बढाउँछन्।
5: आर्थिक आमदानी र आत्मनिर्भरता। आजभोलि सहरमा रैथाने बालीको माग र मूल्य दुवै बढ्दो छ। यसको व्यवसायिक खेती र परिकार विविधीकरण, बिस्कुट, केक, पाउरोटी आदिबाट कृषकले राम्रो आमदानी गर्न सक्छन्।
4: रैथाने बाली बचाऊ, स्वस्थ जीवन, सुरक्षित भविष्य निर्माण गरौ। रामेछाप नगरपालिका कृषि विकास शाखाद्वारा जनहितमा जारी सन्देश।
5: पानीको मुहान संरक्षण गरौं, भविष्य सुरक्षित बनाऊ।
4: स्वच्छ र पर्याप्त खाने पानी हाम्रो जीवनको आधार हो, तर जथाभावी वन विनाश, डोजर प्रयोग, अव्यवस्थित सडक निर्माण, मुहान क्षेत्रमा फोहोर फाल्ने तथा अनियन्त्रित उत्खननका कारण धेरै पानीका मुहानहरू सुक्दै गएका छन्। त्यसैले पानीका मुहानहरूको संरक्षण गर्नु हामी सबैको साझा दायित्व हो।
5: पानीको मुहान वरिपरि रुख रोपौ, भएका वन जङ्गल जोगाऊ, मुहान क्षेत्रमा फोहोर, प्लास्टिक तथा रसायनजन्य पदार्थ नफालौ। मुहानको वरिपरि अनावश्यक खन्ने, उत्खनन गर्ने वा संरचना निर्माण गर्ने कार्य नगरौ। वर्षाको पानी संकलन गर्ने तथा पानीको सदुपयोग गर्ने बानी बसालौ। पानीको अनावश्यक दुरुपयोग नगरी प्रत्येक थोपा पानीको सम्मान गरौ।
4: आज हामीले मुहान जोगायौं भने भोलिका पुस्ताले पनि स्वच्छ र पर्याप्त पानी पाउनेछन्।
5: आउनुहोस्, मुहान जोगाऊ, पानी बचाऊ, जीवन बचाऊ भन्ने अभियानमा सबै मिलेर सहभागी बनाऊ।
4: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
5: सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सम्पूर्ण लाभग्राहीहरूमा अत्यन्त जरुरी सूचना।
6: आर्थिक वर्ष 2083-84 प्रथम चौमासिक सामाजिक सुरक्षा भत्ता वितरण गर्नुअघि लाभग्राहीहरूको सामाजिक सुरक्षा भत्ता नवीकरण गरिने भएकाले सम्बन्धित सबै लाभग्राहीहरू स्वयं उपस्थित भएर वडा कार्यालयमा नवीकरण गराउनु हुन हार्दिक अनुरोध गर्दछौँ।
5: नवीकरणका लागि आवश्यक कागजातहरू:
6: वडा कार्यालयबाट प्राप्त हुने निवेदन फारम,
5: नागरिकताको प्रमाण पत्रको प्रतिलिपि,
6: राष्ट्रिय परिचय पत्रको प्रतिलिपि,
5: लाभग्राहीको 2 प्रति पासपोर्ट साइजको फोटो,
6: लाभग्राहीको मोबाइल नम्बर अनिवार्य,
5: दलित बालबालिकाको हकमा अभिभावकको नागरिकताको प्रतिलिपि,
6: अविवाहित महिलाको हकमा अविवाहित प्रमाणित कागजात,
5: विधवाको हकमा पति पत्नीको मृत्यु दर्ता प्रमाण पत्र
6: र अपाङ्गता भएका व्यक्तिको हकमा परिचय पत्र तथा संरक्षकको नागरिकताको प्रतिलिपि।
5: समयमै नवीकरण नगर्ने लाभग्राहीले प्रथम चौमासीको सामाजिक सुरक्षा भत्ता प्राप्त गर्न नसक्ने भएकाले तोकिएको समयभित्र अनिवार्य रूपमा नवीकरण गराउनु हुन अनुरोध छ। रामेछाप नगरपालिका वडा नम्बर 6 को कार्यालय च्यास्कु रामेछाप।
7: अहिले रातको 9 बजे।

0: हजुरको रेडियो 102.1 MHz।
1: जनस्वास्थ्य कार्यालय रामेछापको सूचना।
2: डेङ्गु रोग लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
1: अचानक उच्च ज्वरो आउनु,
2: टाउको दुख्नु,
1: आँखाको पछाडि पट्टिको भागमा दुख्नु,
2: हार जोड्ने तथा मांसपेशी दुख्नु,
1: वाक वाकी लाग्नु, बान्ता हुनु,
2: शरीरमा बिमिरा आउनु।
1: डेङ्गु रोगको रोकथामका उपायहरू:
2: लामखुट्टेको टोकाइबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टे भगाउने औषधिहरू प्रयोग गर्नुपर्दछ।
1: घर वरिपरि सफा राख्नुपर्छ। डेङ्गु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडा कुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरू छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
2: सम्भव भएसम्म झुलभित्र सुत्ने गर्नुपर्छ। पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नु पर्दछ।
1: डेङ्गु रोगको शंका लागेमा तुरुन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: जनस्वास्थ्य कार्यालय रामेछाप बजार रामेछाप।
3: रंग बहार रंग बहार
4: बर्जर संगे उपहारे उपहार बम्परमा यामाहा रेजियार
3: बर्जर पेन्सले घर रंगाउनु होस् र लकी ड्र मार्फत यामाहा रेजियार 125 स्कूटर बम्पर उपहार जित्ने मौका पाउनु होस्।
4: साथै 65 इन्चको स्मार्ट टिभी, रेफ्रिजरेटर, वाशिङ मशीन लगायत 350 भन्दा बढी आकर्षक उपहारहरू पनि। घर रंगाऊ, खुशी बनाऊ, उपहार जित्ने अवसर पाऊ।
3: बर्जर पेन्स।
1: आउँदै गरेको नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको पावन अवसरमा सम्पूर्ण दिदी बहिनी तथा आमाहरूका लागि यसपालिको तीजमा सबैलाई सम्सम्मे नचाउन बजारमा आइसकेको छ एकदमै मौलिक तीज गीत रातो साडी किरिम घसेर।
5: चर्चित गायक गायिकाहरू सानु केसी, रामहरि भण्डारी, बिमा अनुरागी, लक्ष्मी दर्नाल र गोलन्जोर गाउँपालिका वडा नम्बर 6 का वडाध्यक्ष रविन कुमार श्रेष्ठको सुमधुर आवाजमा सजिएको तीज गीत रातो साडी क्रिम घसेर रा।

0: सानु केसीको संगीत, अशोक कुमार सापकोटाको शब्द, लक्ष्मी दर्नाल र रजन पौडेलको अभिनय रहेको नेपाली मौलिकपन र तीजको रौनकले भरिपूर्ण तीज गीत रातो सारी किरिम घसेर
1: तीज गीत रातो साडी क्रिम घसेर रबिन श्रेष्ठ अफिसियल युट्युब च्यानल मार्फत बजारमा सर्वत्र उपलब्ध छ। आजै हेर्न र सुन्न सक्नुहुनेछ।
0: यसपालिको तीजमा यो बेजोड भाकामा नाच्न र रमाउन नबिर्सनु होला है।
2: सहयोगका लागि हार्दिक अपिल। रामेछाप जिल्ला मन्थली नगरपालिका वडा नम्बर 8 चिसापानीका रामकुमार रोका बोनम्यारो रोगका कारण पीडित हुनुहुन्छ। 29 वर्षीय रोकाको बोनम्यारो प्रत्यारोपण गर्नुपर्ने भएका कारण आर्थिक अवस्था निकै कमजोर रहेको छ। उहाँलाई अहिले समस्या परिरहेको छ। उहाँको उपचारमा अहिले दैनिक 15,000 भन्दा बढी रकम खर्च भइरहेको छ। बोनम्यारो प्रत्यारोपण गर्न 40,00,000 रुपियाँ लाग्ने भएका कारण उहाँको उपचारमा सहयोग गरिदिन उहाँ लगायत उहाँको परिवारले सम्पूर्णमा हार्दिक अनुरोध गरेको छ। आफूलाई बाँच्न मन भएकाले सबैले आफूले सकेको सहयोग गरी जीवन बचाइदिन हुन उहाँले अनुरोध गर्नुभएको छ। सहयोगका लागि सिद्धार्थ ब्याङ्कमा सुशीला रोकाको नाममा रहेको खाता नम्बर 5551280615 6 सहयोग रकम जम्मा गर्न सकिनेछ। आफूले सकेको सहयोग गरिदिनुहोला। थप जानकारीका लागि सम्पर्क नम्बर 9740269699 4640 26 69 79।
0: QAA प्राप्त बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर बानेश्वर काठमाडौँको नयाँ भर्ना सम्बन्धी सूचना।
1: लामो शैक्षिक इतिहास भएको त्रिविद्वारा सञ्चालित बोर्ड परीक्षामा राम्रो रिजल्ट ल्याउन सफल QAA प्राप्त यस बानेश्वर बहुमुखी क्याम्पसमा बिहानी समयमा BBS, BA र BED प्रथम वर्षमा शैक्षिक सत्र 2083-84 लागि भर्ना खुल्यो। साथै विद्यालय व्यवस्थापन समितिको स्वीकृतिमा बिहानी समयमा कक्षा 11 साइन्स म्यानेजमेन्ट ह्युमेनिटी कम्प्युटर साइन्स र एजुकेशनमा धमाधम भर्ना भइरहेको छ।
0: क्याम्पस लोकेसन काठमाडौँको 3 गैरी गाउँ पेट्रोल पम्पबाट 200 मिटर भित्र बागमती पुल सँगै बानेश्वर बहुमुखी क्याम्पस शान्तिनगर काठमाडौँ। थप जानकारीको लागि सम्पर्क नम्बर 0146303010 9851401498 र 9841259

नेपाली नारीहरूको महान पर्व हरितालिका तीजको सुवर्ण अवसरमा रामेछाप नगरपालिका छ च्यासको निवासी नावा भिन्जु पाकिनको शब्द तथा सङ्गीतमा सजिएको

स्वर टङ्कामाया श्रेष्ठ, सुमि श्रेष्ठ र कविता सेन्चुरीको सुमधुर आवाजमा शब्द सङ्गीत नावा फिन्जु पाखरिन। यस तिजमा केवल नाच्ने र रमाउने मात्र होइन, नारीका कथा र भावनालाई पनि महसुस गरौँ।

कर्मै अभागी एउटा गीत हजारौं नारीको कथा नेपाली सांगीतिक बजारमा ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानल मार्फत सांगीतिक बजारमा उपलब्ध छ। हेर्नुहोस्, सुन्नुहोस् र माया गरिदिनुहोस्। थप जानकारीको लागि टंक माया श्रेष्ठ सम्पर्क नम्बर 9844378093 र सुमि श्रेष्ठ 9860707044। कर्मै अभागी यसपालिको तिजमा मनै छुनी कोसेली।

बुढा कति पब्जी खेलेको, जाउँ न हिँड्नु रमाइलो गर्न। तपाईँलाई र मलाई मात्रै लाग्छ नि कोरोनामा 70 वर्षको आमा चाहिँ रमाइलो हेर्नु, आफू चाहिँ प्रदर्शन, तपाईँ चाहिँ खालि पब्जी पब्जी।

0: हजुरको रेडियो 102.1 मेगाहर्ज।
1: ए भाउजू, केही गर्दा रोग निको भएन भन्नुहुन्थ्यो, अहिले त छरीतिर राम्री पो देख्छु त, कसरी
2: के जिस्के किने? शुभजीवन हस्पिटल खुर्कुटमा त महिलाहरूका लागि त जस्तो सुकै उपचार पनि हुँदो रहेछ, रोग त काँडै निकाले जस्तो भयो चटक्कै।
3: हजुर, लामो समयको अनुभव प्राप्त वरिष्ठ स्त्री रोग विशेषज्ञ डाक्टरको प्रत्यक्ष निगरानीमा सबै खाले स्त्री रोगहरूको उपचार र वरिष्ठ हाड जोड्ने विशेषज्ञ डाक्टरद्वारा उपचार गर्नका लागि शुभजीवन अस्पताल खुर्कुट जाउँ।
1: महिलाहरूको तल्लो पेट दुख्ने, गुप्ताङ्ग चिलाउने, सेतो पानी बग्ने, गर्भ जाँच, भिडियो एक्सरे, वैधानिक एवं सुरक्षित गर्भपतन र प्रसुति तथा अपरेसन सेवाका लागि शुभजीवन हस्पिटल।
3: हात खुट्टा तथा जोड्नीहरू भाँचिएको जटिल खालको अपरेसन गर्नुपर्ने अवस्थामा यहाँ सिआम मेसिनको सहायताबाट सजिलो, सुरक्षित र आधुनिक प्रविधिबाट स्टिल रड जडान गरी अपरेसन गर्न सकिने व्यवस्था र लामो समयदेखि राखेको स्टिल रड अपरेसनद्वारा निकालिनेछ।
4: गोलन्जुर गाउँपालिका वडा नम्बर 70 वर्ष माथिका ज्येष्ठ नागरिकहरूलाई उपचार खर्चमा 25% र औषधिमा 5% छुट।
3: वडा नम्बर 7 बाहेक नेपालभरका ज्येष्ठ नागरिकहरूका लागि उपचार खर्चमा 20% र औषधिमा 5% छुट उपलब्ध गराइनेछ। ज्येष्ठ नागरिकहरू बाहेक गोलन्जुर गाउँपालिकावासी बिरामीहरूलाई उपचारमा 15% र औषधिमा 5% छुटको व्यवस्था छ। गोलन्जुर गाउँपालिका भन्दा अन्य जिल्ला र पालिकाहरूबाट सेवा लिन आउने बिरामीहरूका लागि उपचार खर्चमा 10% र औषधिमा 3% छुट उपलब्ध छ।
5: महिला तथा स्त्री रोग परामर्शका साथै हरेक महिनाको पहिलो शनिबार काठमाडौँका वरिष्ठ डाक्टरद्वारा मनोचिकित्सा तथा नशा सम्बन्धी रोगको सफल उपचार पनि भइरहेको छ।
6: हरेक दिन जनरल ओपिडी सेवा पनि विगतका दिन जस्तै दिनौ सञ्चालन भइरहेको छ है। अब स्त्री रोग सम्बन्धी कुनै पनि उपचारका लागि काठमाडौँ जानै पर्दैन।
1: जानकारीका लागि शुभजीवन हस्पिटल खुर्कुट सिन्धुली
5: सम्पर्क नम्बर 0475904662 98692965998।
2: आमामा, तिमीले त कस्तो नयाँ डिजाइनको गहना बनाएछौ त है, कहाँ बनाएर ल्याएको? आफ्नो त पुरानै डिजाइनको भइसक्यो, आजभोलि चलेको नयाँ डिजाइनको बनाउन पाए हुन्थ्यो नि है।
7: लौ, के पिर गरिरहेको? हाम्रै रामेछाप तल्लो बजारमा रहेको प्रशंसा सुशील सुन्चादी पसल छँदैछ नि। त्यहाँ त अर्डर अनुसार सुन्चादीको गरगहना आधुनिक डिजाइनमा ग्यारेन्टीका साथ बनाउनुका साथै पुरानोसँग नयाँ गरगहना साटिन्छ नि।
3: प्रोप्राइटर सुशील लोहार, सम्पर्क नम्बर 98480087828 98827782। प्रशंसा सुशील सुन्चादी पसल, रामेछाप नगरपालिका 8 तल्लो बजार, रामेछाप।
8: ए बुहारी, साह्रै मासु खान मन लागेको छ, भोलिका लागि तरकारी पनि सकिएको छ, फेरि तिम्री आमाले फलफुल खान मन लाग्यो भनेकी छे, जाऊ त लिएर आऊ।
2: ल्याउन त ल्याउने बुबा, तर यो रामेछाप बजारमा मासु, तरकारी र फलफुल सबै एकै ठाउँमा पाइने पसल पनि त हुनु पर्यो नि।
8: ए पिरले कि बुहारी, रामेछाप मिट सप एन्ड कोल्ड स्टोर छँदैछ नि, तुरुन्तै त्यहाँ गएर लिएर आइहाल त।
3: हजुर, रामेछाप मिट सप एन्ड कोल्ड स्टोरमा कुखुरा, खसी र रागोको मासु पाइनुका साथै फलफुल तथा तरकारी पनि सुपथ मूल्यमा पाइन्छ। जिउँदो कुखुरा चाहिएमा पनि हामीलाई सम्झनुहोस्, यहाँ होम डेलिभरीको पनि व्यवस्था छ।
9: आधुनिक मिसिनबाट कुखुरा तयार गरिनुका साथै किमा पनि पाइन्छ।
10: प्रोप्राइटर राम बहादुर शाही, सम्पर्क नम्बर 98486648003 रामेछाप मिट सप एन्ड कोल्ड स्टोर, रामेछाप अस्पताल जाने रोड, रामेछाप बजार, रामेछाप।
3: डेङ्गी एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने रोग हो। यो लामखुट्टे सफा र जमेको पानीमा हुर्कन्छ, त्यसैले हप्तामा कम्तीमा एकपटक पानी राख्ने भाँडाहरू रगडेर सफा गरौँ। छत, गमला, ड्रम, ट्याङ्की, टायर, बोतल तथा अन्य पानी जम्ने स्थान सफा राखौँ।
9: आफू पनि सुरक्षित बनाऊ, बिहान र बेलुका लामो बाहुलाको कपडा लगाऊ, झुलमा सुतौ र आवश्यक परे लामखुट्टे भगाउने सामग्री प्रयोग गरौँ।
3: यदि अचानक उच्च ज्वरो आउने, टाउको तथा शरीर दुख्ने, आँखाको गेडी दुख्ने वा छालामा रातो दाग देखिने जस्ता लक्षण देखिएमा तुरुन्त स्वास्थ्य संस्थामा जाँच गराउनुहोस्। आफ्नै मनले औषधि सेवन नगर्नुहोस्।
9: हप्तामा 10 मिनट घर आँगन सफा गर्ने बानी गरौँ। पानी जम्न नदिऊ, लामखुट्टे बढ्न नदिऊ, डेङ्गी मुक्त समाज निर्माण गरौँ। जनहितको लागि सुनापति गाउँपालिकाद्वारा जारी सन्देश।
3: सगरमाथा कम्प्युटर सेन्टर मन्थली 1 रामेछापमा अब ल्यापटप किस्ताबन्दीमा सजिलै किन्नुहोस्, विशेष अफर छ।
9: अब मन पर्ने ल्यापटप किन्दा सजिलो, सिर्फ 40% डाउन पेमेन्ट तिर्नुहोस् र बाँकी रकम मासिक किस्तामा।
3: हाम्रा विशेषताहरू
9: 40% मात्रै डाउन पेमेन्ट,
3: सजिलो मासिक किस्ता सुविधा,
9: विभिन्न ब्रान्डका नयाँ ल्यापटप उपलब्ध,
3: विद्यार्थी अफिस तथा प्रोफेसनल प्रयोगका लागि उपयुक्त
9: आवश्यक कागजातहरू,
3: नागरिकताको प्रमाण पत्र, राष्ट्रिय परिचय पत्र।
9: ठेगाना सगरमाथा कम्प्युटर मन्थली 1 रामेछाप।
3: थप जानकारीका लागि सम्पर्क नम्बर 98543420555, 048541106 छ। इमेल scsinfo106@gmail.com। आजै सम्पर्क गर्नुहोस् र 40% डाउन पेमेन्टमा ल्यापटप घर लैजानुहोस्। सीमित समयको अफर नछुटाउनुहोस्।

0: हजुरको रेडियो 102.1 MHz।
1: तन्ने पैसा कमाइएला भनेर 136 ब्याजमा ऋण काटेर विदेश आइयो। यहाँ त झन अलपत्र, ताबाट उफ्रेको माछो भुङ्रोमा भन्थे हो रहेछ।
2: कतिखेर विदेश पुगौला र रुखमा फलेको पैसा टिपाउला जस्तो गरे हतार हामीले नै गरे। नेपालमा छँदै हामीलाई पनि सिप सिकेर मात्र विदेश जाउन त भन्यो नि, त्यो बेला सुनेर पनि उडाइयो, अब अहिले यो दुःख।
1: त्यही त, हाम्रै गाउँको धुर्बेला हेर्न, सिप सिकेर आएको रहेछ, कमाइ पनि गतिलो छ, काम पनि हाम्रो जस्तो गाह्रो छैन। म र कति खुसी छ हेर त।
3: सिप नसिकी विदेश जाँदा दुःख पाइन्छ, पछुताउनु पर्छ, स्वदेशमै सिप सिकेर मात्रै जाउँ।
4: थप जानकारी र वैदेशिक रोजगारी सम्बन्धी अन्य जस्तो सुकै सूचना तथा जानकारी चाहिएमा
5: आप्रवासी स्रोत केन्द्र जिल्ला प्रशासन कार्यालय रामेछापको कोठा नम्बर 9 मन्थली, सम्पर्क नम्बर 0848543998, 0848543998।
4: नेपाल सरकार र स्विस सरकारको द्विपक्षीय सम्झौता अनुसार हेलभेटास नेपालको प्राविधिक सहयोगमा सुरक्षित आप्रवासन परियोजना सामी
5: मन्थली नगरपालिका, रामेछाप नगरपालिका, सुनापति गाउँपालिका, दोरम्बा सैलुङ गाउँपालिका, खानादेवी गाउँपालिका, गोकुलगुङ्गा गाउँपालिका, उमाकुण्डा गाउँपालिका र लिखु तामाकोसी गाउँपालिकाको संयुक्त पहल। वाउ, हैन, हिजो घरमा जाँदा त्यस्तै चमक, आज अफिसमा आयो त्यस्तै चमक छ। यति धेरै घर अफिसको लागि चाहिने डेकोरेसनको सामान चाहिँ कहिले ल्यायो नि, अनि कहाँबाट ल्यायो?
6: कहाँबाट हुनु नि, हाम्रै मन्थली एक कटरबुट नजिकै रहेको वीरगंज फर्निसिङ एन्ड सप्लाइजबाट ल्याएको नि। त्यहाँ त घर अफिसको लागि चाहिने डेकोरेसनको सम्पूर्ण सामग्रीहरू, काठ, स्टिलका फर्निचर, प्लास्टिकका भाँडाहरू एकै ठाउँमा पाइन्छ नि। भइगयो, धेरै नभनौ, भनी साध्य छैन, त्यही जाऊ, आफूलाई आवश्यक पर्ने सामान छानी छानी ल्याऊ।
5: प्रोप्राइटर सञ्जित मल्ल ठकुरी, सम्पर्क नम्बर 9845853065, वीरगंज फर्निसिङ एन्ड सप्लायर्स, मन्थली नगरपालिका एक कटर बोर्ड रामेछा। यसपालि आफ्नो लागि अफिस ड्रेस, छोराको लागि स्कुल ड्रेस, तिम्रो लागि कुर्ता सुरुवाल, अनि यसो बिहे पार्टीहरूमा लगाउन कोट प्यान्ट र दौरा सुरुवाल सिलाउनु पर्ने, यो सबैको लागि कपडा र एकै ठाउँमा सिलाउन मिल्ने ठाउँ चाहिँ कहाँ होला?
6: ल हजुर, किन चिन्ता गर्नुभएको? स्वदेशी तथा विदेशी विभिन्न ब्रान्डका क्वालिटीका कपडाहरू पाइनुका साथै दौरा सुरुवाल, कोट प्यान्ट, स्कुल कलेजका ड्रेस, अफिसका ड्रेसहरू भनेकै समयमा सिलाइने पसल खुलिसक्यो नि। त्यहाँ त एक जोर कोट प्यान्ट सिलाउँदा सर्ट, टाई र कोट कभर पनि फ्रीमा दिने रहेछ नि।
5: हो र, कहाँ? अनि सम्पर्क नम्बर?
6: प्रोप्राइटर कृष्णबहादुर नेपाली, सम्पर्क नम्बर चाहिँ 97652769636, 9817475746। सिद्धगढी टेलरिङ सेन्टर, गोलन्जर 5, खनिया खर्क, 3 कन्या जाने बाटो, सिन्धुली।
7: के तपाईँ कब्जियत, पाइल्स, फिसर तथा फिस्टुला जस्ता समस्याबाट पीडित हुनुहुन्छ?
8: के तपाईँलाई दिसा बस्दा रगत आउने वा दिसा घरबाट मासु बाहिर निस्कने जस्ता समस्या छन्?
7: यदि तपाईँ यस्ता समस्याबाट पीडित हुनुहुन्छ भने तुरुन्तै आयुर्वेद अस्पताल मन्थलीमा सम्पर्क गर्नुहोस्।
8: यस्ता समस्याहरूका लागि आयुर्वेद अस्पताल मन्थलीले काठमाडौँबाट विशेषज्ञ चिकित्सक बोलाई छार सूत्र विधिद्वारा उपचार गर्दै आएको छ।
7: विस्तृत जानकारीको लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय मन्थली अस्पताल, पुरानो भवन, मन्थली, रामेछाप।
8: सम्पर्क नम्बर 0845410043, 9863023422।
7: संरक्षण गरौँ, जीवन सुरक्षित बनाऊ, पानी छ भने जीवन छ, पानी बचाऊ, भविष्य जोगाऊ।
8: पानी प्रकृतिले दिएको अमूल्य उपहार हो। मानव जीवन, कृषि, पशुपालन, उद्योग तथा वातावरणीय सन्तुलनका लागि पानी अपरिहार्य छ। तर जनसङ्ख्या वृद्धि, जलवायु परिवर्तन, वन विनाश, पानीको अनावश्यक दुरुपयोग र प्रदूषणका कारण स्वच्छ पानीका स्रोतहरू घट्दै गएका छन्। त्यसैले पानीको संरक्षण गर्नु हामी सबैको साझा जिम्मेवारी हो।
7: अनावश्यक रूपमा धारा खुल्ला नराखौँ,
6: गरौँ, चुइने धारा पाइप तथा ट्याङ्की तुरन्त मर्मत गरौँ, वर्षाको पानी संकलन गर्ने बानी बसालौँ, पानीका मुहान नदी खोल्सा पोखरी तथा ताल तलैयामा फोहोर प्लास्टिक वा रसायनजन्य पदार्थ नफालौँ, वन संरक्षण र वृक्षारोपणमा सक्रिय सहभागिता जनाऊ, किनकि वनले पानीका स्रोतहरू जोगाउन महत्वपूर्ण भूमिका खेल्छ।
8: पानीको प्रत्येक थोपा बहुमूल्य छ। आजको सचेत प्रयासले भोलिका पुस्ताका लागि स्वच्छ र पर्याप्त पानी सुनिश्चित गर्न सक्छ।
6: आउनुहोस् पानी संरक्षण गरौँ, प्रकृति जोगाऊ, समृद्ध भविष्य निर्माण गरौँ भन्ने अभियानमा हातेमालो गरौँ।
8: भू तथा जलाधार व्यवस्थापन कार्यालय रामेछापद्वारा जनहितमा जारी सन्देश।
9: के तपाई वा तपाईले चिनेको कोही लैङ्गिक हिंसा दुर्व्यवहार वा अन्यायमा पर्नु भएको छ? कतै न्याय र उपचारको खोजीमा कहाँ जाने भनेर अलमलमा त हुनुहुन्न?
8: चिन्ता नगर्नुहोस्, तपाईँसँगै छ रामेछाप अस्पतालको एकद्वार संकट व्यवस्थापन केन्द्र ओसिएमसी।
9: यहाँ हिंसा प्रभावित महिला बालबालिका तथा पुरुषहरूका लागि बिना भेदभाव एकै स्थानबाट सेवा प्रदान गरिन्छ।
8: हजुर, यहाँ शारीरिक चोटपटकको उपचार र निशुल्क चिकित्सकीय जाँच,
9: कानुनी उपचारका लागि फोरेन्सिक परीक्षण,
8: मनोसामाजिक परामर्श र सुरक्षाको व्यवस्था,
9: आवश्यक परेमा सुरक्षित आवास र पुनर्स्थापनाको समन्वय।
8: हिंसा सहनु हुँदैन, आवाज उठाउनु पर्छ। रामेछाप अस्पतालमा स्थापना भएको ओसिएमसीले 2079 सालदेखि निरन्तर तपाईँको गोपनीयता कायम राख्दै सेवा दिँदै आएको छ।
9: थप जानकारीको लागि आजै सम्पर्क गर्नुहोस् रामेछाप अस्पताल रामेछाप। सम्पर्क नम्बर 97652033 वा 98444410/40। इमेल dhramechap@gmail.com।
8: हिंसामुक्त समाज निर्माणमा हाम्रो साथ एकद्वार संकट व्यवस्थापन केन्द्र रामेछाप अस्पताल रामेछाप।
0: हजुरको रेडियो 102।

नमस्कार, राति 10 बजेको हजुरको मुख्य मुख्य समाचारमा स्वागत छ। समाचारको साथमा उपस्थित छु म श्रीराज महत। तपाईँले यो समाचार हजुरको रेडियो 102.1 MHz इन्टरनेट अनलाइनमा हजुरको रेडियो .org.np का साथै हाम्रो पात्रो नेपाली पात्र हजुरको याप र तामाको सिएफएम 95 MHzबाट पनि सुनिरहनु भएको छ। नेपाल प्रहरीको टिमुरेटु त्रिवेणी विशेष अपरेसन अन्तर्गत बाढी प्रभावित क्षेत्रमा खोज तथा उद्धार डिएनए प्रोफाइलिङ होल्डिङ सेन्टरमा सहजीकरण समुदाय प्रहरी साझदारी लगायत कार्यक्रम सञ्चालन भइरहेका छन्। अपरेसन अन्तर्गत प्रहरी मुख्यालयबाट खटिएको टोलीले जिल्ला प्रहरी कार्यालय नुवाकोटको समन्वयमा अपराध नियन्त्रण तथा अनुसन्धान राहत वितरण तथा पुनर्स्थापना ट्राफिक व्यवस्थापन जस्ता काम पनि गरिरहेको छ। कमान्ड टोलीले तालिम प्राप्त कुकुरको प्रयोग गरेर खोजी गरिरहेको छ। भोटेकोसी नदीमा आएको बाढी पश्चात उत्पन्न हुन सक्ने स्वास्थ्य समस्यालाई मध्यनजर गर्दै नेपाल प्रहरी अस्पताल महाराजगञ्जले नुवाकोटमा 5 शैयाको अस्थायी फिल्ड अस्पताल सञ्चालनमा ल्याएको छ। त्रिशुली नदीको बाढीले त्रिशुली अस्पतालसँगको सम्पर्क विच्छेद भइरहेको समयमा बाढी पश्चात फैलन सक्ने रोगको सङ्क्रमण नियन्त्रणलाई मध्यनजर गर्दै नेपाल प्रहरीले 5 शैयाको लेभल 1 अस्पताल विदुरमा सञ्चालनमा ल्याएको हो। परराष्ट्र मन्त्री शिशिर खनालले हिमाली क्षेत्रमा देखिने वातावरणीय तथा प्राकृतिक विपद कुनै एक देशको मात्र समस्या नभई सीमापार प्रभाव पार्ने साझा चुनौती भएको बताउनु भएको छ। आज काठमाडौँमा भएको कार्यक्रममा मन्त्री खनालले राजनीतिक सीमाले देशहरूलाई छुट्याए पनि हिमालय र यसको पारिस्थितिक प्रणाली सीमाभन्दा परस्पर जोडिएको हालैको भोटेकोसी विपदबाट देखिएको बताउनुभयो। त्रिशुली नदीको बाढीका कारण सडक भाँसिएपछि अवरुद्ध धादिङ चरौदीको कृष्णवीर सडक खण्ड मङ्गलबारसम्म सञ्चालनमा ल्याउने गरी काम तीव्र पारिएको छ। नागढुङ्गा मुग्लिङ सडक योजना पश्चिम गण्डकी पश्चिम खण्डको योजना प्रमुख सजना अधिकारीका अनुसार भाँसिएको सडकको भित्तातर्फबाट नयाँ ट्र्याक निर्माणको काम यसअघि नै सकिएको छ। सडक निर्माणका लागि आवश्यक उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन गरी धमाधम काम भइरहेको र यही मङ्गलबारसम्म गाडी चल्ने गरी खुलाउने प्रयास भइरहेको जानकारी दिनुभएको छ।

दिनु भएको छ। नेपाली कङ्ग्रेसमा विवादका बीच दुई समूहले छुट्टा छुट्टै महाधिवेशन गर्ने भएका छन्। संस्थापन पक्षले महाधिवेशनको तयारी तीव्र पारिरहेका बेला इतर समूहले पनि महाधिवेशनको कार्यतालिका सार्वजनिक गरेको छ। नेपाली कङ्ग्रेसको पूर्व सभापति शेरबहादुर देउवा समूहले आगामी 21, 22 र 23 मङ्सिरमा काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने गरी कार्यतालिका ल्याएको छ। देउबा समूहको महाधिवेशन तयारी समितिको यही 17 र 18 भदौमा बसेको बैठकबाट महाधिवेशनको मिति तय गरिएको, पार्टीको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतमा विचाराधीन रहेको अवस्थामा संस्थापन पक्षले महाधिवेशनको कार्यतालिका सार्वजन गरी अधिवेशन गतिविधि अघि बढाउन लागेको भन्दै तयारी समितिले 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्य समितिको नेतृत्वमा 15 महाधिवेशन गर्नुपर्ने वैधानिक दायित्व रहेको दावी गरेको छ। देउबा समूहले महाधिवेशन अन्तर्गतका अधिवेशन सम्पन्न गर्न 77 जिल्लामा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय समेत गरेको छ। प्रधानमन्त्री राहत कोषमा 13.5 अर्ब बढी रकम मौजात रहेको छ। रसुवा बाढीपछि आर्थिक सहयोग जुट्ने क्रम जारी रहँदा आज बिहान 9 बजेसम्म कोषको खातामा 13.54 करोड 9,03,317 रुपियाँ मौजात रहेको प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयका अनुसार शुक्रबार साँझ 5 बजे मात्रै 28,20,14,366 थपिएको छ। उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका विभिन्न 9 ब्याङ्कमा रहेको छ। भुटेकोशी बाढीका कारण रोकिएको भदौ महिनाको करदाता प्रोत्साहन उपहार आगामी बिहिबार असोज 1 गते घोषणा हुने भएको छ। भदौ 10 गते रसुवाको भुटेकोशीमा बाढी आएर ठुलो जनधनको क्षति भएपछि सरकारको करदाता प्रोत्साहन कार्यक्रम नै स्थगित भएको थियो। रसुवा बाढी पीडितको खोज तथा उद्धारका लागि दक्षिण कोरियाले थप टोली नेपाल पठाएको छ। दक्षिण कोरियाको विदेश मन्त्रालयका अनुसार 8 सदस्यीय कोरियाली विपद टोली वायुसेनाको KC-330 सैन्य विमान मार्फत काठमाडौँ आएको हो। रामेछापको रामेछाप नगरपालिका वडा नम्बर 8 भङ्गेरी मन्दरी स्थित सडक खण्डमा आज बिहान बसले मोटरसाइकललाई ठक्कर दिँदा 2 घाइते भएका छन्। रामेछापको रामपुरबाट काठमाडौँतर्फ जाँदै गरेको बसले मोटरसाइकललाई ठक्कर दिएको हो। बाप्र 02054555 नम्बरको मोटरसाइकलका चालक रामेछाप नगरपालिका 9 वर्ष 28 गिरिराज खड्की घाइते हुनुभएको छ। सोही मोटरसाइकलको पछाडि सवार सोही ठाउँकी वर्ष 27 लक्ष्मी श्रेष्ठ पनि घाइते हुनुभएको घाइते दुवैजनालाई थप उपचारका लागि काठमाडौँ स्थित अस्पतालमा पठाइएको प्रहरी चौकी रामेछाप डाँडाले जानकारी दिएको छ। नागरिकहरूलाई घर दैलोबाटै सर्वसुलभ रूपमा सेवा प्रवाह गर्ने उद्देश्यका साथ रामेछापको माकुण्ड गाउँपालिकाले एकीकृत घुम्ती शिविर सञ्चालन गर्ने भएको छ। गाउँ कार्यपालिका बैठकको निर्णयअनुसार आगामी असोज 15 गतेदेखि 21 गतेसम्म पालिकाका सबै वडाहरू समेटिने गरी शिविर सञ्चालन गर्न लागि हो। रामेछापको भौगोलिक रूपमा विकट तथा हिमालसँग जोडिएको स्थानीय तह उमाकुण्ड गाउँपालिकाले गत आर्थिक वर्षभरि सञ्चालन गरेका गतिविधि हासिल गरेका उपलब्धिदेखि मौसम पूर्वानुमान महाशाखाले बाढी प्रभावित क्षेत्रका लागि विशेष मौसम बुलेटिन मार्फत आज रातिदेखि 30 गते मङ्गलबार बिहानसम्म र सुवा नुवाकोट धादिङ गोर्खा चितवन तथा आसपासका केही ठाउँमा मध्यमसम्मको पानी पर्न सक्ने जनाएको छ। यी क्षेत्रका 1-2 ठाउँमा ठुलो पानी पर्न सक्ने अनुमान रहेको महाशाखाले जनाएको छ। पछिल्लो 24 घन्टामा र सुवा नुवाकोट धादिङ र गोर्खा आसपासका केही ठाउँमा मध्यमसम्म वर्षा मापन भएको छ। देशभर मनसुनी वायुको प्रभाव छ। अहिले काठमाडौँ उपत्यकासहित बागमती कोशी लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँ र मध्य प्रदेशको 1-2 ठाउँमा हल्कादेखि मध्यमसम्मको वर्षा भइरहेको छ। हवस् त, राति 10 बजेको हजुरको मुख्य समाचार सकियो। हाम्रो भेट भोलि बिहान 9 बजेको हजुरको समाचारमा हुने नै छ। त्यतिन्जेलसम्मको लागि समाचार सहयोगी साथीहरूलाई विशेष धन्यवाद दिँदै म श्रुराज महत पनि यस समाचारबाट बिदा हुन्छु। नमस्कार, शुभरात्री।

हजुरको आवाज, हजुरको साथ, यो हो हजुरको रेडियो 102.1 MHz। नमस्कार, हजुरको रेडियो 102.1 MHz को रात्रिकालीन प्रस्तुति कार्यक्रम एसएमएस दोहोरीको पर्खाइमा रहनुभएका, बस्नुभएका तपाईँ तमाम आदरणीय श्रोता मनहरूमा रात्रिकालीन लोक साङ्गीतिक अभिवादनसहित हार्दिक स्वागत गर्न चाहन्छु। म कार्यक्रम प्रस्तुता तपाईँकै मिठोको डुकडुकी भर्खर 14-15 लागेको ह्यान्डसम ठिटो होइन दुःख सुखको सहयात्री कार्यक्रम प्रस्तुता श्री राज महत आज पनि तपाईँको माझमा उपस्थित भइसकेको छु तपाईँसँग रम्न रमाइलो गर्नको लागि अनि यो पलाई अझ विशेष विशेष विशेष बनाउनको लागि। राहतको समय छ, हामी हप्ताको 7 दिन तपाईँको माझमा उपस्थित हुने गर्दछौँ। तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्छौँ अनि साथसाथै तपाईँले पठाउनुभएका लेख रचनाहरू पनि वाचन गर्छौँ। लेख रचना अनि साथसाथै तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्दै गर्दै अगाडि बढ्नेछौँ। सुनेर साथ दिनुहोला पनि भन्न चाहन्छु, कार्यक्रमलाई सेयर गरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। रातको समय छ, 10:16 गइसकेको छ। के गर्दैनुहुन्छ? खाना भयो? आराम गर्दैनुहुन्छ होला? बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला? नाइट ड्युटीमा रहेर हामीलाई सुन्दै हुनुहुन्छ होला? जहाँ जसरी जस्तो अवस्थामा रहेर जुन जुन माध्यमबाट यति बेला सुनेर साथ दिइराख्नु भएको छ, सुनेर साथ दिनुहोलाई पनि भन्न चाहन्छु। कार्यक्रमलाई सेयर गरेर पनि साथ दिन सक्नुहुन्छ पनि भन्न चाहन्छु। दिनभरिको व्यस्तता र थकानपछि यो रातको एकान्तले अक्सर मानिसलाई आफ्नै मनको नजिक ल्याइदिन्छ क्या। कहिलेकाहीँ त लाग्छ दिनभरि हामी अरूका लागि बाँचिरहेका हुन्छौँ अनि तर यो रात भने केवल हाम्रा आफ्नै सम्झना, भावना र अधुरा सपनाहरूको लागि हो। त्यसैले सम्झिन सक्नुहुन्छ, सुन्दैनुहुन्छ भने सुनेर साथ दिनुहोला पनि भन्न चाहे होइन, कार्यक्रमलाई सेयर गरेर पनि साथ दिनुहोला है पनि भन्न चाहन्छु, अनि माया गरेर साथ दिनु पनि सक्नुहुन्छ पनि भन्न चाहे। यो रातको समयमा मिठा मिठा रमाइला रमाइला कुराकानी गर्दै गर्दै अगाडि बढ्नेछौँ पनि भन्न चाहन्छु। के तपाईँलाई पनि त्यस्तै लाग्छ? रात जति ढल्दै जान्छ मनका पानाहरू उति नै उग्रिँदै जान्छन्। कोही कसैको सम्झनामा टोलाउँदै होलान्, कोही भोलिको नयाँ दिन र सपनालाई कोर्दै होलान्, त कोही केवल आफ्नै अतीतका मिठा पलहरूसँग मुस्कुराइरहेका होलान्। जीवन पनि त यस्तै भावनाहरूको सङ्गालो नै हो, अलिकति खुसी, अलिकति अधुरा चाहनाहरू र अनि थुप्रै मिठा सम्झनाहरू। यदि बेला तपाईँको मनमा पनि कुनै मिठो भावना वा सम्झना खेलिरहेका छन् भने आजको यो रात मलाई साथी मान्नुहोस् र आफ्ना मनका कुराहरू निर्धक्कसँग सेयर गर्नुहोस् भन्न चाहे। हजुरको रेडियो रहेको छ सामाजिक सञ्जाल फेसबुकमा, तपाईँहरूले होइन म्यासेजहरू पठाउन सक्नुहुन्छ, सेयर गर्न सक्नुहुन्छ भन्न चाहे। त्यस्तै गरेर अब यति बेला कार्यक्रमको सुरुवात गरिहाल्छु तपाईँको माझमा एउटा गीत राखेर, त्यसपछि चाहिँ आउँछु म होइन तपाईँले पठाउनुभएका म्यासेजहरू वाचन गर्नको लागि, मिठा र माइला कुराकानीहरू गर्नको लागि। यति बेलाको समयमा चाहिँ तपाईँको माझमा राख्न चाहन्छु तिज गीत। तिज नजिकिँदैछ, सो तिजका गीतहरू राख्नुपर्छ जस्तो लाग्छ। अब यति बेलाको समयमा तपाईँको माझमा राख्न चाहन्छु मादलु कहाँ बज्यो साइली बोलिरहेको छ, यो गीत यति बेलाको समयमा राख्न चाहन्छु। यसमा आवाज दिनुभएको छ मिक्सम खाती अनि शान्ति श्री परियारको आवाजमा रहेको गीत तपाईँको माझमा यति बेलाको समयमा।

यस्तै यस्तै गीतहरू तपाईँको माझमा राख्दै राख्दै अगाडि बढ्नेछु, कार्यक्रमलाई सुनेर साथ दिँदै हुनुहुन्छ भन्ने आशा छ। फ्रिक्वेन्सी मोड्युलेसन हजुरको रेडियो 102.1 मेगा हर्ज, तामाको सेफएम 95 मेगा हर्ज, अनलाइनका माध्यमहरूको हाम्रो पात्र नेपाली पात्र, हजुरको एप हजुरको न्युज डट कम, सामाजिक सञ्जाल फेसबुक लगायतका थुप्रै माध्यमबाट यति बेला देश तथा विदेशमा रहेर हेर्दै अनि सुन्दै हुनुहुन्छ भन्ने आशा छ। सुनेर साथ दिनुहोला, हेरेर साथ दिनुहोला पनि भन्न चाहन्छु। हामी हप्ताको साथै दिन आउँछौँ, यहाँहरूलाई थाहा नै छ, मैले भनिराख्नुपर्छ जस्तो लाग्दैन कार्यक्रमको बारेमा पनि भन्न चाहन्छु। मिठा रमाइला कुरा, बिहानदेखि काम गर्दा गर्दै थकाइ लागेको छ होला, त्यो लागेको थकाइलाई भुलाउने कोसिस गर्छौँ होइन। अहिले त अब कति चाँडो प्रायः जसो भनौँ न यो रात कि अहिलेका दिनहरू कति हतारमा बित्छन् है, बुझ्नुभएको छ, सोच्नुभएको छ, अहिलेका दिनहरू कति हतारमा बित्छन् है। तर एकपटक सोच्नुहोस् त, ती पुराना दिनहरू जहाँ घडीको टिकटिक भन्दा पनि चराको चिरबिरले बिहान हुन्थ्यो, मेलापात गर्दाका बोकाहरू, कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ, आवाजमा म श्रीराजमा छु, म मेन मनका भावनाहरू पोख्ने कोसिस गरिरहेको छु तपाईँको माझमा। समय के अहिलेको र पहिलेको समयमा कति फरक छ है भन्न खोजेको मैले भन्न खोज्दै थिएँ। अहिलेको समय यति चाँडो बित्छ, यति चाँडो बित्छ कि खै होइन, पहिलाकोमा अब पहिलाको जस्तो ती पुराना दिनहरू जस्तो कहाँ छ र होइन। अहिले घडीको टिकटिक भन्दा पनि त्यतिखेर चराको चिरबिरले बिहानी हुन्थ्यो, उज्यालो हुन्थ्यो, मेलापात गर्दाका भाकाहरू, रोपाइका असारे गीत, चौतारीमा बसेर गफिएका पलहरू, अनि साँझ परेपछि तुलसीको मठमा बालिएको दिएको त न्यानो उज्यालो होइन। अहिले छ र छैन, आज प्रविधिले संसारै नजिक त बनाएको छ तर मनहरू बिस्तारै टाढा भए जस्तो लाग्छ। अचल हामीसँग समयको अभाव छ, तर हाम्रा हजुरबा हजुरआमाहरूसँग भने सम्झनाका अनेकौँ भण्डारहरू छन्। उहाँहरूका ती चाउरिएका हातहरू केवल उमेरका चिन्ह मात्र होइनन् कि होइन, प्रायःजसो यसै ती हातहरू, ती चाउरिएका हातहरू केवल उमेरका चिन्ह मात्र होइनन्, तिनमा त ती जीवनका हरेक आँधी बेरीहरू पन्साएर परिवारलाई जोगाएको अनुभव छ कि के गर्दा कसो हुन्छ, कसो गर्नुपर्छ भन्ने कुराहरू उहाँहरूलाई थाहा छ हामीलाई भन्दा पनि। यदि यति बेला आके हजुरबा अथवा हजुरआमाहरू रेडियो सुन्दै हुनुहुन्छ भने तपाईँहरूको त्यो माया, त्याग र आशीर्वाद नै हाम्रो जीवनको सबैभन्दा ठुलो पुँजी हो जस्तो लाग्छ। तपाईँहरूका पुराना कथा र अनुभवहरू हाम्रा लागि सधैँ मार्गदर्शन बनिरहनेछन् होइन र जस्तो लाग्छ। यति बेला दाई नमस्कार भन्नुहुन्छ, विपना हुनुहुन्छ, दर्शन नमस्कार हजुर, स्वागत छ हजुरलाई पनि। डबिन तामाङ हुनुहुन्छ मित्र, उहाँ पनि हेर्दै हुनुहुन्छ। त्यस्तै गरेर कुशल जोशी मित्र हुनुहुन्छ, उहाँ पनि हेर्दै हुनुहुन्छ। मेरो प्यारा मित्रहरू पनि हुनुहुन्छ हो आज, सावित्र खड्का हुनुहुन्छ, उहाँले पनि हेर्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। के छ हो साथीहरूको खबर, के हो के हुँदैछ, जिन्दगी कसरी चल्दैछ। हिराबहादुर लगाइ हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ बुटवलबाट, अहिले मौसम सामान्य सफा छ भन्नुहुन्छ, शान्ति बिसी हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, शुभरात्रि सबैमा भन्नुहुन्छ। प्रकाश केसी हुनुहुन्छ, नमस्ते सन्चै हुनुहुन्छ, अनि खाना खानुभयो, एकदम राम्रो चलाउनु भएको छ है कार्यक्रम, कति बेला आउँछ भनेर ड्युटी सकेर रुममा बसेर सुनिराखेको छु दाई भन्नुहुन्छ। पशुपति शर्मा र देवी गर्दी मगरको टिकटकैमा भन्ने गीत राखिदिनु होला भन्नुहुन्छ। त्यस्तै गरेर यति बेला शर्मिला आयो हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ उहाँले पनि, सिन्धुलीबाट सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। अर्चना अनमोल हुनुहुन्छ,
इलाम घर भई अहिले चाहिँ बहराइनबाट कार्यक्रम सुन्दैछु। सम्झना सबैमा भन्दा छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। पेम निङमा शेर्पा हुनुहुन्छ टासिडेले, म पनि कार्यक्रम सुन्दैछु नि है। रामेछाप जिल्लाको सुन्दर बस्ती माकुण्ड दुई बाम्ती भण्डार अल्छी काठमाडौँको ठमेल हिमालयन एक रेस्टुरेन्टबाट भन्नुहुन्छ। सम्पूर्ण साथीहरूलाई सम्झिराखेको छु भन्नुहुन्छ। मिठा सम्झना भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। रूपसना योगी हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। हेर्दै हुनुहुन्छ राई सफल आयुष हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ। नेपाल घर तेह्र थुम हाल चाहिँ युएईबाट मिल्छ भने आज आकसैको कालो बादल भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ। म त कसैको के भन्न खोज्नु भएको अनुरो कि आकसैको कालो बादल गीत राखिदिनुहोस् भन्नुहुन्छ, राख्ने कोसिस म गर्छु पनि हुन चाहिँ। यति बेला धेरै कुराकानी नगरौँ, गीतहरूतर्फ पनि लाग्नुपर्छ होइन र। यति बेलाको समयमा गीत राख्न चाहन्छु तपाईँको माझमा, त्यसपछि आउनेछु केही कुराहरू गर्नको लागि। मनमा त्यस्ता केही भावनाहरू छन्, कसैलाई सम्झिराख्नु भएको छ भने मलाई भन्नुहोस् त, म्यासेजहरू पठाउनुहोस्। तपाईँका ती भावनाहरू म तपाईँको मुन्छे साम बनाउन मुन्छेसम्म पुर्याउने कोसिस गर्छु। यति बेला एकदमै पुरानो लोकगीत रहेको छ, सदाबहार लोकगीत रहेको छ, आकाशको कालो बादल तपाईँको माझमा राख्न चाहन्छु। त्यसपछि आउँछु, रेडियो सुन्दै गर्नु होला, म्यासेजहरू पठाउँदै गर्नु होला, हेर्दै पनि हुनुहुन्छ, हेर्दै गर्नु होला है त।

आकाशे त्यो कालो बादल, यो गीत तपाईँको माझमा राखेँ। पुरानो लोकगीत थियो, प्रायः जसो चेलीबेटी होइन सबैलाई समेटिएको छ यो गीतले। लोकप्रिय र सदाबहार गीत रहेको छ तुलसी प्राजुलीको सुमधुर आवाजमा रहे कि तपाईँको माझमा राखेर कार्यक्रम अनियार भइराखेको छ। कार्यक्रम सुन्दै हुनुहुन्छ, म त सुरुवात गरेँ भन्ने जस्तो लाग्यो, भर्खर सुरुवात गरेछु यहाँ होइन, कार्यक्रम त आधाउधी भइसक्यो। ठिक छ, कार्यक्रम एसएमएस देहोरी अनियार भइराखेको छ, आवाजमा म श्रीराज महत छु। हुन्छ, कहिलेकाहीँ यस्तो पनि सुन्दै हुनुहुन्छ यति बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट भन्ने आशा छ। मैले अघि हजुरबुवा हजुरआमासँगको कुराकानी गरेँ होइन, हजुरबुवा हजुरआमाको पालाको कुराकानीलाई जोडेँ भने, अनि साथमा हाम्रो पुस्ताहरू अहिले टाइम अभाव छ होइन, सम्बन्धहरू चिसिएका छन्, यी कुराहरू विविध कुराहरू पनि जोड्दै थिए। युवा साथीहरू यति बेला नि, अब हामी यति बेला हजुरबुवा हजुरआमा तपाईँको नजिकै हुनुहुन्छ भने नि, हाम्रो नजिकै हुनुहुन्छ त्यतातिर तपाईँको नजिकै हुनुहुन्छ भने, केही बेर मोबाइल एकातिर पन्छ्याएर उहाँहरूसँग बस्नुहोस् न, उहाँहरूको हालखबर सोध्नुहोस्, पुराना दिनका एकाध कथा सुनिदिनुहोस्, विश्वास गर्नुहोस्, तपाईँ छुट्टै संसारमा पुग्नुहुनेछ। उहाँहरूका दुःख कष्ट अनि त्यसपछि रमाइला पलहरू होइन, माया प्रेमका कुराहरू सुन्नुहोस् त, अचम्म मिठो हुन्छ। हामी आजकल मोबाइलमा छौँ, मोबाइलले बिगारेको छ हामीलाई, सामाजिक सञ्जालले बिगारेको छ होइन। पनि भन्न चाहे यति बेला म म्यासेजतर्फ लाग्न चाहन्छु, म्यासेजहरू प्राप्त भइराखेको छ। प्रमिला तामाङ हुनुहुन्छ, शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। नमस्ते दाई भन्नुहुन्छ, उहाँलाई विशेष रूपमा धन्यवाद। तीर्थ राईले पनि शुभरात्रि सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई, धनुगजमेर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, ओखलढुङ्गाबाट सन्चै हुनुहुन्छ भन्नुहुन्छ। अब बस्ने भएका घर परिवार, मम्मी बाबा, दाईहरू, बहिनीहरू, साथीहरूमा कुमार श्रेष्ठ, कृष्ण सुनार होइन, कृष्ण सुनार त्यस्तो, वीरेन्द्र विष्ट, शिला अधिकारी, जेनिसा श्रेष्ठ, अनुमगर, रूपसना योगी, त्यस्तै पोखरेल सबिना, अमिना सुनवार, सम्पाली शेर्पा, मौसम छामी, ईश्वर बस्नेत, प्रकाश खड्का, मदन भण्डारी, एसकेटी, सञ्जय बस्नेत, निशा श्रेष्ठ, सागर लामा गोली, अविनाश मगर, विनिता छेत्री, सुनिता सुनवार, त्यस्तै गरेर युनिस तामाङ, मुक्तान रमेश, गजमेर रमेश, कतानी कविता कतानी, सुना कन्दुङ्गा होइन, त्यस्तै डबिन तामाङ भाइसँग म अधिकारी, अनि त्यस्तै गरेर क्षेत्रीय आयुष, सोना कन्दुङ्गा, शङ्ख लामा, नरकी सिंह र बहादुर लगायतका सबैमा समर्पण गर्न चाहन्छु भन्नुहुन्छ। रमिला राई हुनुहुन्छ, मोरङबाट सुन्दैछु, सम्झना सबैमा शुभरात्रि छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, किन भन्न चाहे। त्यस्तै गरेर बाबुराम मगर हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है, ओखलढुङ्गा पोखली घर भइहाल भनेपछि साउदी अरेबियाको रियादबाट, घर परिवार साथीभाइ सम्झना सबैमा सम्झना छ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै अनिसा केसा हुनुहुन्छ, किन दिने कहिले हो भन्ने गीत राखिदिनुहोस् ल दाई भन्नुहुन्छ, मतलब अनु राई नै हुनुहुन्छ, कार्यक्रम सुन्दैछ है भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु यो मायाको लागि। सुनिता सुनवार हुनुहुन्छ, शुभरात्रि सबैमा हुनुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। यति बेला तपाईँको माझमा अर्को एउटा गीत राख्न चाहन्छु होइन, यो रातको समय छ, यति बेलाको समयमा एउटा मिठो गीतहरू राख्नुपर्छ जस्तो लाग्यो। टिकटकबाट पनि लाइभ मार्फत पनि गर्दै हुनुहुन्छ मलाई यति बेला, कार्यक्रम एसएमएस दोहोरी अनिहरू भइराखेको छ आवाजमा, म श्रीराज महत छु, यहाँहरूलाई थाहा नै छ। यति बेला अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु, तिज गीत रहेको छ, एउटा छोटो मिठोमा गीतहरू, आज अलि लामो समयभन्दा पनि छोटो छोटोमा धेरै गीतहरू म तपाईँको माझमा राख्ने कोसिस गर्छु। यति बेलाको समयमा तपाईँको माझमा किन दिने कहिले हो यो गीत राख्न चाहन्छु, निलम रोका कार्की, बबी नेम्बाङ लिम्बू, नम्रता तामाङको आवाजमा गीत।

यो गीत तपाईँकोमा आजमा राखेको कार्यक्रम एसएमएस दोहोरी अणियार भइराखेको छ. आवाज म मस्त्री राज महचु, साथमा तपाईँ हुनुहुन्छ. त्यो बेला देश तथा विदेशमा रहेर विभिन्न माध्यमबाट सुन्दै हुनुहुन्छ भन्ने आशा छ. सुनेर साथ दिनुहोला पनि हुन चाहन्छु. यति बेला म टिकटक लाइभ मार्फत प्राप्त मेसेजहरू पनि वाचन गर्न चाहन्छु. मेसेजहरू प्राप्त भइरहेका छन्, पठाइराख्नु भएको छ. हेर्दै हुनुहुन्छ, धेरै मित्रहरू हुनुहुन्छ. यति बेला मेसेजहरू वाचन गर्नुपर्ने हुन्छ. रूपसना योगी हुनुहुन्छ, सिन्धुलीबाट सुन्दैछु है, हेर्दैछु भन्नुहुन्छ. रूपसना सिन्धुली ढुङ्ग्रे बासबाट हुनुहुन्छ. त्यस्तै गरेर यति बेला हुनुहुन्छ मेसेज पठाउनु भएको छ मलाई हिराबहादुर लकाईजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ. सम्झना सबैमा है भन्नुहुन्छ, सुन्दै पनि हुनुहुन्छ, हेर्दै पनि हुनुहुन्छ. उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहन्छु. त्यस्तै गरेर यति बेला विपनाजी हुनुहुन्छ, श्रीदाई खेमसेन्चुरी र बुढा सिन्धु सरी ओड फम्बल भयो, सुनिता बुढा छेत्रीको ठुली भन्ने गीत राखिदिनुहोस् ल भन्नुहुन्छ. ओड फम्बलको लागि माफी माग्न चाहन्छु. त्यस्तै गरेर यति बेला हुनुहुन्छ, म्यासेज पठाउनु भएको छ मलाई, म्यासेजभन्दा पनि हेर्दै हुनुहुन्छ है रितुजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ होइन हो नि, पक्कै पनि ह्याप्पी तिज भन्दै हुनुहुन्छ. त्यस्तै गरेर यति बेला मनोज सुन्दास मान्छेबिन्दासले पनि हेर्दै हुनुहुन्छ, सम्झना सबैमा भन्नुहुन्छ. सिन्धुलीको झाँगाझोली रातमाटा बजारबाट भन्नुहुन्छ, शिला अधिकारी हुनुहुन्छ, तिजको शुभकामना भन्नुहुन्छ. आइसक्यो र भनेको शुभकामना के भएको हो र, हेरेकै छैनौँ क्यालेन्डर, मैले गीत बजाइराखेको छु, मस्तसँग गीतसँग चाहिँ झुमिराखेको छु होइन. ठिक छ, 28 29 गते भन्ने सुनेको थिएँ आज, ओके 29 गते है, आइसक्यो. ठिक छ, कति चाँडो आउँछ हो, मेरो फेभरेट प्रोग्राम पो हो त एसएमएस दोहोरी त, अनि मैले रोजे गीत बजेन भने कम्ता मन दुख्छ भन्नुहुन्छ विपनाजी. राख्छु म गीत त राख्छु. अभिषेकजी हुनुहुन्छ, कुमार सुनिता अहिले कुमार लभ सुनिता हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ होइन. सम्झना सबै भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे. यति बेला म अर्को एउटा गीत तपाईँको माझमा राख्न चाहन्छु. ठुली गीत रहेको छ केमी सेन्चुरी अनि सुनिता बुढा छेत्रीको सुमधुर आवाज, मलाई गीत छोटो मिठोमा राखिहाल्छु तपाईँको माझमा यति बेलाको समयमा.

यदि तपाईँको माझमा राखे मान्छे सक्क भयो होला, कस्तो आँसु आउला आउला जस्तो भयो होला, सम्झिनु भयो होला त्यो आफ्नो प्रेयसी, हुन नसकेकी प्रेयसी, अथवा टाढा भएको प्रियतम प्रेयसीलाई सम्झिनु भयो होला जस्तो लाग्यो। मान्छेसो भएर आएर कस्तो कस्तो भयो मेरो पनि है, झन्नै रुन मात्र नसकेको थिएँ म, आँसु झर्ला झर्ला गरेको जस्तो भएको थियो, आँखाको डिलसम्म आएको थियो आँसुभित्रै हालेँ फेरि मैले तानेर। यति बेला कार्यक्रम एसएमएस दोहोरी अनिहार भइराखेको छ आवाजमा, म श्रीराजमा छु, साथमा तपाईँ हुनुहुन्छ, यति बेला सुन्दै हुनुहुन्छ भन्ने आशा छ। देश तथा विदेशमा रहेर कस्तो भइराखेको छ कार्यक्रम, राम्रै छ, कस्तो लाग्दैछ भनिदिनुहोस् भन्ने मलाई चाहे म्यासेजहरूमा सर्ट एन्ड सुटमा वाचन गरिहाल्छु ल। मनकुमारी कान्छी कुलुङ हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है सम्झना सबैमा भन्नुहुन्छ, त्यस्तै गरेर यति बेला हुनुहुन्छ म्यासेज पठाउनु भएको छ मलाई सुजन दहालजीले हुनुहुन्छ, दाई मुक्तक पठाउँ भन्नुहुन्छ। मुक्तक अब 10:51 भइसक्यो, अघि पठाउनु भएको भए त वाचन हुन्थ्यो होला, अब चाहिँ लगभग समय अभावले गर्दाखेरि खै नहुन पनि सक्छ है भन्न चाहन्छु म। त्यस्तै रूपसनाजी हुनुहुन्छ, उहाँले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर सुनिता मगर हुनुहुन्छ हेर्दै हुनुहुन्छ, त्यस्तै गरेर सुमी मगर आइडी रहेको छ उहाँले पनि हेर्दै हुनुहुन्छ, त्यस्तै सानो आइडी रहेको छ उहाँले पनि हेर्दै हुनुहुन्छ है। अघि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, मैले एक्ज्याक्ट सिन्धुली घर हाल्छु काठमाडौँबाट हो है भन्दिनुहुन्छ, सुन्दै हुनुहुन्छ सुमीजी, सुमी होइन त, ओके विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेला ड्राइभर दाई मन पऱ्यो मलाई, ए म आफै पो गीत गाउनु लागेको छु, ठिक छ। पिएसएच अफिसियल हुनुहुन्छ, सेयर पनि गर्नुभएको रहेछ, विशेष रूपमा धन्यवाद दिन चाहन्छु हजुरलाई, हजुरको वास्तविक रियल नाम चाहिँ थाहा भएन, जे होस् यो मायाको लागि विशेष रूपमा धन्यवाद दिन चाहन्छु पनि भन्न चाहे। यति बेला म म्यासेज वाचन गर्न खोज्दै थिएँ, भकारी माधन मेरा बहादुरे भकारी माधन भन्ने गीत राखिदिनुहोस् है भनिदिनुहोस् सुजनजीले, म अर्को गीत राख्ने कोसिस गर्दैछु अन्तिममा, तिजको रनको गीत बोलको गीत रहेको छ यो, अन्तिममा यो गीत राख्दै राख्दै म बिदा हुन्छु। विनोद बरवाल हुनुहुन्छ, सालु घर भइहाल्छ काठमाडौँबाट सुन्दैछ, सम्झना सबै हुनुहुन्छ। त्यस्तै शुक्रराज रसाली निर्दोष हुनुहुन्छ, कार्यक्रम सुन्दैछु 5 तारिक ल्याङ 7 घर भइहाल्छ फिदिम 4 डब्लु चोकबाट भन्नुहुन्छ। जीवनयात्री सहयात्री कमला रसाइली, त्यस्तै गरेर डिकेन्द्र सम्पा हाम्फे, त्यस्तै मनिषा शेर्पा गोपाल भाइ चटपटे सन्चमाया केरुङ, त्यस्तै गरेर तारा शङ्कर, त्यस्तै अरुणा शर्मा हम्फे, सुमी लिम्बू गगन तेह्रथुमे स्वर्णिम राई, त्यस्तै मुना खड्का रामकृष्ण कालयात्री 5 थरे, त्यस्तै गरेर अनि सथी भाइ सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु, साथीहरू सबैमा सम्झना माया छ भन्नुहुन्छ, उहाँलाई पनि मनैदेखि धन्यवाद दिन चाहन्छु भने। त्यस्तै निर्दोष्य हुनुहुन्छ, कार्यक्रम सुन्दैछु है भन्नुहुन्छ, आज पनि आइपुगेँ भन्नुहुन्छ, कतारबाट सुन्दैछु भन्नुहुन्छ निर्दोष्य, 5 थरको मेटलाङजुङ 2 घर भइहाल्छ कतारबाट सुन्दैछु भन्नुहुन्छ। समीक्षा जोशी, अङ्किता सुनवार, मनिषा मनु, कमला उनिम लिम्बू, माया राई, मेरो प्यारो मान्छे तिमी, त्यस्तै गरेर जुनिता चामलिङ राई, दिलदुखी रिया, कल्पना छेत्री, रुबिना थामी, लिम्बुनी पबिना, फुच्चे संस्कृति लामा लगायत सबैमा सम्झना छ भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहन्छु। त्यस्तै गरेर यति बेलाको समय म्यासेज पठाउनु भएको छ गीता राणा मगर हुनुहुन्छ, सिन्धुली तिनकन्याबाट कार्यक्रम सुन्दैछु सम्झना सबैमा भन्नुहुन्छ, उहाँलाई पनि विशेष रूपमा धन्यवाद दिन चाहे। त्यस्तै गरेर ओके म्यासेजहरू मैले सबै वाचन गरिसकेला जस्तो लाग्छ आएन, आज म भन्दा पनि मेरा ओठहरू अगाडि बढिरहेका छन्, धेरै कुराहरू गर्न खोजिरहेका छन् जस्तो लाग्छ। जीवनको हरेक मोडमा सफलताले चुमिरहोस्, अघि बढ्ने हिम्मत अनि जोस जाँगर चुमिरहोस्, हाम्रो प्यारो श्री राजदाई खुसीको कहिले कमी नहोस्, हजुरको यो हँसिलो मुहारमा सधैँ मुस्कान उम्रिरहोस् भन्दै हुनुहुन्छ सुजन दाहालजीले, उहाँलाई विशेष रूपमा धन्यवाद दिन चाहे भन्दै अन्तिममा भकारीका धान मेरा बहादुरे भनेर म नाच्छु त्यसमा चाहिँ होइन, यहाँ तर गीत चाहिँ राख्छु म, तिजको रनको गीत राख्दै आजको बसाइबाट छुट्न चाहन्छु। तिनजेलसम्म हेरेर सुनेर साथ दिनुभयो, विशेष रूपमा धन्यवाद दिन चाहन्छु। कार्यक्रम के कस्तो लाग्यो सरसल्लाह सुझाव दिनुहोला, झ्यालरेखा बन्द गर्न बिर्सिनु भयो कि ध्यान दिनुहोला, लामखुट्टेको टोकाइबाट बस्नुहोला। त्यस्तै गरेर अर्को कुरा भन्नुपर्दाखेरिमा
रातको समय विद्युतीय उपकरणहरू चार्जिङमा हेर्न छोड्नुहोला, त्यस्तै गरेर ग्यासको रेगुलेटर अफ गर्न बिर्सनु भयो कि ध्यान दिनुहोला, औषधि लिन बिर्सनु भयो कि ध्यान दिनुहोला, 10:55 गइसकेको छ, कोही कसैलाई केही भन्नु थियो कि बिर्सनु भयो कि होइन सम्झिनुहोला पनि भन्न चाहन्छु भन्दै तिनजेलसम्म होइन म सँगसँगै रहेर यात्रा गरिदिनु भयो होइन साथ दिनुभयो यात्रामा साथ दिनुभयो विशेष रूपमा धन्यवाद दिन चाहन्छु सुनेर साथ दिनु नै त्यस्तै गरेर अनि हँसाउनुहुन्छ ग्यास त छैन भनिदिनुहुन्छ के गर्नु अहिले अभाव छ विशेष रूपमा धन्यवाद कतै यात्रामा निस्कने सोच बनाइराख्नु भएको छ भने भोलि निस्कनु यात्रामा निस्कनु अगाडि मौसमको बारेमा अनि साथसाथै बाटोको बारेमा जानकारी लिएर मात्र म होइन यात्रामा निस्कनु होला भन्न चाहे भन्दै आजको बसेबाट म कार्यक्रम प्रस्तुत श्रीराज महत छुट्छु अन्तिममा तपाईँको माझमा नाच्ने खालकै गीत छ छोटो मिठोमा राख्दै राख्दै छुट्टिन चाहे फेरि पनि मनैदेखि धन्यवाद दिन चाहन्छु तिनजेलसम्म सुनेर हेरेर साथ दिनुभयो मनैदेखि धन्यवाद दिन चाहे मनैदेखि एकदम धन्यवाद हजुरहरू सम्पूर्णलाई विशेष रूपमा धन्यवाद धन्यवाद धन्यवाद दिँदै अन्तिममा यो गीत राख्दै राख्दै आजको बसेबाट छुट्टेँ हवस् त नमस्कार शुभरात्र मिठो सपनीको कामना गरेँ है त

0: विषादयुक्त खाना त्यागौ रैथाने बालीतिर लागौ।
1: जुन माटोमा हामी जन्मियौ त्यही माटो आज आफ्नो मौलिक पहिचान खोजिरहेको छ।
0: आदरणीय किसान दाजुभाइ दिदी बहिनीहरू, के तपाईँले याद गर्नु भएको छ हाम्रा पुर्खाहरू कति बलिया र निरोगी थिए? उनीहरूको त्यो शक्ति बजारको महँगो प्याकेटको खानेकुरामा होइन, हाम्रै पाखो बारीमा फल्ने कोदो, फापर, जौ, उवा, चिनो, काबुनो र लट्टेमा थियो।
1: हामीले किन रैथाने बाली नै लगाउनु पर्छ त? आज गाउँ घरमा सुगर, प्रेसर र ग्यास्ट्रिकका बिरामी किन बढ्दैछन्? किनभने हामीले आफ्ना पोसिला रैथाने बाली छोड्यौँ। कोदो र कागुन औषधि हुन्। फापरले हाम्रो मुटु जोगाउँछ र रक्तचाप नियन्त्रण गर्छ। यी बालीहरू हामीलाई बचाउन हाम्रै माटोमा जन्मिएका हुन्।
0: माटोको वरदान। हाम्रा कतिपय बारी बाजा छन्, कति रुखा छन्, तर याद राख्नुहोस्, जहाँ अरू केही फल्दैन त्यहाँ हाम्रा रैथाने बालीहरू मुस्कुराउँदै फल्न सक्छन्। थोरै लगानी, थोरै सिँचाइ र खडेरीमा पनि नडगमगाउने यी बालीहरू जलवायु परिवर्तनको यो समयमा हाम्रा सच्चा साथी हुन्।
1: यदि हामीले आफ्नै माटोको बिउ जोगाएनौ भने भोलि हाम्रा सन्ततिले कुन मुखले आफूलाई रामेछापको सन्तान भन्लान्?
0: परनिर्भरताको अन्त्य। बाहिरबाट आउने विषादयुक्त चामल र पिठोमा कतिन्जेल भर पर्ने। आफ्नै बारीमा चिनो र कागुनो फलाऊ। आफ्नै घरको पोसिलो खानेकुरा खाऊ र आत्मनिर्भर बनाऊ।
1: किसान दाजुभाइ तथा दिदी बहिनीहरू, अहिलेको मौसम खेती गर्ने समय हो। आउनुहोस्, आफ्ना बाँझा खेत बारीमा फेरि एकपटक रैथाने बालीको बिउ छरौँ। ती बिउहरू मात्र होइनन्, हाम्रा पुर्खाको आशिष र हाम्रा सन्तानको भविष्य हुन्। रैथाने बालीको खेती प्रविधि, उन्नत बिउ र अन्य सहयोगका लागि आजै रामेछाप नगरपालिकाको कृषि विकास शाखामा सम्पर्क राख्नुहोस्।
0: आफ्नो बिउ जोगाऊ, आफ्नै खेतीमा रमाऊ, स्वस्थ र समृद्ध रामेछाप बनाऊ।
2: होइन हजुरबुबा, झोला बोकेर हिँड्नु भयो त? सहर जान लाग्नु भयो कि के हो? अनुहार पनि बिरामी बिरामी जस्तो पो देख्छु त।
3: के गर्नु नानी, बुढेसकाल लागु, यता पनि दुखन्छ, उता पनि दुखन्छ, दाँत दुखेर रातभरि सुत्न पनि सकेको छुइनँ। अब यो सबै रोगको उपचार यही हुँदैन, अनि सहर नगएर के गर्नु?
2: ल हजुरबा, किन जानु सहर? हाम्रै जिल्ला अस्पताल रामेछापमा गए भइगयो नि, तपाईँको सबै रोगको उपचार त यही भइहाल्छ नि।
3: आ नानी, यो कुरो मात्रै हो, एउटाको उपचार गर्यो अर्कोको उपचार हुँदैन, यहाँ भने जस्तो सबै औषधि पनि पाइँदैन।
2: ल हजुरबा, हाम्रै जिल्ला अस्पताल रामेछापमा डिजिटल प्रविधिबाट एक्सरे सेवा, थाइराइड फङ्सन टेस्ट, भिटामिन डी, भिटामिन बी, रगत जम्ने तत्त्व सम्बन्धी पिटी आइएनआर जाँच, रगतमा 3 महिनादेखिको सुगरको अवस्था हेर्ने HbA1c जाँच गर्नुका साथै दाँत भर्ने तथा जराको उपचार गर्ने, सामान्य शल्य चिकित्सा विधिबाट दाँत निकाल्ने, कृत्रिम दाँत राख्ने तथा दाँतमा खोल राख्ने, मुख तथा दाँत सम्बन्धी सामान्य शल्य चिकित्सा सेवा, दाँत सम्बन्धी एक्सरे सेवाहरू छ नि। अनि रहेको कुरा औषधिको, निशुल्क तथा किन्न परेमा पनि बजार मूल्य भन्दा 10% सहुलियत मूल्यमा औषधि लिन फार्मेसीको पनि व्यवस्था छ। अनि निशुल्क स्वास्थ्य सेवा निर्देशिकाले तोके अनुसार तपाईँहरू जस्तो ज्येष्ठ नागरिक, अति विपन्न, गरिब, अपाङ्ग र महिला स्वास्थ्य स्वयं सेविकाहरूलाई निशुल्क सेवा पाइन्छ नि। साथमा स्वास्थ्य बिमा गरेका बिरामीहरूलाई राष्ट्रिय स्वास्थ्य बिमा बोर्डले तोकिएको सेवाहरू पनि उपलब्ध हुन्छ नि। अझ अहिले त आँखाको जाँच तथा उपचार र सुकेरी हुन नसकेको अवस्थाको र अन्य सामान्य अपरेसन सेवाहरू पनि सञ्चालित छन्।
3: ए सजिलो हुने भयो, अब त्यसै गर्नु पर्ला नानी।
4: सुरक्षित मातृत्व सेवा अन्तर्गत गर्भजाँच तथा गर्भवतीहरूको लागि भिडियो एक्सरे सेवा, परिवार नियोजनका छोटो अवधि काम गर्ने कन्डम, पिल्स र डिपो तथा लामो समय काम गर्ने IUCD र इम्प्लान्ट अस्थायी साधनहरूको सेवाका साथै यहाँ तालिम प्राप्त दक्ष चिकित्सक तथा स्वास्थ्य कर्मीहरूबाट 12 हप्तासम्मको निशुल्क गर्भपतन सेवा पनि उपलब्ध छ।
2: महँगो मूल्य तिरेको सेवा मात्रै राम्रो र निशुल्क पाइने सेवा नराम्रो भन्ने भ्रम आजैबाट हटाऊ।
5: कोरोनाबाट बच्नको लागि स्वास्थ्य सुरक्षाको मापदण्ड, सामाजिक दूरी, मास्क र सेनिटाइजर अनिवार्य पालना गर्नुहोस्। आफू बाँचौ र अरूलाई पनि बचाऊ।
1: थप जानकारीको लागि जिल्ला अस्पताल रामेछापको वेबसाइट ramechaphospital.bagmati.gov.np, फोन नम्बर 0848 40 0114 तथा पैसा नलाग्ने टोल फ्री नम्बर 16 60 48 54 114 सम्पर्क गर्नुहोस्।
5: जिल्ला अस्पताल रामेछाप।
6: हजुरको रेडियो 102.1 मेगाहर्ज
7: गर्नुका साथै
6: नेपाली मौलिक कला संस्कृति र परम्पराको संरक्षण तथा प्रवर्धनमा महत्त्वपूर्ण योगदान पुर्याएको सहभागीहरूको भनाइ छ।
7: भनिन्छ नि, नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल। बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिदिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो। समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी न हो, सधैँ किन एक नास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो, किनकि मेरो खाता थियो नोबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
8: तपाईँको नोबेल ब्याङ्कमा खाता छ कि छैन त?
9: ए भतिज, त एकाएक शाकाहारी भइस रे, कमजोर होला है कमजोर।
10: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि।
9: जे पाए त्यही खालास, अनि रोगले समात्ला।
10: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
8: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
11: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रोटेकको उत्पादन।
9: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
12: यो नेपाली रेडियो,
13: यो आवाज हो नेपाली रेडियो नेटवर्कको, र तपाईँ सुन्दै हुनुहुन्छ नेपाली खबर।
14: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। नेपाली क्रिकेटले शनिबार अर्को ठूलो फड्को पार गरेको छ। एसिसी प्रिमियर कपको उपाधि शनिबार जितेपछि नेपाल एसिया कपका लागि छनौट भएको छ। यससँगै नेपालले आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। जुन प्रतियोगिता आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता हेभीवेट क्रिकेट राष्ट्रको सहभागिता रहनेछ। नेपाल एसिया कपमा छनौट भएको यो दोस्रो पटक हो। सन् 2023 घरेलु मैदानमा भएको एसिसी प्रिमियर कपमा अपराजित यात्रा सहित फाइनलमा संयुक्त अरब इमिरेट्सलाई हराएर नेपालले पहिलो पटक एसिया कपमा स्थान बनाएको थियो। यद्यपि पछिल्लो संस्करणमा युएईसँगै सेमी फाइनलमा हारेपछि नेपाल लगातार एसिया कप खेल्नबाट वञ्चित भयो। नेपाल पुनः युएईलाई नै एसिसी प्रिमियर कपको फाइनलमा हराएर एसिया कपमा खेल्न योग्य बनेको छ। मलेसियाको क्वालालम्पुर स्थित बायुमास ओभल क्रिकेट मैदानमा भएको फाइनलमा नेपालले युएईलाई 44 रनले पराजित गर्यो। प्रारम्भिक ब्याट्सम्यान आसिफ शेखको शतकीय पालीको सहयोगमा टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित 50 ओभरमा 9 विकेटको क्षतिमा 313 रनको विशाल योगफल तयार पार्न सफल भयो। नेपालले युएई विरूद्ध बनाएको यो अहिलेसम्मकै सर्वाधिक स्कोर हो। युएई जवाफमा 5 बल अघि नै 269 रनमा अल आउट भयो। फाइनलमा कुल 582 रन बने, जुन नेपाल र युएई बीचको खेलमा बनेको सर्वाधिक रन भएको छ। नेपालले अब आगामी जून जुलाईमा बंगलादेशमा आयोजना हुने एसिया कपमा खेल्नेछ। त्यस प्रतियोगितामा आयोजक बंगलादेश सहित गत विजेता भारत, पाकिस्तान, श्रीलंका र अफगानिस्तान जस्ता राष्ट्रको पनि सहभागिता रहनेछ।
6: गत बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै अधिवक्ता समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद यज्ञमणि नेउपानेले जेन्जी आन्दोलनमा सरिक भएका मध्ये कतिपय युवा जेलमा रहेको विषय उठाए। जेन्जी विद्रोहका केही व्यक्तिहरू आज पनि थुनामा छन्, जेलमा छन्, आज पनि तारीख लिइरहेका छन्, अदालतको कठघरामा उभिरहेका छन्। उनले भने, त्यही जेन्जी विद्रोहको बलमा कोही हामी संसदमा छौं, कोही सरकारमा छौं, यो देशमा न्याय दुई खालको किन भन्ने आवाज उठिरहेको छ। यस्तो अवस्थालाई अन्त्य गर्न सरकारले जेन्जी विद्रोहलाई जनआन्दोलनको रूपमा घोषणा गर्नुपर्ने उनको आग्रह छ। जेन्जी विद्रोहीहरूलाई थुनामुक्त गराउने अवस्था सिर्जना गरोस् उनले सरकारलाई भने। सरकारले जेन्जी आन्दोलनलाई जनआन्दोलनको रूपमा ग्रहण गरेर यसलाई संस्थागत गर्नुपर्नेमा उनको जोड़ छ। यसो भयो भने जेन्जी आन्दोलनमा सहभागी भएकै कारण पक्राउ परेकाहरू जेलमुक्त गर्ने वातावरण खुल्ला हुने उनको विश्वास छ। तर सार्वजनिक तथा निजी सम्पत्तिमा आगजनी, तोड़फोड़, लुटपाट र हतियार लुटपाटमा संलग्न माथिको अनुसन्धान तथा अभियोजनलाई के गर्ने भन्ने प्रश्नमा भने उनी मौन रहे। आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेका युवालाई अपराधीको व्यवहार गर्न नहुने भन्दै प्रतिनिधि सभामा अन्य सांसदहरूले पनि तत्काल रिहाईको माग राख्दै आएका छन्। अनुत्तरित 3 प्रश्न। पहिलो, जेन्जी आन्दोलनमा सहभागी भएकै आधारमा पक्राउ परेकालाई कसरी छुट्याउने र उनीहरूलाई कहिले र कुन कानूनी आधारमा रिहा गर्ने? दोस्रो, आगजनी, तोडफोड, लुटपाट, हतियार लुटपाट जस्ता र हत्या जस्ता कसुरमा संलग्नलाई राजनीतिक आन्दोलनको नाममा उन्मुक्ति दिने कि नियमित फौजदारी कानून अनुसार अभियोजन गर्ने? तेस्रो 23 र 24 पदौका सम्पूर्ण घटनालाई संक्रमणकालीन न्यायको विशेष प्रक्रियाबाट सम्बोधन गर्ने हो भने त्यसका लागि आवश्यक कानूनी संरचना के हुने? जेएनजीका मुद्दा फिर्ता लिन दबाव खोजिँदै कानूनी आधार शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
14: संघीयता भिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा खबर छ। प्रदेशको प्राथमिकता क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने हुनुपर्ने हो, तर मधेसमा ससाना योजनामा पनि बजेट छर्ने र राजनीतिक पहुँचका आधारमा बजेट स्वाहा गर्ने प्रवृत्ति मौलाउँदै गएको छ, जसका कारण न त्यस्ता योजनाबाट जनताले प्रतिफल पाएका छन् न त बजेटकै सही सदुपयोग भइरहेको छ। नियमनकारी निकायले पटक पटक घचघच्याउँदा पनि प्रदेशको बजेट वितरणमा सुधार नहुँदा प्रदेशको भूमिकामाथि नै प्रश्न समेत उठ्ने गरेका छन्। धनुषाको नगराई नगरपालिका 8 अकौरा ठाकुर पोखरीको डिलमा 2 कोठे टहरो छ, जस्ता पाताको सानो एल्मुनियमको झ्याल ढोका र प्लास्टर नगरिएको भित्ता हेर्दा कुनै अस्थायी संरचना जस्तो देखिने यो भवनलाई वृद्धाश्रम भनिएको छ। असारमा हतार हतारमा यस्तो टहरा बनाएर अर्थात वृद्धाश्रम बनाएको रे। नजिकै चौतारोमा बसेका जगदीश शाहले भने खसी बाख्रालाई पनि नहुने खोरमा वृद्ध वृद्धा कसरी बस्लान्, उनले भनेका छन्। नगराइन आठका वडा अध्यक्ष सञ्जय कुमार राउतका अनुसार उक्त अधुरो संरचना निर्माणका लागि मधेस प्रदेश सरकारले 20 लाख रुपियाँ विनियोजन गरेको हो। सामाजिक विकास मन्त्रालयले गरेको काम हो। मैले सम्बन्धित इन्जिनियर र हाकिमलाई पटक पटक यस्तो काम नगर्नुहोस्, कुनै उपयुक्त छैन भने, तर उहाँहरूले मान्नु भएन, राउतले भने। नगरायनको यो संरचना मधेस प्रदेशमा खुद्रे योजनाको एउटा उदाहरण हो। आवश्यकता र प्राथमिकताको स्पष्ट आधार बिनै बजेट छर्ने यस्तो प्रवृत्तिले सार्वजनिक स्रोतको उपयोगितामाथि नै प्रश्न उठाउँछ। नेपालले संघीय शासन प्रणाली अपनाएपछि प्रदेश सरकारलाई स्थानीय तहभन्दा माथिका विकास आयोजना अघि बढाउने, क्षेत्रीय अर्थतन्त्रलाई गति दिने र विकासको नेतृत्व गर्ने जिम्मेवारी दिइयो। स्थानीय तहले गर्न नसक्ने पूर्वाधार उत्पादन र रोजगारसँग जोडिएका दीर्घकालीन योजनाको केन्द्र बन्ने अपेक्षासहित प्रदेश सरकारको संरचना निर्माण गरिएको हो, तर प्रदेश स्थापना भएको झण्डै 9 वर्ष पुग्न लाग्दा त्यो अपेक्षा पूरा हुन सकेको छैन। मधेसमा प्रदेश सरकारका बजेट, प्रदेश सभामा पटक पटक उठेका बहस, महालेखा परीक्षकका प्रतिवेदन र संसदीय छानबिन समितिका निष्कर्ष हेर्दा एउटै प्रवृत्तितर्फ संकेत गर्छन्। दीर्घकालीन विकास आयोजना अघि बढाउनुको सट्टा बजेटलाई ससाना योजनामा विभाजन गर्ने, राजनीतिक प्रभावका आधारमा योजना छनौट गर्ने र सार्वजनिक खरिद प्रक्रियामा संस्थागत मापदण्ड कमजोर बनाउने अभ्यास अझै रोकिएको छैन। मधेस प्रदेश सरकारका पूर्व अर्थमन्त्री भरत शाहका अनुसार मधेस प्रदेशमा सरकारहरू प्राय गठबन्धनको भरमा बनेका छन् र त्यस्ता सरकारलाई टिकाइ राख्न प्रत्येक दल तथा सांसदको माग सम्बोधन गर्नुपर्ने दबाव रहन्छ। त्यसैले गठबन्धन टिकाइ राख्न प्रत्येक दल तथा सांसदका माग सम्बोधन गर्नुपर्ने दबाव रहेको छ। 1 करोड़भन्दा माथिका ठोस योजना ल्याएको भए काम पनि राम्रो हुन्थ्यो र व्यवस्थापन पनि सहज हुन्थ्यो। एउटै शीर्षकमा 6 वटासम्म योजना राखिएको छ, त्यो पनि 3 वटा जिल्लासम्मको। यस्तोमा निर्माण सामग्रीको व्यवस्थापन, जनशक्ति परिचालन र गुणस्तरीय काम गर्न समेत अप्ठ्यारो भएको उनले बताएका छन्। मधेस प्रदेशको बजेटमाथिको बहस विकासको दृष्टिकोणमाथिको बहस पनि हो। प्रदेश सरकारले आफ्नो सीमित स्रोतलाई उत्पादन, कृषि, सिंचाइ, सड़क, औद्योगिक पूर्वाधार र रोजगारिक सृजना जस्ता दीर्घकालीन क्षेत्रमा केन्द्रित गर्न नसकेको आरोप समेत पटक पटक लाग्दै आएको छ। त्यस्तै मधेस प्रदेश सरकार गठन भए ता बजेट रकमान्तर, अनुदान वितरण र योजना कार्यान्वयन बारे पटक पटक संसदीय छानबिन समिति र कार्यदल समेत गठन भए तर विस्तृत प्रतिवेदन बुझाए, ती प्रतिवेदनको निष्कर्ष प्रशासनिक सुधार वा कानूनी कार्यवाहीमा भने रूपान्तरित हुन सकेनन्। संघीयता बिजाउने मधेसको खुद्रे बजेट शीर्षकमा आजको अन्नपूर्ण पोस्टमा यो खबर छापिएको छ।
6: सरकारले पूर्व विशिष्ट सार्वजनिक पदाधिकारीहरूको सम्पत्ति छानबिनका लागि छुट्टै आयोग गठन गर्यो, तर अख्तियार दुरूपयोग अनुसन्धान आयोग संवैधानिक रूपमा स्थापित छ। अख्तियारको क्षेत्राधिकार भित्रै पर्ने विषयमा छानबिन गर्ने गरी सरकारले अर्को आयोग बनायो। यो सरकारको संवैधानिक आयोगप्रतिको अविश्वासको एउटा उदाहरण हो। यद्यपि सरकारले संवैधानिक आयोगको क्षेत्राधिकार मिचेर सम्पत्ति छानबिन आयोग बनाएको दावी सहित उक्त आयोग खारेजीको माग गर्दै सर्वोच्च अदालतमा परेको रिट विचाराधीन छ। भ्रष्टाचार नियन्त्रण र सार्वजनिक प्रशासनलाई जवाफदेही बनाउने दुई संवैधानिक निकाय अख्तियार दुरूपयोग अनुसन्धान आयोग र राष्ट्रिय सतर्कता केन्द्रप्रति सरकार विश्वस्त छैन। न्याय निरूपणको सर्वोच्च निकाय सर्वोच्च अदालतप्रति समेत सरकार सकारात्मक देखिएको छैन। भ्रष्टाचार नियन्त्रण र सुशासन कायम गर्ने मुख्य जिम्मेवारी लिएको अख्तियारलाई अविश्वास गर्दै प्रधानमन्त्री बालेन्द्र शाहले सम्पत्ति छानबिन आयोग गठन गरेसँगै संवैधानिक आयोगप्रति सरकारको दृष्टिकोण सकारात्मक नदेखिएको टिप्पणी छ। उक्त आयोग तत्कालीन राजा ज्ञानेन्द्रको सक्रिय शासनकालमा गठन भएको शाही आयोगको शैलीमा गठन भएको र त्यसले संवैधानिक निकायको रूपमा रहेको अख्तियारको क्षेत्र अधिकार हनन गर्ने रिट निवेदक अधिवक्ता डाक्टर प्रेमराज सिलवालले दावी गरे। संवैधानिक आयोगप्रति सरकारकै अविश्वास शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको हो।
14: चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णवीर शीर्षकमा खबर छ। पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट टोराङ गाउँपालिका तीन शीतल बजार नजिक ठूला चट्टान ब्लास्टिङ गरी हटाउँदै अवरूद्ध कृष्णवीर खण्ड खुलाउने तयारी गरिएको छ। त्रिशुली नदीको बाढ़ीले सड़क भाँसिएपछि अवरूद्ध बनेको कृष्णवीरमा भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण सम्पन्न भइसकेकाले शीतल बजारको कड़ा पहरा फुटाएर राजमार्ग सुचारू गर्ने काम अघि बढ़ाइएको हो। सड़क विस्तारका लागि शीतल बजारमा रहेका तीनवटा ठूला चट्टान नेपाली सेनाको समन्वयमा ब्लास्टिङ गरी हटाउने काम भइरहेको छ। सड़क विभागका मेसिनरी उपकरणबाट कड़ा चट्टान हटाउन लामो समय लाग्ने तथा सहज नभएपछि विभागको अनुरोधमा नेपाली सेनाको विकास निर्माण निर्देशनालय भैरवगढ़ तथा इन्जिनियरिङ प्रविधिको समन्वयमा चट्टान हटाउने काम थालिएको हो। सड़क विभागको नागढुङ्गा मुगलिन सड़क योजना पश्चिम खण्डकी योजना प्रमुख सजना अधिकारीका अनुसार सड़क निर्माणका लागि आवश्यकता अनुसार उपकरण तथा निर्माण व्यवसायको टोली परिचालन समेत गरिएको छ। केही दिन 12 उपकरण परिचालन गरिएकोमा अहिले ग्रेड सुधारका लागि 2 ब्लू डोजर र 2 एक्सकाभेटर प्रयोग भइरहेका छन्। कृष्णभीरमा सड़क भाँसिएपछि भित्तातर्फबाट नयाँ ट्र्याक निर्माण गरिएको छ। ट्र्याक निर्माण सम्पन्न भइसकेको छ भने अहिले ग्रेड सुधारको काम भइरहेको छ। चट्टान ब्लास्टिङ गरेर खोलिँदै कृष्णभीर शीर्षकमा अन्नपूर्ण पोस्टमा यो खबर छ।
6: 23 खर्ब रेमिट्यान्स भित्राउने देश तर श्रमिकको मृत्युपछि सब फर्किने या नफर्किने संयोगमै निर्भर, कान्तिपुर दैनिक खबर लेख्छ। देखि तुलसी राम राई काठमाडौँ स्थित नेपालको संघीय प्रशासनिक सचिवालय सिंहदरबारभित्रको उही गल्लीहरूमा चक्कर लगाइरहेका छन्। परराष्ट्र श्रम अर्थ मन्त्रालय हुँदै फेरि परराष्ट्र मन्त्रालय। उनी काइला ज्वाई सन्तोष राईको शब नेपाल ल्याउने प्रयासमा छन्। सन्तोषको गत मेमा कम्बोडियाको फ्नोम पेन स्थित एक अस्पतालमा मृत्यु भएको थियो। त्यस यता उनको शव त्यही अस्पतालको शव गृहमा छ। यो शव कागजी प्रक्रिया पूरा नभएर ल्याउन नसकिएको होइन। थाइल्याण्ड स्थित नेपाली दूतावासका अनुसार शव ल्याउन चाहिने अनुमानित रकम 7,335 अमेरिकी डलर, झण्डै 11,16,000 रूपियाँ जुटाउन नसकेर परिवारले शव पाउन नसकेको हो। सन्तोष कम्बोडिया भिजिट भिसामा गएका थिए, त्यसैले उनको शव फिर्ता ल्याउन लाग्ने खर्च बेहोर्ने कुनै पनि सरकारी संयन्त्रको दायराभित्र उनी परेनन्। रौतहटको गाउँबाट काठमाडौँ आएका तुलसी यी 4 महिनामा एकपटक मात्र घर फर्किएका छन्। यस अवधिमा एक मन्त्रालयबाट अर्को मन्त्रालय धाउनु उनको नियमित चर्या बनेको छ। बबरमहल स्थित दक्षिण गेट नजिकैको एउटा टाइपिङ सेन्टरमा पैसा तिरेर उनले प्रधानमन्त्री कार्यालयमा अति जरूरी भन्दै इमेल पठाए तर भित्रबाट कुनै जवाफ आएन। सन्तोषको शव नेपाल ल्याउने जिम्मेवारी कुनै एक निकायले नलिएपछि तुलसीलाई कार्यालय धाउनु परेको हो। नेपालले वैदेशिक रोजगारबाट गएकाबाट वृहत अर्थतन्त्र निर्माण गरेको छ तर विदेशमा मृत्यु भएका नागरिकको शव स्वदेश फर्काउने भरपर्दो एकीकृत प्रणाली भने अझै पनि छैन।
14: सप्तरीको राजविराज स्थित गजेन्द्र नारायण सिंह अस्पतालमा उपचारका लागि पुगेकी गर्भवती महिलाले अस्पतालको मूल गेट बाहिरै शिशु जन्माएको घटनाले अस्पतालको उपचार प्रणालीसँगै त्यहाँको प्रशासनिक व्यवस्थापनमाथि नै गम्भीर प्रश्न उठाएको छ। अस्पतालको लापरवाहीका कारण सेवाग्राही परिसर बाहिरै नवजात शिशु जन्माउन बाध्य भएको आरोप बीच ड्यूटीमा रहेका चिकित्सक र नर्स सहित 6 कर्मचारीलाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट हटाइएको छ। स्वास्थ्य जनसंख्या मन्त्री निशा मेहताले अस्पतालमा कर्मचारी अधिकारी नियुक्ति र प्रशासनिक प्रभावका विषयमा उठेका गम्भीर प्रश्नलाई छानबिन समितिले प्रश्न पार्ने जानकारी दिएकी छन्। अस्पतालभित्र कर्मचारी नियुक्तिमा नातागोता र पहुँचको दुरूपयोग भएको हो कि होइन भन्ने विषयलाई समेत छानबिनको दायरामा ल्याइने मन्त्री मेहताको भनाइ छ। असन्तुष्ट कर्मचारीहरूले विभिन्न विभागमा उच्च पदस्थको नाता पर्ने व्यक्तिहरू भर्ती गरिएको भन्दै मन्त्री समक्ष निष्पक्ष छानबिनको समेत माग राखेका छन्। मन्त्रालयले सम्बन्धित कर्मचारीको नियुक्ति प्रक्रिया, योग्यता, दरबन्दी, करारको प्रकृति, छनौट प्रणाली र उनीहरूको जिम्मेवारी बारे स्वतन्त्र पुष्टि गर्न छानबिन टोली समेत खटाएको छ। मन्त्री मेहताले संसदमा दिएको जानकारी अनुसार मन्त्रालयले 24 घण्टाभित्र स्पष्टीकरण सोधेकोमा अस्पतालबाट प्रत्युत्तर प्राप्त भइसकेको छ। प्रारम्भिक विवरण अनुसार 30 वर्षीय बबिता कुमारी पासवान भदौ 24 गते बिहान करिब 2 बजे प्रसव व्यथा लागेपछि अस्पताल पुगेकी थिइन्। उनलाई प्रसूति वार्डको बेड नम्बर 24 भर्ना गरी थप जाँचको सुझाव दिएको थियो तर अस्पतालबाट बाहिरिएको र बिहान 4:45 बजे मूल गेट बाहिरै शिशु जन्माउन बाध्य भएको भनेर स्पष्टीकरणमा बताइएको छ। प्रसूति भएपछि आमा र नवजात शिशु सालनाल सहित पुनः प्रसूति वार्डमा पुगेका थिए। ड्युटीमा रहेका स्वास्थ्य कर्मीले सालनाल काटेर उपचारका लागि बस्न आग्रह गरे पनि उनी पुनः बाहिरिएको स्पष्टीकरणमा उल्लेख गरिएको छ। घटना लगत्तै मन्त्रालयको निर्देशनमा दुवैको खोजी गरी बेड नम्बर 22 भर्ना गरेर प्रत्यक्ष निगरानीमा उपचार गराइएको छ। हाल आमा र शिशु दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको समेत जनाइएको छ। घटनाको गम्भीरतालाई ध्यानमा राख्दै अस्पतालले डाक्टर उषा देव, स्टाफ नर्स द्वय मनिषा कुमारी शाह र सजन चौधरी, कार्यालय सहयोगी रेणु ठाकुर, स्विपर कृष्ण मेहतर तथा सुरक्षा गार्ड देवकान्त झालाई छानबिन प्रतिवेदन नआएसम्मका लागि कामकाजबाट समेत निलम्बन गरेको छ। गजेन्द्र नारायण सिंह अस्पतालमा लापरवाही र नातागोता विवादमा डाक्टर सहित 6 कर्मचारी निलम्बित, मन्त्रीद्वारा छानबिनको घोषणा शीर्षकमा आजको नेपाल समाचार पत्रमा यो खबर छ।
6: कानून मन्त्री नै नेपाल कानून आयोगको अध्यक्ष हुने गरी सरकारले नेपाल कानून आयोगको ऐन संशोधन गर्ने विधेयक प्रतिनिधि सभामा दर्ता गराएको छ। गत श्रावण 28 गते प्रतिनिधि सभामा दर्ता भएको विधेयक प्रतिनिधि सभाले अगाडि बढ़ाएको हो। यसअघि सर्वोच्च अदालतको न्यायाधीश भइसकेका वा सुसरहका विशिष्ट कानूनविद आयोगको अध्यक्ष रहने व्यवस्था सरकारले परिमार्जन गर्न खोजेको हो। विद्यमान ऐनको दफा 4 संशोधन गरी कानून, न्याय तथा संसदीय मामिला मन्त्री पदेन अध्यक्ष हुने व्यवस्था गरिएको छ। कानून मन्त्री नै कानून आयोग अध्यक्ष हुने गरी अघि बढ़्यो विधेयक शीर्षकमा हिमालय टाइम्समा यो खबर छापिएको हो।